0: मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन।
1: भर्खरै सुन्नुभयो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य

यसका साथै आजको कार्यक्रम यही नै समाप्त हुन्छ। भोलि बिहान 5:25 बजे सत्सङ्गसहित यहाँहरू समक्ष उपस्थित हुने नै छौँ।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले भूमि वन र विपद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय मानवाधिकार आयोगबाट न्यायका सन्दर्भमा सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा निर्णय भएको प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने, नेपाल इन्जिनियरिङ सेवा समूहकरणतर्फ सहसचिव नवीन राज सिंहलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलका अनुसार नेपाल प्रशासन सेवा समूहकरणतर्फ सहसचिव चक्रबहादुर बुढालाई विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने र लेखा परीक्षण सेवातर्फका नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई विशिष्ट श्रेणीको उप महालेखा परीक्षक पदमा बढ़ुवा गर्ने निर्णय समेत गरेको छ। नेपाली काँग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिको चयनका लागि आज मतदान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र प्राविधिक कारणले 3 घण्टा ढिलो गरी बिहान 10 बजेदेखि मतदान शुरू हुने जानकारी दिनुभयो। 7255 काँग्रेस प्रतिनिधिले आगामी नेतृत्वका लागि मतदान गर्नेछन्। काठमाडौँमा जारी 15 महाधिवेशनको बन्द सत्रमा पेश भएका विभिन्न आर्थिक सहितका समसामयिक विषय सम्बन्धी प्रतिवेदन हिजो पारित भएको छ। बन्द सत्रले सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले पेश गर्नुभएको समसामयिक विषय सम्बन्धी प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ। बन्द सत्रलाई सभापति थापाले सम्बोधन गर्दै हिजो सभापतिको जत्तिकै हक र हैसियत भुइँमा बस्ने पार्टी कार्यकर्ताको पनि बनाउने गरी काँग्रेस परिवर्तन हुने बताउनुभयो। सभापति थापाले पार्टी एउटै परिवार रहेकाले जिम्मेवारी कसले लिने भन्ने विषयमा मात्र प्रतिस्पर्धा रहेको बताउनुभयो। सभापति थापाले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको उल्लेख गर्नुभयो। त्यस अवसरमा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले काँग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने बताउनुभयो। उहाँले विचार सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाका विषयमा काँग्रेसले बहस गर्नुपर्ने बताउनुभयो। नेता आङदाम्बेले काँग्रेसले अनुहार परिवर्तन मात्र नगरी युगलाई दिशानिर्देश गर्न सक्ने राजनैतिक शक्ति बन्नुपर्ने धारणा राख्नुभयो। उपसभापति विश्वप्रकाश शर्माले गुनासो गर्ने भन्दा पनि आशा विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा काँग्रेसलाई विकास गरिने बताउनुभयो। सरकारले बाढ़ी र पहिरोका कारण अवरूद्ध भएका मुलुकका मुख्य सड़कहरू मर्मत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने गरी तयारी अघि बढ़ाएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले बताउनुभयो। भोटेकोशी बाढ़ी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोर्खा जिल्लाका सड़कको मर्मतको काम अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। आगामी 4-5 दिनभित्र धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सड़क पनि चाँडै सञ्चालन हुने प्रवक्ता न्यौपानेले बताउनुभयो। पछिल्लो विवरण अनुसार भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू अवरूद्ध अवस्थामा रहेका छन्। त्यसै गरी अन्य जिल्लाका विभिन्न राजमार्गहरू पनि अवरूद्ध तथा अवरोधको स्थितिमा रहेकोमा दशैं अघि ती सबैलाई सञ्चालन गर्ने व्यवस्था मिलाइने सड़क विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री देवीपुरको उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जोप्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा गरी 17,06,81,41,000 रूपियाँ मौजदात रहेको छ। त्यसै गरी प्रधानमन्त्री देवीपुरको कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,57,28,76,523 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खाताका 2,91,93,174 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिदिएको छ।
अमेरिकामा रहँदा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई त्यहाँका नेपाली समुदायले पनि राहत रकम हस्तान्तरण गरेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग स्विजरल्याण्डको फेडरल अफिस अफ कम्युनिकेशनका वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा सूचना र संचार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोगका विस्तारका विषयमा छलफल भएको संचार मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले टेली मेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा सम्बद्धहरूसँग छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत समेत गरेको छ। रणनीतिले सन् 2030 कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ। रणनीतिले कुकुरमा 70% खोप कभरेज पुर्याउने, मानिसमा सहज रूपमा खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य अघि सारेको छ। नेपालमा रेबिज प्राणघातक चुनौती रोगका रूपमा विकसित भएको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने दस्तावेजमा उल्लेख गरिएको छ। नेपाल र रूसी महासंघ बीचको द्विपक्षीय परामर्श बैठक काठमाडौँमा सम्पन्न भएको छ। नेपाल र रूस बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 पुगेका अवसरमा भएको बैठकमा दुवै पक्षले शिक्षा, मानव संसाधनको विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार, लगानी लगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य र सहयोगलाई प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको बैठकपछि परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले आआफ्नो देशमा भएका राजनीतिक तथा आर्थिक विकासका विषयमा एकअर्कालाई जानकारी गराउनुका साथै रूसी सेनामा रहेका नेपाली नागरिक, त्यसै गरी हराइरहेका नेपाली नागरिक, युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिक र क्षतिपूर्ति सम्बन्धी विषयहरूमा छलफल भएको थियो। जलवायु परिवर्तन र बहुपक्षीय प्रणालीमा सहकार्य लगायतका आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटका नेपाल तथा पाकिस्तानका राष्ट्रिय प्रतिनिधि लौरा जलसजोले भेटवार्ता गर्नुभएको छ। भेटमा हरित विकास, जलवायु वित्त, हाइड्रोजन तथा जलवायु उत्थानशील कृषिका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष थारूले राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। हिजै राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय दलित आयोगले पनि आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय र काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले नेपालको संविधान बमोजिम मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्वासको मत लिनुपर्ने दावीसहित दायर गरिएको रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका निर्णय नगर्न हिजो आदेश जारी गरेको हो। आदेशमा विपक्षीहरूलाई कार्तिक 11 गतिभित्र लिखित जवाब पेश गर्न र रिटलाई अग्राधिकार दिए सोही मिति पक्षीको हप्तामा सुनवाई गर्न भनिएको छ। प्रदेश सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत नलिएको भन्दै एमालेका लीलबहादुर थापाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको जल तथा मौसम विज्ञान विभागले मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभाव समेत रहेकाले आगामी 2 दिनसम्म मौसम प्रतिकूल नै रहने जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हावाहुरीसँगै मध्यम वर्षा भएको जानकारी दिनुभयो। लुम्बिनी सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा भएको छ। पछिल्लो घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। मौसमविद लामिछानेका अनुसार आज केही सुधार देखिनेछ। यद्यपि पहाड़ी र तराईका विभिन्न स्थानमा भने आज पनि वर्षाको सम्भावना कायमै रहनेछ। भोलिसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने विभागले उल्लेख गरेको छ। शनिबार भने मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने विभागले जानकारी दिएको छ। दशैं नजिकै गर्दा केही दिन मौसम अस्थिर हुने भए पनि अहिलेको पूर्वानुमानले लामो समयसम्म लगातार वर्षा हुने सम्भावना भने नदेखाएको मौसमविद लामिछानेले जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न 20 अनुसन्धान परियोजनाका अवधारणा पत्रमाथि छलफल गरेको छ। प्रतिष्ठानले आयोजना गरेको 2 दिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणा पत्र प्रस्तुत गरी सरकारवालाबाट सुझाव तथा पृष्ठपोषण संकलन गरिएको प्रतिष्ठानले जनाएको छ। मधेस विश्वविद्यालयले थप 3 शैक्षिक कार्यक्रम विस्तार गरेको छ। वीरगंजमा रहेको विश्वविद्यालयले चालू
शैक्षिक सत्रबाट स्नातकोत्तर तहको एमबीए तथा स्नातक तहको एलएलबी र बीबीएको पठन पाठन शुरू गरेको जानकारी दिएको छ। स्नातकोत्तर तहको एमपीए कानूनको बीए एलएलबी र जनप्रशासन संकायतर्फ बीपीएम कक्षा सञ्चालन गर्दै आएको विश्वविद्यालयले थपिएको तीनवटै संकायको पठन पाठन प्रारम्भ गरिसकेको विश्वविद्यालयका रजिस्ट्रार विजय कुमार यादवले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारले ग्रामीण दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड़ दिएको बताउनु भएको छ। इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट आईजीआईले 17 एसिया पेसिफिक रिजनल इन्टरनेट गभर्नेन्स फोरमको समापन समारोहमा उहाँले नेपालको भौगोलिक विविधताका कारण विशेष गरी ग्रामीण दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा डिजिटल पहुँचसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, विश्वसनीयता र विपद प्रतिरोधी संचार प्रणालीको विकासमा सरकारले ध्यान दिने बताउनुभयो। ठूला चाडपर्वहरू बडा दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुलाउन नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना हिजोदेखि कार्यान्वयनमा ल्याएको जनाएको छ। पर्वको समयमा आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन विभिन्न गन्तव्यमा जाने यात्रीलाई पूर्ण सुरक्षाको प्रतिभूति दिलाउने लगायतका उद्देश्य राखेर योजना लागू गरिएको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। वरिष्ठ गायक तथा संगीतकार रत्न बेहोसीको 92 वर्षको उमेरमा निधन भएको छ। 2013 सालदेखि रेडियो नेपालमा गीत गाउन थाल्नुभएका बेहोसीले नेपाली र नेपाल भाषाका दर्जनौ गीतमा स्वर तथा संगीत भर्नु भएको छ। उहाँले केही गीतहरू आफै रचना समेत गर्नुभएको छ। स्वर्गीय बेहोसीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल भाषा मंका कल त्यागलमा हिजो राखी अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक जीवनयात्राको 25 वर्षगाँठ मनाइरहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत बधाई दिनुहुँदै प्रधानमन्त्री मोदीलाई 25 वर्षको समर्पित सार्वजनिक सेवाका लागि हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ। प्रधानमन्त्री शाहले नेपाल आगामी दिनमा पनि मोदी र भारत सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछ भन्नुभएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत नै प्रधानमन्त्री मोदीलाई शुभकामना दिनुभएको छ। सभापति लामिछानेले प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट दुवै राष्ट्रको साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउन सहकार्य गर्न आफूहरू उत्सुक रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। र सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सार्वजनिक संचार संस्थाहरूको संगठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन, त्यसै गरी गोर्खापत्र संस्थान र राष्ट्रिय समाचार समितिको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे हिजो जानकारी लिनुहुँदै उहाँले संस्थाको कार्य सम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले अनावश्यक रूपमा धेरै महाशाखा, शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असोज 22 गते बिहिबार, आश्विन कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार 8 अक्टोबर सन् 2026, नेपाल सम्बत 1146, आज अलागा 13। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। संवैधानिक इजलासमा विवाद शीर्षकको समाचारलाई गोर्खापत्रले आज प्रमुख समाचारका रूपमा अग्रो पृष्ठमा प्रकाशन गरेको छ। इजलास गठनको प्रक्रियामा न्यायाधीशहरूबीच विमति भएपछि हिजो सर्वोच्चको संवैधानिक इजलास बस्न सकेन। दैनिक पेशी सूची प्रकाशनपछि समेत इजलास नबसेको हो। बुधबार प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संवैधानिक इजलास गठन भएको थियो। प्रधान न्यायाधीशमा शर्मा नियुक्त भएपछि फुयाललाई संवैधानिक इजलासमा राखिएको थिएन। यसअघि इजलासमा नराखी बुधबार इजलास तोकिएपछि फुयालले असन्तुष्टि जनाउनु भएको थियो। फुयालले असहमति जनाएपछि बुधबार इजलास बस्न नसकेको इजलासका एक सदस्यले बताउनु भयो। पछिल्लो समय संवैधानिक इजलास गठनमा रोस्टर सूचीबाट प्रधान न्यायाधीशले सो विवेक प्रयोग गर्दै आउनु भएको छ। विषय अनुसार इजलास गठनमा सेलेक्टिभ भएको आरोप प्रधान न्यायाधीशमाथि नेपाल बार एसोसिएसनले लगाउँदै आएको छ। बारले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोला प्रथाबाट गठन गर्न लिखित रूपमै माग गरिसकेको छ। यसैबीच बारले संवैधानिक इजलास गठनका विषयमा भएको विवादमा ध्यानाकर्षण भएको जनाउँदै वरिष्ठता वा गोला प्रथाबाट गठन गर्न पुनः माग गरेको छ। महासचिव केदार कोइरालाले वक्तव्य जारी गर्दै इजलास गठनलाई प्रधान न्यायाधीशले तजविजको अधिकार बनाएकोमा आपत्ति जनाउनु भएको छ। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गुट अन्त्य गर्ने काँग्रेसको संकल्प शीर्षकको समाचार गोर्खापत्रबाट लिँदैछौ। नेपाली काँग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ्ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापाले विगतमा रहेका गुट उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो। उहाँले अब काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा अनेक नेताका नाममा गुट उपगुट थिए, यी सबै गुट आजकै दिनदेखि सकिए। कुनै समूह नभई पार्टी अब एक ढिक्का भएर अगाडि बढेको छ। यो समाचार गोर्खापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकले पनि वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षक दिएर प्रमुख समाचार बनाएको छ। कान्तिपुर दैनिकको अग्र पृष्ठमै पूर्व प्रधान न्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा शीर्षकको समाचार प्रकाशन गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरासहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरासहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमिल सिन्हा र नवीन राज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकृतका अनुसार चोलेन्द्रका भाइ प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल सिन्हाबारे पछिल्लो पटक अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। यही
प्रसङ्गलाई आजको नागरिक दैनिकले पनि प्रकाशन गरेको छ। प्रमुख समाचारका रूपमा जबरा विरूद्ध मुद्दा चलाउने तयारी शीर्षक दिइएको छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट दिउँसो छोडेको थियो। प्रहरीले छोडे लगत्तै जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा उहाँमाथि मुद्दा लगाउने तयारी सरकारको छ। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छोडिएको थियो। जबरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण अथवा अकुत सम्पत्तिमा कारवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको भन्दै यो समाचार नागरिक दैनिकले प्रकाशन गरेको छ। नेपालका लागि भारतीय राजदूतमा दलेला प्रस्तावित शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो। भारतीय पक्षले मंगलबार मात्रै राजदूतको एग्रिमोका लागि परराष्ट्र मन्त्रालयमा दलेलाको नाम प्रस्ताव गरेको एक अधिकारीले जानकारी दिनुभयो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अब निजी क्षेत्रबाट पनि विमानस्थल शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभामा दुई विधेयक भिन्नाभिन्दै विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी विधेयक दर्ता गराउनुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकले पनि पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकको समाचार अग्रपृष्ठमा प्रकाशन गरेको छ। नयाँ पत्रिका दैनिकबाट देशभरबाट आएका प्रतिनिधि आज काँग्रेसको नयाँ नेतृत्व छान्दै शीर्षकको समाचार लिँदैछौ। काँग्रेसको 15 महाधिवेशनमा सहभागी 7,225 प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापतिसहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 जना उम्मेद्वार छन्। 297 सदस्यीय केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन हुनुभएको छ। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। घाटामा डुबेको निगम नयाँ जहाज लीजको तयारीमा शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 जहाज मात्रै सञ्चालनमा छन्। आन्तरिकतर्फ भने 4 जहाज उडिरहेकोमा 1 जहाज बिग्रेर बसेको नेपाल वायुसेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडेलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिनुभएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। काङ्ग्रेसको खुला प्रतिस्पर्धामा महिला न्यून शीर्षकको समाचार कान्तिपुर दैनिक मा प्रकाशित छ। काङ्ग्रेसको नेतृत्व तहमा आरक्षणबाट महिला आउने सुनिश्चित भए पनि खुला प्रतिस्पर्धामा अघि सर्ने महिलाको संख्या अत्यन्तै न्यून छ। पदाधिकारीमा आरक्षित महिला र समावेशी बाहेकका पदमा महिलाको उम्मेदवारी परेको छैन। केन्द्रीय कार्यसमिति सदस्यमा भने महिलाका लागि आरक्षित बाहेकका पदमा 12 मात्र उम्मेदवारी दिएका छन्। 15 महाधिवेशनले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा 231 निर्वाचित गर्दैछ। महिलाका लागि उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा गरी 69 सीट सुरक्षित गरिएको छ। आरक्षणले सुरक्षित गरेका पदबाहेक खुला र अन्य समावेशी क्लस्टरमा महिला उम्मेद्वारको संख्या करिब 7% मात्र छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। चाडपर्व सुरक्षामा 50,000 प्रहरी परिचालित शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। प्रहरीले बडा दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन बुधबारदेखि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। पर्वको समय आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यमा जाने यात्री समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। यो प्रसंग कारोबार दैनिकमा प्रकाशित छ। राहदानी विभागमा 12,000 तिरेर पनि घण्टौं लाइन शीर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। राहदानी विभागले 12,000 रुपियाँ शुल्क लिएर 3 राहदानी उपलब्ध गराउने व्यवस्था गरे पनि सेवाग्राहीले भने राहदानी लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यता कायमै छ। विभागले अनलाइन फारम भर्दा प्रक्रिया पूरा गर्न आउने मिति र समय तोके पनि अधिकांश सेवाग्राही फारम भरेकै दिन विभाग पुग्ने गरेका कारण भीड़ बढेको छ। हिजो बिहान 10 त्रिपुरेश्वर स्थित राहदानी विभाग पुग्दा राहदानी बनाउन तथा लिन आउने सेवाग्राहीको भीड़ थेगी नसक्नु थियो। घण्टौं लाइन बस्नु परेको, राहदानी तयार भएको म्यासेज नआएको तथा सेवा लिन अनिश्चित समय कुर्नु परेको भन्दै सेवाग्राही आक्रोशित देखिन्थे। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। बारीमै कुहियो बर्खे फर्सी शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। मकवानपुरको भीमफेदी गाउँपालिका 5 सुपिङका किसानले उत्पादन गरेको बर्खे स्थानीय फर्सीले उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ। बजारमा पाकेको फर्सीको मूल्य प्रति किलो 40-60 रुपियाँसम्म रहे पनि किसानले प्रति किलो 15-20 रुपियाँ मात्रै पाउने गरेका छन्। सुपिङका किसानले मकैसँगै स्थानीय तथा रैथाने फर्सी, काक्रो, सिमी, बोडी लगायतका तरकारी उत्पादन गर्दै आएका छन्। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रको खेल पृष्ठबाट फुटबलको एक युग अन्त्य शीर्षकको समाचार लिँदैछौ। विश्वका महान खेलाडी मध्ये एक लियोनेल मेस्सी अब अर्जेन्टिनाको जर्सीमा देखिनु हुने छैन। 39 वर्षीय मेस्सीले बुधबार बेनिनसँग खेलेर आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउनु भयो। मेस्सीले 21 वर्ष खेलेर 126 गोल गर्नुभयो। कोपा अमेरिकाको 2 र विश्वकपको 1 उपाधि दिलाएपछि उहाँले अर्जेन्टिनाको टिम छोड्नु भएको हो। मेस्सी अफ्रिकी राष्ट्र बेनिन विरूद्ध विदाई खेलमा 3 गोलमा संलग्न हुनुभयो। पेनाल्टीमा गोल गरेका मेस्सीले अन्य 2 गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो। अब मेस्सीले अन्तर्राष्ट्रिय फुटबल खेल्नुहुने छैन भन्ने थाहा पाएपछि फुटबलको एक युग अन्त्य भएको अनुभव भइरहेको छ। म मात्र होइन, सबै दुखी छन्। मेस्सी मिस हुनुहुनेछ, अर्जेन्टिनाका 17 वर्षीय समर्थक भोलेन्टिनो रुसोले भन्नुभयो। यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापा र शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। केही राजनीतिक र केही सामाजिक व्यक्तित्वहरूको सहभागितामा नागरिक अभियान घोषणा गरिएको छ। अभियानलाई गैर राजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने संलग्नहरूले बताउनु भएको छ। पूर्व मन्त्री सुरेन्द्र पाण्डे, हृदेश त्रिपाठी, दीप कुमार उपाध्याय, सर्वेन्द्रनाथ शुक्ल, विश्लेषक अरूण कुमार सुवेदी लगायत सहभागी अभियानले समाजमा व्याप्त राजनैतिक दलीय अवस्थालाई बदलेर तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा बनाउने स्वतन्त्र नागरिक संस्थाका रूपमा काम गर्ने बताइएको छ। सरकार तथा राजनीतिक दललाई विभिन्न सार्वजनिक विषयमा खबरदारी गर्ने र नागरिकका सरोकारलाई तटस्थ रूपमा उठाउने उद्देश्य राखिएको अभियानले सार्वजनिक गरेको छ। यो अभियान के हो, केसका लागि स्थापना गरिएको र कसरी अब अघि बढ्छ भन्ने विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौं। अभियानमा संलग्न पूर्व सांसद एवं पूर्व प्रहरी अधिकारी नवराज सिलवाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। सिलवालज्यू, स्वागत छ यहाँलाई। अब यो जुन नागरिक अभियान भनेर यहाँहरूले घोषणा गर्नुभयो, यो चाहिँ के हो?
1: यो खास गरिकन चाहिँ अहिले अब नागरिकको आवाज चाहिँ दबिएको जस्तो, नागरिकको आवाज चाहिँ कोही नबोल्ने खालको परिस्थिति निर्माण भएको, हरेक व्यक्ति राष्ट्रिय जीवनका हरेक तबकाका मान्छेहरू कुनै न कुनै राजनीतिक सिद्धान्त अवधारणा मा संलग्न नभइकन उनीहरूको आवाज चाहिँ नसुनिने खालको परिस्थिति भयो। अनि खास त्यो प्योर जुन जनता हो, जसले चाहिँ वास्तवमा निर्णय गर्छ, जो सार्वभौम छ र जसको जीवन चाहिँ सबैभन्दा केन्द्रमा हुनुपर्ने हो, त्यो चाहिँ अलिकति पाखामा पऱ्यो कि उसको चाहिँ आवाज चाहिँ सुनिने कि। र खास गरिकन अहिले चाहिँ अब यो डिजिटल मिडियाले चाहिँ एउटा तब्काले एउटा ग्रुपले एउटा समूहले एउटा खालको भाष्य निर्माण गरिदिने अनि त्यसकै पछाडि सबै दोहोर्नुपर्ने र त्योभन्दा फरक जाँदाखेरि त्यो मान्छे आइसोलेट हुने अथवा त्यसमाथि प्रहार हुने खालको परिस्थिति पनि व्यापक रूपमा निर्माण भएछ। यो हाम्रो भन्छ तपाईँको सामाजिक जीवन नै एउटा खालको चाहिँ आइसोलेसनमा परेको जस्तो, उनीहरूको मुद्दाहरू चाहिँ नउठ्ने। अब राजनीतिक पार्टीहरूले पनि आफ्नो स्वार्थलाई हेरेर आफ्नो पावरमा जाँदाखेरि के कुरो बोल्दाखेरि हुन्छ, डेलिभरी गरे पनि बिस्तारै गरौँ न, बोल्ने चाहिँ के हो त भन्ने खालको एउटा खालको नयाँ परिस्थिति देशमा निर्माण भयो। र अनि त्यसमा फेरि नागरिकका आवाजहरू बोल्ने, पहिला चाहिँ नागरिक समाजहरू पनि थिए, उनीहरूले वास्तवमा केही न केही रूपमा त्यो एउटा आवाज निकाल्थ्यो, तर त्यसमा पनि के थियो भने त्यो त्यस्ता समूहहरू पनि कुनै पार्टीको चाहिँ भातृ सङ्गठन जस्तो पार्टीको आवाज बोल्ने, पार्टीको तर्फबाट चाहिँ एउटा एउटा खालको चाहिँ परिस्थिति निर्माण गर्ने हुँदै गर्दाखेरि तिनीहरू पनि बिस्तारै हराउँदै गएको अवस्थाले अब चाहिँ एउटा स्वतन्त्र कुनै पनि राजनीतिक समूह अथवा विचारसँग आबद्ध हुनु, व्यक्तिगत रूपमा अब जस्तो चाहिँ अभियानमा सहभागी भएका साथीहरू आफ्नो पोलिटिकल अथवा आफ्नो विश्वास एउटा फेथमा हुनुहुन्छ होला, तर यो प्लेटफर्म चाहिँ कुनै राजनीतिक अभिष्ट पुरा गर्नको लागि, राजनीतिक उद्देश्यलाई प्रयोग नगर्ने
0: जस्तो। अब यसलाई कसरी बुझ्दा हुन्छ कि हुँदैन मैले सोध्न खोजेको, जस्तो यहाँहरू अब जो मानिसहरूको नाम आएको छ, अधिकांश नेताहरू या यसको अभियन्ताहरू चाहिँ राजनीतिक पार्टीमा सहभागी नै हुनुहुन्थ्यो र माथिल्लै चाहिँ पङ्क्तिमा हुनुहुन्थ्यो, खास गरी पटक पटक मन्त्री हुनुभएका हृदेश त्रिपाठी यसमा हुनुहुन्छ, काङ्ग्रेसका नेता दीप कुमार उपाध्याय हुनुहुन्छ, एमालेका नेता मन्त्री भइसक्नुभएका सुरेन्द्र पाण्डे हुनुहुन्छ, राप्रपामा लामो समय राजनीति गर्नुभएका पछि मधेस केन्द्रित दलमा सहभागी हुनुभएका सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्छ, यहाँ आफै पनि पूर्व सांसद हो। भनेको चाहिँ राजनीतिक दलहरूबाट अब जनतालाई केन्द्रमा राख्न या तल्लो तहका मानिसहरू, अब आजभोलि आएको भाषा अनुसार भुइँ मानिसहरूको चाहिँ दलहरूले जुन आवाज उठाउनु पर्ने अथवा प्रजातान्त्रिक या दलीय मुलुकमा त जनताको आवाज उठाउने प्रतिनिधि भनेका यी दलहरू नै हुन् भनिन्छ, अब यो के चाहिँ हुन सकेन भन्ने हो?
1: होइन, उनीहरूको आफ्नो मुद्दा भयो कि पार्टीको चाहिँ आफ्नो विशुद्ध आफ्नो मात्रै मुद्दा भयो अनि पावरमा जानुको लागि उसले प्रयोग गर्ने खालको इस्युहरू भए, त्यो मुद्दाले सबै नागरिकको आवाज, नागरिकको सरोकार, नागरिकको जनजीवनको सवाललाई समेट्या छ त, अथवा समेट्या होला कतिपय पोलिटिकल पार्टीले एउटा रेटोरिक रूपमा गरेका छन्, तर त्यो वास्तवमा उनीहरूले डेलिभरी गरेका छन् त छैनन्। भनेपछि अब अहिले सरकारै छ भनौँ न, सरकार यत्रो चाहिँ अपार जनमतका साथ सरकार बनेको छ, तर सरकारलाई प्रश्न सोध्ने, सरकारलाई खबरदारी गर्ने, सरकारले गरेका राम्रो कामले फेरि राम्रो गरिरहेको छ पनि भनिदिने, त्यस्तो खालको चाहिँ परिस्थिति मुलुकमा रह्यो भने कि त पक्ष कि विपक्ष हुनुपर्ने खालको स्थिति भयो।
0: जस्तो केही उदाहरणहरू भनिदिनुहोस् न कि जनजीवनका यी मुद्दाहरू, यी विषयहरू चाहिँ भुइँ मानिसहरूका आवाजहरू अब उठेका छैनन्, यहाँहरूले त्यो उठाउनुहुन्छ, अथवा हिजो राजनीतिक दलमा बस्दा यहाँहरूलाई उठाउन गाह्रो हुन्थ्यो, अब सजिलो भयो, यो अलिकति स्पष्ट त पार्नु पर्ला, होइन भने त अब त्यहाँ पार्टीहरूमा गएर सारा चाहिँ त्यहाँ सहभागी भएर पाउनेसम्मको पद पाएर लिन सक्ने कुरा लिएर त्यसपछि फेरि उहाँहरू चाहिँ अर्को चाहिँ अभियानमा हिँड्नुभयो भन्छन् नि त मान्छेहरूले विश्वास।
1: त्यस्तो भएर फेरि सुन्नु, जुन पार्टीमा हुनुहुन्छ उहाँहरू पार्टीमै हुनुहुन्छ फेरि, होइन यो कुरो तपाईँहरू क्लियर के गर्नु भने, जस्तो त्यहाँ भएका मानिसहरू चाहिँ पार्टी छोडेर फेरि यो राजनीति छोडेर यता आउनु भएको छैन, के रियलाइजेसन भयो सबैलाई भनेपछि, होइन हामी राजनीति चाहिँ गर्ने भयो तर त्यो राजनीति कस्तो हुँदै गयो भने साँगुरो बन्दै गयो, यो चाहिँ भएन, राजनीति आफ्नो ठाउँमा गरौँ, तर जनताको आवाज बोलिएको त त्यस्तो खालको एउटा चाहिँ नि प्लेटफर्म खोइ त भनेर, त्यस्तो प्लेटफर्म, यो प्लेटफर्म चाहिँ फेरि के भने यो त्यस्तो, यो जब तपाईँ यो प्लेटफर्ममा आउनुहुन्छ त्यस्तो तपाईँ चाहिँ कुनै राजनीतिक कलर बोकेर आउनु हुँदैन, तपाईँ बाहिर आफ्नो राजनीति, आफ्नो धर्म, आफ्नो चाहिँ कर्म, आफ्नो व्यवसाय, आफ्नो पेसा, आफ्नो नोकरी जहाँ जहाँ छ तपाईँ गर्नुहुन्छ, तर जब यो प्लेटफर्ममा आउनुहुन्छ यसमा चाहिँ यसको कोड अफ कन्डक्ट के छ भने यो राजनीतिक अभिष्टमा प्रयोग हुने छैन, प्रयोग गर्न पाइने छैन, यसमा काम गर्ने मान्छेहरू कुनै प्रकारको पब्लिक भनौँ न इमेज खराब भएको मान्छेहरू यसमा संलग्न हुनु हुने छैन, र यसमा सो सडकका विभिन्न कुराहरू गरिरहेको छ, त्यसले गर्दा यो चाहिँ यहाँ आउन साथै फेरि हिजो खाएर पुगेर अनि यहाँ त आयो भन्ने खालको कसैले बुझाएछ त्यो गलत हो बुझाइ।
0: जस्तो अब
1: तपाईँले आवाज के उठाउने भन्ने सवालमा म आउँछु,
0: हजुर
1: आवाज के उठाउने भन्ने सवाल भने सबभन्दा पहिलो युवाको सरकार हेर्नुहोस् है, युवाहरू चाहिँ यहाँ कुनै पनि मुलुकको चाहिँ पपुलेसन डिभिजनमा सबभन्दा ठुलो चाहिँ मार्जिन रहेको चाहिँ र महत्त्वपूर्ण चाहिँ तबका चाहिँ हाम्रो स्वदेशमा नबसेर विदेशमा जानुपर्ने, रोजगारीमा जानुपर्ने, र विदेशमा पनि तपाईँको शोषणमा अब मिडल इस्टमा गएर 40-42 डिग्री सेल्सियसको तापक्रममा चाहिँ तपाईँको 20,000-25,000 यहाँ दलालले चाहिँ एउटा चाहिँ खालको चाहिँ नि पैसा उठाएर त्यहाँ पठाएर मान्छेलाई जुन खालको शोषण छ त्यसमा बोल्ने मान्छे को छ, सरकारले गर्नुपर्ने काम सरकारले गरेको छ छैन अहिले होइन कुनै पनि सरकारले, र जन र युवाहरूलाई यही नै रोजगारी दिने, यही नै उद्योग व्यवसाय, यही नै चाहिँ एउटा खालको चाहिँ नि भन्नुहोस् न पेसा गर्न सक्ने वातावरण चाहिँ बनाउन किन सकेन, यो आवाज कसले बुझाएछ कसैले बुझाएछ। अनि अर्को चाहिँ तपाईँको कृषिको सवाल, कृषि पर्यटनको सवाल होला, हेर्नुहोस् है अब जनजीविकाको सवालमा अब अहिले दसैँ आइरहेको छ तपाईँको, हेर्नुहोस् है सबै डबल डबल चाहिँ तपाईँको प्राइस मतलब मूल्य वृद्धि छ, अब ग्यासकै सवाल भन्नु होला, अथवा चाहिँ जनताका सामान्य आवश्यकताहरूमाथि पनि
0: भनेको चाहिँ त्यो दलहरूमा बसेर यहाँले स्पष्ट पनि पार्नु हो कि जो जो तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ ती सबै दलहरूमा पनि हुनुहुन्छ, ती दलहरूमा बसेर

0: कुनै पार्टी जस्तो अरू मुलुकहरूको अभ्यास पनि कस्तो हुन्छ भने जस्तो यसपालि अमेरिका हुनु यसपालि तपाईँ रिपब्लिकन प्रेसिडेन्ट पार्टीलाई भोट हाल्नुभयो अनि अर्को त्यसले काम राम्रो गर्न सक्यो त्यसपछि अर्को पार्टीलाई चाहिँ फेरि डेमोक्रेटमा जाने भयो अरू हरेक मुलुकहरूमा चाहिँ जनता भोट हाल्ने मान्छे चाहिँ कुनै पार्टीको ऊ चाहिँ एउटा निर्णय गर् उसको काम हेरेर निर्णय गर्ने ठाउँमा हुन्छ कि अब हाम्रो चाहिँ किसान पनि तपाईँको पार्टीमा हुने भयो मजदुर निवासी पनि विश्व विद्यार्थी पनि शिक्षक पनि कर्मचारी पनि व्यवसाय पनि हरेक मान्छे चाहिँ विभाजित हुन थालेपछि त्यो उसको पार्टीको मान्छेले भ्रष्टाचार गरिरहेको छ भने मेरो पार्टीको भइयो भनेर उत्सुक लगाएर बस्ने थालेको छ त्यसले गर्दा जसरी राजनीतिकरण व्यापक रूपमा भयो त्यो राजनीतिलाई निर्णय दिन सक्ने मान्छे चाहिँ राजनीतिक बन्नु भएन उसले चाहिँ आफ्नो जुन अभिमत त्यसको काम हेरेर अहिले एउटालाई भोट गर्ने मान्छेले अर्कोचोटि अर्कोलाई भोट गर्ने हैसियत चाहिँ राखिरह्यो भने मात्रै त्यो सोभरन हुनुभयो तर हाम्रो दलहरूले चाहिँ के गर्यो भने सबै जनतालाई सबै तबकालाई आफ्नो मान्छे बनाउने गरे अनि त्यो बनाएपछि उसको आवाज चाहिँ कस्तो हुने कैद हुने खालको चाहिँ मेरो पार्टीको कुरो हो मेरो पार्टीको नेता हो उसले बदमास गरे पनि यस्तो हो के बोल्ने भन्ने खालले यसरी उसको आफ्नो चाहिँ मतलाई आफ्नो चाहिँ विवेकलाई चाहिँ बन्धक बनाउने खालको परिस्थिति जसरी निर्माण भयो दलहरूबाट यो चाहिँ छिरिनुपर्छ जनता सार्वभौम हुनुपर्छ उसको उसले मत परिवर्तन गर्ने विचार परिवर्तन गर्ने उसको हैसियत चाहिँ रहनुपर्छ त्यो भयो भने मात्र सङ्गठन गर्छ भन्ने ढङ्गले पनि यो यो यो चाहिँ अभियानले त्यो काम पनि गरोस् भन्ने दृष्टिकोणले पनि हामी वास्तवमा अगाडि बढ्यौँ।
1: जस्तो हाम्रो विगतको अनुभव यदि हेर्ने हो भने अब सुन्दा अलिकति तितो पनि लाग्ला तर नागरिक समाजका नाममा जसरी कामहरू भए त्यो चाहिँ एक हदसम्म बदनाम भयो। उदाहरणका लागि सहानुभूति राख्न पनि पाइएला, सद्भाव चाहिँ जागृत गर्न पनि पाइएला या दर्शाउन पनि पाइएला, समर्थन गर्न पनि पाइएला, स्वच्छ आलोचना गर्न पनि पाइएला, तर जसरी नागरिक समाजका नाममा चाहिँ कामहरू भए त्यसमा चाहिँ संलग्नै हुने र त्योलाई चाहिँ आधार बनाउने भनौँ न, अब संलग्नता चाहिँ सिँढी भर्याङ बनाएर ढिलो चाँडो कुनै न कुनै पार्टीमा कुद्ने त्यहाँ गएर अवसर लिने परिस्थिति जसरी सिर्जना भयो, अब आज चाहिँ यहाँहरू सबै पार्टीमा संलग्न, धेरै जसो पार्टीमा संलग्न नेता नै चाहिँ यो अभियान चलाउँदै हुनुहुन्छ, हिजोको अभियान र आज यहाँहरूले चलाउँदै गरेको अभियानको बिचमा कसै व्यक्तिलाई आरोपित नगरौँ, धेरै चाहिँ बिचका मानिसहरू पनि हुनुहुन्छ जो चाहिँ निष्क्रिय पारिनुभयो दलीयकरणले, होइन अब हिजोको र आजको बिचको फरक के हुन्छ, अथवा भोलि तपाईँहरूले यो गर्दै गर्दाखेरि यो जे भनेर चाहिँ यहाँहरूले अभियान सुरु गर्नुभयो त्यही काम कसरी हुन्छ होला त?
0: सुन्नु न, अब हिजो चाहिँ के थियो, त्यो नागरिक समाजमा रहने मान्छेहरू चाहिँ अब एउटा खालको पोलिटिकल एम्बिसन राखेर पनि कुनै पार्टी कुनै पार्टीको नेताप्रति इन्क्लाइन भएर उसको उसलाई उसको स्वार्थ उसको इन्ट्रेस्टमा बोलिदिएर अथवा आवाज निकालिदिएर उसको चाहिँ अभियानमा बाहिरबाट सहयोग पुर्याएर आफ्नो चाहिँ राजनीतिक अभिष्ट पुरा गर्ने खालको परिस्थिति पनि निर्माण भयो। अहिलेको यसले चाहिँ यो अलरेडी राजनीतिमा छन् उनीहरू उनीहरूलाई अर्को अब अहिले भनौँ न अहिले भएको साथीहरू चाहिँ राजनीतिमा आफ्नो आफ्नो पार्टीमा अहिले पनि संलग्न हुन्छ, अहिले पनि क्रियाशील हुनुहुन्छ, अहिले पनि पपुलर हुनुहुन्छ, अब उहाँलाई अर्को राजनीतिमा जाने अथवा त्यस्तो त केही छैन। यो यसको खास चाहिँ के भने राजनीतिमा गएर पनि अब अब अब चाहिँ वास्तवमा सही कुरा गर्न बोल्न सकिन्छ र आफ्नै पार्टीले पनि आफ्नै राजनीतिले पनि आफ्नै गरेको राजनीतिले पनि सही गराएको छैन सही गराएको छैन भने यो प्लेटफर्म बसेर बोल्न पाइने भयो। त्यसले गर्दा यो चाहिँ राजनीतिक अभिष्ट राखेर गरे भन्ने कुरो राजनीतिमा अलरेडी हुनुहुन्छ उहाँहरू अधिकांश साथीहरू, त्यसले गर्दा त्यो त्यो ढङ्गको कुरो चाहिँ भन्दा अलिक फरक ढङ्गले जान जान सकिन्छ कि भन्ने खालको। अब गर्दै जाँदाखेरि भोलि तपाईँको यो चाहिँ अब देशव्यापी रूपमा गरेर जाने भनेको छ, अब यसमा चाहिँ काम गर्न सकेन भने साथीहरू छोड्दै पनि जानु होला। अब यो यो अभियान यो आन्दोलन त अगाडि बढिरहे रहला, त्यसको व्यक्तित्व परिवर्तन होला, तर मलाई लाग्छ यो चाहिँ निरन्तर रूपमा जान्छ र यो चाहिँ बेसिकली भुइँ मान्छे तपाईँले जुन भन्नु यो भुइँ मान्छेको अभियान हो, यो लुज एउटा खालको फोरम हो, विभिन्न खालका विज्ञता भएका साथीहरू स्वदेशमा विदेशमा काम गरेका व्यवसायमा गरेका राजनीतिमा गरेका प्राविधिक क्षेत्रका पत्रकार क्षेत्रका कलाकार क्षेत्रका साथीहरू हुनुहुन्छ र उहाँहरूले स्वतस्फूर्त रूपमा कुनै स्वार्थ बिना हामी कन्ट्रिब्युसन गर्छौँ, जनताको आवाज बोल्छौँ, मुलुकको आवाज बोल्छौँ, समाजको लागि काम गर्छौँ, हाम्रो कुनै स्वार्थ छैन भन्ने दृष्टिकोण राखेरै आउनुभएको हुनाले यो चाहिँ हिजो अस्तिका त्यस्ता खालका अभियानहरूभन्दा यो विशुद्ध फरक र यो परिणाममुखी र यो जनताको आवाज मिल्ने जनताको वास्तवमा आफ्नो खालको अभियान चाहिँ यो बन्न सक्छ होला भन्ने एउटा चाहिँ आशा

0: हामीले राखेका छौँ।
1: हामी अन्तरसंवादमा छौँ। केही राजनीतिक र केही सामाजिक व्यक्तित्वहरूको सहभागितामा नागरिक अभियान घोषणा गरिएको छ। अभियानलाई गैर राजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने संलग्नहरूले बताउनु भएको छ। अभियानमा संलग्न पूर्व सांसद एवं पूर्व प्रहरी अधिकारी नवराज सिलवालसँग हामी कुराकानी गरिरहेका छौँ। अब सिलवालज्यू, यसको आकार चाहिँ कस्तो छ अहिले?
0: अनि यसमा चाहिँ अब हामी बढ्ने क्रममै छौँ। अहिले तत्काल चाहिँ 100 समथिङ साथीहरू हुनुहुन्छ, त्यो चाहिँ अगुवा साथीहरू हुनुहुन्छ। अनि उहाँहरूले चाहिँ अब दैनिक रूपमा बढ्ने प्रक्रिया छँदैछ, प्रादेशिक रूपमा पनि र यो स्थानीय रूपमा, किनभने स्थानीय सरकारका सरोकार पनि हामीले बोल्नुपर्ने हुन्छ। हामी केन्द्रमा मात्र होइन कि स्थानीय रूपमा वडा वडामा पालिका पालिकामा पनि सरकारहरू छन् र उनीहरूले काम कारवाहीहरू उनीहरूमाथि गर्नुपर्ने, वाचडकको काम उनीहरूले गरेको राम्रो कामलाई फेरि जनतालाई भनिदिनुपर्ने कुरा गर्नुपर्ने खबरदारी चाहिँ यो हरेक लेभलमा हुने भएको हुनाले यसलाई चाहिँ व्यापक रूपमा लिएर जाने भनेर गरिरहेको छ। र प्रत्येक दिन 100-150 मान्छे जोडिने ढङ्गले चाहिँ आइराख्नु भएको छ। अब यो सुरु चाहिँ हामीले अलिक सानैबाट गरिरहेको छ, त्यो पनि त्यसमा चाहिँ अलि लिडरसिप टाइपको अलिक बुझेका अलिकति समय दिन्छु म भन्ने खालका साथीहरूले गर्नुभएको छ। र यो फेरि फुल टाइम जब पनि होइन, यो चाहिँ आफै बसेर एउटा सानो सानो जस्तो कृषिको एउटा बेग्लै टिम हुन्छ, कृषिको उसमा के छ, सुशासनको क्षेत्रमा काम गरेका साथीहरूले सुशासनको क्षेत्रमा हेर्नुहुन्छ, अनि पूर्वाधारको क्षेत्रमा काम गरे, पूर्वाधारको क्षेत्रमा स्वास्थ्यको भएको स्वास्थ्यको क्षेत्रमा र आफ्नो डिसिप्लिनमा त्यसको एक्सपर्टिज भएका साथीहरूले काम गर्नुहुन्छ टिममा बसेर, अनि त्यसको प्रश्नहरू सोध्ने सरकारलाई चाहिँ जनताको प्रश्न यो छ, तिम्रो के हो जवाफ भनेर प्रश्न सोध्ने कामहरू गर्ने, र सरकारको गलत कुरोलाई यो गलत हो भने र सरकारको राम्रो कुरोलाई फेरि यो चाहिँ जनताको पक्षमा राम्रो भएको छ भन्ने ढङ्गले पनि यो कुनै बायसनेस नराखिकन चाहिँ काम गर्ने ढङ्गले जान्छ। र मलाई लाग्छ अब हामी केही 1 महिनाभित्र चाहिँ 1,00,000 बढीको संख्यामा जोडिन्छ भन्ने विश्वास गराएको छ।
1: भनेको यो यो जुन यहाँहरूको चाहिँ आकाङ्क्षा छ भनौँ अथवा तयारी छ, यसले धेरै मानिसहरू जोड्नुको पछाडि चाहिँ राजनीतिक अभिष्ट छैन यसमा?
0: त्यसो छैन, राजनीति भयो त फेरि राजनीति पार्टीकै रूपमा गइहाल्छ नि मान्छे, राजनीति
1: भनेको अब छाया
0: हामीले त हाम्रो आफ्नो पार्टीमै बसेर काम गरिरहेको छ, पार्टीको त आवश्यकतै भन्यो नि, अरू जसलाई आवश्यकता चाहिँ उहाँले पार्टी खोलिराख्नु भएको छ, राजनीति गरिराख्नु भएको छ, यो त विशुद्ध राजनीति भइले, यो सामाजिक अभियान हो, जनताको अभियान हो भनेर हामी सुरु गरे हुनाले यसमा
1: सुरु गरेकोमा त शङ्का रहेन। अब आगामी दिनको यात्रा गर्दै गर्दा जसरी अब भनौँ न, एक प्रकारले त छाया सरकारकै रूपमा यहाँहरूको आकार अथवा योजना अगाडि बढिरहेको कुरा यहाँले स्पष्ट पारिसक्नु,
0: छाया सरकारै हुन्छ, हाम्रो चाहिँ हरेक मन्त्रालयको नेतृत्व गर्ने टिम पनि हुन्छ र उसले यो मन्त्रालयमा यो काम ठिक भएको छ र यो काम यो कारणले ठिक भएको छैन भनेर त्यो लेभलमा प्रश्न सुन्यो, त्यो लेभलमा चाहिँ जनताको आवाज उठाउने काम पनि त्यो सबै चाहिँ त्यो डिपार्टमेन्टले गर्ने ढङ्गले चाहिँ त्यसरी कार्यविधि बनायो।
1: जस्तो अब यो विश्वव्यापीकरणको प्रभावले कहीँ न कहीँ काङ्ग्रेस कम्युनिस्ट या चाहिँ वामपन्थी प्रजातान्त्रिक यो फलानो भन्ने कुराहरू अब बिस्तारै मेटिँदै जानेछ, अब चाहिँ फरक खालको चाहिँ राजनीतिक सङ्गठनहरू हुनेछन्। उदाहरणका लागि अब अहिलेको स्वतन्त्र पार्टी भनौँ, सबै खालका मानिसहरू छन्, यद्यपि लोकतन्त्रलाई उसले मूल मन्त्र भनेको छ, संविधानको कार्यान्वयनको विषयलाई उसले आफ्नो चाहिँ आधारका रूपमा प्रस्तुत गरेको छ। अब यहाँहरूको पनि ढिलो चाँडो चाहिँ त्यहाँसम्म पुगिन्छ कि अथवा पुग्नुहुन्छ कि, यहाँहरू पुग्न चाहनुहुन्छ कि?
0: होइन होइन, त्यस्तो छैन, त्यो चाहिँ अब हेर्नुहोस् भोलिको कुरो चाहिँ अब त्यहाँ फेरि विभिन्न खालको विकृति होला, यस्ता अभियानहरूमा चाहिँ विवाद हुने अभियानहरू चाहिँ बिचमा चाहिँ नि विभिन्न प्रकारले चाहिँ अवरोधहरू सिर्जना हुने चाहिँ देखिन्छ, तर यसलाई सक्छ चाहिँ हामीले
1: यसअघि पनि भएको छ है, हजुर यसअघि पनि त्यस्ता खालका चाहिँ नागरिक समाजहरू गठन हुँदै चाहिँ त्यसपछि भङ्ग हुँदै
0: मर्दै गएका छन्। खास गरी योभन्दा अगाडिका नागरिक समाजहरू चाहिँ अब अलि अरूको आवाज बोलिदिने, अरूबाट सहयोग लिने र अरू अरूको रिप्रेजेन्टेसन गर्ने ढङ्गले बढी सञ्चालित भए भन्ने कुराले नै यसलाई अगाडि बढौँ भनेर सुरु गर्नुभयो साथीहरूले। अब
1: भोलि
0: गर्दै जाँदाखेरि चाहिँ यो यसको चाहिँ अब हामीले कोड अफ कन्डक्ट जुन निर्माण गरेको छ त्यसमा चाहिँ बिल्कुल पोलिटिकल अभिष्ट, पोलिटिकल उद्देश्य, पोलिटिकल कुनै खालको चाहिँ नि भन्नुहोस् न यो प्लेटफर्मलाई चाहिँ पोलिटिकली प्रयोग गर्न पाइन्न भन्ने नै छ। अब त्यस्तो हुनै थाल्यो भने त फेरि समस्या हुन हुन्छ होला, त्यही कारण यो त्यो त्यस्तो हुने साथीहरू यो एपिसोड छुटेर फेरि अर्को पोलिटिकल पार्टीमा जानु होला अथवा अर्को पार्टी बनाउनु होला, केही नयाँ अभियान गर्नु होला, तर त्यो पोलिटिकल अभियानमा जान साथै यहाँबाट अलग हुनुपर्ने खालको चाहिँ हाम्रो त्यस्तो खालको कोड चाहिँ निर्माण भएको छ
1: भनेको चाहिँ यसलाई अझै म अझै भित्र पस्न चाहे। उदाहरणको लागि अब दिउँसो चाहिँ दिनभरिको समय यहाँले एमालेलाई दिनुहुनेछ जहाँ यहाँ हुनुहुन्थ्यो, जुन पार्टीबाट यहाँ सांसद निर्वाचित हुनुहुन्थ्यो, अनि साँझ बिहानको कुनै समय फुर्सदको समय चाहिँ यहाँले यो अभियानलाई दिनुहुन्छ कि कसरी? यो
0: एक्ज्याक्टली होइन, म मेरो पार्टीको अब जिम्मेवारी जे हुन्छ त्यसमा म गर्छु, र मैले यो अभियानमा मलाई जुन जिम्मेवारी दिए हुन्छ त्यसमा मैले त्यो विज्ञको रूपमा त्यो डिपार्टमेन्टमा त्यो फिल्डमा मैले गर्नुपर्ने कामहरू साथीहरूसँग बसेर यसमा यो कुरो ठिक, यसमा यो हुनुपर्छ, मेरो आफ्नो क्षमता मेरो आफ्नो अनुभव मैले दिन्छु र त्यसको आधारमा यो चाहिँ अघि बढ्छ। त्यसो सम्बन्धित सरकारलाई सुन्नुपर्ने हो कि सरकारका कामहरू राम्रो छन् यो कुरोमा यो लेभलमा यसरी
1: गर्नु भएको छ यो भूमिका, हजुर यो दुईटा भूमिका जुन यहाँले भन्नुभयो अथवा यहाँ जस्ता अब धेरै नेताहरू जसको आवाजहरू यहाँ चाहिँ नामहरू अहिले आएको छ ती उहाँहरू चाहिँ ले यो भूमिकामा न्याय गर्नुहुन्छ त दुईतिरै सक्नुहुन्छ सकिन्छ त्यस्तो अथवा यो किन आवश्यक पर्यो भन्ने प्रश्न फेरि पनि त्यहाँ सँगसँगै छ कि अब दिनभरि तपाईँले आफ्नो पार्टी मार्फत पनि गर्ने काम त यही नै हुन्छ जनताकै काम गर्ने हो होइन, फेरि यसको आवश्यक यसले न्याय छैन भूमिकाले न्याय कसरी पाउँछ भन्ने मात्रै
0: सुन्नु न। यस्तो यो चाहिँ तपाईँको फुल टाइम जब जस्तो होइन, तपाईँले चाहिँ यो पुरै व्यवसाय नै हो कि पेसै हो कि अथवा यो चाहिँ पार्टी
1: होइन, राजनीति पनि पेसा त होइन नि तर बनाएर पो त यहाँ समस्या भयो होइन,
0: होइन त्यही त व्यापार बनाएँ
1: त्यही त।
0: त्यसले गर्दाखेरि यो चाहिँ कस्तो भने मैले म एउटा राजनीतिक आस्थामा राजनीतिक पार्टीमा सम्पर्क गर्छु, त्यसमा मेरो रोल जे हुन्छ त्यो मैले त्यहाँ गरेर आउँछु, तर यो प्लेटफर्ममा आउँछु यो चाहिँ विशुद्ध राजनीति, जस्तो तपाईँ परिवारमा आउनुहुन्छ राजनीति पेसा गर्नु तपाईँ रेडी गर्नुहुन्छ, घरमा गएपछि तपाईँ परिवारको रोलमा हुनुहुन्छ होइन, तपाईँ अब कहीँ अर्को यो कलेज पढाउनुहुन्छ त्यहाँ शिक्षकको काम गर्नुहुन्छ, ए तपाईँ त रेडियो कर्मी हो यहाँ कसरी तपाईँको त्यहाँ भन्ने ढङ्गको मान्छेको आफ्नो रोलहरू हुन्छ, तर त्यो रोललाई उसले इमान्दारितापूर्वक त्यो ठाउँमा बसेर गर्छ गर्दैन भन्ने कुरो नै महत्त्व। त्यसरी नै हामी चाहिँ विकास गर्ने, त्यसरी चाहिँ अब राजनीति गर्ने मान्छेले विशुद्ध राजनीति गर्ने सवाल त एउटा हो, तर त्यो राजनीतिले वास्तवमा मुलुक सामाजिक आर्थिक रूपान्तरणमा उसले कसरी कन्ट्रिब्युट गरेको छ भन्ने सवाल महत्त्वपूर्ण हुनुपर्छ। पदमा कोही मन्त्री प्रधानमन्त्री हुँदैमा त्यो व्यक्तिले चाहिँ होला, तर मुलुकले के प्राप्त गर्यो, समाजले जनताले के प्राप्त गर्यो, नागरिकले भन्ने सवाल चाहिँ अहिलेको सबभन्दा ठुलो सवाल हो। त्यही सवालसँग जोडिएरै यो आन्दोलन चाहिँ यो अभियान सुरु भएको
1: छ। सिलवालजी यहाँले निकै महत्त्वपूर्ण सन्दर्भ उल्लेख गर्नुभयो कि व्यक्तिहरू त बने होइन तर देशले के पायो, अब यो सवालको जवाफ यहाँहरूको अभियानले कसरी दिन्छ?
0: हामी चाहिँ राजनीतिक पार्टीका मान्छेहरूलाई पनि तपाईँले यसरी जिम्मेवारी लिँदाखेरि के गर्नु भनेर उहाँहरूलाई पनि हामी प्रश्न गर्छौँ, उहाँहरू सुध्री नसुध्रिनु भने जनतालाई भन्छौँ यो ढङ्गको चाहिँ राजनीतिलाई चेन्ज गर्नु, यस्ता व्यक्तिहरूलाई चेन्ज गर्नुहोस् भनेर हामी आवाज निकाल्छौँ। जनताले बोल्न नसिकेर जनता जुन चाहिँ अहिले सोसियल मिडियाले चाहिँ जसरी दबाइया छ जनताको जवाब आवाज, त्यो आवाजलाई हामी उठाउने प्रयत्न गर्छौँ, र गलतलाई हामीले गलत हो यो हामी अहिले चाहिँ के छ तपाईँको हरेक क्षेत्र हरेक समुदाय हरेक पेसा चाहिँ एउटा ठ्याक्क एउटा ग्रे लाइनमा बस्ने, जता जे बोल्दाखेरि आफूलाई फाइदा हुन्छ अथवा आफू सुरक्षित हुन्छ त्यस्तो खालको कुरो मात्रै गर्ने खालको चाहिँ त्यस्तो परिस्थिति निर्माण हुन थाल्यो। तपाईँ सोसियल मिडियामा एउटा चाहिँ एकदम लाखौँ फलोवर्स भएको मान्छेले एउटा कुरा भनिन्छ अनि त्यसले भनेको कुरोमा कन्ट्राडिक्ट गर्ने मान्छेलाई अर्को एक लाखले फेरि गाली गरेर त्यसलाई चाहिँ बस्न नसक्ने बनाइदिनु, भनेपछि यसरी चाहिँ यो जनताको जुन एउटा स्वतन्त्र आवाजमाथि पनि जुन नियन्त्रण एउटा खालको डिजिटल नियन्त्रण कायम हुँदैछ र एउटा खालको चाहिँ पार्टीगत चाहिँ एउटा नियन्त्रण चाहिँ कायम हुँदैछ र ऊ चाहिँ कसमुख छ हो यो चाहिँ परिस्थिति चाहिँ तोडिनुपर्छ भन्ने पनि सवाल हो।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: समय दिनु, थ्याङ्क यू सो मच सर, सबैलाई नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो एमाले नेता पूर्व सांसद एवं पूर्व प्रहरी अधिकारी नवराज सिलवाल। केही राजनीतिक र केही सामाजिक व्यक्तित्वहरूको सहभागितामा नागरिक अभियानको घोषणा गरिएको छ। अभियानलाई गैर राजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने बताउनु भएको छ। यो अभियान के हो, कसरी अघि बढ्छ र यसले लिएको लक्ष्य कसरी पूरा हुन्छ भन्ने लगायतका विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित भयौं। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
6: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
5: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
7: तर समाधान पनि हामीसँगै छ है।
5: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
6: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
8: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। वन भूमि र विपद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गर्ने मन्त्री परिषद बैठकको निर्णय। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने। अन्तर संसदीय संघ आईपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु जन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 बहुमत सहित स्वीकृत। बाढ़ी पहिरोका कारण अवरूद्ध सबै मुख्य सड़क दशैं अघि नै सञ्चालनमा ल्याउने सरकारको तयारी र सन् 2026 रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान र फ्रान्सका 2 वैज्ञानिकलाई प्रदान गरिने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: SG भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनु होस् 4G स्पिड इन्टरनेट।
2: Clear calls for fast internet ekai sath
1: sewa sucharu garna aafno phone ma *444 hash dial garnu hos 4G volte
3: nepal telecom rashtrako sanchar।
0: अब समाचार विस्तारमा। सरकारले भूमि वन र विपद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय मानवाधिकार आयोगबाट न्यायका सन्दर्भमा सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने, नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फका सहसचिव नवीन राज सिंहलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। यसै गरी नेपाल प्रशासन सेवा समूहीकरण तर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फ नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा बढ़ुवा गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। तान्जानियाको अरूसामा जारी अन्तर संसदीय संघ आईपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु जन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 बहुमत सहित स्वीकृत भएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रस्तुत गर्नुभएको प्रस्ताव महासभाले पारित गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख अर्यालले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको वाटर टावरका रूपमा उल्लेख गर्नुभएको थियो। उहाँले जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालमा बढ्दै गएको जोखिमले मानव सभ्यतामाथि नै चुनौती थपिएको बताउनु भएको थियो। उहाँले नेपालले पछिल्लो समय सामना गरेको जलवायु जन्य विपदको सन्दर्भ उल्लेख गर्नुहुँदै जलवायु न्याय र संसदीय जवाफदेहिताका लागि विश्वका संसदीय साझा दायित्व र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँको नेपालको प्रस्ताव पारित गर्नु नेपालका लागि मात्र नभई आईपीयूका सदस्य राष्ट्र र सांसदको समेत साझा दायित्व भएको उल्लेख गर्नुहुँदै सभामुख अर्यालले जलवायु जन्य विपदको सामना गर्न संसदीय जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिनुभयो। महाधिवेशनमा सहभागी 7,255 जना प्रतिनिधिले काँग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। यसैबीच काठमाडौँमा जारी नेपाली काँग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा पेश भएका विभिन्न आर्थिक तथा समसामयिक विषय सम्बन्धीका प्रतिवेदन पारित भएका छन्। बन्द सत्रले सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपसभापति विश्व प्रकाश शर्माले पेश गर्नुभएको समसामयिक विषय सम्बन्धी प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले प्रस्तुत गर्नुभएको संगठन प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको हो। सभापति थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूमिमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। असोज 18 गते आइतबारदेखि काठमाडौँमा शुरू भएको नेपाली काँग्रेसको 15 महाधिवेशन जारी छ। महाधिवेशनले पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण सहितको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा तय गर्नेछ। महाधिवेशनका लागि देशैभरबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरूले अबको काँग्रेस पुरानै शैली र अनुहारमा सीमित नभई नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउँदै आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्छ भन्ने अपेक्षा व्यक्त गरेका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
4: गत वर्षको जेएनजी विद्रोहपछि राजनीतिक दलहरूमा युवा नेतृत्वमा पुस्तान्तरणको व्यापक आवाज उठेपछि दलहरूमा आफ्नो रूपान्तरणको दबाव बढ्दै गएका बेला काठमाडौँमा जारी नेपाली कंग्रेसको 15 महाधिवेशनमा समेत पार्टीमा नयाँ नेतृत्व, पुस्तान्तरण र रूपान्तरणको बहस देखिएको छ। देशैभरिबाट संघीय राजधानी काठमाडौँमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूका फरक फरक अनुभव र पुस्ताको प्रतिनिधित्व भए पनि उनीहरूको अपेक्षा भने अबको कंग्रेस पुरानै शैली र अनुहारमा सीमित नभई नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने र पार्टीले आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्ने आवाज व्यापक रूपमा उठेको छ। लामो समयदेखि पार्टीमा सक्रिय पुराना प्रतिनिधिदेखि पहिलो पटक महाधिवेशनको अनुभव लिइरहेका युवा प्रतिनिधिसम्मले कंग्रेसलाई सबल, सक्षम, एकताबद्ध र जनता केन्द्रित बनाउने नेतृत्वको आवश्यकता औल्याएका छन्। महाधिवेशन स्थलमा देखिएको युवा सहभागितालाई धेरै प्रतिनिधिले कंग्रेसभित्र आएको परिवर्तनको संकेतका रूपमा समेत लिएका छन्। 15 महाधिवेशनमा कंग्रेसले स्थानीय स्तरबाट युवाहरूका लागि छुट्टै क्लस्टर नै बनाएर महाधिवेशनमा प्रतिनिधि ल्याउनु र केन्द्रमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नीति बनाउनुले युवालाई थप आकर्षित गरेको बताउनुहुन्छ बैतडीबाट महाधिवेशन प्रतिनिधि भएर आउनुभएका मनमोहन भट्ट।
5: डिसिजन गर्ने ठाउँमा युवाको अर्थपूर्ण स्टेक रहनुपर्छ भन्ने बुझाइ राखेर जुन जयन्ती आन्दोलन भयो त्यसको फलस्वरूप नेपाली काँग्रेसले 15 महाधिवेशन मार्फत त्यो आन्दोलनलाई संस्थागत गर्न 35 वर्ष मुनि भनेर छुट्टै एउटा क्लस्टर नै स्थापना गरेर केन्द्रीय कमिटीसम्म पनि 35 वर्ष मुनिका केन्द्र सदस्य लड्न पाउने भन्ने जुन स्टेक भनेको छ।
4: विशेष गरी कम उमेरमै महाधिवेशन प्रतिनिधिका रूपमा आएका युवाहरूले पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो पुस्ताको अर्थपूर्ण उपस्थिति खोजेका छन्। नयाँ पुस्तालाई स्थान दिँदा पुरानो पुस्तालाई विस्थापित नगरी पार्टीमा योगदान दिएका सबैलाई समेटेर अघि बढ्नुपर्ने आवाज पनि उत्तिकै सुनिएको छ। पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहससँगै पार्टी एकतालाई पनि महाधिवेशनले केन्द्रमा राखेको बताउनुहुन्छ पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेर आउनुभएका मिलन सुवेदी।
6: अधिवेशनले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको बाटो लिइसकेको छ। थुप्रै युवा साथीहरूलाई प्रतिनिधित्व गराएको छ। जेएनजी उमेर समूहको क्लस्टर नै छुट्याएको छ।
4: महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको अर्को साझा अपेक्षा नेतृत्वको चरित्रसँग जोडिएको छ। लामो समयदेखि एउटै अनुहार र उही शैलीको नेतृत्व देखिरहेका कार्यकर्ताले अब नयाँ सोच, ऊर्जा र काम गर्ने इच्छा शक्तिको नेतृत्व खोजिरहेका छन्। 15 महाधिवेशनमा नेपाली कंग्रेसले युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विधान नै परिवर्तन गरेको उल्लेख गर्दै मुलुकमा नेपाली कंग्रेसको सशक्त भूमिका हुनुपर्छ र त्यसका लागि कंग्रेस तयार छ भन्ने सन्देश महाधिवेशनले दिन खोजेको कास्कीका महाधिवेशन प्रतिनिधि वृन्दा सुवेदी बताउनुहुन्छ।
7: भाद्र 23 र 24 जेएनजी आन्दोलनको मर्मलाई बुझेर युवाहरू नेतृत्वमा आउनुपर्छ भनेर जति पनि मुद्दाहरू उठे ती मुद्दाहरूलाई चाहिँ यसले सबै कुरालाई एक्सेप्ट गरेर मुलुकमा नेपाली काङ्ग्रेसको सशक्त भूमिका हुनुपर्छ, त्यसको लागि चाहिँ काङ्ग्रेस तयार छ, आफूले गरेको गल्ती कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नको लागि रेडी छ भनेर प्रिपेयर पनि गरेको छ।
4: विगतमा नेतृत्वका गतिविधिमाथि प्रश्न गर्ने पुस्ताले अब प्रश्न मात्र होइन पार्टी सञ्चालनको जिम्मेवारी समेत दिनुपर्ने समय आएको छ। त्यसका लागि कंग्रेसले युवालाई प्रतिनिधित्वको अवसर दिनुपर्ने र अवसर पाएका युवाले पनि पार्टी रूपान्तरणको जिम्मेवारी लिनुपर्ने प्रतिनिधिहरूको धारणा छ। सिन्धुलीबाट महाधिवेशन प्रतिनिधि बनेका मुकेश घिमिरेले नेपाली कंग्रेसभित्र पुस्तान्तरण भइसकेको र 15 महाधिवेशनले रूपान्तरण समेत गर्ने विश्वास गरेको बताउनुहुन्छ।
8: नेपालभित्र अवसर नपाएका युवा पुस्तालाई यही भित्र कसरी अटाउन सकिन्छ, उनीहरूको भविष्यलाई यहीँका विभिन्न आयामहरूमा कसरी गाँस्न सकिन्छ भन्ने कुरा नेपाली कांग्रेसले बृहत्तर रूपमा समूहगत छलफल चलाएको छ। कांग्रेस भित्रको रूपान्तरण जुन मुख्य विषय बन्नु पर्ने त्यो चाहिँ यो महाधिवेशनले बोकेको छ।
4: 2082 जेएनजी आन्दोलन सँगै युवाहरूको माग सम्बोधन गर्ने सन्दर्भमा पनि नेपाली कंग्रेसको 15 महाधिवेशनले सकारात्मक भूमिका खेल्ने विश्वास प्रतिनिधिहरूको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: सरकारले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध मुख्य सड़क मरमत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भुटेकोशी बाढ़ीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। हिजो एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढ़ी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संघ संस्थालाई यस्तो आह्वान गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा मौजदात रकम 17,06,41,464 रूपियाँ पुगेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनासँग स्विजरल्याण्डको फेडरल अफिस अफ कम्युनिकेशन्स OFCOM का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल र स्विजरल्याण्ड बीच सूचना तथा संचार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गर्नुभएको छ। टेलिमेडिसिन सेवालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति तथा संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्य योजना 2083-84 2087-88 सम्मको स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ। नेपाल र रूसी महासंघ बीचको द्विपक्षीय परामर्श बैठक काठमाडौँमा हिजो सम्पन्न भएको छ। नेपाल रूस बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिक उत्सवका अवसरमा भएको बैठकमा दुवै पक्षले शिक्षा, मानव संसाधन विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार तथा लगानी लगायतका क्षेत्रमा सहकार्य र सहयोगलाई प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट जीजीजीआईका नेपाल तथा पाकिस्तानका राष्ट्रिय प्रतिनिधि लौरा जलसजोकी बीच भेटवार्ता भएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच हरित विकास, जलवायु वित्त, हरित हाइड्रोजन तथा जलवायु उत्थानशील कृषिका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। यस्तै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले सरकारले ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड़ दिएको बताउनु भएको छ। इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट आईजीआईले 17 एसिया पेसिफिक रिजनल इन्टरनेट गभर्नेन्स फोरम 2026 को समापन समारोहमा उहाँले नेपालको भौगोलिक विविधताका कारण विशेष गरी ग्रामीण दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभयो। अखिल नेपाल फुटबल संघ एन्फामा भएको आर्थिक अनियमितता र खेल मिलेमतो सम्बन्धी अनुसन्धान टुंग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। अनुसन्धानबाट 66,53,000 रूपियाँ बराबरको अनियमितता भएको निष्कर्ष सहित सीआईबीले हिजो सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा एन्फाका अध्यक्ष पंकज विक्रम नेङवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिश गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। हिजो परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ। धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ। हावाहुरी सहितको वर्षाले पाकेको बिउ धानमा ठूलो क्षति पुर्याएको राप्ती सोनारीको सहकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमान सिंह ओलीले बताउनुभयो। उहाँका अनुसार किसानले 150 बिगाहामा रोपेको बिउ धानमा वर्षाले क्षति पुर्याएको छ। स्याहार्ने बेला वर्षाले क्षति पुर्याएपछि आगामी वर्षका लागि धानको बिउ अभाव हुने भएको छ। चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका विभिन्न 8 ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि उपभोक्ताहरूले राहतको अनुभूति गरेका छन्। अहिले त्यस्ता पसलहरूमा चाडपर्वका बेला आवश्यक पर्ने वस्तुहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको साल ट्रेडिङ कार्यालय धनगढीले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
9: साल ट्रेडिङ कर्पोरेसनका अनुसार धनगढी, टिकापुर, अतरिया, बेलौरी, महेन्द्रनगर, दिपायल, बैतडी र डडेलधुरामा सुपथ मूल्यका पसल सञ्चालन भइरहेका छन्। सरकारी सुपथ मूल्यका पसलबाट चामल, नुन, तेल, चिनी, दाल लगायतका उपभोग्य सामग्री सहुलियत दरमा बिक्री वितरणको व्यवस्था गरिएको छ। साल ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवर:
10: चामल उपभोक्ताहरूको लागि चिनी, दाल, नुन, चामल, तेलहरू उपलब्ध गराउँदै आएका छौँ। चिनी चाहिँ प्रति केजी 100 रुपियाँका दरले, नुन 24 रुपियाँमा, तेलमा चाहिँ प्रति लिटर 7 रुपियाँ चाहिँ छुट दिएको छ।
9: सरकारले असोज 1 गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो। नागरिकले चाडपर्वका समय दैनिक उपभोग्य सामग्री सहज र सहुलियत दरमा पाउन सकुन् भनेर सञ्चालनमा आएका सुपथ मूल्यका पसल कार्तिक 30 गतेसम्म रहनेछन्। सुपथ मूल्यका पसलमा उपभोग्य सामग्री बजार भाव भन्दा सस्तोमा पाउन थालेपछि वितरण केन्द्रमा उपभोक्ताहरूको चहल पहल बढेको देखिन्छ। सरकारी सुपथ मूल्यका पसलबाट निकै सस्तोमा पाएको भन्दै उपभोक्ताहरूले खुसी व्यक्त गरेका छन्।
11: सामान चाहिँ सबै पाउँछ, बाहिर बजार भन्दा राम्रो छ, रेटहरू सस्तो रहेछ।
12: बजारमा प्रति केजी 130 दर छ भने 100 रुपियाँ केजी छ।
13: मैले चिनी लगे 5 केजी, सस्तो पनि रहेछ।
14: मान्छे मारमा परेका छन्, अनि त्यो सहुलियत पाउनु भनेको त अनि राम्रो कुरा हो त, सबैले सस्तो रेटमा पाएको त राम्रो हो नि।
9: हालसम्म 71,44,000 रुपियाँ बराबरको नुन, तेल, चिनी, दाल, चिउरा बिक्री वितरण गरिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: बडा दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले हिजोदेखि चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। पर्वको समयमा आम नागरिकको जनजीवन सामान्य तुल्याउन ब्याङ्क तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन विभिन्न गन्तव्यमा जाने यात्री समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाड़ा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि यही असोज 23 गते भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय यसअघि नै गरिसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक जीवन यात्राको 25 वर्षगाँठ मनाइरहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिनुहुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई 25 वर्षको समर्पित सार्वजनिक सेवाका लागि हार्दिक बधाई तथा शुभकामना दिनुभएको हो। प्रधानमन्त्री शाहले नेपाल आगामी दिनमा पनि यहाँ र यहाँको सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछ सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक्स मार्फत नै प्रधानमन्त्री मोदीलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यहाँको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। गुजरातको मुख्यमन्त्रीदेखि शुरू भएको आफ्नो सार्वजनिक जीवनको 25 वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहनु भएको छ। प्रधानमन्त्री मोदी सन् 2001 अक्टोबरमा पहिलो पटक गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी बी कागन र जापानका केन्सो सोईलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेजले हिजो स्टकहोममा यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो। साहित्य तर्फको नोबेल पुरस्कार आज घोषणा गरिनेछ भने भोलि शान्ति तर्फको पुरस्कार घोषणा हुने र अर्थशास्त्र तर्फको नोबेल स्मृति पुरस्कार आगामी सोमबार घोषणा हुने कार्यक्रम छ। अब आर्थिक समाचार।
15: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको बजार सुनिश्चित नभएसम्म कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ। मन्त्री चौधरीले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहसँगको भेटमा स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कम्तीमा 4 महिना कृषिजन्य वस्तुको आयात अनुमति दिन नहुने बताउनुभयो। मन्त्री चौधरीले धान, गहुँ, मकै, कोदो लगायतका अन्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो। भेटवार्तामा स्वदेशी मह तथा दुग्धजन्य पदार्थको बजार प्रवर्धन र आयात न्यूनीकरण, लुम्बिनी प्रदेशमा मौरीजन्य उत्पादन प्रशोधन उद्योग स्थापना तथा रेशम खेती विस्तारका लागि धागो उत्पादन उद्योग स्थापना गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केबी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि 200 केबी विद्युत आदान प्रदान गर्ने तयारी थालिएको छ। पूर्ण क्षमताको 400 केबी सब स्टेसन निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएकाले हाल 200 केबी प्रसारण प्रणाली मार्फत नेपाल भारत बीच विद्युत आदान प्रदान सुरु गर्न लागि नेपाल विद्युत प्राधिकरणको न्यू बुटवल सब स्टेसनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी एमसीए नेपालले सन् 2027 डिसेम्बरसम्म 400 केबी सब स्टेसन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि भने प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल सरकार र ब्रिगन्ज सुक्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बीच बुधबार सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षमा भएको छलफलमा यसअघि घरगोठ संरचना आदिको क्षतिपूर्ति निर्धारण उपसमितिले पेश गरेको प्राविधिक प्रतिवेदन अनुसार घरगोठ टहरा तथा संरचना निर्माण वर्ष यकिन गर्ने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो। यस्तै दर्ता बिनाको जग्गा र यसमा बनेको संरचनाको मुआब्जा क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकोले भूमि प्रशासन कार्यालय पर्साले तालुक निकायमा यथाशीघ्र पुनः ताकेता गर्ने पनि निर्णय भएको संघर्ष समितिका अध्यक्ष अशोक कुमार चौधरीले बताउनुभयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
17: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थानोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब 3 साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिएको हो। प्रतियोगिताको हरेक संस्करण वृहत बन्दै गएकाले दर्शक खेलाडी संचारकर्मी तथा विशिष्ट पाहुनालाई विगत भन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको सचिव खड्काले बताउनुभयो। गत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्। एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको छ। मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको छ। तेस्रो संस्करणमा सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुमोदन गर्ने क्रम तीव्र पारेका छन्। विदेशी खेलाडीको उपस्थितिले यसपटक एनपिएल प्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ। टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ। एनपिएलको तेस्रो संस्करण आगामी कार्तिक 9 देखि मंसिर 5 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। एन्फाभित्र भएको घोटालाको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा बुझाउँदै सिआइबीले एन्फा अध्यक्ष पङ्कज विक्रम नेवाङ, महासचिव किरण राई, कोषा अध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित असिना र हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वन भूमि र विपद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्री परिषद बैठकको निर्णय। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने। अन्तर संसदीय संघ आईपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 बहुमत सहित स्वीकृत। बाढ़ी पहिरोका कारण अवरूद्ध सबै मुख्य सड़क दशैं अघि नै सञ्चालनमा ल्याउने सरकारको तयारी र सन् 2026 रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान र फ्रान्सका 2 वैज्ञानिकलाई प्रदान गरिने। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। म मनुका कुँवर। यो कार्यक्रम रेडियो नेपालबाट हरेक हप्ताको बिहिबार बिहान 7 बजेको समाचार पछि प्रसारण हुने गर्छ। नेपाल सरकारले यही असोज 14-20 गतेसम्म इटहरीको सोल्टी वेस्ट एन्डको प्राङ्गणमा सिप तथा रोजगार मेला 2083 सञ्चालन गरेको छ। रोजगार प्रवर्धन दशक 2083-84 देखि 1992-93 को एक महत्वपूर्ण पहलको रूपमा सिप र रोजगारी साझा जिम्मेवारी भन्ने मूल नाराका साथ 7 प्रदेशमा गर्ने गरी युवा श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको सुनसरीबाट सुरुवात गरेको हो। सिप सिक्ने, रोजगारी खोज्ने र रोजगारी दिने बीच आउने दिनहरूमा समेत सम्पर्क र सहकार्य होस् भन्ने उद्देश्यले मेलालाई निरन्तरता पनि दिन लागिएको छ। असोज 21 गतेबाट मेलाको उद्देश्य हासिल हुने गरी रोजगारी खोजकर्तालाई कोशी प्रदेशको सबै स्थानीय तहका रोजगार सिप तथा उद्यमशीलता केन्द्र, श्रम तथा रोजगार कार्यालय विराटनगर र झापाबाट अन्तर्वार्ता तथा आवश्यकता अनुसार कार्यस्थल अवलोकन सहित रोजगारीका लागि छनौट गरी रोजगारी सुनिश्चितताको व्यवस्था गरिने पनि जानकारी गराइएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको सिप तथा रोजगार मेला सम्बन्धी jobfair.shramsanchar.gov.np सिक्न चाहने, रोजगारी चाहने र रोजगारी दिन चाहने व्यक्ति संस्थाले अनिवार्य रूपमा दर्ता हुन पनि मन्त्रालयले अनुरोध गरेको छ। सिप तथा रोजगार मेला सम्बन्धी यो जानकारी पछि अब कुरा गरौं नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गरेको एक कार्यक्रमको। पछिल्लो समय नेपाली श्रमिकहरूको आकर्षक श्रम गन्तव्य मुलुक मलेसियाको FWCMS फरिन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम प्रणाली अन्तर्गत सूचीकरणको विषयमा विवाद चलिरहेको छ। सूचीकरणको पारदर्शी मापदण्ड बिना व्यक्तिगत पहुँच र अनाधिकृत चलखेलद्वारा दर्ता भएर सीमित 25 नेपाली वैदेशिक रोजगार व्यवसायी मुख्य संस्था र 25 सहायक संस्थाको रूपमा नाम समावेश गरी ती संस्था मार्फत मात्रै नेपाली श्रमिक पठाउने व्यवस्था गर्न लागिएको विषयप्रति वैदेशिक रोजगार व्यवसाय संघ नाफियाले असन्तुष्टि जनाएको छ। मलेसियाको रोजगारी बन्द गर्ने उद्देश्य नभई मलेसिया खुलाउने नाममा नेपालको कानून र राज्यको नियमन भन्दा माथि कुनै निजी प्रणाली वा सीमित संस्थालाई स्थापित गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त भएको छ। संघका अध्यक्ष डिक बहादुर खत्री:
6: वैदेशिक रोजगार व्यवसाय संघको प्राथमिकतामा रहेको विषय चाहिँ के हो त भन्दाखेरि यथास्थितिमा एक्जिस्टिङ सिस्टम जे छ त्यो सिस्टम अन्तर्गत नै विद्यमान व्यवस्था अन्तर्गत नै त्यो श्रम गन्तव्य मुलुकमा श्रमिकहरू पठाउने व्यवस्था यथाशीघ्र सरकार नेपाल सरकारले कुशल कूटनीतिक संवादबाट यसको हल खोज्नुपर्छ भन्ने प्राथमिकता हो। हाम्रो प्राथमिकताको विषय त्यो हो। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ पहिलो कुरा पुनः म दोहोऱ्याउँछु, नेपाल सरकारले कुशल कूटनीतिक संवादबाट यसको हल खोज्नुपर्छ। एकाधिकारलाई प्रश्रय दिनु अथवा एकाधिकारलाई स्थापित गर्नु र त्यसले भविष्यमा निम्त्याउन सक्ने परिणाम के हुन सक्छ हामीले स्पष्ट रूपमा उल्लेख गरेका छौँ। 2,00,000 श्रमिकहरूको रोजगारी लाई संरक्षण गर्ने हो भने राज्यले उत्तिकै चासो दिनु पर्यो, राज्यले उत्तिकै कूटनीतिक सबलीकरण कूटनीतिक संवाद गर्नु पर्यो, त्यसमा विलम्ब गर्नु भएन भन्ने विषय हो। वैदेशिक रोजगार व्यवसाय संघले आफ्नो एप्रोच आफ्नो पहुँच अनुसार त्यहाँका निजी संस्थाहरूसँग संवाद गरिरहेको छ। तर यो संवाद जब त्यति बेला मात्रै टुङ्गिन्छ जति बेला JWC ज्वाइन्ट वर्किङ कमिटीको बैठक बस्छ अथवा उच्च स्तरीय भ्रमण हुन्छ दुई राज्यको तर्फबाट। त्यसो भएको कारणले गर्दाखेरि यो कूटनीतिक संवादमा चाहिँ छिटो गर्नुपर्छ भन्ने कुरा हामीले उठाएका छौँ। हामीले लगभग 35 वर्षको इतिहास बोकेका छौँ वैदेशिक रोजगार व्यवसाय संघले। व्यतिथि घट्नुको सट्टा बढिरहेको छ। व्यतिथि घट्नुको सट्टा बढिरहेको कारण चाहिँ के हो त? एकाधिकार लगायतका विषयहरू। मैले सधैँ पनि एउटा कुरा भन्ने गरेको छु, वैदेशिक रोजगार व्यवसाय मात्रै त्यस्तो व्यवसाय हो जसले अर्काले लगिदिएको पैसाको पनि टाउकामा भार बोक्दिनुपर्ने। युएई जाने श्रमिक युएई गएर त्यो श्रम गन्तव्यमा पुगिसकेपछि स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर फर्किनु पर्यो भने उहाँले तिरेको पुलिस रिपोर्टको चारित्रिक प्रमाणपत्र का लागि तिरेको 17,000 भार पनि वैदेशिक रोजगार व्यवसायीले बोकिदिनु पर्छ। अनि विभिन्न जस्तो वैदेशिक रोजगारमा जाँदाखेरि श्रमिकले तिर्नै पर्ने जुन शुल्क छ, इन्सुरेन्सको शुल्क होला, एसएसएफको शुल्क होला, प्रवर्धन बोर्डको कल्याणकारी कोषको शुल्क होला, स्वास्थ्य परीक्षणका शुल्क होला, यी सबै शुल्कको भार पनि वैदेशिक रोजगार व्यवसायीले बोकिदिनुपर्छ। यो स्थितिमा छौँ क्या हामी आज। त्यसै भएको हुनाले ट्रान्सपरेन्टली वैदेशिक रोजगारमा जाने श्रमिकलाई तपाईँको लाग्ने लागत शुल्क यति हो, अथवा जहाँ जहाँ उहाँहरूले त्यो शुल्क तिर्नु भएको छ त्यो उहाँले तिरेको शुल्क फिर्ता गर्ने वातावरण बनाउनु पर्यो, तपाईँ हामी मिलेर त्यो गर्नु पर्यो। वैदेशिक रोजगार व्यवसायीलाई चाहिँ लिएको सेवा शुल्क एकातिर छ, लिएर फेसिलिट गरेर अन्त कतै लगेर तिरिदिएको शुल्कको पनि भार बोक्नुपर्ने परिस्थिति छ। यो व्यतिथिबाट मुक्ति हामी चाहन्छौँ। त्यस कारणले हामीले अभियानको रूपमा वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेसाको रूपमा स्थापित तब मात्रै गर्न सकिन्छ जब श्रमिकको हकित संरक्षणको विषयलाई हामीले संरक्षित गर्न सक्छौँ। मलेसिया मात्र त्यस्तो एउटा श्रम गन्तव्य मुलुक हो नेपाली श्रमिकहरूको, जहाँ 25-30% श्रमिकहरू इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत त्यो श्रम बजारमा जानुहुन्छ। तपाईँहरूले सिन्डिकेटमा सूचीकरण भएका 25 संस्थालाई हेर्नुभयो भने आज यहाँहरूले नै नाम लिइरहेका इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत श्रमिकहरू त्यो श्रम गन्तव्यमा पठाउने संस्थाहरू त्यो सूचीकरणभित्र छैनन्। भन्नुको मतलब के हो त, 25-30% त्यो सेवा उपभोग गरेर गइरहेका श्रमिकलाई पनि हामीले त्यो अधिकारबाट वञ्चित गरिरहेका छौँ। बङ्गलादेशको नजिर चाहिँ भुल्नु हुँदैन। बङ्गलादेशमा यही पद्धति, यही संस्था, यिनै व्यक्ति र यही प्रणाली अन्तर्गत आजभन्दा 3-4 वर्ष अगाडि यहाँले तत्कालीन अवस्थामा चाहिँ प्रकाशित भएका सूचनाहरू, प्रकाशित भएका समाचारहरू, अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेका सूचनाहरू हेर्नुभयो भने भेरी हाई लेबर एक्सप्लोइटेसन भयो भनेर त्यहाँ चाहिँ कारवाहीका दायराहरू अगाडि बढाइयो, सिन्डिकेटमा आबद्ध संस्थाहरूलाई चाहिँ कानुनी दायरामा ल्याइयो, मनी लन्ड्रिङका कुराहरू त्यहाँ आए, यी विषय त हामीले देखिरहेका छौँ। तिनै व्यक्ति, तिनै संस्था, त्यही प्रणाली, त्यही तरिकाले चाहिँ यहाँ नेपालमा प्रवेश गर्दै गर्दा त्यही घटना दोहोरिँदैन भन्न हामी कसरी सक्छौँ? त्यही घटना दोहोरिन्छ, उद्देश्य त्यही हो। हामीले स्पष्ट बुझेका छौँ, बङ्गलादेशमा एउटा श्रमिकले मलेसियामा रोजगारीमा जाँदा FWCMS भन्ने संस्थालाई 5,000 मलेसियन करेन्सी बुझाउनु पर्ने बाध्यता थियो त्यो बेला। नेपालमा आज यो एकाधिकार लागू भयो भने मलेसिया जाने श्रमिक, एकजना श्रमिकले FWCMSलाई 4,000 मलेसियन करेन्सी बुझाउनु पर्ने बाध्यताको सिर्जना गरिँदैछ। र लेयर्सहरू हेर्नुहोस् है, माइग्रेसन कस्ट बढ्ने कुराको लेयर्स यहाँले हेर्नुहोस्। 250 कलेक्सनको बागडोर दिइयो, 250 आफ्नो एउटा शुल्क कलेक्सन गर्छ, 250 कलेक्सन गरेको शुल्क फेरि 25 तोके अनुसार 25 लगेर बुझाइदिन्छ, र 25 फेरि FWCMSले तोके अनुसारको शुल्क FWCMSलाई लगेर बुझाउँछ। भनेपछि माइग्रेसन कस्टको विषय कहाँ पुग्छ? गम्भीर चिन्ताको विषय त्यहाँनिर छ। त्यो आधार खोज्नु पर्यो, 25 आधार खोज्नु पर्यो। कुन प्रणाली अन्तर्गत, कुन मापदण्ड अन्तर्गत, कुन क्राइटेरिया अन्तर्गत, कसले बनाइदिएको क्राइटेरिया अन्तर्गत, कसले सूचीकरण गरिदियो, के कारणले सूचीकृत भए, यो खोज्ने जिम्मेवारी राज्यको।
5: नेपालमा अहिले करिब 1200 वैधानिक रूपमा वैदेशिक रोजगार व्यवसाय गर्न पाउने इजाजत प्राप्त संस्थाहरू रहेका छन्। त्यसमा कुनै मापदण्ड सम्बन्धी व्यवस्था पारदर्शी नबनाई सीमित संस्थालाई मात्रै समेटिएको भनी संघले असन्तुष्टि जनाएको हो। पुनः अध्यक्ष खत्री,
6: यहाँले त्यो FWCMSको पोर्टल खोलेर हेर्नुभयो भने देख्नुहुन्छ, तर बडा गजबको कुरा चाहिँ त्यहाँ एउटा हेर्नै पर्ने, यहाँहरूले नो भनेका देशलाई छोकै छैन। इन्डोनेसिया शक्तिशाली राष्ट्र छ, नो भन्यो। जतिवटा वैदेशिक रोजगार व्यवसाय गर्ने संस्था छन् सबै सूचीकृत छन् त्यहाँ। फिलिपिन्स नो भन्यो, सबै सूचीकृत छन्, तर टार्गेट चाहिँ सिर्फ नेपाल र बङ्गलादेशलाई गरिएको छ। सबैभन्दा बढी वैदेशिक रोजगारमा मलेसिया गएका श्रमिकहरू जो स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किनु भएको छ, उहाँहरूलाई असाध्यै ठुलो अन्यायमा पारेछ। आजसम्म त्यो खोजबिन गर्ने हो भने, छानबिन गर्ने हो भने यो सरकारले छानबिन गर्नुपर्छ, यो खोजी पनि हुनुपर्छ। श्रम सम्झौता, दुई देश बीच भएको श्रम सम्झौताको विषयलाई लिएर श्रमिकले पाउने अथवा उसको लाग्ने खर्च मेडिकल सेन्टरलाई के अरे निर्धारण गर्ने अधिकार छैन, 10,000 मात्रै भन्ने होइन। एउटा जुम्लाबाट काठमाडौँ आउने क्रममा उसले कति पैसा खर्च गरेको छ, त्योभन्दा अगाडिको विधि के थियो भन्दा एउटा स्वास्थ्य परीक्षण गर्ने संस्थाले स्वास्थ्य परीक्षण गरेर पठाएको श्रमिक स्वास्थ्य परीक्षण गर्दा अनुत्तीर्ण भएर फर्केर आउँदाखेरि 70,000 क्षतिपूर्ति स्वास्थ्य परीक्षण गर्ने संस्थाले दिने चलन थियो, तर ती 36 संस्थाले आजसम्म कुनै पनि श्रमिकलाई चाहिँ क्षतिपूर्ति दिएको अवस्था छैन। यो सिन्डिकेट, त्यहाँ सिन्डिकेट भयो, एकाधिकार भयो, त्यस कारणले एकाधिकार अथवा सिन्डिकेट चाहिँ राज्यको संयन्त्रभन्दा माथि हुन्छ भनेर भनेको कारण त्यो। 36 स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकृत भए, अनुबन्धित भए, त्यो एकाधिकार हो सबैलाई थाहा छ, त्यो सिन्डिकेट हो सबैलाई थाहा छ। हिजो ती लागू हुने बेलामा चाहिँ के कस्ता किसिमका शर्तबन्धहरू चाहिँ भएर लागू भए सबैलाई थाहा छ, तर राज्यले त्यसलाई चलाऊ मलेसियामा श्रमिक जान सक्दैन, नचलाऊ व्यतिथि भइरहेको छ। हेर्नुहोस् यो खालको विडम्बना भनेपछि राज्यको संयन्त्रभन्दा माथि गएर बसेको कारणले गर्दाखेरि पनि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यमा हामीले चाहिँ श्रमिक पठाउँदाखेरि स्वास्थ्य उहाँहरूले नदिएको भएर ती श्रमिकहरू हामीतिर क्लेम गर्ने, एउटा अर्को जुन टिकट लगायतका इन्सुरेन्स लगायतका जुन विषयहरू भन्नुभएको छ हामीले चाहिँ श्रमिकलाई फेसिलिट गरिदिए, उहाँहरूलाई 15 दिन राख्नुपर्छ नेपालकै अहिलेको जुन पद्धति छ होइन, श्रम स्वीकृतिको पैसा तिर्न पठाऊ, बोर्डको पैसा तिर्न पठाऊ, एसएसएफको पैसा तिर्न पठाऊ, अहिले हामीले के भनेको भने यसलाई सबै कुरालाई चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजममा ल्याउँ र जुन जुन श्रमिकले तिर्नुपर्ने शुल्क छ त्यो श्रमिकले तिर्नुपर्ने शुल्क उहाँहरू मार्फतै तिराउँ। योभन्दा आज अगाडिको परिस्थिति फरक हो, योभन्दा पछाडि हामीले परिकल्पना गरेको र राज्यलाई सुझाएको कुरा चाहिँ के हो भनेदेखि अब डिजिटल कन्ट्रोलको मेकानिजम त्यो पनि पारदर्शी रूपमा श्रमिकले जहाँ जहाँ तिर्नुपर्ने श्रमिकले नै तिर्ने वातावरण बनाउने खालको चाहिँ बनाउनु पर्छ भनेका छौँ, तर आजका मितिसम्म चाहिँ त्यो व्यवस्था छैन, हामीले फेसिलिट गरिदिया हो श्रमिकलाई लामो समय काठमाडौँ बस्न नपरोस् भन्नका लागि चाहिँ हामीले लिएर दिएको, यो मैले स्पष्ट पारे।
5: संघले मलेसियाका सम्बन्धमा गरिरहेको माग के जायज छ? यसमा सीमित 25 नेपाली वैदेशिक रोजगार व्यवसाय मुख्य संस्था र 250 सहायक संस्थाको रूपमा मात्रै नाम समावेश गर्नमा के आधार तय गरियो? संघले किन यसमा विरोध गरिरहेको छ? हामीले संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीसँग पनि बुझ्ने प्रयास गरेका छौँ।
0: एउटा कुरो चाहिँ हाम्रो नेपालको ऐन नियम अनुसारको नेपाल सरकारको गाइडलाइनमा चलेका संस्थाहरू कुनै पनि विदेशी संस्थाहरूले डाइरेक्ट मापदण्ड तय गर्ने अथवा आफू खुसी छान्न पाइँदैन। एक दोस्रो कुरा, हामीलाई सपोज विदेशी कम्पनी सबै छान्ने भने त नेपाल सरकारले किन लाइसेन्स दिनु पर्छ? लाइसेन्स दिनु पर्छ सिधै उनीहरूले छाड गरेर भइहाल्यो। तेस्रोमा चाहिँ यिनीहरूको चाहिँ यसमा चाहिँ यो चाहिँ एक किसिमको सिन्डिकेटै हो भन्ने चाहिँ हामी के गर्छौँ भने कसरी भन्न सक्छौँ भने मेन पावरको मापदण्ड नमापदण्ड के थाहा छैन, मापदण्ड त्यहाँ कसरी छान्यो कोही अब मलेसिया अहिलेसम्म देख्दैन मान्छे, मलेसिया देख्दै नदेखेका कम्पनीहरू झोलामा भएका कम्पनीहरू होइन, कुनै मापदण्ड बिना नै अब कसको नाममा छन् थाहा छैन होइन, केही 2-4 एजेन्सीभन्दा बाहेक कुनै मापदण्ड नभएका एजेन्सीहरूलाई उनीहरूले शङ्कास्पद ढङ्गले छानिएको छ। त्यस कारण गर्दाखेरि यो एजेन्सीहरू छान्नु यो गलत छ र यो जुन 25 एजेन्सी छान्ने कुरा छ त्यो त तपाईँको प्रिन्सिपल एजेन्सी चाहिँ एउटै समान प्रकृतिका 25 चाहिँ प्रिन्सिपल एजेन्सी होइन, अरू 200 अरू चाहिँ 250 त्यसका सब एजेन्टी एजेन्सी भन्ने त गलत छ, किनभने समान प्रकृतिका एजेन्सीलाई चाहिँ विदेशका कम्पनीहरूले कसलाई एजेन्ट बनाएको छ कसलाई सब एजेन्ट बनाएको छ त्यो त्यो चाहिँ गलत छ र त्यो चाहिँ त्यहाँ नीति उद्देश्य त्यहाँबाट पैसा कमाउने र त्यहाँबाट मेन एजेन्सी मार्फत चाहिँ सिन्डिकेट गरेर अरू अरू सब एजेन्सीहरूलाई बाँध्ने र त्यहाँबाट मात्रै काम लाने त्यहाँबाट चाहिँ अनि उनीहरूले कमाउ धन्दा गर्ने र सरकारलाई अप्ठ्यारो बनाउने, किनभने नेपाल सरकारको ऐन नियम भन्दा उनीहरू माथि रहने भोलिका दिन उनीहरूले त संस्थाबाट त 25 संस्थाभन्दा मान्छे हामी लान्न, हाम्रो प्रिन्सिपल एजेन्सी त्यही हो, उसले दिए भने त्यही हुन्छ भन्यो भने त नेपाल सरकारको त नीति नियम लागू गर्दैन भन्छ पनि, किनभने उनीहरू त्यहाँ नियति उद्देश्यका साथ त्यो उनीहरूले अथराइज गरे एजेन्सीबाट त पैसा उठाउने चलफेर गर्ने त्यहाँ गरे हो, कामदारको पैसा रकम विभिन्न पैसा उठाउने रणनीति छ थाहा हो। त्यस कारण गर्दाखेरि यो चाहिँ कस्तो भने त्यो एजेन्सीहरूलाई प्रयोग गरेर कमाउ धन्दा गर्ने त्यो FWCMS अपरेटरले चाहिँ अपरेटर जुन मलेसिया सरकारले अथराइज गरेको एजेन्सी त्यो FWCMS त मलेसिया सरकारले भन्नाले आउटसोर्स गरेको कम्पनी नै हो, त्यो कम्पनीले चाहिँ कमाउ धन्दा गर्ने उद्देश्यले गरेको हो होइन, त्यस कारण गर्दाखेरि यसलाई चाहिँ हामी सिन्डिकेट भन्न सक्छौँ, त्यहाँ त्यो कुरा चाहिँ नेपाल सरकार

0: त्यस्तो कुरा छोड्ने बित्तिकै सबै देशमा लागु हुन्छ, किन त्यहाँ त पैसा कमाउने धन्दा हुन्छ। त्यसँग सँगसँगै यसले ओभरअल माइग्रेसनको चक्र नै बिगार्ने भावनाले यो एकदम यो ठिक छैन। यो चाहिँ सिन्डिकेट हो, सिन्डिकेट काटेलिङ हाम्रो संविधान हाम्रो नियमले हामी मान्दैनौँ, हामी मान्न हुँदैन।
1: तर अब एक महिना पछाडिदेखि लागू नै हुने कुरा पनि आइरहेको छ, नोभेम्बरदेखि त मलेसियाले विदेशी कामदार व्यवस्थापन सम्बन्धी आफ्नो नयाँ मापदण्ड लागू गर्ने गरी अघि बढाएको कुरा आइरहँदा अब के गर्न सकिएला, अब यो गाँठो कसरी फुक्न सक्छ त?
0: एउटा कुरो नेपाल सरकारले सम्माननीय प्रधानमन्त्रीज्यूले नि भन्नुभएको छ, माननीय मन्त्रीज्यूले नि भन्नुभएको छ, यो तिम्रो सिन्डिकेट यो मिल्दैन, बरु यसलाई पारदर्शी विधि बनाउन हामीले सरकारी संयन्त्र एउटा खडा गर्न सकिन्छ। कसरी पारदर्शी बनाउने भन्ने पारदर्शीका कुरा निकाल्यो भने नेपाल सरकारले पारदर्शीका विधिहरू बनाउन सक्छ, तर एजेन्सीलाई खडा गरेर पारदर्शी विधि बन्दैन। त्यसले गर्दाखेरि हामीले यो मलेसियालाई चाहिँ एकदम हामीले बाहिर के भाषी निर्माण गरेका छौँ भने मलेसिया जान नपाउने बित्तिकै हाम्रो देशै सिद्धिन्छ, हाम्रो हामी चाहिँ सबै सिद्धिन्छौँ, हाम्रो माइग्रेसन हाम्रो भोकै मर्छौँ भन्ने जुन भाषी निर्माण गर्न खोजेको छ त्यो चाहिँ गलत। कुनै पनि देशको श्रमिक भनेको श्रम शक्ति भनेको त्यो देशलाई नै चाहिने अथवा पोटेन्सियल म्यान पावर चाहिँ अरूको देशमा गएर श्रम गर्ने त्यो देशलाई नै कन्ट्रिब्युसन हो, होइन उनीहरूकोमा लेबर जुन फोर्स नपुगिसके पछाडि उनीहरूले विदेशबाट हाम्रो देश हाम्रो देश अरू विभिन्न देशहरू लाने हो। त्यसँग गर्दाखेरि त्यो चाहिँ हाम्रो श्रमिक गएर श्रम गर्ने पनि गर्ने अनि फेरि उनीहरूलाई चाहिँ लानको निमित्त चाहिँ विभिन्न चाहिँ बिचमा चाहिँ ढोक्सा थाप्ने अथवा विभिन्न तपाईँको योजना बुन्ने पैसा कमाउ धन्दा गर्न पाइँदैन। त्यसँग गर्दाखेरि मलेसिया सरकारले यो कुरा अन्डरस्ट्यान्डिङ गर्नुपर्छ, न गभर्मेन्ट टु गभर्मेन्ट गर्छ होइन, उनीहरूले त्यही कुराले ढिलो गर्छ भने उनीहरूले त्यो हाम्रो नेगोसिएसनमा हाम्रो नआउने जस्तो मान्छे बन्द हुन सक्छ, बन्द भन्ने बित्तिकै आकाशै खस्ने भन्ने होइन। हामीले त्यसको सट्टामा अरू देश अरूको डेस्टिनेसन कन्ट्री खोल्न सक्छौँ, अल ओभर द वर्ल्ड मान्छेहरू 180 देशमा हाम्रो मान्छेहरू श्रमिकहरू पुगिरहेको छ भने हामीले अरू देशलाई नै बढाउनु पर्छ। त्यसले गर्दाखेरि ठिक हो, हाम्रो श्रम हाम्रो श्रम गन्तव्य हाम्रो इजी गन्तव्य हो मलेसिया, हामी थाहा छौँ। तर मलेसिया चाहिँ तपाईँको सहयोग छ भन्नेमा त्यसलाई चाहिँ फेरि अनि कानुन सर प्रतिकूल हुने हाम्रो चाहिँ तपाईँको माइग्रेसनलाई असर पर्ने किसिमले त्यसको नजिरले गर्दा अन्त अरू देशमा पनि त्यही कार्डलिङ गर्ने र अनि यस्तो यस्तो बिरुवा पहिलेदेखि लागिरहेछन्, त्यो लागिरहेछ भने यो रिक्रुटिङ एजेन्सी इन द सेन्स छिरेर त्यही काम गर्न चाहन्छन् भने यो काम पूर्ण रूपमा बन्द गर्नुपर्छ, मलेसिया सरकारलाई हामीले खबरदारी गर्नुपर्छ। त्यही एफडब्ल्युसिएमएसकै हेर्नुहोस् न, एफडब्ल्युसिएमएसमा अरू देशबाट मान्छे लाँदाखेरि पनि एजेन्सी नेपाल र बङ्गलादेशभन्दा बाहेकमा त अरू एजेन्सीहरूको र विशेष गरी ठुलो डेस्टिनेसन इन्डोनेसिया फिलिपिन्समा त सबै एजेन्सीहरू परेको छ नि त, होइन? किन चाहिँ एजेन्सी प्रिन्सिपल एजेन्सी बनाउनु पऱ्यो, सब एजेन्सी बनाउनु पऱ्यो? त्यो त त्यो भेन्डरको बदमासी हो नि त, त्यो भेन्डरले मलेसिया सरकारले त्यो नियत गलत नियतको साथ त्यसरी राख्नु हुँदैन। उनीहरूलाई एजेन्सी हाम्रो एजेन्सी चाहियो होइन, उनीहरूलाई श्रमिक चाहियो, श्रमिक कसरी पारदर्शी ढङ्गले जान्छ त्यो चाहिँ विधि खोल्नुपर्छ भन्छु म चाहिँ।
1: तर अहिले हेर्ने हो भने सङ्घभित्रकै अब जो व्यवसायीहरू हुनुहुन्छ, व्यवसायहरू बिचमा मतभेद, जो 250 हुनुहुन्छ, जो मुख्य संस्था 25 पर्नुहुन्छ, उहाँहरू मौन रहेको र एउटा दुई धार जस्तो देखिरहेको अवस्था छ नि, यसले चाहिँ एकीकृत रूपमा अगाडि बढ्ने भन्दा पनि सङ्घलाई नै फुटाउने हो कि भन्ने सम्भावना पनि देखिएको छ।
0: सङ्घलाई फुट्ने र जुट्ने मतलबै भएन नि, बदमासी गर्ने बदमासीहरूको अर्को सङ्घ बन्छ भन्नेको त्यो कल्पना गर्न हुन्न, नत्र भने नेपालमा जे मन लाग्यो त्यही गर्यो भने हामी एजेन्सीहरू त अरू 1100 छौँ, 25 एउटा बदमासी गर्ने, अर्कोले फेरि अर्को बदमासी गर्ने, अनि त्यो तपाईँको जे मन लाग्यो त्यही गर्ने भने त्यो त कानुन कहाँ रहन्छ र? त्यसले गर्दाखेरि त्यो विषयमा त उनीहरू मौन रहनेको विषय के हो भने उनीहरूले त गलत काम गरेका छन् नि त, उनीहरू त्यसरी नेपाल सरकारलाई क्रस गर्दा विदेशका कम्पनीहरूलाई चाहिँ प्रभावमा पारेर हाम्रो एजेन्सी मात्रै पठा हाम्रोबाट मान्छे लिएर जा भनेर तलफेर गर्नु त उहाँहरूको बदमासी हो। त्यसले गर्दा बदमासी गरेपछि उनीहरू चुप लगाइरहनु भएको छ, उहाँहरूले एकातिर बदमासी गरिरहनु भएको छ, अरूतिर उचालिरहनु भएको छ, त्यो पनि ठिक छैन। त्यसले गर्दा यसलाई त नेपाल सरकारले पनि एक किसिमले चाहिँ यो निगरानी राख्नुपर्छ र प्लस हामीले अब यो चाहिँ सम्बन्धित मलेसिया गन्तव्यलाई पनि यो काम चाहिँ हाम्रो एजेन्सीहरू कुनैहरूलाई चाहिँ इन्भल्भ हुँदैनन्, त्यो 25 एजेन्सी प्रिन्सिपल एजेन्सीले सरकारलाई के पनि कमिटमेन्ट दिएको छ भने हाम्रो कन्सेन्ट बिना राखेको हो। त्यसले गर्दा यो त्यहाँबाट हटाइपाउँ भनेर हटाउनको लागि पहल गर्नको निमित्त भनेर पत्रै लेखेर दिएको छ उहाँहरूलाई, होइन? त्यसले गर्दाखेरि यो विषय त नेपाल सरकारले मलेसिया सरकारलाई अब भन्नु पर्यो, होइन? लेखेर दिने अनि यता मौन बस्ने फेरि अनि चलफल गर्ने त गलत कुरा हो नि त। त्यसले गर्दाखेरि उहाँहरू अप्ठ्यारोमा पर्नु भयो, त्यो अप्ठ्यारो निकाल्नको निमित्त नेपाल सरकारले पनि मलेसिया सरकारलाई भन्नुपर्छ र उनीहरूले बदमासी गर्ने चलफल गर्ने भने कानुनअनुसार कारवाही हुन्छ।
1: गत भदौ महिनाको कुरा गर्ने हो भने 6,787 जनाले श्रम गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। यसमा कति शून्य लागतमा जाने हुनुहुन्छ होला, मलेसियाको कुरा गर्दा इम्प्लोय पेयर प्रिन्सिपल पनि लागू छ होइन, यदि यो एफडब्ल्युसिएमएसको जुन यो विवाद अथवा

0: यो जुन सिन्डिकेट भनिरहेको छ सङ्घले, यसमा प्रभाव पर्छ कि पर्दैन?
1: त्यो त प्रभाव पर्ने नै भयो, उनीहरूले त्यसमा नै कार्डेलिङ गर्छ। तपाईँको अहिले तपाईँले भने 6,000-7,000 गएको छ, मलेसियामा जाने संख्या लगभग त्यही नै संख्या हो अहिलेको रेसियोमा, होइन? किनभने माघको संख्या जति बढे पनि हाम्रो अहिलेको पछिल्लो चोटि हेर्दाखेरि त्यही नै त्यो संख्या देखिन्छ। जो अहिलेका पछिल्लो पटक प्रिन्सिपल पेम तपाईँको इथिकल डकुमेन्ट प्र्याक्टिस जुन गरेका हाम्रा केही एजेन्सीहरू छन्, उहाँहरूले आफ्नो एउटा आफूलाई एउटा स्टेजमा उभिरहनु भएको छ, सर्टिफिकेसन गर्नुभएको छ, इन्टरनेसनल सर्टिफिकेसन गर्नुभएको छ, र यो रिक्रुटिङ एजेन्सीमा चाहिँ उहाँहरूले एथिकल्ली जिरो कस्ट पोलिसीमा जुन लानलाई आफूलाई एउटा लेभलमा उभ्याउनु भएको छ। यो सिन्डिकेटले त के गर्यो भने उहाँहरूलाई पनि पैसा चाहिँ ब्याकडोरबाट पैसा दिनुपर्ने बाध्यता बनायो, किनभने आफूले सिएमएसलाई पैसा नदिकन त भिजा निकाल्दैन, होइन? तपाईँको यहाँ जिरो कस्टमा उनीहरू पूर्ण रूपमा रोजगारदाताले पूर्ण रूपमा चाहिँ पैसा तिरेर लाने त्यो लेभलको चाहिँ उनीहरूले आफूलाई डेभलप गर्नुभयो, आफूलाई विकास गर्नुभयो, त्यो रिक्रुटिङ एजेन्सीहरू उहाँहरू सबै त्यहाँ पर्नु भएको छैन। कम्ती नै 12-15-20 एजेन्सी मध्येमा 2-4 एजेन्सीभन्दा बाहेक परेको छैन, होइन? अति त्यहाँभित्र छिर्दाखेरि नि पैसा उठाउनुपर्छ, त्यो इथिकलबाट नि अनइथिकलतिर गयो एक। अरूको चाहिँ इथिकल एजेन्सी जुन आफूलाई इस्टाब्लिस गरेर एउटा लेभलमा पुर्याएको थिए, भनौँलाई त्यो आफू डेभलप गराएको थिए, त्यो पनि उनीहरू अब त्यहाँभित्र पर्न पाएपछि त त्यो उहाँहरू सस्टेन हुन सक्नु भएन। त्यहाँ यो अहिलेको सिन्डिकेटले त इथिकलबाट अनइथिकल तरिकाले गएर इम्प्लोयर पे मोडललाई नै अप्ठ्यारो बनाएर तर रोजगारदाताहरूलाई पनि कस्ट बर्डन हाई बनाउने, उहाँहरूलाई डिमोरलाइज गर्ने, नेपालका मान्छेहरूबाट जिरो कस्टमा लाने अथवा इम्प्लोयर पे मोडलबाट कामदार लानै नसक्ने अवस्थामा सिर्जना गरिदिनु भएको छ, होइन? त्यस कारण गर्दाखेरि यो सच्याइनुपर्छ, यो गलत छ। मलेसिया सरकारले पनि बुझ्नुपर्छ, ती एजेन्सी जो सिन्डिकेट गर्नेमा प्रिन्सिपल एजेन्सीको नाममा परेको 25 एजेन्सीहरूले पनि यो स्वीकार्नुपर्छ, त्यहाँबाट ब्याक हुनुपर्छ र सबैले समान हिसाबले काम गर्नुपर्छ र त्यसमा समान हिसाबले काम गर्दा हुने अप्ठ्यारा तपाईँको जहिले पनि टाइम जति पनि कुराहरू आउँछन् तपाईँको अनइथिकल कुराहरू आउँछन् त्यो अनइथिकल हटाउनलाई, किनभने अहिले सरकार एउटा नयाँ जोस नयाँ जाँगरसहित नयाँ युगमा प्रवेश गरेको सरकार छ, होइन? त्यो सरकारले पनि जिरो टलरेन्स गर्नको निमित्त के पोलिसी अप्नाउँछ त्यसमा हामी साथ दिन सहयोग गर्न तयार छौँ, तर अहिलेको युगलाई चाहिँ कुनै पछितिर ढल्नको निमित्त जुन सिन्डिकेट गर्ने प्रपञ्च गरेको छ त्यो त मान्य हुँदैन।
0: हजुर, अब सारमा भन्दाखेरि तत्कालै सरकारले गर्नुपर्ने पहल के हो त, यहाँहरूको अपेक्षा के?
1: सरकारले सामान्य प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूले प्रश्न भनिएको विषय के छ भने हामी यो सिन्डिकेट गर्दैनौँ, त्यसै कुरामा सरकार अडिग रहनुपर्छ र सरकारले भन्नुपर्छ यो तिमीहरूले एफडब्ल्यू सिएमएसले जुन किसिमले चाहिँ अहिले सिलेक्सन गरेको छ त्यो विधि पूर्ण रूपमा भत्काएर हाम्रा जति पनि पहिला तिमीहरू एफडब्ल्यू सिएमएसमा रहेका आबद्ध रहेका सम्पूर्ण संस्थाले त्यहाँ चाहिँ कामदार पठाउनु पाउँछ, किन पहिला नै काम गरिसकेको छैन, त्यो एफडब्ल्यू सिएमएसमै आबद्ध भएर त्यसैबाट मान्छे पठाएको छ नि त, हामीले 2-4 वर्ष अगाडिदेखि नै पठाइरहेको छौँ, होइन? ती संस्थाहरूलाई नहटाइकन तिनले पहिला कुन कुनले काम गरिरहेको छ तिनलाई चाहिँ कुनै बाधा नदिकन सुचारू रूपले काम गर्न दिने वातावरण गर्नुपर्छ। मलेसिया सरकारले भने जस्तो मापदण्डमा फेयर एन्ड इथिकल गर्नको निमित्त नेपाल सरकारले त्यसको मोनिटरिङ र अनुगमन गर्छ भनेर अगाडि बढ्नुपर्छ। सिन्डिकेट कुनै हालमा मान्य हुँदैन भन्ने हिसाबले मेसेज दिनुपर्छ, दिइरहेछ, त्यसै अझै अगाडि यही कुरामा स्ट्रङ रहिरहनुपर्छ सरकार।
0: हजुर, अन्तिममा अब यहाँ सङ्घको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, यहाँको अहिलेको भूमिकामा मध्यस्थकर्ताको भूमिका पनि रहला, अब के हुन्छ के होला भनेर बुझ्ने?
1: हामीले अहिले तुरन्तै 25 प्रिन्सिपल एजेन्सी र 250 सहायक एजेन्सीलाई त्यसलाई सबैभन्दा यो डिलिट गर्नुपर्छ, यो भनेको मतलब त्यो सिस्टमबाट आउट हुनुपर्छ र हिजोका जो जसले एजेन्सीले काम मलेसिया पठाएर ती सबैले निर्वाध रूपमा पठाउन पाउनुपर्छ एक, होइन? त्यो पठाउनको निम्ति सरकारले कुटनीति पहल गर्ने, यो 25 एजेन्सीले नि सहयोग गर्ने, अर्को 2-3 एजेन्सीले नि सहयोग गर्ने, हामीले पनि त्यही अनुसार सहयोग गर्ने। यदि उनीहरूले चाहिँ पैसा कमाउने धन्दा गरेर चाहिँ 25 एजेन्सीले गरेछ भने मान्छे अवरुद्ध हुन नि सक्छ, त्यो अवरुद्ध हुन्छ भने पनि त्यो सरकारलाई हामीले चाहिँ भनिदिनुपर्छ। उसो नेपालको मलेसिया सरकारले मैले भने अनुसारले मान्छे लान्छु, पैसा लिन्छु, सन्न पैसा लिएर मोटो रकम लिएर जे पाए त्यही गरेर रिक्रुटिङ एजेन्सीहरूलाई उसेर हामी अनइथिकल भयौँ भने हाम्रो कुरा उठाएको छौँ, हामी जे मन लाग्यो त्यही गर्न त दिन सक्दैन, श्रमिकको राइट्स भन्दा माथि त ती 25 एजेन्सीहरू पनि छैनन्। त्यही कारण गर्दा अब यो चाहिँ सरकारले चाहिँ स्वार्थपूर्ण यो सम्झाउनु पर्छ, वार्न गर्नुपर्छ। हामी एजेन्सीले भने जस्तो मान्छे पठाउँदैन भनेर सबै एकबद्ध भयो भने त उनीहरूलाई मान्छे श्रमिक चाहिएको हो, हाम्रो नेपालबाट मान्छे चाहिएको हो भने मान्छे लिएर गइहाल्छ नि, श्रमिकको श्रम चाहिएन हो, श्रमिकलाई श्रम चाहिएको मामा उल्टै पैसा कमाउने धन्दा गर्न त पाइएन नि त। त्यस कारण गर्दा यो कुरा चाहिँ सबै पक्ष एकजुट हुनुपर्छ, जो चाहिँ यो कुरा डिफर राख्छ अथवा विदेश एजेन्सी इसारा चल्छ त्यो कानुनी कारवाहीको दायरामा पर्छ, कानुनी कारवाही हुन्छ।
0: यिनै सामग्री सँगै आजलाई कार्यक्रम रोजगारी र अवसर यति नै। यो कार्यक्रम रेडियो नेपाल प्रोग्राम नामक युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रमबाट प्रविधि संयोजनमा साथ दिनुहुने प्राविधिक मित्र पुष्परत्न बज्राचार्यलाई हार्दिक आभार व्यक्त गर्दै मनुका कुँवर बिदा हुन्छु। नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब सुनाउँदैछौ उषा किरण अधिकारी र नीलम श्रेष्ठको स्वरमा स्वदेश गान। रचना हो पूर्णचन्द्र श्रेष्ठको अनि संगीत हो शम्भु राईको।

अब सुनाउँदैछौ नरेन्द्र प्यासी र सपना सिरीको स्वर, रचना दामोदर घिमिरेको अनि संगीत हो कोइली देवीको। यो स्वदेशकान पछि ठिक 8 बजे यहाँहरूले सुन्नुहुनेछ अंग्रेजीमा समाचार।

0: नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र मिनर्भ बज्राचार्य सँगै कार्यक्रम संचालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीले ताप्लेजुङ जिल्ला स्थित फुङलिङ नगरपालिकाको विकास अवस्था र स्थानीय गौरवको आयोजना बारे चर्चा गर्दैछौ। कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ जिल्लामा अवस्थित 9 पालिका मध्ये एकमात्र नगरपालिका हो फुङलिङ नगरपालिका। यो ताप्लेजुङ जिल्लाको सदरमुकाममा पर्दछ। कञ्चनजङ्घा तथा कुम्भकर्ण हिमाल र ऐतिहासिक एवं धार्मिक महत्वको पाथिभरा देवी मन्दिरको काखमा अवस्थित यो नगरपालिका प्राकृतिक र सांस्कृतिक रूपमा अत्यन्तै धनी मानिएको छ। लिम्बू भाषामा फुङको अर्थ फूल र लिङको अर्थ उम्रेको वा फुलेको हुन्छ। यसर्थ फुङलिङको शाब्दिक अर्थ फूल उम्रेको ठाउँ भन्ने बुझ्न सकिन्छ। फुङलिङ नगरपालिकाको कुल क्षेत्रफल 125.57 वर्ग किलोमिटर रहेको छ भने यसको प्रशासनिक केन्द्र वडा नम्बर 7 अवस्थित छ। विक्रम सम्बत 2078 को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या 28,449 रहेको छ, जहाँको जनगणत्व 227 जना प्रति वर्ग किलोमिटर पर्दछ। यस नगरमा मुख्यतया लिम्बू जातिको बाहुल्यता रहेको पाइन्छ। यहाँको साक्षरता दर पुरुषको 91% छ भने महिलाको 81% रहेको छ। फुङलिङ नगरपालिका र यस आसपासको क्षेत्र जैविक विविधताका दृष्टिकोणले प्रकृतिको वरदान मान्ने गरिन्छ। विश्वमै सबैभन्दा बढी गुराँसका प्रजाति पाइने यस क्षेत्रलाई गुराँसको राजधानीका रूपमा समेत चिनिन्छ। यहाँ 28 प्रजातिका गुराँस, 48 प्रजातिका सुनगाबा जसलाई हामी आर्किड पनि भन्ने गर्दछौँ र 844 भन्दा बढी प्रजातिका वनस्पतिहरू यसै क्षेत्रमा भेटिन्छन्। साथै यो क्षेत्र लोपोन्मुख रेड पाण्डा जसलाई हामी हाब्रे भन्दछौँ, त्यस्तै हिउँ चितुवा, कालो भालु, डाँफे र मुनाल जस्ता दुर्लभ वन्य जन्तु तथा चराचुरुङ्गीहरूको वासस्थानको क्षेत्रको रूपमा पनि चिन्न सकिन्छ। धार्मिक तथा प्राकृतिक पर्यटनको मुख्य केन्द्र मानिने फुङलिङ नगरको पछिल्लो विकास अवस्थाबारे अहिले हामीसँग पालिकाकी उपाध्यक्ष भीमा देवी ओझा कुराकानीमा हुनुहुन्छ। हाम्रो यो कार्यक्रममा स्वागत गर्दछु।
1: धन्यवाद छ हरिजी।
0: यहाँले नेतृत्व गर्दै आउनुभएको फुङलिङ नगरपालिकाको कार्यकाल पनि अब सकिन लागेको छ, होइन? फुङलिङवासीले यहाँले गर्दै रहेको विकास, फुङलिङवासी के कुराहरू अपेक्षा गरेका थिए र कुन कुन विकासहरूलाई प्राथमिकताका साथमा पूरा गर्नुभयो, यहीँबाट सुरु गरौँ त।
1: हुन्छ, धन्यवाद छ। यहाँहरू सबैजना रेडियो नेपालको हरिजी लगायत तपाईँहरूको सबै सम्पूर्ण टिमलाई नमस्कार अभिवादन गर्न चाहे र सम्पूर्ण श्रोताजनहरूलाई पनि नमस्कार भन्न चाहे। यो एकदमै अहिले समय सान्दर्भिकमा यहाँले चाहिँ मलाई यो रेडियो नेपालमा चाहिँ फोन मार्फतबाट आफ्ना केही कुराहरू अहिले 4 वर्षको अन्तरालमा गरेका केही कामहरूको कुराहरू राख्न दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद रेडियो नेपाललाई दिन चाहन्छु। र विशेष गरिकन अब आफ्नो अपेक्षाहरू त हुन त मान्छेको धेरै अथाक हुन्छन्, होइन? हाम्रो स्रोत साधनहरू कम हुन्छ भने जस्तो हामीले काम गर्न स्रोत साधन कम भएको कारणले गर्दा नसकौँला। तर पनि मलाई लाग्छ म चाहिँ योभन्दा अगाडि 74 वडाध्यक्ष भएर पनि काम गरे 5 वर्ष र अहिले 79 अहिलेसम्म उपमेयर भएर काम गरिराखेको छु नगरपालिकाको क्षेत्रमा। र त्यो काम गर्दै गर्दाखेरि मैले सोचेका कामहरू, मैले यो काम चाहिँ गर्छु भनेर जुन आफ्नो एउटा परिकल्पना गरेर थालेका काम लगायत हामीले चुनावमा प्रतिबद्धता गरेका कुराहरू, होइन, ती कामहरू चाहिँ लगभग हामीले 1-2 दिन गर्दाखेरि धेरै त पुरा गर्न सकेका छौँ। किन सकेका छौँ भन्दाखेरि हिजोका दिनमा फुङलिङ नगरपालिकाका थुप्रै बाटाहरू आफ्नो वडा कार्यालयसम्म पुग्न सकिरहेका थिएनन्। वडा कार्यालय जानका लागि हिँडेर जानु पर्थ्यो, अहिले हामी गाडीबाट पुग्न सक्छौँ। पिच नभए पनि ग्राभेल गरेर त्यहाँसम्म सबै वडा कार्यालयमा हामीले बाटोहरू पुर्याएका छौँ। हाम्रा जम्मा फुङलिङ नगरपालिकाका थोरै कुरा गर्नुपर्दाखेरि फुङलिङ नगरपालिकामा 11 वडाहरू छन्। पहिला हामीले एउटा कसै बिरामी पर्दाखेरि एउटा सिटामोल किन्न, एउटा प्रेसर हेर्नसम्म पनि हामी जिल्ला अस्पतालमा आइपुग्नु पर्थ्यो भने अहिले हरेक वार्डमा चाहिँ स्वास्थ्य चौकीहरू, स्वास्थ्य सेवा केन्द्रहरू, सहरी स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरेर त्यहाँ बनाएर हामीले चाहिँ त्यसको संरचना बनाएर चाहिँ हरेक वार्डबाट स्वास्थ्यको सेवाहरू दिइरहेका छौँ। र जनतालाई त्यहाँ वडा कार्यालय पनि प्रत्येक वार्डमा हामीले वडा कार्यालयको स्थापना गराएर बनाइसकेर 2074 नै हामीले चाहिँ म वडाध्यक्ष पनि थिएँ त्यस बेला चाहिँ हाम्रो छत्रपति मेयर हुनुहुन्थ्यो, उहाँहरू हामीले नै यो 11 वार्डमा चाहिँ वडा कार्यालय स्थापना गर्नुपर्छ, बनाउनुपर्छ भनेर सुरु गरेको काम अहिले हाम्रो कार्यकालमा आइपुग्दा सकेर पनि त्यहाँबाट सेवा दिइरहेका छौँ। वडाबाटै हामीले चाहिँ जनतालाई सेवा दिइरहेका दिइरहेका छौँ हरेक सेवाहरू, र स्वास्थ्यको सेवा पनि हामीले दिइरहेका छौँ। त्यति गरेर दुईटा वार्डमा चाहिँ हामीले बर्थिङ सेन्टरको ल्याबको पनि हामीले सेवाहरू दिइरहेका छौँ। त्यहाँ चाहिँ स्थापना गऱ्यौँ, ल्याब पनि स्थापना गऱ्यौँ र बर्थिङ सेन्टर स्थापना गरेर त्यहाँबाट चाहिँ सुत्केरी र गर्भवती आमाहरूलाई धेरै सहज गराएका छौँ। 11 र 10 नम्बर वार्डबाट चाहिँ हामीले त्यो पनि सेवा दिइरहेका छौँ। र बाटोघाटोको कुरा गर्नुपर्छ भने हामीले ग्राभेल भए पनि सबै वार्डमा सहज रूपमा चाहिँ जान सक्ने खालको वातावरणहरू मिलाएका छौँ। अब धेरै ठाउँमा त हामीले पिच पनि गरेका छौँ, ढलाइ पनि गरेका छौँ धेरै ठाउँमा चाहिँ, र वडा मलाई लाग्छ 11 र 10 वडा चाहिँ हामी अहिले कच्ची बाटो नै छ। कच्ची बाटो भए पनि हामी त्यहाँ वडा कार्यालयमा पुग्ने गरेको वातावरण मिलाएका छौँ। खाने पानीको कुरा गर्नु पर्दाखेरि हरेक वार्डमा एक घर एक धाराको कन्सेप्ट ल्याएर हामीले लगभग सबै वडामा घर एक धाराको अवधारणा ल्याएर सुरुवात गरेर धेरै वार्डमा चाहिँ सेवा दिइरहेका छौँ। र खाने पानीको पनि अहिले चाहिँ कुनै दुःख छैन। हरेक वार्डमा हामीले एउटा चाहिँ थोङलिङ खाने पानी साझेदारी भनेर चाहिँ प्रदेशबाट चाहिँ समन्वय गरेर विशेष गरिकन त्यहाँ म आफै लागेर पहल गरेर अहिले चाहिँ हामीले चाहिँ हरेक वार्डमा चाहिँ खाने पानीका मुहानहरूलाई संरक्षण गरेर त्यो वरिपरिको कम्तीमा पनि 100 घरधुरी 50 घरधुरीसम्मलाई आफ्नै वडाको मुहानहरूलाई संरक्षण गरेर त्यहाँबाट खाने पानीको व्यवस्था मिलाएका छौँ। र वृहत खाने पानीलाई पनि केही संरक्षण सम्बोधन गरेर चाहिँ शुद्ध पिउने पानीको चाहिँ ट्याङ्की अहिले तयार गरिसकेर त्यहाँबाट शुद्ध पिउने पानीको व्यवस्था पनि हामीले लगभग अब सञ्चालनमा आउँदैछ। र हामीले 2 नम्बर 6 नम्बरमा यसपालि यो चोटि पनि प्रदेशबाट मोटो रकम आएको छ खाने पानीकै लागि, र अरू वार्डमा पनि खाने पानीका लागि थुप्रै त्यो अघि मैले भनेको जुन साझेदारीका कामहरू गरेर चाहिँ हामीले मुहानहरू संरक्षण गर्ने काम गरिरहेका छौँ। खाने पानीलाई पनि त्यस्तो कुनै अब चाहिँ जनताहरूलाई त्यस्तो खाने पानीमै अभाव त्यति नहुन सक्छ। र त्यस्तै गरेर हामीले अब शिक्षाको क्षेत्रमा पनि हामीले गुणस्तरीय शिक्षकलाई विशेष जोड दिनका लागि हरेक विद्यालयमा जम्मा हाम्रो 51 वटा विद्यालयहरू छन्। अति विद्यालयमा पनि हामीले गुणस्तर शिक्षाको लागि जोड दिनका लागि हरेक विद्यालयमा रङ रोकनदेखि लिएर त्यसको भौतिक संरचनादेखि लिएर अनि त्यसमा चाहिँ चाहिने प्रविधिहरू पनि जस्तो कम्प्युटरहरू ल्यापटपहरू होइन प्रविधिहरू सबै प्रविधि मैत्री बनाउनु पर्छ। अहिले जमाना पनि प्रविधि मैत्री नै छ, प्रविधि मैत्री नै बनाउनु पर्छ विद्यालयलाई भनेर हामीले चाहिँ हरेक विद्यालयमा चाहिँ ल्यापटपहरूको व्यवस्थापन गरेका छौँ, लगायतका डेस्कटपहरूको व्यवस्थापन गरेका शिक्षकहरूलाई पनि हामीले चाहिँ उहाँहरूको छुट क्षमता विकास गर्नका लागि विभिन्न तालिमबाट चाहिँ उहाँहरूको क्षमता विकास पनि हामीले गरिरहेका छौँ। जुन अहिलेको प्रविधिलाई चलाउन जान्ने जनशक्ति पनि उत्पादन गरिरहेका छौँ। विद्यालयको कुरा गर्नुपर्दा, शिक्षाको कुरा गर्नुपर्दा, र हामीले विशेष महत्त्वपूर्ण काम के गरेका छौँ भने अहिले हाम्रो चाहिँ यो अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम चाहिँ जिल्लामा चलिरहेको छ। त्यसबाट चाहिँ हामीले अपाङ्ग भएका विद्यार्थीहरूलाई घरमा आधारित शिक्षा भनेर केही घरबाट विद्यालय जान नसक्ने बालबालिकाहरूलाई हामीले घरमै पढाइरहेका छौँ। र घरबाट विद्यालय जान सक्ने विद्यार्थीहरूलाई चाहिँ हामीले चाहिँ उहाँहरूलाई छात्रवृत्तिको व्यवस्थापन गरेका छौँ। यो कार्यक्रमले चाहिँ एउटा ठुलो उपलब्धि के भएछ भन्दा, यो चाहिँ नेपाल सरकारले गरिरहेको रहेछ तर अहिलेसम्म थाहा नभएको, जब यो कार्यक्रम सञ्चालनमा आइसकेपछि म आफू पनि त्यो अपाङ्ग रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको संयोजक भएको हैसियतले चाहिँ अहिले अपाङ्ग भएका बालबालिकाहरूलाई ठुलो राहत पुगेको छ। र हामीले वार्षिक रूपमा करिब 60,000 दरले चाहिँ छात्रवृत्तिहरूको व्यवस्थापन गरेका छौँ। र 18 जना विद्यार्थीहरूलाई हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ अपाङ्ग भएका बालबालिकाहरूलाई यो चोटि चाहिँ हामीले छात्रवृत्तिको पनि व्यवस्थापन गरेका छौँ। र यो निरन्तर हामी कति गरिरहेका छौँ विद्यालयमा, र त्यस्ता बालबालिका छन् भने अब पनि आगामी दिनहरूमा पनि गर्नेछौँ। र विद्यालयको अवस्था भौतिक सुधारहरू धेरै भन्दा धेरै चाहिँ अहिले हरेक कुराहरूमा चाहिँ सबै कुराहरू विद्यालयको पनि गरिरहेका छौँ।
0: जस्तो हरेक पालिकाको न्यायिक समितिको संयोजक बनेर, अब गाउँपालिकामा हो भने उपाध्यक्ष, नगरपालिकामा हो भने उपप्रमुखलाई तोक्ने व्यवस्था गरिएको छ, संविधान प्रदत्त अधिकार पनि हो यो होइन। अब समुदाय मिलेर कतिको बसेको छ यहाँको फुङलिङ नगरपालिका, र मुद्दाहरू के कस्ता किसिमका मुद्दाहरू आउँछन् र कसरी छिनोफानो गर्नुहुन्छ, छोटो रूपमा भन्दैन न।
1: हामीले चाहिँ त्यहाँ के गरेका छौँ भन्दाखेरि, हामीले हरेक वडामा मेलमिलापकर्ताहरू राखेका हुन्छौँ। अनि नगरपालिकामा भन्नुहुन्छ भने हाम्रो जम्मा 1 सदस्य सचिव र 1 उद्योगी प्रशासक, 1 अनि हामी 3 जना जनप्रतिनिधि, म संयोजक भए 2 सदस्यहरू रहनुहुन्छ। गर्दाखेरि 5 जनाको टिम हुन्छ। अहिलेलाई हाम्रो चाहिँ न्यायिक समितिमा चाहिँ एउटा कानुनी अधिकृत हुनुपर्नेमा त्यो चाहिँ हामीलाई खुङ्गिङमा दिएको छैन। हामीले पटक पटक मागिरहेका छौँ र पनि दिएको छैन। तर पनि हामीसँग कानुनी अधिकृत नभए पनि हामीले सहज रूपमै कानुनका कुरा र यो न्यायिक समितिलाई चाहिँ सञ्चालन गरेका छौँ। किन भन्दा, अब अहिले म 42-43 सालदेखि नै यो मुद्दाको क्षेत्रमा सामाजिक कामहरू गरेँ, विशेष गरिकन मुद्दा जिल्लाको क्षेत्रमा इन्भल्भ भएँ, त्यहाँ चाहिँ सहभागी भएर काम गरेको हुनाले मलाई त्यस्तो गाह्रो कुनै छैन। मुद्दाहरू चाहिँ अहिले हाम्रा करिब वर्षमा 60-65 मुद्दाहरू आउने गर्छन्। ती मुद्दाहरू हामीले वर्ष पुग्दाखेरि हामीले मुद्दाहरू सबै छेउ लगाइसकेका हुन्छौँ, हामीले मिलाउने मुद्दाहरू मिलाइसकेका हुन्छौँ, अनि हामीले रेफर गर्ने मुद्दाहरू रेफर गरिसकेका हुन्छौँ, त्यो गरिसकेका हुन्छौँ। र हामी ताप्लेजुङ जिल्लाको नगरपालिकामा चाहिँ निजामा पनि हामी 100% आएको छौँ, त्यो पनि एउटा राम्रो पक्षको कुरा हो। मुद्दाहरू हामी हेर्ने गर्दाखेरि त्यो उजुरी धेरै चाहिँ मुद्दाहरू अब डाइरेक्ट अहिले कस्तो हुन्छ भने वडामा नै मेलमिलाप कर्ताहरू राखेका हुन्छौँ, र मेलमिलाप केन्द्र पनि हामीले वडा वडामा र नगरपालिकामा नि छ मेलमिलाप केन्द्र।
0: समुदाय वा घर परिवारमा कस्तो किसिमका मुद्दाहरू बढी आएको देख्नु भएको छ त अहिलेसम्म?
1: त्यस्तो खालको अहिले धेरै जस्तो मुद्दाहरू हामीलाई चाहिँ हाम्रोमा चाहिँ धेरै भन्दा धेरै चाहिँ मुद्दाहरू घरले हिंसा अनि जग्गा जमिनको साँच सिमाना मानव समलका आउँछन्, त्यसै गरेर अब श्रीमान श्रीमतीका झगडाका मुद्दाहरू र घर परिवार घरेलु हिंसाका मुद्दाहरू अनि र अरू धेरै भन्दा धेरै जग्गा चलाएका आउँछन्।
0: हजुर, जति मुद्दाहरू आए एक वर्षभित्र यहाँले किनारा लगाइसक्नुहुन्छ र मेलमिलापको वातावरणबाट चाहिँ उहाँहरूलाई पठाउने गर्नुहुन्छ होइन? यहाँले भन्दै गरेका कुराहरूबाट पनि हामीले जान्यौँ कि कामहरू नभएका होइनन्, कामहरू हुँदैछन्, कतिपय सम्पन्न भएका छन्, कतिपय गर्नुपर्ने कामहरू छन् जुन चाहिँ अहिले नियमित रूपमा सञ्चालनमा आउँदैछन् भन्ने कुरा यहाँको रह्यो होइन? फुङलिङ नगरपालिका पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित जिल्ला सदरमुकाममा भएको यो नगरपालिका हो। यहाँको जिल्लामा 9 पालिका छन् होइन? 9 पालिकामा चाहिँ एउटा नगरपालिका, अरू बाँकी चाहिँ 8 गाउँपालिका छन् भने यो नगरपालिका जुन चाहिँ फुङलिङ नगरपालिकामा 11 वडाहरू रहेका छन् होइन? यो भन्दै गर्दा फुङलिङ नगरपालिकाले आफ्नो स्थानीयत्व भनौँ न, त्यहाँको कृषि उत्पादन, कृषिलाई बजारमुखी बनाउने प्रयत्नका कुराहरू होइन, अनि कृषिबाटै फेरि रोजगार प्रवर्धनका कामहरू, एउटा सहरमा यति धेरै विकास भयो तर हामी कहाँ यस्तै खालको विकास गर्न सकिएन भनेर चिन्तन गर्नुपर्ने आवश्यकता छैन कि? पहिला चाहिँ आफ्नो भूगोलले कस्तो किसिमको विकास मागेको छ र आफ्नो भूगोलभित्र बसोबास गर्ने नागरिकले कुन कुरामा चाहिँ बढी प्राथमिकता दिन सक्नेछन्, कामबाट, रोजगारबाट, कृषिबाट, अर्थात् चाहिँ अरू क्षेत्रबाट, व्यापार व्यवसायको क्षेत्रबाट पनि होइन? त्यसरी लैजाँदाखेरि यहाँहरूको पालिकाले कृषि प्रवर्धनका लागि, कृषि उत्पादकत्व बढाउनको लागि, मल बिउ बिजनहरू समयमै उपलब्ध गराउनको लागि र कृषिमा यान्त्रिकीकरण गरेर कृषिलाई अझ अगाडि बढाउनका लागि कस्तो किसिमको काम गर्यो होला, यो पनि सुनौ त।
1: कृषिको क्षेत्रमा हामीले चाहिँ अहिलेको आधुनिक जमानामा आधुनिकरण गर्नका लागि हरेक उपकरणहरू कृषकहरूले अहिले पाइसकेको अवस्था छ, र हामीले के गरेका छौँ भन्दा सकेसम्म कृषिबाट चाहिँ किसानलाई उत्पादनमा जोडेर अनि आय आर्जनमा जोड्ने र उनीहरूलाई चाहिँ कसरी हुन्छ आय आर्जनमा जोडेर उहाँहरूको चाहिँ दैनिकी आफ्नो जीवन सञ्चालनमा सहज गराउने भनेर हामीले चाहिँ कृषकहरूलाई चाहिँ विभिन्न मेसिन वार्षिक रूपमा वितरण गरिरहेका छौँ, र उहाँहरूले अहिले चाहिँ हिजो हलो गोरु लाएर जोत्नुहुन्थ्यो भने अहिले त मेसिनबाट जोत्नुहुन्छ नि त होइन? त्यो भनेको नि एउटा प्रविधिमा जोडिँदै जानुभएको छ। अनि हरेक अब हिजो हँसियाले हात घाँस काट्नुहुन्थ्यो भने अहिले मेसिनले घाँस काट्नुहुन्छ होइन? यस्ता सामानहरू मैले खालि उदाहरण मात्रै भनेको, उहाँहरूलाई त्यो दिएर अहिले उत्पादनमा बढाएर के गरेका छौँ भने अब त्यसलाई बजारीकरणको पनि कुरा आयो। बजारीकरण गर्नका लागि चाहिँ हामीले चाहिँ के अरे बिक्री केन्द्रहरू स्थापना गर्नका लागि केही बजेटको यसपालि व्यवस्थापन गरेर हामीले पोहोरको साल प्रविधि सामान सामग्रीहरू खरिद गऱ्यौँ, व्यवस्थापन गऱ्यौँ, र योचोटि चाहिँ हामीले प्रदेशबाट नै 20 लाख पैसा हामीलाई आएको छ र हामीले पनि राखेका छौँ। र हामी के गर्छौँ भन्दाखेरि बिक्री केन्द्रको व्यवस्थापन गरेर एक दिन हप्ताको 2 बजार लाग्थ्यो हिजो, तर एनी टाइम 7 बजार लगाएर त्यो बजारमा चाहिँ उनीहरूले किसानहरूले उब्जाएको उब्जनीहरू उत्पादन गरेको वस्तुहरू चाहिँ त्यहाँ ल्याएर उनीहरूले दिन्छन्। दिनभरि कुरेर बस्नु पनि परेन, अनि त्यो व्यापारीले त्यो बजार केन्द्र जुन केन्द्र राख्ने मान्छेले चाहिँ बजार राख्ने मान्छेले चाहिँ उसलाई सहज रूपमा अब उसले एक दोको सागलाई दिनभरि रुँगेर बस्नु परेन, आएर दिन्छ, ऊ आफ्नो काम गर्न जान्छ अनि बिक्री केन्द्रमा वितरण हुन्छ र उसले आफै बजार खोज्छ। यसरी चाहिँ किसानहरूलाई सहज तरिकाले उनीहरूले उत्पादन गरेको उत्पादित वस्तुहरूलाई चाहिँ बजारमा ल्याएर बिक्री गरेर आय आर्जनमा जोड्ने काम हामीले गरिरहेका छौँ होइन? एउटा चाहिँ उद्योग हामीले चाहिँ अब यो बाटोघाटो मात्रै विकासको चरण होइन, विकास भनेको त सबै खाले विकासहरूलाई एकै रस्तामा अगाडि बढाउनु पर्छ भनेर हामीले कृषिको क्षेत्रमा त्यो काम गऱ्यौँ र उनीहरूलाई चाहिने बिउ बिजनदेखि लिएर सबै कुराको व्यवस्थापन गरेका छौँ। अनि हामीले फेरि उद्योगमा पनि जोड्नुपर्छ उद्योगीहरूलाई भनेर हामीले चाहिँ एउटा ताप्लेजुङ जिल्लामा यो नगरपालिकामा अहिले चाहिँ यो जिल्ला स्तरीय नै हुन सक्छ, जस्तो हामीले चाहिँ गुन्द्रुकको उद्योग सञ्चालन गर्ने भनेर हामीले त्यसको संरचना बनाइसकेका छौँ। र त्यहाँ के हुन्छ भन्दाखेरि त्यो उद्योग सञ्चालन गर्दै गर्दाखेरि जस्तो साग रोप्नेले पनि उसले चाहिँ के भयो भन्दाखेरि आम्दानीमा जोडियो, उत्पादन उसको बिक्री भयो होइन? त्यो चाहिँ जिल्लाभरिका साग रोप्ने किसानहरूले फुङलिङ नगरपालिकाले मात्रै होइन जिल्लाभरिकाले पनि साग रोपेर उनीहरूको साग चाहिँ त्यहाँ उद्योगमा जोड्न सक्छन्। र भोलि गएर यो एउटा अहिले गुन्द्रुकको कुरा गरिन्छ तर त्यहाँ थुप्रै उद्योग गरौँ भोलिद्वारा फ्याक्ट्रीहरू जोड्न सकिन्छ। जस्तो किवी ताप्लेजुङ जिल्लामा अहिले धेरैभन्दा धेरै फल्छ। किवीलाई चाहिँ त्यत्तिकै पहिला 250 रुपियाँ 300 रुपियाँ बेचेको किवीहरू अहिले 100 रुपियाँमा नबिकिराखेको अवस्था छ। त्यसलाई चाहिँ भोलिद्वारा जुस बनाएर फ्याक्ट्रीको रूपमा विकास गर्न सकिन्छ। त्यस्तै गरेर
0: होइन विभिन्न खालको सहकारीहरूमा पनि समर्थन मूल्य राखेर पनि कृषि पेसामा आबद्ध भएका ती किसान दाजुभाइहरूको चाहिँ कृषि उपजहरूलाई चाहिँ बिक्री प्रवर्धन गर्ने व्यवस्था मिलाउन सकिन्छ नि?
1: सकिन्छ, त्यो त सबै अब हामीले चाहिँ सहकारीहरूसँग समन्वय गरिराखेका छौँ होइन।
0: हजुर,
1: त्यो उद्योगमा हामीले जोड्नका लागि त्यसको संरचना बनाएर योचोटि चाहिँ हामीले प्रविधिहरू पनि किन्नको लागि होइन खरिद गर्नको लागि बजेटको व्यवस्थापन गरेका छौँ। ठेक्का पनि खुलिसकेको अवस्था छ। त्यहाँबाट के हुन्छ भन्दाखेरि भविष्यमा चाहिँ सबै उद्यमीहरू व्यापारीहरू त्यहाँ जोडिन सक्छन् अनि उत्पादन गर्ने किसानहरूले पनि त्यहाँ भाव पाउन सक्छन्। जस्तो अब साग रोप्नका लागि मल चाहियो, गाई बस्तु पाल्छन्, ती थुप्रै कुराहरू चाहिँ त्यहाँ जोडिन्छन्। यसरी चाहिँ त्यो कामहरू पनि कृषकहरूलाई लाभ हुनको लागि र उद्यमीहरूलाई सम्बोधन गरिरहेको अवस्था छ। र हाम्रो अब केही कामहरू थोरै मात्रै बाँकी छ, त्यो काम हामी योचोटि सञ्चालनमा ल्याउँछौँ। हामी छोडेर जाँदै गर्दा यो उद्योग पनि सञ्चालनमा ल्याउँछौँ भनेर पनि मैले जानकारी गराउँछु।
0: कृषिको कुरा त यहाँले बताउनु नै भयो है कि हामी स्थानीय रूपमा बसिसकेपछि स्थानीय पालिका भन्दा बित्तिकै स्थानीय रूपमा जे किसिमको उत्पादन हुन्छ त्यो उत्पादनलाई हामीले बजारसम्म पुर्याइदिने व्यवस्था मिलाउने हो पालिकाले है। अनि जसबाट चाहिँ हामीले श्रम रोजगार पनि त्यहीँबाट भित्राउन सकिन्छ, उत्पादकत्व पनि त्यहीँबाट बढाउन सकिन्छ र घरेलु उद्योगहरूलाई पनि त्यहीँबाट निर्माण गर्न सकिन्छ। हामीले यतातर्फ अलिकति स्थानीय पालिकाहरूले बल नगरेको हो कि विकास भनेपछि सडक खनिदियो, सडक खनिसकेपछि पिच गरिदियो, पिच गरेपछि के भयो भन्दाखेरि त्यसको महत्व नहेरिकन हामीले जता पायो उतै सडकहरू विस्तार गरिदिने, यसले गर्दाखेरि यथोचित बजेटलाई पनि अर्कै ठाउँमा हामीले चाहिँ उपयोगमा ल्यायौँ होइन, जसले गर्दाखेरि उत्पादकत्व बढ्ने ठाउँहरूमा हामीले त्यस्ता किसिमका सडकहरू पूर्वाधारहरू निर्माण गर्नु पर्यो। जहाँ जनघनत्व छ त्यो ठाउँमा शिक्षालयहरू विशेष गरी विद्यालय क्षेत्रको विस्तार गर्नु पर्यो। त्यसरी लैजान सक्ने हो भने छिट्टै वात्तै हामी स्थानीय पालिकाबाट माथि आउन सकिन्थ्यो कि, जस्तो रोजगार पनि प्रवर्धन हुन्थ्यो, त्यसले उत्पादकत्व पनि बढाउँथ्यो र कृषि उपज प्रति मान्छेको मोह पनि बढ्दथ्यो र स्थानीय रूपमै उत्पादन भएको कृषि उपजलाई बाहिरबाट आउने पाहुना जो चाहिँ पर्यटकको रूपमा आउनुहुन्छ उहाँले पनि मन पराउनुहुन्थ्यो। हामी यतातर्फ किन ध्यान दिन सकेका छैनौँ?
1: एकदमै धन्यवाद छ हरिजी, यो एकदमै सान्दर्भिक कुरा गर्नुभएको छ तपाईँले। त्यही भनेर मेरो पनि कुरा कहाँ जोडो हो भने हामीले खालि जनप्रतिनिधिले आँखा र हामी जनताले पनि फेरि के छ भन्दा हामीलाई त अब थाहा हुन्छ नि त, जनताले पनि के देख्छन् भन्दा त्यो बाटो मात्रै देख्न, मेरो बाटोमा पैसा हाल्दै फल्लो बाटोमा पैसा हाल्दै फल्लो बाटोमा पैसा हाल्दै माग भनेको मैले वार्षिक रूपमा मैले बजेट बनाउँदै गर्दाखेरि हरेक मान्छेको माग भनेको बाटोमा आउँछ। तर मेरो जोड कहाँ हो भन्दाखेरि बाटो मात्रै विकासको चाहिँ खुर्किलो होइन है, सबै खालका विकासहरू शिक्षा स्वास्थ्य रोजगारी खानेपानी लगायतका सडक सञ्जाल पनि एउटा खुर्किलो त हो, तर त्यो सँगसँगै सबै अरू पनि लानुपर्छ भन्ने कुराको जोड नै हो। त्यही जोडको कारणले गर्दा नै आज हामीले यो अघि मैले भनेका विषयवस्तुहरू अगाडि बढ्न सकिरहेका छौँ। र अहिले चाहिँ मेरो चाहिँ कुरा कहाँ जोड छ भने अब अहिले मैले धेरै साथीहरूलाई पनि भन्ने गरेको छु हुङलिङवासीलाई, तपाईँहरूले खालि यो बाटाको मात्रै माग ल्याउनुभन्दा कृषिमा के गर्न सक्नुहुन्छ, उद्योगमा के गर्न सक्नुहुन्छ, शिक्षामा के गर्न सक्नुहुन्छ, खानेपानीमा के गर्न सक्नुहुन्छ, अरू लगायतमा के गर्न सक्नुहुन्छ, ती खालका बजेटहरू पनि माग गर्नुहोस् न भनेर नि पटक पटक भन्ने गरेको छु। तर पनि उहाँहरूले बाटोको मात्रै माग आउँछ, हामीले आफै जानेर यो कामहरू गरिरहेका छौँ। अब बाटोको कुरा के छ भन्दा जति सडक अघि तपाईँले भन्नुभयो सडक खनेकै कारणले गर्दाखेरि बाटोको सञ्जालकै कारणले गर्दाखेरि के भएछ भन्दा खेतीयोग्य जग्गाहरू अहिले सबै ध्वस्त भइरहेको छ, पहिरो जानेदेखि लिएर होइन अब धेरै राम्रो जग्गाहरूमा बाटो खन्नु पर्यो, त्यो त्यहाँ चाहिँ पहिरो जाने अनि खेतीयोग्य जग्गाहरू नष्ट हुने यस्तो खालको पनि भइरहेको
0: छ। जानेर बाटोको सुविधा हामीले दिन्छौँ नि त्यहाँ चाहिँ उत्पादन पनि बढ्न सक्नु पर्यो, आवाजातले पनि बजार विस्तार हुन सक्नु पर्यो क्या। हामीले कस्तो गरेका छौँ अहिले पछिल्लो विकास हाम्रो कस्तो देखिन्छ भने सडक खनिदिएपछि विकासमा हामीले चाहिँ फर्को मारौँ भनेर हाम्रो सोच त्यो खालको छ, गर्नेको सोच पनि त्यो छ होइन, उपभोग गर्नेको पनि सोच त्यो छ कि। जथाभावी हामी सडक खनिदियौँ भने के हुन्छ भनेदेखि हामीले उत्पादन बढी पाउने ती जग्गाहरूमा प्लटिङमा जान्छ, प्लटिङले गर्दाखेरि आवासहरू बढ्न सक्दछ। अनि हामीले राम्रो जग्गालाई चाहिँ प्लटिङ गर्ने, खेतीयोग्य जमिनलाई होइन प्लटिङ गरेर घरवास बसाउने, अनि रुखो जमिनमा चाहिँ हामीले चाहिँ विकासै भएन अर्थात् त्यहाँ खेती गर्ने ठाउँ नै छैन भनेर फेरि अर्कोतर्फ चिन्ता पनि बढाउने, यो समस्या हामीले झेलिरहेका छौँ कि पछिल्लो पटक।
1: हामीले यो यसको लागि के गरेका छौँ अहिले फुङ नगरपालिकाले भने जग्गाको वर्गीकरण गरेका छौँ। जग्गाको वर्गीकरण गरिसकेपछि बजारी क्षेत्रलाई कसो गर्ने होइन, कृषि क्षेत्रलाई कसो गर्ने, गर्ने, कसरी संरक्षण गर्ने, अनि बाटो कसरी चाहिँ अघि तपाईँले भने जस्तो खेतीयोग्य जग्गाबाट जोगाएर कसरी कहाँबाट बाटो लाने होइन, बाटोको जुन ट्र्याक ओपनहरू कम भन्दा कम गराउने, भएका बाटाहरूलाई मात्रै संरक्षण सम्वर्धन गर्ने, त्यसो गर्यो भने कम्तीमा पनि कुनै एउटा खेती कृषि योग्य जग्गा छ भने त्यसलाई चाहिँ प्लानिङ गरेर त्यहाँ चाहिँ यति रोपनीसम्म कृषकहरूले चाहिँ तपाईँहरूले काम गर्नु भने चाहिँ त्यहाँ अनुदान दिने प्याकेज बनाएर चाहिँ खेती गर्न लगाउने होइन। अनि जस्तो एउटा आलु प्याकेज भन्यो, अनि अर्को धान गर्छ भने, मकै गर्छ भने, कोदो फलाउँछ भने के गर्छ त उसले, कृषि जन्य वस्तुहरू कहाँ गर्न सक्छ, त्यस्तो खालको ठाउँहरूलाई प्याकेज बनाएर चाहिँ हामीले त्यहाँ चाहिँ लगानी गरिराखेको अवस्था छ। त्यसो गर्यो भने चाहिँ कम्तीमा पनि अघि तपाईँले भनेको कामहरूलाई चाहिँ कुराहरूलाई चाहिँ अलिकति सम्म पनि हदसम्म पनि संरक्षण चाहिँ हुँदो रहेछ, हामीले चाहिँ जग्गाको वर्गीकरण गरिसकेको अवस्था छ।
0: हजुर हजुर। अब यसैमा मैले के थप्न खोजेँ भने स्थानीय पालिका गौरवका आयोजनाहरू पनि केही विस्तार गर्नुभएको छ यहाँले यहाँको यो फुङलिङ नगरपालिकामा।
1: जस्तो छ नि, जस्तो अब यहाँ फुङलिङले हामीले गौरवको योजनाहरू दुई चारवटा, अब जस्तो फोर्मुला व्यवस्थापनको कुरा अघि मैले कुरा गर्न छुटाएको छु।
0: हजुर।
1: फोर्मुला व्यवस्थापन गर्नु भनेको पनि फुङलिङको लागि एउटा गौरवको योजना हुन्छ
0: होइन।
1: अनि हामीले के गरेका छौँ भन्दा फोर्मुलालाई व्यवस्थापन गर्नका लागि 55 रोपनी माटो चाहिँ वडा नम्बर 3 किनेर त्यसको संरचनाहरू अहिले हामी बनाउँदैछौँ। तर दुःखको कुरा के छ भने हामीले 77 सालदेखि नै सुरु गर्यौँ, हामी अगाडि म वडादर्शी भएदेखि नै सुरु गरेको काम यो ल्यान्डस्लाइड सुरु गर्यौँ। सङ्घको पर्यटन मन्त्रालयले पैसा पनि लगाइदियो, हामीलाई सशक्त यो अनुदानहरू दियो, हामी लगातार कामहरू गरिराख्यौँ। तर अहिले हाम्रो कार्यकालमा त्यो पूर्ण रूपमा चाहिँ सक्ने अवस्था अलि देखिन, यो चोटिदेखि बजेट काटिदियो माथिबाट होइन। बजेट काटेपछि हाम्रो थोरै हुन्छ पालिकाको बजेट, थोरै पालिकाको बजेटले त्यो काम गर्न अलिक सम्हाल्नु छैन। हामीले त्यसलाई के समन गर्ने गरी गरेका थियौँ भने मोरहरू बजारबाट नै हामीले चाहिँ त्यहाँ काँटाबारी बनाएर कुहिने र नकुहिने मोरहरूलाई व्यवस्थापन गर्दै तल पिराएर तल पनि कुहिने मल फोरमैला एक ठाउँ र नकुहिने एक ठाउँ खाडल खनेर पुर्ने या बेच्ने, त्यो पनि आम्दानीको स्रोत पनि हुन्छ। भोलि गएर कतिपय त मैलाहरू त कबाडीको रूपमा पनि बिक्री हुन्छ होइन भन्न, हामीले त्यो कन्सेप्टका साथ त्यो काम गर्यौँ। र अहिले हामीले फोहोरको व्यवस्थापन त त्यही ठाउँमा हामी गरिराखेका छौँ, तर हामीले सोचे जस्तो चाहिँ गर्न सकिरहेका छौँ। त्यसलाई चाहिँ अब सङ्घले बजेट काटिदिएपछि अब हामी फेरि पनि यो बजेट मागको लागि तर्खर पनि गरिरहेका छौँ। र अर्को कुरा फेरि हामीले के गरेका छौँ भन्दा फुङलिङ नगरपालिकामा चाहिँ एउटा अघि नै आयोजनको कुराहरू पनि रह्यो, बहुसांस्कृतिक सङ्ग्रहालय भनेर चाहिँ यो चाहिँ करिब ठुलो बजेट, त्यहाँ चाहिँ 35 रोपनी माटोमा चाहिँ सबै जात जातिका भवनहरू बनाएर त्यहाँ चाहिँ एउटा सङ्ग्रहालयको रूपमा विकास गर्ने, त्यहाँ चाहिँ बाह्य पर्यटन र आन्तरिक पर्यटकहरू भित्राउने र आयोजनमा त्यहाँको मान्छेहरूलाई जोडाउने होमस्टेको विकास गरेर भनेर सुरुवात गरेका छौँ। यो पनि हामीले पहिला 77 हामी हुँदैखेरि सुरु गरेको काम, र हाम्रो कार्यकालमा हामीले यसलाई 5 भवनहरू जम्मा 13 भवन जातिको भवन बनाउने भनेर सुरु गरेको भवन, जति 5 भवन चाहिँ सकिसक्छौँ यो चोटि सक्छौँ हामी, र अरू बाँकी भवनहरू बनाउन बाँकी छ। र हामी माथि मन्त्रालयमा यसको लागि पनि प्रयासहरू गरिरहेका छौँ फेरि अरू भवनको लागि। र यसको संरचना बनिसक्दा त्यहाँ के हुन्छ भन्दाखेरि जिल्लामा भित्रको हाम्रो सुबाबले पाथिभरा, विश्व प्रख्यात पाथिभरा देवी हुनुहुन्छ, उहाँको दर्शन गर्न आउने दर्शनार्थीहरू पनि त्यहाँ एकचोटि चाहिँ त्यहाँ त्यस्तो छ अरे नि भनेर त्यहाँ निस्किने माध्यम बनाउने भन्ने हाम्रो कुरा छ। अलिक केही घन्टा भए पनि त्यहाँ अल्मल्याउने पर्यटकहरूलाई र त्यहाँको बस्तीका मान्छेहरूलाई चाहिँ आयोजन गराउने भन्ने कन्सेप्टका साथ त्यो एउटा नगरको यो चाहिँ गौरवकै योजनाको रूपमा हाम्रो छ। र त्यस्तै गरेर अब हाम्रो पाथिभरा जाने बाटोको कुरा मैले हजुरलाई गरेँ, यो पनि यो चोटि चाहिँ हामी निकै जोरदारका साल लागिरहेका छौँ। यो चाहिँ नगरको लागि चाहिँ यो बाटो पिच भइसकेपछि चाहिँ ठुलो एउटा गौरवकै योजना हुन सक्छ। किन भन्दाखेरि पाथिभरा जाने दर्शनार्थीहरू त हाम्रो कुम्ली नगरपालिका पर्छ, पाथिभरा
0: देवी
1: पर्नुहुन्छ होइन। अनि त्यसले गर्दा हामीलाई के भयो भन्दा आन्तरिक बाह्य पर्यटकहरू आउँदाखेरि चाहिँ यहाँका ठुला ठुला होटल व्यवसायीहरूको भनौँ न व्यापार चल्ने होइन, होटल व्यवसायहरूलाई आयोजनमा जोडाउन सकिने खालको हुन्छ। त्यो पनि एउटा हामी त्यसमा पहल गरिरहेका छौँ। र त्यस्तै गरेर हामी अब एउटा पालिकादेखि अर्को पालिकामा जोड्ने थुप्रै बाटाहरू छन्, बानन्दे दोभान सडक खण्ड, सुकेटार खण्ड भइहाल्यो होइन। त्यस्तै गरेर अहिले चाहिँ यो कोरिडोरको बाटो पनि फुङलिङ नगरपालिका हुँदै जाने हुँदाखेरि त्यो बाटो पनि बनिसकेपछि चाहिँ त्यसमा चाहिँ हामी पहल गर्छौँ भनौँ न। हाम्रा चाहिँ त्यस्ता खालका योजना चाहिँ के हुन सक्छन् भन्दा भोलि फुङलिङको लागि चाहिँ गौरवका योजनाहरू हुन सक्छन् होइन।
0: हजुर, जस्तो ताप्लेजुङको एउटा धार्मिक गरिमाको रूपमा रहेको चाहिँ जुन चाहिँ पाथिभरा छ नि, पाथिभरा मन्दिरदेखि फुङलिङ नगरपालिकाको तपाईँको जुन चाहिँ बजार क्षेत्र जुन चाहिँ ताप्लेजुङको सदरमुकाममा पर्यो फुङलिङ नगरपालिका होइन, त्यो पाथिभरा माताको जुन चाहिँ माथिपट्टि चाहिँ धार्मिक स्थल छ नि, त्यो धार्मिक स्थलबाट नगरपालिकासम्म जोड्नको लागि सडक विस्तारको काम चाहिँ भइसकेको हो कि हुँदै गरेको हो कि, अर्थात् त्यसमा केही अवरोधहरू भएका हुन् कि, अब धार्मिक पर्यटकहरू फुङलिङमा आइसकेपछि पाथिभरा माताको दर्शन गर्नका लागि कतिको सजिलो पार्ने व्यवस्था मिलाउनु भएको छ त?
1: अहिले हाम्रो के छ भन्दाखेरि यो हामीले नगरेको होइन, सरकारले पैसा पनि नदिएको होइन, दिएको छ, वार्षिक रूपमा राखिदिएको छ। तर हामीलाई समस्या के हो भने ठेकेदारको समस्या हो। यो मलाई लाग्छ यो चाहिँ 45 करोडमा खुवारेको ठेक्का होइन, लगभग 3-4 जना भइसक्यो ठेकेदारहरू फेरिएको हेर्नुहोस् है, एउटाले गर्छ सक्दैन, अर्कोलाई जिम्मा लाउँछ, अर्कोले गर्छ गर्दैन, अर्कोलाई जिम्मा लाउँछ, थर्कायो करायो। अब हाम्रो त थर्काउने कराउने र समन्वय गर्ने काम हो, अब हाम्रो बजेट त सङ्घको हो होइन। अब हाम्रो क्षेत्रमा हाम्रो नगरपालिकाभित्र परेको हुनाले हामी त लाग्ने नै भयौँ, लागि नै राखेका छौँ अहिलेसम्म। तर अब धेरै सहज त हामीले भइसकेको छ बाटो, बाँकी रह्यो यो चोटि चाहिँ ठेकेदार साहबले के भन्नु भएको छ भने हामी निरन्तर रूपमा उहाँलाई फलो गरिरहेका छौँ। उहाँले के भन्नुभएको छ भने यो चोटि चाहिँ जसरी पनि अपिच गरिसक्छु भनेर गर्नुभएको छ, उहाँ 12 मिटर जम्मा पिच चाहिँ म गरिसक्छु जसरी पनि यो चोटि भन्नुभएको छ। अब त्यति गरिदिनु भयो भने चाहिँ हामीलाई फेरि अब सुकेतारसम्म हाम्रो पिचै छँदैछ होइन, सुकेतारबाट तल्लो फेरिसम्म त हो हामीले गर्नुपर्ने, तल्लो फेरिदेखि त हामी माथि हिँडेर जाने हो। अब त्यहाँसम्म पिच गऱ्यौँ भने कम्तीमा पनि आउने दर्शनार्थीहरूलाई धेरै राम्रो पर्यटकहरूलाई भेट्न सकिन्छ,
0: पर्यटकहरू बढाउने कार्यमा चाहिँ तल्लीन हुनु पर्यो नगरपालिका के, जस्तो कि फुङलिङ नगरपालिकाले यो सडक विस्तार गरेर सम्पन्न गर्यो भनेदेखि चाहिँ त धार्मिक पर्यटकहरू आन्तरिकदेखि बाह्य पर्यटकहरू धेरै मात्रामा आउनुहुन्थ्यो, जसले गर्दाखेरि बसाई पनि लम्बाउन सकिन्थ्यो, अर्थात् चाहिँ फुङलिङ नगरपालिका क्षेत्रमा चाहिँ जुन चाहिँ पर्यटकीय क्षेत्रहरूमा पनि घुमाउन पनि सकिन्थ्यो, जहाँ सडकको सुविधा हामीले प्रदान गर्न सक्यौँ भने पर्यटकहरू आफै बढ्थे र यसले रोजगार प्रवर्धनलाई पनि टेवा पुग्थ्यो। यतातर्फबाट भन्न खोजेको मैले
1: यो हामीले यसैको लागि चाहिँ एकदमै निरन्तर रूपमा हामी फलोमा लागिरहेछौँ, समन्वयमा लागिरहेछौँ र दिए हामी हप्तामा एकचोटि त्यहाँ पुगिरहेकै हुन्छौँ र उहाँले पनि काम चाहिँ केही गर्दै हुन्छ। अहिले कामको रस्ताहरू अलिकति केही अगाडि बढेको छ र हामीले विशेष गरी के पनि जानकारी गराउन चाहन्छु हजुरलाई भने रेडियो नेपालबाट के अरे यो हामीले चाहिँ यो पाथीभरा आउने धार्मिक दर्शनार्थीहरूलाई चाहिँ बस्नको लागि सहज होस् होइन, कतिपय मान्छेहरू त होला ठुल्ठुलो चारपारे ठुल्ठुलो होटलमा बसेर खाने बस्ने जाने खालको व्यवस्था गरेर आउनु हुन सक्छ, कोही चाहिँ हामी थोरै पैसा लिएर पनि पाथीभरा माताको दर्शन गर्न आउने दर्शनार्थीहरूलाई सहज होस् भनेर चाहिँ हामीले एउटा धर्मशालाको चाहिँ बनाउने भनेर सुरुवात गरेका छौँ। ठुलो धर्मशालाको तल बजार क्षेत्रमै वडा नम्बर 4 पाथीभरा जाने बाटैमा पर्छ, त्यो चाहिँ हाम्रो यो पाथीभरा क्षेत्र विकास सम्बर्धन समिति भन्ने पहिला थियो है, यो क्षेत्र विकास आउनुभन्दा अगाडि त्यो समितिले चाहिँ अहिले सुरुवात गरिसकेको छ र फुङ नगरपालिका अथ्रु पनि दिइसकेको छ र यसको डिपिआर पनि तयार हुँदैछ। अब यो डिपिआर तयार भएर यो सुरुवात गरिसकेपछि मलाई लाग्छ 1-1.5 वर्षमा यो भवन बन्यो भने चाहिँ त्यस्ताका दर्शनार्थीहरूलाई चाहिँ ठुलो सेवा पनि पुग्ने कुराको पनि म थालनी गरेको जानकारी पनि गराउन चाहन्छु।
0: मैले यसैमा के थप्न खोजेँ भने तपाईँको फुङलिङ नगरपालिका क्षेत्र चाहिँ पर्यटकीय क्षेत्र पनि हो के, जस्तो कि त्यहाँ चाहिँ धेरै थरीका गुनासहरू पाइन्छ, गुनासको राजधानी भनेर पनि फुङलिङ नगरपालिकालाई हामीले चिन्न सकिन्छ। त्यस्तै गरी अर्को रहेको छ तपाईँको चाहिँ गुनास चाहिँ त्यहाँ चाहिँ 28 प्रजातिका गुनासहरू पाइँदो रहेछ भने 48 प्रजातिका सुनगाबा पनि तपाईँकै त्यो नगरपालिका क्षेत्रभित्र पाइन्छ। साथसाथै लोपुनमुख रेड पाण्डा जसलाई हामीले हाब्रे भन्छौँ अनि हिउँ चितुवा त्यस्तै कालो बालु डाँफे र मुनाल जस्ता दुर्लभ वन्य जन्तु पनि तपाईँकै नगरपालिका क्षेत्रभित्र पाइन्छन् होइन। यति धेरै उपलब्ध भएको यस्तो पर्यावरणीय क्षेत्रभित्र तपाईँहरूले नेतृत्व गर्नुभएको छ होइन, अब पर्यटनबाट चाहिँ हामी अगाडि बढ्नका लागि नगरपालिकाले सतत रूपमा कस्तो प्रयास गर्नु आवश्यक छ, के प्रयास गर्नुभएको छ र थप प्रयास गर्दाखेरि हामीले रोजगारलाई पनि प्रवर्धन गर्न सकिन्छ, हामीले सुशासनमुखी काम पनि गर्न सकिन्छ र स्थानीय रूपबाट हामीले समृद्धि हासिल गर्ने बाटो पनि तय गर्न सकिन्छ। अन्त्यमा भनिदिनुहोस् न।
1: अन्त्यमा यो कुरा भन्नुपर्दाखेरि हजुरले एकदमै राइट कुरा उठाउनु भयो अन्त्यमा होइन, हामीले के गरेका छौँ भन्दा वन र वन महासङ्घ जिल्ला महासङ्घसँग समन्वय गरेर अघि नै रेड पाण्डाको कुरा गर्नुभयो, रेड पाण्डा एकदमै दुर्लभ जाति, अघि भालु चितुवाहरूको कुरा गर्नु भएको छ लगायतका वन्य जन्तुहरूलाई संरक्षण गर्दै हामीले के गरेका छौँ भन्दाखेरि तिनीहरूलाई चाहिँ संरक्षण गर्नका लागि चाहिँ वनसँग हामीले समन्वय गरेर थुप्रै कामहरू गरिरहेका छौँ र अहिले हामीले चाहिँ यो जङ्गल सैनिकका कुराले गर्दाखेरि अलिकति ती प्रजातिहरूका त्यहाँ त्यस्ता खालका रेड पाण्डालाई चाहिँ अझ धेरै शान्त क्षेत्रमा बस्ने जात रहेछ यो, अनि हाम्रो जङ्गल फाडनीले गर्दाखेरि त्यो चाहिँ रेड पाण्डालाई चाहिँ केही डिस्टर्बहरू भएको कारणले गर्दा हामीले त्यसलाई चाहिँ कसरी संरक्षण गर्न समर्थन गर्न सकिन्छ होइन भनेर त्यसमा पनि हामी चाहिँ वन कार्यालयसँग समन्वय गरेर महासङ्घसँग नै समन्वय गरेर अगाडि बढाइरहेको अवस्था छ। त्यस्ता खालका वन्य जन्तुहरूलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर चाहिँ हामी त्यसको थुप्रै कामहरू गरिरहेका छौँ। अहिले हामीले पाथीभरा जाने क्षेत्रमा पाइन्छ, रोजगारीमा पनि भोलि जोड्न सकिने र त्यो रेड पाण्डा हेर्नका लागि पनि मान्छे आउँछन् नि त, रेड पाण्डाका मान्छेले कतिले देखेका हुँदैनन् होइन, अनि त्यसले गर्दा के हुन्छ भन्दाखेरि पर्यटकहरू पनि सँगसँगै भित्रिने भए होइन, पर्यटकहरू भित्रिनु भनेको हाम्रो चाहिँ फुमी नगरपालिकाको आय आर्जनमा जोडिनु हो, होटेल व्यवसायहरू चल्नु हो होइन, त्यसरी चाहिँ त्यो कामहरू पनि गरिरहेका छौँ।
0: हजुर हजुर, हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि यो कार्यक्रमको तर्फबाट यहाँ प्रति हामी आभारी छौँ।
1: धेरै धेरै मेरो व्यक्तिगत तर्फबाट र फुमी नगरपालिकाको तर्फबाट हरिजी लगायत यो रेडियो नेपालमा रहनुहुने यहाँको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो रेडियो नेपाल मार्फत हाम्रो कुराकानीलाई सुन्नुहुने सम्पूर्ण श्रोता जनहरूलाई पनि यो हामीले गरेको कुराकानी सुनेर प्रतिक्रिया दिनका लागि म आग्रह गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।
0: जैविक विविधताले भरिपूर्ण फुङलिङ नगरलाई गुराँसको राजधानी समेत भनिन्छ, जहाँ विभिन्न

0: अध्ययन र विश्लेषण गरी पालिका सरकार अगाडि बढ्ने हो र त्यही अनुरूप विकास योजनालाई सँगै हिँडाउने हो भने पक्कै पनि हामीले सोचेको सुशासन र खोजेको समृद्धि हामी आफैबाट पूरा गर्न सक्नेछौ। आजको कार्यक्रममा हामीले धार्मिक तथा प्राकृतिक पर्यटनको मुख्य केन्द्र मानिने फुङलिङ नगरको पछिल्लो विकास अवस्था बारे पालिकाकी उपाध्यक्ष भीमा देवी ओझासँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार 8:15 बजे आउँदा अर्को सुशासन र समृद्धिको पक्षमा चर्चा लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक साथी मिनर्भ वज्राचार्य सँगै कार्यक्रम संचालक म हरिगिरी पनि यहाँहरूबाट बिदा माग्दछु। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौ केही जागरण गीतहरू। यसै क्रमको यो पहिलो गीत केशव भट्ट र निशा देसारको स्वरमा, रचना कृष्णहरि बरालको, अनि संगीत हो रत्न बेहोसीको।

अब सुनाउँदैछौ असीम प्रधान र बीआर संगमको स्वरमा यो जागरण गीत, रचना श्यामकृष्ण रिजालको अनि संगीत हो असीम प्रधानको।

अब सुनाउँदैछौ जीवन शर्माको स्वरमा यो जागरण गीत। यो जागरण गीतपछि ठिक 9 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अन्तर संसदीय संघ आइपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई बहुमत सहित स्वीकृत। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने। र सन् 2026 रसायनशास्त्र तर्फको नोबेल पुरस्कार जापान र फ्रान्सका दुईजना वैज्ञानिकलाई प्रदान गरिने। अब समाचार विस्तारमा। सरकारले भूमि वन र विपद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय मानवाधिकार आयोगबाट न्यायका सन्दर्भमा सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने, नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फका सहसचिव नवीन राज सिंहलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। यसै गरी नेपाल प्रशासन सेवा समूहीकरण तर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फ नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा बढ़ुवा गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। तान्जानियाको अरूसामा जारी अन्तर संसदीय संघ आइपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई बहुमत सहित स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अरियालले प्रस्तुत गर्नुभएको प्रस्ताव महासभाले पारित गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख अरियालले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको वाटर टावरका रूपमा उल्लेख गर्नुभएको थियो। उहाँले जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालमा बढ्दै गएको जोखिमले मानव सभ्यतामाथि नै चुनौती थपिएको बताउनु भएको थियो। उहाँले नेपालले पछिल्लो समय सामना गरेको जलवायुजन्य विपदको सन्दर्भ उल्लेख गर्नुहुँदै जलवायु न्याय र संसदीय जवाफदेहिताका लागि विश्वका संसदीय साझा दायित्व र सहकार्य आवश्यक रहेको बताउनु भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान 10 बजेदेखि मतदान शुरू हुनेछ। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गर्नुभएको निर्वाचन सम्बन्धी सूचनामा उल्लेख छ। महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काका अनुसार मतदान बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म हुनेछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। 15 महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्य समिति 297 सदस्यीय बनाएको छ। सरकारले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध मुख्य सड़क मर्मत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याउने जानकारी दिनुभयो।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। हिजो एक सूचना जारी गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संस्थालाई यस्तो आह्वान गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा मौजदात रकम 17,06,80,41,464 रूपियाँ पुगेको छ। अखिल नेपाल फुटबल संघ एन्फामा भएको आर्थिक अनियमितता र खेल मिलेमतो सम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। अनुसन्धानबाट 66,53,000 रूपियाँ बराबरको अनियमितता भएको निष्कर्ष सहित सीआईबीले हिजो सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिश गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। हिजो परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ। धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ। हावाहुरी सहितको वर्षाले पाकेको बिउ धानमा ठूलो क्षति पुर्याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमान सिंह ओलीले बताउनुभयो। उहाँका अनुसार किसानले 150 बिगाहमा रोपेको बिउ धानमा वर्षाले क्षति पुर्याएको छ। स्याहार्ने बेला वर्षाले क्षति पुर्याएपछि आगामी वर्षका लागि धानको बिउ अभाव हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकिएको भन्दा बढ़ी भाडा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि यही असोज 23 गते अर्थात भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ विविध कार्यक्रमको आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड़ दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी वी कागन र जापानका केन्सो सोईलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणा सम्बन्धी खोजका लागि प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेजले हिजो स्टकहोममा यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो। साहित्य तर्फको नोबेल पुरस्कार आज घोषणा गरिनेछ भने भोलि शान्ति तर्फको पुरस्कार घोषणा हुने र अर्थशास्त्र तर्फको नोबेल स्मृति पुरस्कार आगामी सोमबार घोषणा हुने कार्यक्रम रहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागको केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका थोरै स्थानमा मेघगर्जन चट्याङ र सिना सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मधेस लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अन्तर संसदीय संघ आइपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु जन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई बहुमत सहित स्वीकृत। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने र सन् 2026 रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान र फ्रान्सका दुईजना वैज्ञानिकलाई प्रदान गरिने। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपी टिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
1: नमस्कार, नागरिक अधिकार कर्तव्य र सामाजिक दायित्व बोध गराउने कार्यक्रम नागरिक शिक्षाको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ।
2: प्रिय युवा साथीहरू, नागरिक शिक्षा केवल ज्ञान मात्र होइन, मानवता जगाउने शक्ति पनि हो।
3: नागरिक शिक्षाले हामीलाई सहअस्तित्व, समानता र आपसी सम्मानको वातावरण सिर्जना गर्न सिकाउँछ।
2: जब हामी अधिकारसँगै कर्तव्य बुझ्छौँ, तब समाजमा शान्ति, न्याय र समावेशिता फस्टाउँछ।
3: सचेत नागरिक बन्न सके मात्र सम्भव हुन्छ वास्तविक न्यायपूर्ण समाज।
2: नागरिक शिक्षाको मूल मानवता कल्याणको पूरी।
1: शताब्दीदेखि नेपाली समाजलाई आपसमा जोड्ने, भाइचारा बढाउने र जीवनलाई अनुशासित बनाउने मुख्य कडी भनेका हाम्रा धार्मिक संस्कार, संस्कृति र चाड पर्वहरू हुन्। यी केवल रीतिरिवाज वा पूजा आजामा मात्र सीमित छैनन्। यिनले हरेक नागरिकलाई सभ्य, सुसंस्कृत, नैतिकवान र चरित्रवान बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो भूमिका खेलिरहेका हुन्छन्। तर विज्ञान र प्रविधिको यो आधुनिक युगमा हाम्रा संस्कार र चाड पर्वहरूको सामाजिक तथा सांस्कृतिक महत्त्व के कस्तो रहन्छ? यिनले आजको समाजलाई कसरी सही दिशातर्फ दीक्षित गर्न सक्छन्? यसै सन्दर्भमा आज हामीले एकजना अध्यात्म साधक एवं प्रचारक प्राध्यापक विनोद शर्मा आनन्द विनोदसँग विशेष कुराकानी गरेका छौँ।
4: सबैभन्दा पहिला त नागरिक शिक्षा कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
5: धन्यवाद उद्धवजी।
4: हजुर, नेपाली समाजमा परम्परादेखि चलिआएका धार्मिक संस्कार र चाडपर्वहरूले एउटा व्यक्तिलाई अनुशासित, नैतिकवान र चरित्रवान बनाउन कसरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भूमिका खेलेको पाउनुहुन्छ?
5: एकदमै ठुलो भूमिका हुन्छ। मैले कुनै पनि चाडपर्वहरूलाई त्यसलाई प्रत्यक्ष भन्दा पनि परोक्ष रूपमा लिने गर्छु। त्यसलाई त्यसको प्रतीकात्मक बिम्बात्मक इसाराहरूलाई खेलाउने कोसिस गर्छु। जस्तै अब स्वर श्राद्ध सुरु भएको छ, गएको 10 गते पूर्णिमा थियो र 11 गतेबाट पितृपक्ष सुरु भएको छ। अब यो पितृपक्षमा चाहिँ 16 दिनसम्म पितृहरूको उपासना, जापानमा पनि पितृहरूको ठुलो भूमिका मान्छन् र धेरै सम्मान गर्छन् जापानिजहरू, त्यसकारण दीर्घायु पनि छन्, विकसित पनि छन् तिनीहरू। पितृकर्मलाई सनातन संस्कारको हामी केन्द्रबिन्दु मान्छौँ। 7 पुस्तासम्मको पितृलाई हामी तर्पण दिने गर्छौँ स्वर श्राद्धमा। पितृ पक्षमा पितृहरू यो पृथ्वी लोकमा आउँछन्, आफ्नो सन्ततिको घरमा आउँछन्, आएर बस्छन्। आफ्नो सन्ततिबाट केही अपेक्षा हुन्छ, सम्मानको अपेक्षा, प्रेमको अपेक्षा, भावनात्मक सकारात्मकताको अपेक्षा हुन्छ भन्ने कुरो छ। म चाहिँ अझ के भन्छु भने, शरीर छुटिसकेपछिको पितृहरूलाई सम्मान गरौँ, तर शरीरमा रहँदैको पितृहरूलाई, आफ्नो माता पितालाई, हजुर बुवाहरूलाई पनि अझ बढी प्राथमिकता दिएर सेवा गरौँ भन्छु म चाहिँ। मेरो आफ्नो भावना चाहिँ त्यो छ।
4: पक्कै पनि। जस्तो नि सर, अब आजको यो तीव्र वैज्ञानिक र प्रविधिको युगमा हाम्रा सनातन चाड पर्व, जस्तो यहाँले यो स्वर श्राद्धको कुरा उठान गर्नुभयो, हाम्रा सनातन चाड पर्वहरू तथा संस्कारहरूको सान्दर्भिकता कस्तो छ अहिलेको यो वैज्ञानिक युगमा, र यिनलाई वैज्ञानिक दृष्टिकोणले पुनः परिभाषित गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ कि के छ?
5: अलिकति परिमार्जन त गर्नुपर्छ, देशकाल पात्र अनुसार सच्याउनै पर्छ। आजभन्दा 10,000 वर्ष पहिला बनेको जुन परम्पराहरू छन् त्यो परम्परालाई जस्ताको तस्तै अहिले 10,000 वर्ष पछाडि पनि त्यति सान्दर्भिक नहोला, धेरै कुराहरू सचिँदै आएका छन्। अब म थोरै घट स्थापना, घटमा सत्संस्कारको स्थापना गर्ने नवरात्रको आरम्भ हुन्छ 25 गतेबाट। जमराको आफ्नै इम्पोर्टेन्स छ, जमराले क्यान्सर समेत निको पारेका कुराहरू छन्, फुलपाती भित्राउनुको आफ्नै महत्व छ। र महाअष्टमीको कुराकानी गर्नुपर्दा कार्तिक 1 गते पर्छ यसपालि महाअष्टमी। त्यो बेलामा सबैभन्दा विकराल समस्या के छ भने बलि प्रथाको, सती प्रथाको सान्दर्भिकता सकिएको हुनाले त्यो त बन्द गर्न सक्यौँ हामीले। बलि प्रथामा अझै हामी जुन्डेका छौँ। पञ्च बलि भनेको पञ्च विकारको बलि, पञ्च पशुको होइन, पञ्च विकारको बलि। हामीभित्रको काम, क्रोध, लोभ, मोह, अहङ्कार यो पञ्च विकार हुन्, त्यसको बलि हामीले चाहिँ प्रतीक, कामको प्रतीक बोको, क्रोधको प्रतीक राङ्गो, प्रतीकको बलि दिँदै गयौँ अनि हामीमा कुनै परिवर्तन आएन। 9 दिनसम्म हामी शैल पुत्रीको, ब्रह्मचारिणीको, चन्द्रघण्टा माताको, कुष्मण्ड माताको, स्कन्द माताको, कात्यायनी माताको, कालरात्री माताको, महागौरी माताको र सिद्धिदात्री माताको उपासना गर्छौँ। हरेकको आफआफ्नो प्रतीकात्मक इसारा छ, त्यो जस्ताको तस्तै बुझ्नुभन्दा पनि जस्तै अष्टभुजाको कुरा आउँछ, अष्टशक्तिको कुरा आउँछ, त्यो अष्टभुजा भनेको अष्टशक्ति हो। हामीले 8 वटा हात भएको छोरी जन्मियो भने अहिले तर्सिन्छौँ, त्यो प्रतीकात्मक कुरा हो। अष्टभुजा अष्टशक्तिको प्रतीक हो, साक्षीको शक्ति, सघेट्ने शक्ति, सहन शक्ति, अनि आफैमा सङ्घेट्ने शक्ति, जाँच्ने परख्ने शक्ति, निर्णय शक्ति, सामना गर्ने शक्ति, सहयोग गर्ने शक्ति, अष्टशक्तिको प्रतीक हो त्यो। अष्टभुजाको प्रतीक देवीलाई हामी अष्टभुजाको प्रतीक मान्दछौँ। जुन विजयादशमीको छ, आउँदो 4 गते हुँदै गरेको जुन विजयादशमी छ, त्यसको भोलिपल्ट एकादशी पर्छ। जस्तै देवी सुर हुन्, दैत्य असुर हो। सुर र असुर भनेको के हो भने, सुर भनेको जो होसमा छ, असुर भनेको जो होसमा छैन। हामीभित्रको वृत्तिहरू हुन्, हामीभित्रको नकारात्मक वृत्तिमाथि सकारात्मक वृत्तिको, रावणमाथि रामको विजय, कंसमाथि कृष्णको विजय, यो प्रतीकात्मक कुराहरू हुन् भनेर मैले चाहिँ आधुनिक रूपबाट त्यसरी बुझ्ने गरेको छु। हामीभित्रको जुन विकार छन्, काम, क्रोध, लोभ, मोह, अहङ्कार, नकारात्मक ऊर्जा हुन् यिनीहरू। यी नकारात्मक ऊर्जाहरूलाई हामीले, ऊर्जा भनेको चाहिँ इनर्जी हो, साइन्सले भनेको, विज्ञानले भन्छ, त्यो जति पनि ऊर्जा छन्, सकारात्मक होस् कि नकारात्मक होस्, त्यो ऊर्जाहरू त्यसको नष्ट हुँदैन, दमन पनि हुँदैन, रूपान्तरण गर्न सक्छौँ। इनर्जीलाई रूपान्तरण गर्नको लागि जीवनशैलीलाई, 9 दिनसम्म मात्र भए पनि जीवनशैलीलाई व्यवस्थित गरेर भित्रको विकारहरूलाई हामी रूपान्तरण गर्न सक्छौँ। निर्दोष देवी देवताहरूलाई दोष हुने गरी हामी हत्या हिंसाको चाड पर्व बनाइदिउँ दसैँलाई। त्यस्तै कोजाग्रत पूर्णिमा आउँछ विजयादशमी पछि। कोजाग्रत पूर्णिमा भनेको अब तिमी जाग, तिमी निन्द्रामा छौ, बेहोसीमा छौ, अब होसमा आऊ, होसमा आउने सङ्कल्प गरी यो पूर्णिमाको दिनबाट, जाग्नु नै तिम्रो एकमात्र उद्देश्य हो भनेर इसारा हो। अनि त्यसपछि तिहार लाग्छ, तिहारमा पनि जस्तै काग तिहार छ, कुकुर तिहार छ, पशु पक्षीहरूलाई पनि हामी उति नै सम्मान गर्छौँ, कुकुरलाई पनि पूजा गर्छौँ।
4: सर, यहाँ दसैँ तिहार छठ लगायतका हाम्रो अब बहुसांस्कृतिक मुलुक होली, उधौली, ईद लगायतका जुन चाडपर्वहरू छन्, यहाँले भने जस्तो जुन नकारात्मक ऊर्जा, विभिन्न किसिमका तडक भडक, अत्यधिक खर्च गर्ने, कतिपय अन्धविश्वास जस्ता विकृतिहरू पनि यी चाडपर्वहरूमा देखिन्छन्। वास्तवमा यो चाडपर्वको वास्तविक आध्यात्मिक र सांस्कृतिक मर्मलाई जोगाउँदै यी विकृतिहरू कसरी न्यूनीकरण गर्न सकिएला?
5: जोगाएर मान्छेलाई यसरी तपाईँहरू जस्तो कार्यक्रममा, उद्धवजी जसरी कार्यक्रम ल्याउनु भयो तपाईँले, परम्पराको मात्रै कुरा गर्नु भएन। अब यहाँ कतिपय डक्टरेट गरेका हाम्रा विद्वानहरू छन्, बलि प्रथाको समर्थन गर्छन्, अनि त्यस्तालाई कसरी परिवर्तन गर्ने? यो विभिन्न कालखण्डको यो परम्परा जुन छ, हाम्रो दसैँ तिहार चाडपर्वहरू, त्यो परम्परालाई यथावत कायम राख्दै खर्च झन सात्विक तरिकाबाट पर्व मनाउँदाखेरि मितव्ययी हुन्छ। प्रतिस्पर्धाको आधारमा उसले यति खर्च गर्यो, उसले एउटा खसी काट्यो, म 2 खसी काट्छु भन्ने पाराको त्यसरी चाहिँ चाडपर्व मनाउने होइन। मेन कुरा चाहिँ काम गर्दा गर्दा वर्षभरि थाकेपछि विश्रामको लागि पनि चाडपर्व, मनोरञ्जनको लागि पनि चाडपर्व मनाउने हो। मैले अघि भने नकारात्मक माथि सकारात्मकताको विजय स्वरूप, उत्सव स्वरूप चाडपर्व मनाउने हो, विकारको रूपान्तरणको लागि, जीवनशैली व्यवस्थापनको कला सिकाउनको लागि हो, जीवनशैली व्यवस्था, लाइफ स्टाइल म्यानेजमेन्ट गर्नको लागि एउटा विचारोपण गर्ने यी चाडपर्वहरू हुन्, सङ्कल्पका पर्वहरू हुन् भन्छु म त। हेर्नुहोस् उद्धवजी, मैले करिखेरि 40-50 वर्ष भइसक्यो मैले आध्यात्मिक साधना गर्न थालेको, हरेक चाडपर्वलाई सङ्कल्पको बहाना बनाए क्या विजयादशमीमा चाहिँ अब म यो संकल्प गर्दछु म पुरा गरेर छोड्थेँ एक वर्षसम्म यो विजयादशमी 83-84 विजयादशमीसम्म म मेडिटेसन गर्छु ध्यान गर्छु म साधना गर्छु गीतालाई एक वर्षमा पुरै अर्थसहित पढेर भ्याउँछु अथवा कुनै उपनिषदहरूलाई संकल्पको एउटा बहाना हुन् मैले भने संकल्पको बहाना हुन् जीवन शैली एकदम अस्तव्यस्त भएर हेर न कति नकारात्मकता फैलिएको छ हाम्रो विचारले पनि नकारात्मकता फैलाएको छ संसारमा हाम्रो खानपान आहार शुद्ध सत्व शुद्धि सत्व शुद्ध दुर्वा स्मृति स्मृति लब्ध सर्वग्रन्थी नाम विप्रमोक्ष छान्दोग्य उपनिषद्ले भनेको आहार शुद्ध नभइकन त भित्र शुद्ध नै हुँदैन भित्र शुद्ध नभइकन विचार शुद्ध हुँदैन विचार शुद्ध नभइकन हामीले उही अल्बर्ट आइन्स्टाइनले लियो टोल्स्टायहरूले के भन्नुभएको छ भने जबसम्म मान्छेको प्लेटमा सात्विक भोजन हुँदैन तबसम्म विश्व शान्तिको परिकल्पना व्यर्थ हुन्छ भन्नुभएको छ उहाँहरूले त्यसकारण सात्विक भोजन सात्विक जीवन सात्विक रहन सहन हरेक चाडपर्वलाई सात्विकीकरण गर्दै लैजानुपर्छ मलाई चाहिँ त्यस्तो लाग्छ
4: नयाँ पुस्ता प्रविधि र आधुनिक जीवनशैलीतर्फ आकर्षित भएको देखिन्छ खास गरेर उनीहरूलाई चाडपर्वको बाह्य आडम्बर भन्दा पनि यसभित्रका मर्म मूल्य र मान्यता बुझाएर यसलाई पुस्तान्तरण अथवा हस्तान्तरण गर्नुपर्ने आवश्यकता कतिको छ र यो काम चाहिँ अलिक कम भएको जस्तो यहाँलाई लाग्दैन
5: होइन होइन भएको छैन यसलाई सकारात्मक रूपले हेरौँ अहिले परम्परागत अन्धविश्वास रूढिवाद बाध्यताले भरिएका सम्प्रदायहरू छन् त्यसलाई छोड्दै जीवन रूपान्तरणका नयाँ सद्गुरुहरूको नयाँ इन्लाइटन मास्टरहरूको पछि मान्छेको ओइरो छ किनभने अब मान्छे बाहिर होइन भित्र आफूलाई परिवर्तन गर्न चाहन्छन् अब तपाईँले भने जस्तै पुस्तान्तरण गर्ने बेला चाहिँ आएको छ र पुस्तालाई म त लगभग 70 वर्षको पुगेँ हामी जस्ता वृद्धहरूले अब पुस्तालाई यस्ता कुराहरू सिकाउने बेला आएको छ रामले रावण मारे कृष्णले कंस मारे भन्दा पनि म भित्रको विकार म भित्रको रावणलाई म भित्रको कंसलाई कसरी मार्न सक्छु कसरी जसको रूपान्तरण गर्न सक्छु भनेर त्यो कला सिकाइदिने बेला आएको छ होइन भने हेर्नु त विश्वले विज्ञानले त निकै ठुलो फड्को मारेको छ तर विश्वको गतिविधि हेर्नुहोस् त अहिले हाम्रो देशको स्थिति हेर्नुहोस् होइन अमेरिका र इरानको युद्धहरू हेर्नुहोस् युक्रेन र रुसको युद्धहरू विश्वमा कतिखेर के हुन्छ प्रकृति समेत रिसाएको अवस्था छ अहिले हाम्रो अस्तव्यस्त जीवन देखेर
4: पक्कै पनि यहाँले भने जस्तो यो आधुनिक जीवनशैलीका कारण मानिसहरूमा एक प्रकारको एकाङ्कीपन तनाव मानसिक समस्या पनि बढ्दो छ
5: मानसिक समस्या बढ्दो छ
4: यस्तो बेला जस्तो चाडपर्व र यो सामूहिक उत्सवहरूले मानिसको मानसिक स्वास्थ्यमा सुधार गर्न कतिको सहयोग पुर्याउँछ गुरु
5: यथास्थितिमा त पुर्याउँदैन झन् मानसिक समस्या बढाउँछ अहिले जुन रूपमा हामीले मान्दै आएको छौँ यसलाई परिमार्जन गर्न सकियो भने सहजीकरण गर्न सकियो भने यसलाई सात्विकीकरण गर्न सकियो भने चाहिँ यसले हाम्रो मानसिक स्थितिमा हाम्रो मानसिक स्वास्थ्यमा समेत लाभ पुर्याउँछ मैले त स्ट्रेस म्यानेजमेन्टको क्लासहरू लिने गर्छु मैले हरेक स्कुलमा कलेजहरूमा संस्थाहरूमा गएर हेर्दाखेरि प्रतिशतको कमी बेसीमा हरकै मानसिक समस्याग्रस्त मैले पाएँ क्या बढी प्रतिशतमा कोही कम प्रतिशतमा मानसिक समस्याग्रस्त पाएँ मानसिक समस्याबाट मुक्तिको लागि सात्विकीकरण सहजीकरण चाडपर्वहरूलाई पनि सरल बनाइदिनुपर्छ सरलीकरण गरिदिनुपर्छ प्रतिस्पर्धात्मक छ अहिले त्यो त्यसले चाहिँ अनावश्यक अनड्यु इन एक्सपेन्डिचर गरिदिन्छ अनावश्यक खर्च हाम्रो बढाइदिन्छ त्यसले हामीलाई मानसिक आघात पुर्याउँछ
4: जस्तो यहाँले एकछिन अगाडि भन्नुभयो अहिले प्रकृति पनि रिसाएको छ हाम्रा अधिकांश चाडपर्वहरू प्रकृति प्रेमी छन् जस्तै रुख बिरुवा त्यसै गरी सूर्य जनावरसँग जोडिएका चाडपर्वहरू छन् वातावरणीय सङ्कटको समस्या पनि हामीले यति बेला भोगिरहेका छौँ र यस्ता चाडपर्वहरूले हामीलाई वातावरण संरक्षणप्रति कसरी जागरूक बनाउँछ यसमा पनि अलिकति कुराकानी गरौँ न
5: चाडपर्व अहिले मैले अघि भने यथास्थिति जुन मनाउँदैछु हामीले यसले त कति पनि वातावरणको सम्वर्धन संरक्षणप्रति मान्छेलाई जागरूक बनाउँदैन मान्छेको चेतना यति खस्केको अवस्था छ नि यति विक्षिप्त अवस्था छ नि मैले यहाँ कति क्लासहरू लिन्छु क्या प्रष्ट म एउटा प्राध्यापक मान्छे हुँ प्राध्यापकलाई बुझाउन सक्ने क्षमता प्रशस्तै छ सयौँ व्यक्तिहरूलाई मैले बुझाउने कोसिस गर्छु यो यो हो यो यो हो तर एउटा कारणले सुन्छन् अर्को कारणले उडाइदिन्छन् त्यसकारण यस्तो चेतनाको स्थिति भएको मान्छेहरूबाट प्राकृतिक संरक्षणको यहाँ त एउटा क्लास र अभियान नै चलाउनुपर्छ प्राकृतिक संरक्षणको म अहिले बदिली हाइट बुढालिङ्गण्ठामा छु त्यो बानेश्वरमा मेरो घर छ त्यो घरमा जानै मन लाग्दैन प्रकृतिको काखमा त्यति प्यारो छ क्या, प्रकृतिलाई संरक्षण गर्ने मूलको पानी खाँदै बगैँचाहरू बोट बिरुवाहरू लगाएर त्यो अर्कै यहाँको दृश्यहरू, पानी पनि सफा, सबै थोक परमधाम जस्तो छ। बानेश्वरतिर जाँदाखेरि एकदम नारकीय अनुभूति हुन्छ किनकि पोल्युसन छ, हरेक किसिमको पोल्युसनहरू छ। यसको लागि त अभियान चलाउनु पर्छ उद्धवजी, यतिकै चाडपर्वको आधारमा चाहिँ हुँदै हुँदै हुँदैन।
4: जस्तो नि यो प्रकृति संरक्षणमा खास गरेर मानिसहरूलाई जिम्मेवार बनाउनको लागि विद्यालय तहबाट नै यस किसिमका कार्यक्रमहरू र यस किसिमको पाठ्यक्रमहरू निर्माण गर्नुपर्ने आवश्यकता कतिको छ र यहाँले के पाउनु भएको छ?
5: एकदम म त प्राध्यापक हुँ, मैले स्कुलमा पनि पढाएँ, केटाकेटीहरूसँग मेरो धेरै गहिरो सम्बन्ध छ। मैले चाहिँ जोगाउने काम मैले आफ्नो क्लासमा गर्थेँ, त्यो पर्याप्त थिएन, हात्तीको मुखमा जिरा भने जस्तो थियो। अब स्कुलमै यस किसिमको पाठ सिकाउने नैतिक शिक्षाका कोर्सहरू एकदमै यो नयाँ सरकार पनि केही गरौँ भन्छ, गर्छ भने उसले शिक्षामा परिवर्तन गरोस्। शिक्षामा मेरो त शिक्षाको एउटा दृष्टिकोण छ, हेर्नुहोस्, शिक्षामा क्रान्तिको एउटा दृष्टिकोण छ। त्यो क्रान्तिले सबैलाई समेट्छ, तपाईँले भन्नुभएको जस्तै प्रकृतिलाई समेट्दछ, विक्षिप्त हुँदै गइरहेको मानसिकताहरूलाई समेट्दछ, विश्व नै विकराल नकारात्मकताको परिवेशबाट गुज्रिरहेको स्थितिलाई सम्हाल्न सक्ने अवस्था हुन्छ। शिक्षा नै आधारभूत। एउटा कुरा कस्तो हुन्छ भने बाल्यकालमा तपाईँलाई जे हालिदियो, तपाईँको सम्प्रदायले तपाईँको धर्मले जे हालिदियो, त्यो अन्धविश्वास भए पनि त्यसमा पत्यार गर्नुहुन्छ तपाईँले। अब बच्चैदेखि सही कुराहरू, जगाउने कुराहरू, जागरणका कुराहरू, जागरूकताका कुराहरू, चेतनाका कुराहरू हालिदिने हो भने अनि त्यही संस्कार बन्छ अनि त्यही नै पल्लवित
4: यहाँले भनेको कुरा अत्यन्त महत्त्वपूर्ण छ। जस्तो संस्कार र संस्कृतिले नागरिकमा करुणा, क्षमा, भाइचारा र एक प्रकारको परोपकार जस्ता मानवीय गुणहरूको विकास गर्छ भन्छन् होइन, तर यसमा यहाँले भने जस्तो ह्रास भइरहेको छ। यसलाई जोगाउनको लागि

0: गरिकन मैबाट सुरु नगरिकन स्वपरिवर्तन नै विश्व परिवर्तनको द्वार हो. हाम्रो त नारा पनि यो हो, स्वपरिवर्तन नै विश्व परिवर्तनको द्वार हो भन्छौँ. अब जस्तै मसँग 10,000 व्यक्तिहरू जुडेका छन्, ती सबैजना सात्विक शाकाहारी र सहयोगी छन् क्या. मैले अस्ति बाढी पीडितलाई लौन भनेको थिएँ, देश विदेशका मेरा साधक साधिकाहरूले हजारौँ रुपियाँ पठाइदिएर मैले प्रधानमन्त्री राहत कोषमा हाल्न सकेँ. त्यो मनोभावना छ, त्यो करुणाको त्यो भावहरू छ.
1: हाम्रा विविध चाडपर्वहरूले व्यक्तिगत रूपमा नागरिक र सामूहिक रूपमा सिङ्गो समाजलाई आपसमा जोड्ने र एक किसिमको सामाजिक सद्भाव पनि कायम गर्ने गरेको देखिन्छ. पछिल्लो समयमा यसको बढोत्तरी भएको देख्नुहुन्छ कि यहाँको अनुभव?
0: चाडपर्वले त एउटा जस्तै मुसलमानहरू पनि अब हिन्दूको टिका लगाउने, हिन्दूहरू पनि जस्तै मलाई नै इस्लामको धेरै कुराहरू म नमाज पढ्न सक्छु, बिस्मिल्लाहि रहमान रहिम कुलबुल्लाहिद भन्दै कुरान पढ्न सक्छु. त्यो एउटा धार्मिक समन्वयको कुरा हो. धार्मिक समन्वयहरू चाहिँ चाडपर्वहरूले बढाएकै छ. वर्षौँ भेटघाट नभएका परिवारका सदस्यहरूलाई चाडपर्वकै बहानामा भए पनि घर आउँछन्. मैले अघि भने नि छान्दोग्य उपनिषद्को कुरा, आहार शुद्ध सत्व शुद्धि. जबसम्म आहार शुद्ध हुँदैन तबसम्म तपाईँले जुन चाहनु भएको छ नि अहिले मलाई प्रश्न गर्दै गर्दा, त्यो चाहना पुरा हुन चाहिँ धेरै नै गाह्रो हुन्छ. अहिले त येन तेन अलिअलि केही न केही चाडपर्वले थोरै समेटेको जस्तो अवस्था चाहिँ छ.
1: हजुर, यहाँ त लामो समयदेखि अध्यात्मक क्षेत्रमा पनि काम गर्दै आउनुभएको छ, विभिन्न प्रशिक्षण पनि दिनुहुन्छ. आजको प्रविधि मैत्री तर भौतिकवादी युगमा एउटा नागरिकलाई सभ्य, सुसंस्कृत र विवेकशील र धार्मिक रूपमा सहिष्णु बनाउनुको लागि चाडपर्वहरूको भूमिकाका बारेमा तपाईँको महत्वपूर्ण सन्देश सहित हामी बिदा हुन्छौँ.
0: चाडपर्वहरूलाई अलिकति परिमार्जन गर्नु पर्यो, देशकाल पात्र अनुसार बनाउनु पर्यो. र व्रत भनेको चाहिँ खाने पिउने मात्रै होइन, संकल्प हो. व्रत भनेको संकल्प पनि हो. शुभ संकल्प गर्दै आफ्नो भित्रको आत्मालाई निर्मल बनाउँदै, आत्माको मलहरू छन् त्यो मलहरूलाई रूपान्तरण गर्दै, हिन्दू भनेको सनातन भनेको यो वास्तवमा धर्म नै होइन क्या, यो चाहिँ जीवनशैली हो, सुन्दर लिभिङ लाइफ स्टाइल हो क्या. त्यस कारण जीवनशैलीलाई व्यवस्थित बनाउँछ भने म हिन्दू हो, होइन भने यो पनि खाऊ त्यो पनि खाऊ, यो पनि गर त्यो पनि गर, अनि देवी देवताको उपासना पनि गर, त्यसरी चाहिँ हिन्दुत्व जोगिँदैन. हिन्दुत्व जोगाउनको लागि मेरो जीवनशैलीलाई मैले शुद्ध बनाउनुपर्छ, सकारात्मक बनाउनुपर्छ, र हरेक चाडपर्वहरू शुद्ध बनुन्, सकारात्मक बनुन्, सात्विक बनुन्, प्रेममय बनुन्, दयाले भरिएको बनोस् र सर्वकल्याणकारी बनोस्.
1: यी सँगसँगै पछिल्लो समयका युवा पिँढीहरूलाई यहाँको के सन्देश छ?
0: एकदमै अहिलेको युवाहरू सत्य तथ्य खोज्छन् क्या, कोपकल्पित धारणाहरूलाई विश्वास गर्दैनन्. मैले अघि नै भने सम्प्रदायमा भएका सानामा जे हालिदिए पनि, बाल्यकालमा जे हालिदिए पनि, ठुलो भएपछि बुढेसकालसम्म पत्याउने जुन हाम्रो परम्परा थियो त्यो चाहिँ अहिलेको केटाकेटीहरूमा क्रमभङ्ग भएको छ क्या. त्यो क्रम चाहिँ भङ्ग भएको छ. अनि उनीहरूलाई चाहिँ राम्रा कुराहरू दिउँ. म हेर्छु, मैले जहाँ पनि प्रोग्राम गरेको छु, युवा र युवती किशोर किशोरीहरूको भिडभाड हुन्छ एउटा अक्षरमा. वृद्ध वृद्धाहरू मेरो कार्यक्रममा आउँदैनन् किनकि अब सत्यको खोज, अब यथार्थताको खोज बुढापाकाहरूलाई भन्दा पनि यङ्स्टरहरूलाई, टिन एजलाई, यङ एजका केटाकेटीहरूलाई अब उनीहरूले खोजेका छन्, उनीहरूले साँच्चै इमान्दारितापूर्वक खोजेका छन्। अब हामीले दिन सकेको छौँ सकेको छैनौँ त्यही मात्रै कुरा हो.
1: पक्कै पनि अब हजुरहरू जस्ता यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका, अनुसन्धान गर्दै आउनुभएका व्यक्तित्वहरूको महत्त्वपूर्ण भूमिका छ.
0: एकदम भूमिका छ, एकदम महत्त्वपूर्ण. अब तर एउटा कुरा के छ भने, अध्यात्मलाई पनि हामी जस्ता कतिपय गुरुहरूले व्यवसाय बनाइदिनु भएको छ क्या. व्यवसाय बनाउने होइन, अध्यात्म व्यवसाय बनाउने होइन. उही महामती प्राणनाथ प्रभुले के भन्नुभएको छ भने, गोविन्दके गुण गाएके तापर मागे त दान, दिक्क दिक्क पढोते मानवी जो बेच्छ त भगवान्, उदर कारण बेचे हरिको मूलो यही पायो रोजगार, भुँडीको लागि परमात्मालाई बेच्छस् यही रोजगारी पाइस, अरू रोजगारी पाइनस्, अरू थुप्रै रोजगारीका अवसरहरू छन्, अध्यात्मलाई अध्यात्म नै रहन दिए भन्नुहुन्छ क्या महामती प्राणनाथ प्रभुले. अध्यात्मलाई अहिलेका गुरुहरूले म देख्छु ध्यान बेचेका छन्, ध्यानका विधिहरू बेचेका छन्, यो पनि अर्को अति भयो. फेरि त्यसो गर्नु हुँदैन, ध्यानमा साधनामा अध्यात्ममा पैसा लाग्नु हुँदैन, लागे पनि मौद्रिक अनुशासनको लागि नाम मात्रको, मौद्रिक अनुसार मोनिटरी डिसिप्लिनको लागि नाम मात्रको पैसा लगाउनु पर्छ. गुरुहरूले इमान्दारितापूर्वक सिकाउने हो भने अहिलेको युवाहरू सिक्न तयार छन्, एकदमै सिक्ने इच्छुक छन्, व्याकुल छन् भनौँ अझ.
1: हजुर हजुर, हस् त सर, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि रेडियो नेपाल नागरिक शिक्षा कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद छ.
0: म पनि यहाँलाई, रेडियो नेपाललाई र उद्धव सिंहजीलाई धन्यवाद दिन चाहन्छु.
2: अध्यात्म साधक प्राध्यापक विनोद शर्मा आनन्द विनोदका विचारहरूले पनि स्पष्ट पार्छ कि हाम्रा चाड पर्वहरू भौतिक खुसीका माध्यम मात्र नभई एउटा नागरिक

0: अनुशासित, समाजप्रति उत्तरदायी र चरित्रवान बनाउने पाठशाला हुन्। विज्ञानको युगमा प्रविधिसँगै हाम्रा मौलिक मूल्य, मान्यता र संस्कृतिलाई जोगाउन सक्यौँ भने मात्रै हामी एउटा समृद्ध र सभ्य समाजको निर्माण गर्न सक्छौँ। चाडपर्व र संस्कारहरू हाम्रा पुर्खाले सुम्पिएका जीवन जिउने कला हुन्। विज्ञानले प्रविधि दियो, तर अध्यात्म र संस्कृतिले मानिसलाई मानव बन्ने विवेक दिन्छ। प्रकृति पूजा, ठुलालाई आदर, सानालाई माया र सामूहिक भेटघाटले मानिसमा करुणा, दया, क्षमा र परोपकारको भावना जागृत गराउँछ। तडक भडक र विकृतिलाई हटाएर यदि हामीले चाडपर्वको मूल मर्मलाई बुझ्न सक्यौँ भने यसले अवश्य पनि आधुनिक समाजलाई अनुशासित र सभ्य बनाउन मार्ग निर्देशन गर्नेछ। हवस् त, आजका लागि कार्यक्रम नागरिक शिक्षाको समय सकिनै लागेको छ। आगामी अङ्कमा अर्को महत्त्वपूर्ण विषयका साथ पुनः उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक सहकर्मी मिनर्भा बज्रचार्यसँगै संयोजक उद्धव सिंह चुवागडी, सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि बिदा दिनुहोस्। सभ्य बनौ, आफ्नो संस्कृतिप्रति गौरव गरौँ। नमस्कार।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ नेपाली चलचित्रका गीतहरू। यसै क्रमको यो पहिलो गीत चलचित्र राजभाइबाट रीता केसी र साथीहरूको स्वरमा, सङ्गीत अनि रचना हो सरोज प्याकुरेलको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: अब सुनाउँदैछौ राजेश पायल राई र रजिना रिमालको स्वरमा यो चलचित्रको गीत, चलचित्र उर्वशीबाट। रचना हो सन्तोष अग्रहरीको अनि संगीत हो वीरेन्द्र अग्रहरीको। यो गीतपछि ठिक 10 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार।

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। तान्जानियाको अरुसामा जारी अन्तर संसदीय संघ आइपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु जन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई बहुमत सहित स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको प्रस्ताव महासभाले पारित गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख अर्यालले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको वाटर टावरका रूपमा प्रयोग उल्लेख गर्नुपर्ने बताउनु भएको थियो। उहाँले जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालमा बढ्दै गएको जोखिमले मानव सभ्यतामाथि नै चुनौती थपिएको बताउनुभयो। उहाँले नेपालले पछिल्लो समय सामना गरेको जलवायु जन्य विपदको सन्दर्भ उल्लेख गर्नुहुँदै जलवायु न्याय र संसदीय जवाफदेहिताका लागि विश्वका संसदीय साझा दायित्व र सहकार्य आवश्यक रहेको बताउनु भएको थियो। नेपालको प्रस्ताव पारित गर्नु नेपालका लागि मात्र नभई आइपीयूका सदस्य राष्ट्र र सांसदको समेत साझा दायित्व भएको उल्लेख गर्नुहुँदै सभामुख अर्यालले जलवायु जन्य विपदको सामना गर्न संसदीय जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनको मतदान कार्यक्रम सरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज बिहान 10 बजेदेखि हुने भनिएको मतदानको कार्यक्रम दिउँसो 1 बजेका लागि सारिएको जानकारी दिनुभयो। उहाँले मतदानको प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले मतदानको समय सारिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा भाग लिने उम्मेद्वारको अन्तिम नामावली हिजो राति प्रकाशन गरिएको हो। मतदानका लागि बागमती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको छ। यस्तै कोशी मधेश, गण्डकी, लुम्बिनी र कर्णाली तथा सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका लागि खुल्ला मञ्चमा व्यवस्था गरिएको छ। हिजो परेको वर्षाका कारण बाँकेमा धान बालीमा ठूलो क्षति पुगेको छ। धेरै ठाउँमा धान बाली ढलेर किसानलाई समस्या भएको छ। हावाहुरी सहितको वर्षाले पाकेको बिउ धानमा ठूलो क्षति पुर्याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमान सिंह ओलीले बताउनुभयो। उहाँका अनुसार किसानले 150 बिगाहमा रोपेको बिउ धानमा वर्षाले क्षति पुर्याएको छ। स्याहार्ने बेला वर्षाले क्षति पुर्याएपछि आगामी वर्षाको लागि धानको बिउ अभाव हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाड़ा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
1: भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 788 जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 91 टोलीका 788 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 31 हिमाल आरोहणका लागि 582 पुरूष र 206 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभाग ले आरोहीबाट 24,32,07,601 रुपियाँ रोयल्टी संकलन गरेको छ। आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विविध कार्यक्रमको आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड़ दिएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी बी कागन र जापानका केन्सो सोईलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले हिजो स्टकहोममा यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो। साहित्य तर्फको नोबेल पुरस्कार आज घोषणा गरिनेछ भने भोलि शान्ति तर्फको पुरस्कार घोषणा हुने र अर्थशास्त्र तर्फको नोबेल स्मृति पुरस्कार आगामी सोमबार घोषणा हुने कार्यक्रम छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी रमा वाग्ले अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। नेपाली लोकगीतको कुरा गर्नुपर्दा हाम्रो सांस्कृतिक धरोहरको एक महत्त्वपूर्ण हिस्सा हो लोकगीत। एउटा भरियाले चौतारीमा भारी बिसाउँदाको सुस्केरा हो लोकगीत। वनपाखा मेलापात गर्दा मनभित्रबाटै निस्कने कथा व्यथाको उजागर गर्ने माध्यम हो लोकगीत, जसले आफ्नो परम्परा, अनुभव, अनुभूति र समाजमा भन्न नसकेका कुराहरू मेलापात, गोठालो, घाँस दाउरा गर्दा आफ्नो सुमधुर स्वरबाट अरूलाई सुनाउने कोसिस गर्दै आफ्ना मनभित्रका पीडा, समाजका घटना वा आफूले भोगेका कुराहरूलाई पोख्ने गर्दछन् र मनलाई हलुङ्गो बनाउँछन्। यसैले त लोकगीतको महत्त्व भनेको मनोरञ्जन मात्र होइन, बरु यसले त हाम्रो इतिहास, पहिचान र जीवनका मूल्यहरूलाई जगेडना गर्दछ। यति मात्र होइन, समाजमा लोकगीतले जनचेतना बढाउँछ, संस्कृति र परम्परालाई जीवित राख्दछ र मानिसहरूलाई आफ्नो जडहरूमा जोड्न मद्दत गर्दछ। यसैले नेपाली लोकगीत केवल गीत मात्र नभएर एक समाजको आत्मा, पहिचान र जीवनशैलीको प्रतिबिम्ब हुन्, जसले गर्दा कलाकारहरू यसरी गीत बनाउन सिपालु हुन्छन्। स्वर हो राजु आङदाम्बे, तिर्सना नेम्माङ र भीमकुमार ओझा।

श्रोता, प्रकृति र संस्कृतिको बीचको साइनो भनौँ कि एक आपसको सम्बन्ध जसले मानवलाई बाँच्न, हाँस्न र जिउन सिकाउँछ। हामी टेक्ने जमिनदेखि रमाउने संसार नै प्रकृतिले दिएको छ भने हामी जान्ने सुन्ने भएपछि हाम्रो रीति रिवाज र संस्कार हाम्रो संस्कृतिले दिएको छ र त सिलौटी डाँडाको कुरा, पूर्णिमाको जुनको कुरा अनि आफ्नो मायालुको सौन्दर्यताको कुरा, पालममा गएर पिरती लाउने दाउ गरेका यी कलाकारहरू माने भन्ज्याङ पुगेर एक आपसमा टाढा नहुने कुरा गरेर माया प्रेमलाई झनै प्रगाढ र आत्मविश्वास बाँधेर जुनी भरसँगै रहने कुरामा दृढ संकल्प गरे भने अबको पालोमा थबाङ गाउँको शिर परो जलदला भन्दै हुनुहुन्छ यी गायिका केसरी घरती मगर।

तराई जहाँ बसो त्यही रमाइलो, जे खायो त्यही मिठो, जे हेरो त्यही सुन्दर, जहाँ टेको त्यही नै प्राणभन्दा प्यारो छ। हो जलजला रोल्पा जिल्लामा पर्दछ, चाहे त्यो सिस्ने हिमाल होस् वा थवाङ गाउँ। यी यस्ता प्रकृतिले दिएको हिमाल, झरना, खोला, नाला, वन जङ्गल होस् वा मिलेर बसेको बस्ती अनि पुर्खौंदेखि चलिआएको हाम्रो रीतिरिवाज, संस्कार, संस्कृति, यिनैले मोहनी लगाएको छ नि हामीलाई। त्यसैले जलजला माईसँग होस् वा अरू देवी देवतासँग वर मागेर आफ्नो रहर पूरा गर्न खोजेको हो वा आफ्नो मायालुलाई मनभित्रको कुरा सुनाउन यो गीत बनेको, जे भए पनि माया प्रेम आफ्नो ठाउँमा छ, तर रोल्पा जिल्लालाई राम्रोसँग चित्रण गरिएको छ यस गीतमा। यसपछि प्रेम देउबा र रेखा जोशीको स्वर।

पहाडकी मैनालाई धनगढी भेटेर डोटी र अछामको वर्णन गर्दै चिन्जान नै नभएको बोल्ने मान्छे को हो पनि भन्ने अनि डुल्ने चरीलाई मुटुमा राखी लैजाने कुरा पो गर्दैछन् यी कलाकारहरू। यसैले त होला जन भए टाढा मन बसी गयो मैना आजबाट मेरो हात समाऊ भन्ने भावको गीत थियो। यस्ता गीतहरू वास्तविक र यथार्थ पनि हो, यस्तै यस्तै प्रकारले त चलेको छ हाम्रो समाज अनि बन्ने गर्दछन् नि यस्ता गीत भन्दै फेरि पनि कुमार अभि र शारदा रसाइलीको स्वर

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा गीतहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार राजु गुरुङको स्वर छाड्दै प्राविधिक साथी रमा वाग्ले अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। तान्जानियाको अरुसामा जारी अन्तर संसदीय संघ आइपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई बहुमत सहित स्वीकृत भएको छ। सभामुख डोलप्रसाद रियालले प्रस्तुत गर्नुभएको प्रस्ताव महासभाले पारित गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख रियालले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको वाटर टावरका रूपमा उल्लेख गर्नुभएको थियो। वहाँले जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालमा बढ्दै गएको जोखिमले मानव सभ्यतामाथि नै चुनौती थपिएको बताउनु भएको थियो। वहाँले नेपालले पछिल्लो समय सामना गरेको जलवायुजन्य विपदको सन्दर्भ उल्लेख गर्नुहुँदै जलवायु न्याय र संसदीय जवाफदेहिताका लागि विश्वका संसदीय साझा दायित्व र सहकार्य आवश्यक रहेको बताउनु भएको थियो। नेपालको प्रस्ताव पारित गर्नु नेपालका लागि मात्र नभई आइपीयूका सदस्य राष्ट्र र सांसदको समेत साझा दायित्व भएको उल्लेख गर्नुहुँदै सभामुख रियालले जलवायुजन्य विपदको सामना गर्न संसदीय जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेश मन्त्री सिनेटर पेनी वाङ बीच नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। अस्ट्रेलियाको मेलबर्नमा आज भएको उक्त द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलिया बीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ। साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलीफ मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मनैखिरले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो। मन्त्री पुनले उक्त सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्नु हुँदै यसले दुई मित्रवत मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताउनुभयो। केएस रिलीफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोसी बाढी पीड़ितलाई वितरण गर्ने साउदी राजदूतावासले जनाएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशनको मतदान कार्यक्रम सरेको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज बिहान 10 बजेदेखि हुने भनिएको मतदानको कार्यक्रम दिउँसो 1 बजेका लागि सारिएको जानकारी दिनुभयो। उहाँले मतदानको प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले मतदानको समय सारिएको जानकारी दिनुभयो। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा भाग लिने उम्मेद्वारको अन्तिम नामावली गएराती प्रकाशन गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाडा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 788 जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 91 टोलीका 788 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 31 हिमाल आरोहणका लागि 582 पुरुष र 206 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 24,32,07,601 रूपियाँ रोयल्टी संकलन गरेको छ। वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ। धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ। हावाहुरी सहितको वर्षाले पाकेको बिउ धानमा ठूलो क्षति पुर्याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमान सिंह ओलीले बताउनुभयो। उहाँका अनुसार किसानले 150 बिगाहामा रोपेको बिउ धानमा वर्षाले क्षति पुर्याएको छ। स्याहार्ने बेला वर्षाले क्षति पुर्याएपछि आगामी वर्षका लागि धानको बिउ अभाव हुने भएको छ।
आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ विविध कार्यक्रमको आयोजना गरी आज विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड़ दिएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी बी कागन र जापानका केन्सो सोईलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणा सम्बन्धी खोजका लागि प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेजले हिजो स्टकहोममा यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो। साहित्य तर्फको नोबेल पुरस्कार आज घोषणा गरिनेछ भने भोलि शान्ति तर्फको पुरस्कार घोषणा हुने र अर्थशास्त्र तर्फको नोबेल स्मृति पुरस्कार आगामी सोमबार घोषणा हुने कार्यक्रम छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। एकछिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सुर सप्तक। सुर सप्तक पछि मध्याह बाह्र बजे समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम सेरो फेरो सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम सुर सप्ताह।

0: काम गर सत्य गर एक गर्ने गर। नमस्कार नमस्कार नमस्कार सम्पूर्ण आदरणीय श्रोता अनि दर्शकमा, यो रेडियो नेपालको हामी सुर सप्तक कार्यक्रममा छौं। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले यो कार्यक्रम प्रत्येक बिहिबार ठिक यसै बेलादेखि यहाँहरूले सुन्दै आउनुभएको कार्यक्रम हो सुर सप्तक। हामी रेडियो नेपालको युट्युब च्यानलमा पनि यो कार्यक्रम प्रसारण गर्नेछौँ र यहाँहरूले रेडियो नेपालबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आज फेरि पनि हामी गीत सङ्गीतको माध्यमबाट गीत सङ्गीतलाई तरङ्गित बनाउन सम्पूर्ण वाद्य वादक साथीहरू यहाँ उपस्थित भइसकेका छौँ। हजुर, पक्कै यहाँहरूले सुन्नुभयो एउटा स्वदेश गान, काम गर सत्य गर एक गर्ने गर। पक्कै पनि हामी काम एउटै गरौँ, सत्य एउटै लिएर अगाडि बढौँ, त मात्र देशको पनि विकास हुन्छ, समृद्धि हुन्छ। जति हामी सोचेका छौँ त्यो कुरा हामीले प्राप्ति गर्न सक्छौँ। यस्तै यस्तै आजको एउटा गीत थियो, भर्खरै हामीले सुनायौँ यहाँहरूलाई। भूपेन्द्र रायमाझीले सङ्गीत दिनुभएको थियो, ताराप्रसाद सेनाईको यसमा रचना गर्नुभएको थियो। आज हामीले यो हाम्रो सुर सप्ताह कार्यक्रममा एकजना प्रतिष्ठित कलाकारलाई बोलाएका छौँ, जो विगत लामो समयदेखि 4 दशकभन्दा पनि बढी समयदेखि नेपाली गीत सङ्गीतमा आबद्ध हुनुहुन्छ। भर्खरै सुन्नुभयो उहाँले काम गर सत्य गर रामा मण्डलको स्वर रहेको थियो। हजुर, आज हाम्रो स्टुडियोमा, आज हाम्रो सुर सप्तकमा अतिथिको रूपमा आउनु भएको छ रामा मण्डल, र मैले साथ दिएको थिएँ दिवाकर शर्मा। रामा मण्डल भन्न साथ नेपाली चलचित्रमा सुनिने स्वर थियो। विक्रम सम्म 2013 सालमा उहाँ विराटनगरको रानी क्षेत्रमा जन्मिनु भएको हो। सोही रानी क्षेत्रमा बसोबास गर्ने रामा मण्डलको साङ्गीतिक यात्रा आफ्नै घरबाट सुरु भएको थियो। बुबा लक्ष्मी मण्डल बाँसुरी बजाउने एउटा कलाकार हुनुहुन्थ्यो, भनेदेखि आमा रन्जु देवी मैथिली लोकगीत र गोसाउन गीत उहाँ गाउनुहुन्थ्यो। आमालाई नै आफ्नो पहिलो गुरु मान्ने रामाले कक्षा 6 पढ्दा मिल्स माविको स्टेजबाट गायन यात्रा सुरु गर्नुभएको थियो। बाल्यकालबाटै उहाँको त्यो प्रभाव परेको थियो, आफ्नो घर परिवारबाट त उहाँले गीत गाउन थाल्नुभएको थियो। अथक मेहनतले 2052 सालमा उहाँले मञ्जुश्री सङ्गीत महाविद्यालयबाट, त्यो सङ्गीतको विद्यालयबाट स्नातक प्रभाकर गर्नुभएको थियो। 43 सालमा उहाँ काठमाडौँ आएपछि रामाको सङ्घर्षका दिनहरू सुरु भएको थियो। जीविकोपार्जनका लागि उहाँले रेस्टुरेन्टमा गीत गाउन थाल्नुभयो। भन्नुपर्दा एउटै रेस्टुरेन्टमा बसेर उहाँले 13 वर्षसम्म निरन्तर रूपमा गीत गाउनुभयो। त्यस समय नेपाली चलचित्र निर्माणको क्रम तीव्र गतिमा बढिरहेको थियो। त्यसै बेला उहाँले विराटनगरकै चर्चित सङ्गीतकार भूपेन्द्र रायमाझीले सङ्गीत दिनुभएको चलचित्र गोपीकृष्णको गीत भनौँ, कहाँ छौ कहाँ, त्यो मिठो गीत, त्यो गीत त्यति नै चर्चामा आयो। गीत गाउने उहाँलाई अवसर प्राप्त भयो। यही गीतको चर्चाले उहाँलाई रातारात चर्चामा ल्याइदियो। त्यसपछि चलचित्रको पार्श्व गायनमा रामा मण्डल अग्रस्थानमा रहन पुग्नुभयो। एकपछि अर्को गीत चलचित्रमा गाउँदै गर्दा उहाँले 100 भन्दा बढी चलचित्रमा गीत गाइसक्नु भएको छ। लगभग 800 गीतमा उहाँले स्वर दिइसक्नु भएको छ। भारतीय फिल्मका चर्चित गायिका साधना सरगमदेखि कविता कृष्णमूर्ति, अनुराधा पौडवालसम्मका कलाकारसँग उहाँले युगल गीत गाइसक्नु भएको छ। मैथिली, भोजपुरी, त्यसै गरी अवधि, थारू र हिन्दी भाषाका गीत समेत उहाँले गाउनु भएको छ। रेडियो नेपालमा लामो समय गायकको रूपमा जागिरी जीवन समेत बिताउनु भएको नेपाल सरकारले संगीत तथा नाट्य प्रतिष्ठानमा सभा सदस्यमा उहाँलाई नियुक्ति दिलाएको छ। संगीत मेरो पूजा हो र दर्शक श्रोताको माया नै मेरो सम्पत्ति भन्न रुचाउने गायक रामा मण्डल आज हाम्रो सुर सप्त कार्यक्रममा विशेष अतिथिको रूपमा आउनुभएको छ र आज उहाँका मिठा मिठा गीत सङ्गीत हामी सुन्नेछौँ। सर्वप्रथम उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार रामाजी।
1: नमस्ते नमस्ते, थ्याङ्क यू, धन्यवाद।
0: यसै गरी आज हाम्रो साथमा विशेष गरी रामा मण्डलले चलचित्रका गीत गाउँदाखेरि युगल गीत, मिठा मिठा गीत गाउनु भएको छ उहाँले, त्यो गीतलाई साथ दिनको लागि आज हाम्रो साथमा मिना नेपाली हुनुहुन्छ है। उहाँ 10-12 वर्षदेखि निरन्तर रूपमा गीत सङ्गीतमा आबद्ध भएर गीत गाइरहनु भएको छ र 100 भन्दा बढी गीत उहाँले गाइसक्नु भएको छ। नाताले भन्नुपर्दा उहाँ बुहारी, उहाँ ससुरा, हेर्नुहोस् आज पारिवारिक जमघट त छँदैछ, त्यसमाथि सङ्गीतमा पनि त्यो जमघट पहिलेदेखि उहाँको पुस्ता भनौँ। बुवा आमा पनि सङ्गीतमा, रामा मण्डल पनि सङ्गीतमा, उहाँको छोरा पनि गायक, बुहारी पनि गायिका, यो संयोग जुरेको छ आज हामीलाई सुर सप्त कार्यक्रममा। र आज हामी उहाँसँग कुराकानी गर्दै उहाँले गाउनुभएका मिठा गीठा गीतहरू, जुन चलचित्रमा गाउनुभएका गीतहरू छन्, ती गीतलाई आज हामी सुन्नेछौँ सुर सप्त कार्यक्रममा। आराम कुशल हुनुहुन्छ, सन्चय हुनुहुन्छ
1: है?
0: विराटनगरबाट एकदम हँसिलो रसिलोबाट आउनु भएको छ होइन? तर तपाईँले गाउनुभएको जुन त्यो कहाँ छौ कहाँ भन्ने गीत तपाईँ जाउन गाउनुभयो होइन, साधना सरगमसँग गाउनु तपाईँले कि कतै
1: साधना
0: सरगमसँग गाउनु, अवसरमा पुग्नुभयो कलाकारसँग तपाईँले गाउने मौका पाउनुभयो, यो मुम्बईमा रेकर्ड पनि भयो।
1: हजुर,
0: पहिला तपाईँलाई सुन्दाखेरि त रामा मण्डल भन्दाखेरि त यो इन्डियन गायक भन्थे मान्छे, तपाईँलाई त्यो परेको परेन
1: हो
0: है? इन्डियन गायक भन्थे मान्छेले, अब त्यो साधना सरगमसँग गाएपछि उनी इन्डियाकै हो।
1: खास घरको नाउँ राम कुमार मण्डल होइन, अनि के भयो भने गाउँतिर जस्तो कि नेपालीमा हाम्रो कसैको राम छ भने ए रामे भन्छ नि,
0: भन्छ
1: गाउँमा, त्यस्तै राम भन्दाखेरि ए रामा हाम्रो तराईतिर त्यसरी नै रामै भइहाल्यो
2: रामा रामा भन्दा पनि भगवान्को नाम चाहिँ प्यास्तो भयो होइन त्यसले गर्दाखेरि त्यो अवसर त्यो समयको कुराले गर्दाखेरि रामकुमार मण्डललाई रामा मण्डल बनायो होइन तपाईँको त्यो सम्झना गर्दाखेरि यो निकै पपुलर भयो गीत धेरै चल्यो पनि त्यो रेकर्डिङको त्योभन्दा अगाडि गाउनु भएको थियो रेकर्डिङ भइसक्यो तपाईँको
1: होइन गीत त हामी यहीँबाट सिकेर गएँ होइन तर म अर्को गीत गाउनुवाला थिएँ
2: हजुर
1: होइन भूपेन्द्रले के भन्नुभयो भने सङ्गीतकार भूपेन्द्र रिमाझीज्यूले तिमी सक्दैनौ गाह्रो छ यो कुमार सानुलाई गाउन देऊ भनेर होइन अनि म त यही गीतमाथि मेरो हिक्का लागिरहेको थियो अनि भाउजूले पनि होइन राम बाबुले नि गाउँछ भनेर जे होस् भाउजू पनि फोर्स लगाउनु भयो उद्धव दाई पनि जानुभएको थियो
2: उहाँको
1: श्रीमती जानुभएको थियो छोरीहरू सबै एउटा फ्यामिली जस्तै हामी गए थियौँ
2: बम्बई
1: अनि मैले सोर्स लगाएर मै गाउँछु दाई मै गाउँछु अनि तिमी मलाई गाएर राम्रोसँग सुनौ भनेर जुहीमा समुद्रको किनारेमा यस्तो बिहानै बिहानै हामी हिँड्दै अनि त्यो गीत गाएर भूपेन्द्रलाई सुनाउँदै मजाले सुनाएँ अनि यसको लास्टमा हबिङ छ एउटा कि त्यो हबिङ अलिकति गाह्रो छ अनि त्यहाँ तिमी अड्किन्छौ रामा विचार गर भनेर भन्नुभयो उहाँ होइन म प्रयास गर्छु अनि एकदम मेहनत गरेँ अनि गएर गाएँ साधना सरगमजी आउनुभयो म त उहाँलाई हेरेर त वाइल्ड भएँ नि म त साधना सरगमसँग म गाउने मौका पाइरहेको छु होइन नाउँ सुनेको मैले पहिला नसा पहिला कुमार त्यस्तो गीतहरू सुनिसकेको उहाँको होइन अनि दाइले तिमी नै गाएर सुनाऊ तिम्रो प्र्याक्टिस पनि हुन्छ तिमी नै सिकाउनु उहाँले तिमी नै गाऊ भन्दा अनि मैले गीत गाएँ अनि उहाँले ट्याक ट्याक ट्याक टिप्नु भयो अब उहाँहरू त अब कम्प्युटर नि एकछिनमा टिपेर स्याट स्याट के गर्नुभयो ओके
2: यो एउटा सम्झना थियो रेकर्डिङको कुरामा यो गीतको सङ्गीत भूपेन्द्र रामेले दिनुभएको थियो सञ्चार गोपी कृष्ण रचना गीत रचना
1: रचना हाम्रो धनेन्द्र
2: भीमले गर्नुभएको थियो एकदम प्रतिष्ठित गीतकार उहाँ पनि हुनुहुन्थ्यो उहाँले धेरै सञ्चार गीत रचना गर्नुभएको छ उहाँका गीतहरू निकै लोकप्रिय छन् रेडियोमा लामो समय उहाँले काम गर्नुभएको थियो भनेदेखि आज हामी त्यो गीत राखौँ क्यारे सुनौँ क्यारे अब यो कहाँ छ गीतलाई र सम्पूर्ण हाम्रो वाद्यवाद्य साथीहरूलाई म यो गीतको लागि तयारी अवस्थामा बसिसक्नु भएको छ अब त्यो गीत हामी सुनाउनेछौँ सुर शब्द कार्यक्रममा आजको हाम्रो अतिथिको रूपमा प्रमुख अतिथि भनौँ आज सुर शब्द कार्यक्रममा रामा मण्डल हुनुहुन्छ जसले लामो समयदेखि नेपाली गीत सङ्गीतमा आबद्ध हुनुहुन्छ गाउनु भएको छ र यो पहिलो गीत जुन उहाँले गाउनुभयो कहाँ छौ कहाँ गीत नै एकदम चर्चामा ल्यायो त्यो गीतलाई आज हामी सुन्नेछौँ सुर शब्दमा

0: अति मिठो गीत कहाँ छौ कहाँ, कति मिठो गीत रामजी, धन्यवाद, धेरै धेरै मिठो गीत गाउनुभयो,
1: धन्यवाद।
0: अहिले पनि त्यत्तिकै जोस छ, जागर छ, फिल छ त्यो किसिमको गीतमा, एउटा नायकले नै गाए जस्तो गाउनुभयो तपाईँले, होइन फिल छ है
1: हजुर।
0: मेरो पनि तपाईँ त्यत्तिकै मिठो स्वर, अहिले पनि तपाईँको स्वर त्यत्तिकै राम्रो छ है,
1: धन्यवाद।
0: मिनाजी, यो उहाँले चाहिँ अब साधना सरगमसँग गाउनुभएको, आफ्नो बुवासँग, ससुरो बुवासँग गाउनु पाउँदा कस्तो महसुस भएको छ?
2: सर्वप्रथम त मलाई धेरै धेरै धन्यवाद हजुरलाई, मेरो आदरणीय ड्याडीलाई। मलाई चाहिँ एकदम नर्भस पनि भएको थियो, किनभने साधना सरगमसँग गाउनु भएको होइन, म ड्याडीसँग फर्स्ट टाइम अब यसरी गाउँदाखेरि एकदम नर्भस पनि भइरहेको थिएँ। अनि ड्याडीलाई म सक्दिनँ होला, ड्याडी भनेको सक्छौ भन्नुभयो, अनि एकदम खुसी पनि लाग्यो। एउटा यो ड्याडीसँग मैले गाउन पाउनु एकदमै धेरै ठुलो भाग्यको कुरा हो होइन, म एकदम भाग्यमानी ठान्छु।
0: अगाडि कतै गाउने गरेको थियो थिएन ड्याडीसँग?
2: ड्याडीसँग मैले फर्स्ट टाइम हो,
0: फर्स्ट टाइम
2: हजुर।
0: घरमा कहिले प्र्याक्टिस गरिँदैन?
2: घरमा चाहिँ ड्याडीसँग कहिले काब,
0: ड्याडी छोरासँग,
2: कहिले काहीँ,
0: छोरा पनि गाएको होइन त
2: हजुर,
0: त्यसले गर्दाखेरि अब बुवाको गीत छोरा र बुहारीले मिलेर गाउँदा कति आनन्द हुन्छ, एउटा मिठो गीत। यो कालजय गीतलाई कमसे कम पछिल्ला पुस्ताले गाइदिइरहन् सम्झिरहन् भन्ने चाहना हुन्छ क्या कलाकार, होइन आमाजी? मैले तपाईँलाई वास्तविक कुरा गरेँ नि त, कुनै पनि स्रष्टालाई, कुनै पनि भनौँ कलाकारलाई चाहिँ आफू पछिका लिगेसी भन्छौँ हामी, त्यसपछिका पुस्ताले पनि कमसे कम त्यसलाई निरन्तरता दिइरहोस् भन्ने चाहना हुन्छ, र त्यो चाहनालाई तपाईँका सन्तानले, तपाईँका घर परिवारले पुरा गरिदिएको
1: हजुर
0: है। यो गीत गाउँदा कति उमेर भएको थियो तपाईँको?
1: म त्यतिखेर 33-34 वर्षको थिएँ।
0: 33-34 वर्षको है, भनेपछि त्यो उमेरमा तपाईँ एकदमै खारिएको, बहुत जोस जाँगर थियो त्यसमा,
1: 33-34 वर्षमा
0: गाउनु भएको। यो गीत गाइसकेपछि प्रतिक्रिया जस्तो अहिले तपाईँलाई भने चर्चामा त ल्यायो गीतले, त्यसपछिको प्रतिक्रिया कस्तो पाउनुभयो?
1: त्यसपछिको प्रतिक्रिया मैले धमाधम गीत पाउनु थालेँ
0: हजुर
1: फिल्ममा, अनि मलाई याद छ त्यतिखेर म एक दिनमा 3 गीत जति रेकर्डिङ गर्थेँ, 3 फिल्मको गीत, त्यो पनि स्टुडियोमा गएर सिकेर त्यहीँको त्यही रेकर्डिङ गरेर आउने।
0: मुम्बई कि काठमाडौँ?
1: यहाँ काठमाडौँ, काठमाडौँ भएको बेला
0: हजुर चलचित्र गीत,
1: मुम्बईमा त 2-3 चलचित्र लिएर हामी एकैपल्ट जान्थ्यौँ, टिमै हुन्थ्यो। अब त्यो कुनमा अरुणिमा पऱ्यो कि महादेवी पऱ्यो, कुन फिल्म पऱ्यो, गोपी कृष्ण मनकामना, सबै बम्बई रेकर्डिङ
0: हो,
1: अनि त्यसले गरेर 2-3 फिल्म लग्यो भने के हुन्थ्यो भने खर्च कम लाग्थ्यो निर्माता
0: हो,
1: त्यही हिसाबले गर्थे
0: गर्दाखेरि। अब त्यो बेलामा त्यति ठुलो व्यावसायिकता नभए पनि चलचित्र
1: हजुर,
0: अहिले धेरै व्यावसायिकता फस्टाएको छ होइन, अहिले कलाकारहरूले एउटै गीतलाई प्रमोसन गर्छन्, त्यो गीतलाई कहाँ पुर्याउँछन् त्यो बेलामा पनि होइन, अब त्यो बेलामा नभए पनि अहिले त्यो कुराहरू आइरहेको छ, देखिरहनु भएको छ यहाँले। अब कुराकानी त हुन्छ पनि, फेरि पनि अब समय हामीसँग, गीत सुन्ने समय हो यो, कुराकानी गर्छौँ हामीले। दोस्तो तपाईँको गीत सबै राम्रा छन् चलचित्र गाउनुभएको, मनोकामनाका गीत चलचित्र होइन, त्यसपछि
1: मनकामना, गोपी कृष्ण,
0: थुप्रो फिल्म छ, त्यो गीतहरू छन्, तेस्रो गीत भनौँ न हामी होइन।

0: झिलमिल झिलमिल तारा झिलमिल पूर्णिमाको जुनी कति मिठो गीत रामाजी
1: हजुर
0: यो चलचित्र कुनमा गाउनुभयो यहाँले
1: यो झिलमिल झिलमिल तारा झिलमिल टुहुरो चलचित्र
0: टुहुरो चलचित्र राम्रो चलचित्र राम्रै चलेको थियो होइन चर्चामा आएको चलचित्र भूपेन्द्र रायमाझीको उहाँको
1: सङ्गीत
0: त्यसमा धन्यवाणको गीत रचना थियो
1: हजुर
0: होइन यो मिठो गीत भयो अब यो हामी चलचित्रको गीतहरू गाइरहनु भएको छ तपाईँ धेरै गीत पनि सुनिरहेको छौँ मिठो गीत गाउनु भएको छ जोस त्यतिकै अहिले पनि तपाईँसँग बिस वर्ष जोस छ मिठो गीत तपाईँले गाउनु भएको रहेछ अब हेर्दाखेरि तपाईँ लगभग 23-25 वर्ष रेडियो नेपालमा सेवा गर्नुभयो रेडियो नेपालमा बसेर काम गर्नुभयो एउटा गायकको रूपमा धेरै गाउनुभयो स्टोरमा आउनुभयो
1: हजुर
0: आजको कार्यक्रममा आउँदाखेरिको फिल अनुभव मतलब हामी यसरी सुरु सप्ताह कार्यक्रम यसरी बस्छौँ भन्ने कुरा तपाईँलाई कस्तो लागेको थियो
1: मलाई अलिकति भनौँ न केही दिन पछाडि गएँ जस्तो लाग्यो उमेर अलिकति कम भएछ जस्तो लाग्यो
0: होइन
1: किनभने म अझ तपाईँहरूले यस्तो प्रशंसा गरिदिनु भयो म अझ राम्रो गाइरहेको छु भनेर अनि मेरो उमेर पनि अलिकति बढ्यो जस्तो लागिरहेछ मलाई अनि जवानीको जोस मतलब अलिकति फिल भइरहेछ
0: हजुर हजुर
1: त्यो चाहिँ आनन्दित भइरहेछ
0: आनन्दित भइरहेछ हामीलाई पनि एकदम आनन्द आइरहेछ कमसेकम तपाईँले गाउनु भएको छ एकदम मिठो गीतहरू गाइदिनु भएको छ हामी खुसी छौँ होइन अब यो समय परिवर्तन भइरहेछ अहिले हेर्दाखेरि होइन चलचित्रहरू बनेका छन् अहिले पछिल्लो अवस्थामा तपाईँ कति सक्रिय हुनुहुन्छ अहिले गायनमा
1: गायनमा सक्रिय छु लगभग भनौँ न 1-1.5 वर्ष पहिला पनि म आएर एकैपल्टमा 11 गीत जति रेकर्डिङ गरेर गएको थिएँ काठमाडौँमा आएर गएको थिएँ अझ पनि विराटनगरमा त यहाँ जस्तो त हुँदैन अलिकति कमै छ तर रेकर्डिङमा म त्यहाँ पनि सक्रिय छु र स्टेज प्रोग्रामहरू गरेकै छु होइन त्यहाँ पनि इन्द्रेणी कला प्रतिष्ठान भनेर एउटा ऊ खोलेको छु
0: हामी
1: खोलेको छु त्यसको स्वयं म अध्यक्ष छु त्यसको सबै चलाइरहेको छु त्यहाँ म होइन सङ्गीतबाट चाहिँ एकदम जुरेकै छु म
0: जोडिनु भएको छ अहिले के परिवर्तन देख्नु भएको छ सङ्गीतमा
1: सङ्गीतमा परिवर्तन भनेको त मलाई एउटा कुराको के लाग्छ भने म मात्रै होइन कलाकारहरू प्रायः सबै दुखी नै छ म के भन्न चाहन्छु भने देशलाई भनौँ राज्यलाई सरकारहरूलाई के भन्न चाहन्छु भने सबैको लागि केही बाटो छ कि तर हामी कलाकारहरूको लागि केही बाटो छैन भोलि हामी बिरामी भयो भने केही यताउति परिदियो भने समस्या अनि हामीले देख हेरविचार गर्ने पनि कोही छैन
0: होइन
1: र केही कोष छैन जस्तो कि जो आजीवन जिन्दगीभरि अब सेवा गर्यो गीत गाएर सङ्गीत बजाएर नाचेर अथवा केही गरेर त्यो कलाकारहरूको लागि केही एउटा सानो भइदियो भने उनीहरूलाई पनि पछिको लागि चाहिँ बुढेसकालको लागि चाहिँ अलि राम्रो
0: त्यही सहारा हुन्थ्यो भन्ने कुरा तपाईँले भनेको कुरा निश्चित रूपमा यो कलाकारको लागि चाहिन्छ भन्ने कुरा आवाज पनि हो र अहिले सङ्गीत तथा नाट्य प्रतिष्ठानमा नेपालमा लामो समय बसेर सङ्गीत आबद्ध रहनुभएको सङ्गीतकार सङ्गीत प्रमुखहरू नेपालमा काम गर्नुभएको सदस्य सचिव हुनुभएको छ हाम्रो भूपेन्द्र आदरणीय भूपेन्द्र रायमाझी उहाँलाई यस कार्यक्रममा हार्दिक बधाई पनि दिन हामी चाहन्छौँ होइन किनभने नेपालको एउटा कलाकार गायक सङ्गीतकार पनि हो उहाँ राम्रो एरेन्जर पनि हो
1: अनि हाम्रो
0: वाद्य वादक पनि हो होइन
1: हाम्रो त्यहाँको चिफ चाहिँ ब्रजेश खनालजी हुनुभएको छ
0: उहाँ हाम्रो
1: हिरो लेखक सबै उहाँभित्र पनि धेरै
0: कलाकार पनि पुग्नु भएको छ आशा गरौँ पक्कै पनि कलाकारले केही सहुलियत केही कलाकारले राम्रो पाउँदैछन् केही हुनेछ भन्ने कुरामा हामी आशाबद्ध भनौँ त्यही कामना पनि गर्छौँ र तपाईँले गरेर देखाउने बेला पनि भएको छ खुसी लाग्छ अब फेरि पनि एउटा गीतमै हामी रमौँ के अरे
1: ओके
0: है तपाईँको मिठो गीत थियो स्वर्गभन्दा
1: नाता फिल्मको
0: नाता चलचित्रको सङ्गीत भूपेन्द्र रायमाझी
1: रायमाझीको यसमा मलाई साथ दिनुभएको थियो अनुपमा देशपाण्डे
0: हजुर हजुर
1: तर यहाँ हाम्रो मिना नेपाली छोरीले साथ दिइरहेको छ बुहारीले त्यही गीत सुनौँ त
0: हजुर यसमा रचना छ श्रीपुष्ट ढकालको होइन उहाँले रचना गर्नुभएको छ यो गीत अब हामी सुरु सप्ताह कार्यक्रममा हामी राख्दैछौँ चलचित्र नाताबाट होइन
1: ओके
0: यो गीत राख्न चाहन्छौँ र यसमा रामा मण्डल र अनुपम देश पाण्डेको मूल स्वर रहेको थियो र अहिले चाहिँ उहाँलाई मिना नेपाली बुहारी छोरी भनौँ न होइन उहाँले साथ दिनुहुन्छ अब हामी त्यो गीतलाई सुन्दैछौँ

0: अति मिठो गीत स्वर्ग भन्दा सुन्दर छ हाम्रो सानो घर। स्वर्ग भनेकै हामी घर भन्छौँ, जहाँ घरमा शान्ति हुन्छ त्यहाँ हामी घरलाई आफ्नो घर ठान्छौँ। जतिसुकै हामी कर्म गरौँ, बाहिर जतिसुकै रमाउँ, हामी हिँडौँ डुलौँ, अन्त्यमा हामी घर नै पुग्ने हो। हाम्रो घर नै हाम्रो स्वर्ग हो। मिठो भाव बोकेको गीत थियो र मायासँगै जोडेर र माया प्रेमै घरमा स्वर्ग देखिने एउटा गीत थियो। यो गीत हामीले चलचित्र नाताबाट लिएका थियौँ र यसलाई रचना गर्नुभएको थियो श्री पुष्टकालले, सङ्गीत भूपेन्द्र रायमाजीको। विशेष गरी भूपेन्द्र रायमाजीको उहाँको सङ्गीतमा बढी तपाईँले गाउनुभयो गीतहरू?
1: म भूपेन्द्र रायमाजीको सङ्गीतमा अलि बढी गाएको छु, किनभने म एउटा के छ भने काठमाडौँ टेकेकै भूपेन्द्र राईको बदौलत हो।
0: हजुर,
1: होइन, उहाँले मलाई धेरै साथ दिनुभयो, होइन, सङ्गीतको गुरु भने पनि भयो, दाजु भने पनि भयो, होइन, अनि यो लाइनमा डोराउने मान्छे नै मलाई उहाँ नै हो, होइन। तसर्थ उहाँको महत्त्व त्यतिकै गीत त बढी गाइहाल्छ।
0: अब रामाजी, तपाईँको जति सुन्यौँ त्यति गीतहरू सुन्न मन लाग्छ, यति मिठा गीतहरू छ है। चलचित्रको एकदम जोस पनि छ, जाँगर पनि छ, एउटा भन्छौँ नि हामी सेन्टिमेन्टल छ, रोमान्टिक छ, त्यसमा भरपूर कुराहरू छ, प्राप्ति छ यो गीतमा। तपाईँ त्यति राम्रो मिठो भजन पनि गाउनु भएको छ, आज सरजुरी नै भजन सुन्नु, भजन पनि धेरै गाउनु भएको छ। तपाईँ हनुमान सम्बन्धी, देवी सम्बन्धी भजन पनि राम्रा भजनहरू बनेका छन्, गाउनु भएको छ। अब यो हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अब विराटनगरबाट काठमाडौँ आउनुभयो, फेरि विराटनगर फर्किँदै हुनुहुन्छ, होइन? अब यो क्रम त चलिरहन्छ होला तपाईँको, होइन, चलिरहन्छ। अहिले अब भनौँ, छोरा पुस्ता नाति पुस्ता सङ्गीतमै आबद्ध भएको छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो महसुस भएको छ अहिले?
1: मलाई खुसी लाग्छ। मलाई खुसी के लाग्छ भने एउटा यही लाइन यस्तो हो कि यसमा जातपात भेदभाव केही हुँदैन, सब बराबर छ,
0: हजुर,
1: होइन। अरू अरू अरू लाइनमा त यताउति हुन्छ, तर यसमा त्यो हुँदैन, भनौँ न, जातपात हुँदैन। र पिछडेको चाहिँ फेरि हामी कलाकार छौँ, होइन, किन छौँ भने हामीले सहुलियत त्यति खास पाएको छैन, मैले अघि भनिसकेको छु कुराहरू। अनि राम्रो छ, अरू के छ भने अरूलाई चाहिँ अगाडि बढ्नलाई धेरै मेहनत यताउति अरू क्षेत्रबाट गर्नुपर्छ, तर यसमा के छ भने तपाईँसँग ट्यालेन्ट छ, तपाईँलाई गड गिफ्ट त सबभन्दा पहिला चाहियो, त्यो ट्यालेन्ट छ भने तपाईँ एकछिनमै अगाडि बढ्नुहुन्छ र एउटै गीतबाट देश विदेशसम्म नाम तपाईँको जान्छ, कमाउनुहुन्छ। यो चाहिँ एकदम ठुलो उपलब्धि हो यसको, सङ्गीतको।
0: अघि हामीले कुरा गरेछौँ व्यावसायिकता बढी बढ्दै गएको हुनाले यी कुराहरू सबै पाइन्छ पनि, होइन। र अब हामी अन्त्यमा आइसकेका छौँ कार्यक्रम सुरु सप्तकको, र अब जहाँ जाँदै एउटा मिठो गीत त तपाईँको जुन यो केटीको ठिक छैन चाला, निकै राम्रो गीत थियो,
1: हजुर,
0: चाला ठिक नभएर तपाईँले गाउनु भएको त्यो गीत है, भनेपछि त्यो गीत त हामी राख्न चाहन्छौँ, सुन्नै चाहन्छौँ। र आज हामी यो सुरु सप्तक कार्यक्रमबाट बिदा हुने बेला लगभग बेला भइसकेको छ, र बिदा माग्दा माग्दै हाम्रा सम्पूर्ण साथीबाट पनि म बिदा माग्न चाहन्छु, जस्तो बाँसुरीमा निरञ्जन भण्डारी, हाम्रो अहिले मादलमा सम्हाल्ने खड्गरबुजा, यसै गरी ढोलक र तबलाका साथमा इफेक्टमा हाम्रो सुनिल भरदेवा भाइ, अहिले इफेक्टमा अघि सारङ्गी बजाउँदै हुन्थ्यो खड्ग गन्धर्व सारङ्गी र इफेक्टमा, वा हार्मोनियममा हाम्रो हरिशङ्कर चौधरी, यसै गरी किबोर्डमा अनुच्छेम हर्जन, गिटारमा दीपक सुनाम, यसै गरी क्यामेरा पर्सन मिलन ढुङ्गाना भाइ हुनुहुन्छ, रेकर्डिस्टमा मोहन रायमाझी भाइ, त्यसै गरी सहयोगी अमृता ढकाल पनि हुनुहुन्थ्यो अघि। र अहिले हामी कार्यक्रमको अन्त्यमा छौँ, यतिखेर साथ दिने मिना नेपाली बहिनीलाई धेरै धेरै धन्यवाद छ, आजको यस कार्यक्रममा हाम्रो सुर सप्ताह कार्यक्रममा आइदिनु भयो, होइन, तपाईँले साथ दिन पाउनुभयो आफ्नो ड्याडीलाई, होइन, जिउमाले गाउनुभएको सदाबहार कर्णप्रिय गीतहरूमा गाउने अवसर प्राप्त गर्नुभयो, गाइदिनु भयो, र सबै श्रोता दर्शकलाई पनि सुनाउने एउटा हामीलाई
2: मौका पाएँ, हजुर,
0: त्यसको लागि धेरै धन्यवाद छ,
2: थ्याङ्क यू सो मच। अब म अलिक नर्भस पनि भएको थिएँ आज ड्याडीसँग गाउँदाखेरि, मिस्टेकहरू धेरै भयो होला, होइन, मिलाएर सुनिदिनु होला। अब मेरो पनि सुरुवाती भर्खरै स्टार्टिङ नै हुँदैछ, सिकेको धेरै रेकर्डिङहरू भए पनि अब मैले लाइभ सोहरू धेरै गरेको छैन, त्यही भएर श्रोताहरूले मिलाएर सुनिदिनु होला भन्न चाहन्छु।
0: ठिक छ, त्यो एउटा कलाकारको एउटा कर्तव्य नै हो, कलाकारले एउटा भन्ने एउटा बहाना पनि हो, र राम्रो गीत गाइसकेपछि नै कलाकारले के भन्छ भनेदेखि कस्तो भयो एकचोटि मलाई सुनिदिएर मलाई माफ गरिदिनु होला भन्ने एउटा हाम्रो एउटा संस्कार पनि हो, त्यो संस्कारलाई पनि बसाल्नुपर्छ। राम्रो कुरा गर्नुभयो तपाईँले। रामजीलाई चाहिँ के छ यो आज कार्यक्रममा आउनुभयो, अन्य भन्ने कुरा के छ, आफ्नो मनमा लागेको कुरा के छ?
1: भन्ने कुरा केही छैन, म खुसी लाग्यो मलाई एकदम, तपाईँ सम्झिदिनु भयो दिवाकर शर्मा सरजीले, साह्रै खुसी लाग्यो। धेरै पुरानो साथी पनि तपाईँ हुनुहुन्छ, सँगै धेरै सहकारी गरेको छु, हामी गीत पनि गाएको छु, र यो सबै साथीभाइ जति हाम्रो देखेँ आज सब उहाँहरूसँग भेटेर अत्यन्त मन प्रफुल्लित भएको छ।
0: हजुर,
1: साह्रै खुसी लागिरहेछ। यस्तो लाग्छ कि म 3-4 वर्ष रिटायर जुन भएको थिएँ, भनौँ न 8-10 वर्षै हुन लाग्छ,

0: अथवा मलाई कहाँसम्म के गर्न सक्छु भने म त्यो कुरा आफ्नो आवाज पुर्याउँछु कुलपति सरसँग, होइन त्यहाँ हाम्रो बोर्डमा राख्छु, होइन मसँग हुने जति प्रयास छ म एकदम कोसिस गर्छु र गर्नेछु कलाकारको लागि, भगवान् मलाई त्यो सामर्थ्य दियोस् भनेर भगवान्सँग मनाउँछु।
1: निश्चित रूपमा तपाईँले भने जस्तै कुलपति ब्रजेश खनाल, होइन उहाँ सङ्गीत भनौँ नाट्यबाट चलचित्रबाट आउनुभयो कलाकार, झुमा लिम्बू पनि हुनुहुन्छ कुलपति, गायिका पनि हुनुहुन्छ
0: भूपेन्द्र राईमाझी
1: हुनुहुन्छ, उहाँ सबैलाई हाम्रो कामना छ, शुभकामना छ, त्यो व्यक्त गर्न चाहन्छौँ र तपाईँको बाँकी जीवन सुखमय रहोस्, सङ्गीतमय बनोस्, हामी त्यही कामना गर्छौँ। अब एउटा मिठो गीत जहाँ जाँदै यो केटीको ठिक छैन छाला,
0: ओके सर, ओके भइहाल्छ,
1: त्यो गीत चाहिँ सङ्गीत छ भूपेन रायमाझी कि यसलाई रचना गर्नुभएछ धनी बिमलले, त्यो गीत हामी राख्न चाहन्छौँ, यो केटीको ठिक छैन छाला जवानीमै ओइले छ गाला। हस्, यो गीत राख्दै अब हामी आजको सुसप्त कार्यक्रम बिदा हुने बेला भएको छ, सम्पूर्ण हाम्रा सङ्गीतकर्मी साथीहरूबाट हामी बिदा चाहन्छौँ, हस् त नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेश मन्त्री सेनेटर पेनी वङ बीच नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्धको विविध विषयमा छलफल भएको छ। अस्ट्रेलियाको मेलबर्नमा आज भएको उक्त द्विपक्षीय भेटवार्तामा दुई देश बीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलिया बीच लामो समयदेखि कायम रहेको घनिष्ठ मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा उहाँहरूले जोड़ दिनुभयो। सो अवसरमा अस्ट्रेलियाका विदेश मन्त्री वङले नेपालमा हालै गएको बाढ़ीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपदपछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुननिर्माणको प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताउनुभयो। मन्त्री खनालले विपदको समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त शीघ्र तथा उदार मानवीय सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुस

0: सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी

नमस्कार, रेडियो नेपालबाट सेरोफेरो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत अभिवादन गर्दछौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आजको यात्रामा पनि तपाईँहरूलाई स्वागत छ। हजुर, आज असोज 22 गते भइसकेको छ। 25 गतेबाट त हाम्रो दसैँ नै सुरु हुन्छ, घटस्थापना शुभारम्भ हुन्छ। दसैँ हाम्रो घर आँगनमा आइपुगिसकेको छ। 25 गतेबाट दसैँका मुख्य दिनहरू सुरु हुँदैछन्। नयाँ लुगा, टिका, जमरा, मिठो खानेकुरा, आफन्तसँगको भेटघाट र घर फर्किने यात्राले वातावरणमा उत्साह थपिँदैछ। तर यसपटक सबै नेपालीका लागि दसैँको खुसी एउटै छैन, एउटै हुने छैन। केही परिवार दशैंको तयारीमा जुटिरहँदाखेरि केही परिवार भने हालैको विनाशकारी बाढी पहिरोले दिएको पीड़ाबाट अझै बाहिर निस्कन सक्नु भएको छैन। कसैले आफ्ना आफन्तहरू गुमाउनु भएको छ, कसैले आफ्नो जीवनभरिको लगानी गुमाउनु भएको छ, कसैले रोजगारी त कसैले आफ्नो सर्वस्व गुमाउनु भएको छ। त्यसैले आज हामी सेरोफेरोमा एउटा संवेदनशील प्रश्नबाट यो कार्यक्रम सुरु गर्दैछौ। दशैं सबैका लागि खुसीको पर्व कसरी बन्न सक्छ? विपद प्रभावित परिवारको दशैं कस्तो होला? उहाँहरूलाई अहिले राहतसँगै के चाहिएको छ? समाज र राज्यले उनीहरूको पीडामा कसरी साथ दिन सक्छ? र हामी सामान्य अवस्थामा रहेका नागरिकले यसपटकको दशैंलाई कसरी अझै मानवीय बनाउन सक्छौं? सँगसँगै दशैंको समयमा हुने ठूलो आवत जावत, सड़क सुरक्षा, बजारको मूल्य वृद्धि, अनावश्यक खर्च र चाडपर्वमा बढ्ने सामाजिक दबाव बारे पनि आज हामी कुराकानी गर्नेछौं। किनकि दशैं केवल एउटा नयाँ कपडा किन्ने र मिठो खाना खाने पर्वको रूपमा मात्रै हामीले दशैंलाई लिनु हुँदैन। दशैं एकअर्काको दुःखमा साथ दिने, परिवारसँग जोडिने र खुसी बाँड्ने पर्व पनि हो। त्यसैले आजको सेरोफेरोमा दशैंको खुसी, विपदको पीडा, यसपालिको दशैं कस्तो, तपाईँसँग यही विषयमा कुराकानी गर्नेछौँ। तपाईँ हामीसँग जोडिनुहोस्, आफ्नो अनुभव र विचार सुझाव राख्नुहोस्। हामी यही दशैं सँगसँगै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ भने आज विश्व दृष्टि दिवस पनि हो। हाम्रो आँखा हाम्रो लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा मैले भनिरहनु पर्दैन। विश्वभरि करिब तथ्याङ्कले के देखाउँछ भने 3,60,000 भन्दा बढी मानिसहरू दृष्टिविहीन छन्। भनेपछि हामीले दृष्टिविहीनहरूका लागि गर्न सक्ने के हुन सक्छन् कुराहरू? हाम्रो समाज परिवारमा गर्न सक्ने कुराहरू, राज्यको आफ्नो दायित्व आफ्नो तर्फबाट गर्ने कुराहरू बेग्लै होलान्, तर पनि हाम्रो घर परिवार समाजमा पनि हामीले हाम्रा परिवारकै सदस्यहरू दृष्टिविहीन भइरहँदाखेरि हामीले आफ्ना आँखाको सुरक्षाको लागि कति ध्यान दिएका छौँ, आफ्नो आँखालाई कति माया गरेका छौँ। अहिले भनिन्छ आँखाको लागि सबभन्दा ठुलो दुश्मन यो मोबाइल फोन, कम्प्युटर, यसबाट निस्किने ब्लू लाइट भनेर पनि धेरै समाचार हेर्नु भएकै होला। अनि विशेष गरी मोबाइल चलाउँदाखेरि अँध्यारो कोठा, त्यसपछि अझ सिरकभित्र

ओढ्नेभित्र जाडो दिनमा विशेष गरी होइन त्यस्तोमा मोबाइल नचलाउनु भनेर पनि विज्ञहरूले डक्टरहरूले भनेको सुन्नुभएको होला, त्यस्तो कुराहरू आइराखेको हुन्छन्। किनभने त्यो मोबाइलबाट मात्रै निस्किने लाइटले वरिपरिको तपाईँको वरिपरिको वातावरण कोठामा अँध्यारो छ भने त्यसले तपाईँको आँखालाई अझ बढी असर गर्छ भनेर भनिन्छ। त्यसैले तपाईँले आफ्नो स्वास्थ्य, आफ्नो आँखालाई कति माया गर्नुहुन्छ, आँखाको दृष्टिको संरक्षणका लागि के गर्नुभएको छ, त्यो विषयमा पनि यदि चाहनुहुन्छ भने यहाँहरूले आफ्नो विचार राख्न सक्नुहुनेछ सेरोफेरो कार्यक्रममा। अहिलेका लागि अब 25 गते त घटस्थापना नै भइसक्यो, मैले दसैँको सेरोफेरोमा भनि पनि सकेँ, टिकटहरू पनि अब भोलिबाट आज 22 गते 23 गते बाट बुकिङ खुल्ला भनेर भनिएको छ। अघि समाचारमा पनि सुन्नुभयो होला, टिकाङको टिकट बुकिङ खुल्ला त भयो, तर टिकट बुकिङ खुल्ला सँगसँगै यसका धेरै कुराहरू पनि छन्। त्यस्तो पहिला पहिला जस्तो नदोरियोस्, योपालि सुरक्षाकर्मीसँग यातायात व्यवसायीहरू सबै बसेर उहाँहरूले छलफल गरेर एउटा निष्कर्ष निकाल्नु भएको छ। 2 जना यात्रु अनिवार्य रूपमा राख्नुपर्ने, त्यसपछि एउटा टिकट अरूलाई बेच्न नपाइने, कोचाकोच गरेर लान नपाइने, पानी राख्नुपर्ने, अनि फर्स्ट एडको बक्सहरू तपाईँहरूलाई यदि त्यहाँ बाटोमा केही परिहालेछ भने साधारण फर्स्ट एडका सामानहरू, औषधि उपचार, सिटामोल हुनसक्छ, जीवनजल हुनसक्छ, कसैलाई भमिट हुन्छ गाडीमा, त्यस्ताका लागि फर्स्ट एड बक्सहरू पनि राख्नुपर्ने यो निर्णय पनि भएको छ। त्यसैले यसमा यात्रुहरूको पनि सजगता जरुरी छ है। हामी यात्रा त गर्छौँ तर सजग मैले भएको हामी पाउँदिन, त्यसैले आवाज उठाउने गर्नुहोस्। 2 चालक छ कि छैन त्यो पनि हेर्ने गर्नुहोस्, यो पनि म भन्न चाहन्छु। यो सँगसँगै अहिलेका लागि दसैँसँगै सम्बन्धित एउटा गीत राख्दैछु म, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नेछु। सदाजी हाम्रो टेलिफोन नम्बर 42117 21 42117 36। कृपया अलि नयाँ साथीहरूलाई पनि पालो दिनुहोला, रेगुलर एउटै साथीहरूको फोन आइरहँदाखेरि अरू नयाँ साथीहरूलाई पनि अलिकति अरू नयाँ नयाँ विचार, नयाँ नयाँ व्यक्तिका नयाँ विचार धारणा पनि सुन्न मन लाग्छ होला होइन। त्यसैले तपाईँहरूले अलिकति विचार गरिदिनुहोला, मेरो यो रिक्वेस्टलाई, अनुरोधलाई मान्नुहुनेछ भन्ने मलाई विश्वास छ। यो विश्वाससँगै अहिलेका लागि यो मिठो गीत म राख्न आग्रह गर्छु परागजीलाई, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नेछु।

0: हजुर, हामीले भर्खरै सुनायौँ एउटा दसैँ आयो गीत। कार्यक्रम सेरोफेरोमा छौँ हामी। सेरोफेरोमा आज हामीले, मैले अघि पनि भनिसके, दसैँको खुसी विपदको पीडा, यसपालिको दसैँ कस्तो छ, कसरी तपाईँहरू तयारी गर्दै हुनुहुन्छ, यसपालिको दसैँ तपाईँका लागि कस्तो हुँदैछ, उत्साह चिन्ता कि मिश्रित भावना, तपाईँहरूको भावनाहरू के छन्, कस्तो लागिरहेको छ, किनभने हामीले दसैँको तयारी गरिरहँदा, दसैँ मनाउने तयारी गरिरहँदाखेरि कति धेरै हाम्रै दाजुभाइहरू चाहिँ नि आफ्नो परिवार विहीन भएर अहिले बाहिर, आफ्नो घरबार विहीन भएर बाहिर बस्नु परेको छ, पालमा बस्नु परेको छ, उहाँहरूका लागि कस्तो हुँदैछ होला, उहाँहरूले खानेकुराहरू, त्यहाँ राहतको कुराहरू, फेरि हामीले अब एकचोटि दियौँ त्यसपछि त फेरि हामी गएका छौँ कि छैनौँ, हेरेका छौँ कि छैनौँ, उहाँहरूको अवस्था कस्तो छ भन्ने कुराहरू, ती कुराहरूले पनि महत्त्व राख्छन्। त्यसैले यसपालिको दसैँ तपाईँका लागि कस्तो हुँदैछ भन्ने मैले यो विषय टपिक राखेको कारण चाहिँ यो हो। साथै मैले भर्खरै एउटा न्युज हेरेँ, यो स्क्रब टाइफसले चाहिँ अहिलेसम्मको तथ्याङ्क अनुसार चाहिँ नि, हाम्रो स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चाहिँ हाम्रो यो 74 जिल्लामा 10,000 बिरामी स्क्रब टाइफसको बिरामी भइसक्नु भएको रहेछ र 7 जनाको मृत्यु भइसकेको रहेछ। यो स्क्रब टाइफस भने चाहिँ एक किसिमको यो घाँसमा लुकेर बस्ने एउटा किरा रहेछ, सानो रातो रङको किरा हुँदो रहेछ, यसले टोकेपछि चाहिँ नै एकदमै ठुलो सङ्क्रमण हुने हुँदो रहेछ। त्यसैले गर्दाखेरि बच्नु होला हरेक कुराबाट, अब लामखुट्टेबाट त बस्थ्यौँ नै, अब फेरि अर्को एउटा किराबाट बस्नुपर्ने भयो। त्यसैले गर्दाखेरि हरेक कुराहरूमा सचेत रहनु होला। आज विश्व दृष्टि दिवस पनि हो, आँखालाई पनि माया गरौँ, आफ्नो शरीरलाई माया गरौँ, हाम्रो शरीरभन्दा ठुलो केही पनि छैन। त्यसैले गर्दाखेरि आज दसैँ सँगसँगै हाम्रा धेरै कुराहरू जोडिएका छन्। दसैँ पर्व, परिवार, हाम्रो खुसी, हाम्रो यात्रा, यो सबै कुराहरू एउटा हाम्रो जीवनसँग गाँसिएका कुरा पनि हुन्। बाटोघाटोको अवस्था पनि बुझ्नु होला, यात्रा गर्दै हुनुहुन्छ भने, टाढा जाँदै हुनुहुन्छ भने, परिवारसँग जाँदै हुनुहुन्छ भने, बाटोको हाल खबर बुझेर मात्रै जाने गर्नुहोला। बाढी पहिरो प्रभावित परिवारहरूलाई दसैँमा सरकारले विशेष सहयोग पनि पक्कै पनि गर्नेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। तपाईँको विचारमा यसपालि दसैँमा खर्च घटाएर सहयोग बढाउने अभियान आवश्यक छ कि छैन, के लाग्छ तपाईँलाई? विदेश वा टाढा रहेका परिवारका सदस्य दसैँमा घर आउँदा सुरक्षित यात्राका लागि के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई? सहरमै भएका पनि काठमाडौँबाट गाउँ जाँदाखेरि पनि हामीले धेरै कुरामा ध्यान दिनुपर्छ होला। दसैँमा बढ्ने महँगी र कालोबजारी नियन्त्रण गर्न कसको भूमिका बढी महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ? त्यो विषयमा पनि आफ्ना विचार राख्नु होला। अहिलेका लागि पनि हाम्रो टेलिफोन लाइनमा कोही साथीले फोन गरिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो, नमस्कार दिदी।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
1: म सुन्दर सुप्रिपासिन डोटीबाट, अहिले हाल काठमाडौँ भक्तपुरदेखि भन्नुभएको।
0: हजुरको शुभ नाम?
1: लाल सिंह बोहरा हो।
0: लाल सिंह जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद दिदी।
0: अनि दसैँमा गाउँ डोटी जाँदै हुनुहुन्छ कि यतै हुनुहुन्छ?
1: यतै हुन्छ दिदी, अब ड्युटीतिर जाँदैन, अब यसपालि चाहिँ उता के अरे पाटनजिङको पाथिभरा मन्दिरमा जाने हो।
0: ए, पाथिभरा मन्दिर जाने प्लानमा हुनुहुन्छ?
1: हजुर
0: हजुर। अनि जाँदाखेरि चाहिँ बाटो राम्रोसँग बुझेर, स्थानीय निकायसँग, प्रहरी प्रशासनसँग बुझेर मात्रै हिँड्नु होला है? यस्तो कुरामा चाहिँ हामी अलिकति केयरलेस गर्छौँ जस्तो लाग्छ। आजभोलि सूचनाहरू, सही सूचनाहरू हेर्न जरुरी छ क्या? सूचना त छ्यापछ्याप्ती छन् होइन, सूचना त, तर आधिकारिक र सही सूचनालाई, तथ्यपरक सूचनालाई हेर्नु पर्यो नि त होइन? त्यसैले त आजभोलि त जे पनि बनाउने, एआईबाट पनि फेक भिडियो बनाएर पनि जे पनि जस्ताको तस्तै बनाइदिने होइन, त्यस्ता धेरै कुराहरू छन्। यस्ता कुराबाट पनि बच्न जरुरी छ। अनि आज हामी दसैँ सँगसँगै यो बाढी पहिरोबाट पनि देशका धेरै भागमा क्षति पुगेको छ। अस्ति असोजकै 11 गते पनि फेरि यता काली गण्डकीले धेरै ठुलो क्षति पुर्याएको छ, उता मनाङमा त्यस्तै छ होइन, अझै पानी परिराखेको छ। तपाईँको डोटीतिर को हालखबर के छ, बुझ्नु भएको छ?
1: डोटीतिर त त्यस्तो अब बाटोबाट फोन भइरहन्छ, अब त्यस्तो अहिले चाहिँ त्यस्तो छैन, गाडीहरू पनि चलिरहेछ। डोटीको भन्नुपर्दाखेरि 7 गाउँपालिकामा चाहिँ अहिले चाहिँ सडकहरू पनि अब त्यति के अरे गाडीहरू चल्दैछ, सहज छ भन्छन् दिदी।
0: ए, भन्नुभएको छ, धेरै राम्रो कुरा। अनि तपाईँलाई के लाग्छ यसपालिको दसैँ कस्तो हुँदैछ त, उत्साह चिन्ता कि मिश्रित भावना कि कस्तो, के हिसाबले मनाउने सोच्दै हुनुहुन्छ?
1: अब यसपालिको दसैँ यत्रो महाविपत्तिले गर्दाखेरि चाहिँ अब केहीको आँखामा आँसु, केहीको चाहिँ अब खुसियाली छ, तर खुसियाली सँगसँगै दुःख पनि छ दिदी होइन। मलाई के लाग्छ त भन्दाखेरि अब हाम्रा दाजुभाइ दिदीबहिनीहरूले, हाम्रो छरछिमेकहरूले भनौँ, यो अरूको दुःखलाई बुझेर पनि अलिकति चाहिँ दसैँलाई चाहिँ सहज तरिकाले बनाउनुपर्छ, अलिकति चाहिँ खर्च चाहिँ घटाएर भए पनि आफूलाई खर्च कम गर्ने होइन। अब भनौँ न, गत साल अरूको दसैँहरूमा पनि जसरी खर्चहरू गरिन्थ्यो, जसरी अब केही छैन लुगाहरू किन्नको लागि भए पनि खानपिनमा पनि ध्यान दिनुहोला भन्न चाहन्छु। किनभने स्वास्थ्यलाई ध्यान दिनु भनेको नै खानपिनमा पनि ध्यान दिनु हो। खानपिनमा ध्यान दियो भने स्वास्थ्य पनि राम्रो हुन्छ, किनकि दसैँ आयो, चाडबाड आयो, जताभावी रमाइलो गर्यो, रमाइलोको साथमा पनि एउटा रमाइलो पनि गर्नुपर्छ, नगर्ने होइन, तर हेरेर मौका हेरेर अहिलेको अवस्था हेरेर चाहिँ गर्नुपर्छ। गत वर्षहरू जस्तै छैन, अहिले यो वर्षको दसैँ भनेको चाहिँ मानिसहरूलाई रुवाउनको लागि होइन, एउटा कतिका घरबार विहीन भएको छ, कतिको चाहिँ अब बस्ने ठाउँ नै छैन, उहाँहरूकोलाई हेरेर पनि उहाँहरूलाई बुझेर भए पनि जसको चाहिँ आमा बुवा हुनुहुन्छ, जसको चाहिँ दाई दिदीहरू हुनुहुन्छ, परिवार हुनुहुन्छ, उहाँहरूलाई पनि अलिकति चाहिँ त्यो चाड पर्व अनुसारमा चाहिँ बनाउनु होला। अनि खर्चको हिसाबमा पनि गत साल गत वर्षहरू आए जस्तै दसैँहरू जस्तै नगर्नु होला, भाँड भैलो नगर्नु होला, सामानलाई बिथल्ने काम नगर्नु होला। विशेष गरी त हाम्रो समाजमा चाहिँ अझै जान रक्सी खाने, जुवा पास खेल्ने, एउटा मदिरा सेवन गर्ने, कुटपिट गर्ने चलन छ होइन, यो पनि चाहिँ यसको पनि निगरानी गर्नु होला, अन्त्य गर्नु होला भन्न चाहन्छु। विभिन्न सुरक्षाकर्मीहरू, विभिन्न प्रहरी सरहरू हुनुहुन्छ, उहाँहरूले प्रत्येक समाजमा गएर चाहिँ प्रत्येक नागरिकहरूलाई चाहिँ सचेत गराइदिनु होला भन्न चाहन्छु दिदी।
0: हजुर, धेरै धेरै धन्यवाद। तपाईँको पाथिभरा जाने यात्रा पनि सुखद शुभ रहोस्, तपाईँका लागि दसैँ सुखद शुभ रहोस्, हाम्रो शुभकामना पनि छ दसैँको, र सबै नेपालीका लागि सुखद शुभ रहोस्, र हामीले अब कुनै पनि किसिमका प्राकृतिक दैविक विपदहरू चाहिँ नि भोग्न नपरोस्, म यही पनि यही भन्न पनि चाहन्छु। लालसिंह बोहरा हुनुहुन्थ्यो रोटीको श्रोता भक्तपुरबाट, हामीलाई यसो फोन गर्नुभएको थियो, फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हेलो, नमस्ते दिदी।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 1 राउल सहराबाट, बद्री ढुङ्गाना।
0: बद्री ढुङ्गाना,
2: हजुर हजुर।
0: बद्रीजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हस्, धन्यवाद।
0: हाम्रो पहिला कुरा भएको छ?
2: हाम्रो पहिला कुरा भएको छैन, म चाहिँ यो पहिलो कल दिन, हाम्रो मङ्गलबार विद्या दिनले तपाईँ हुन्छ नि स्वर साधना भन्ने,
0: हजुर हजुर,
2: हो त्यो कार्यक्रममा चाहिँ म अहिलेसम्म 3 पटक सहभागी भइसकेँ।
0: ए हजुर, नुवाकोटबाट गर्नुभयो। आज हामी दसैँका कुरा गरिरहँदाखेरि मैले आजको यो विषयमा पनि समेटेको छु, दसैँ भनेको केवल नयाँ लुगा किन्ने, मिठो खाने पर्व मात्रै होइन, दसैँ एकअर्काको दुःखमा साथ दिने, परिवारसँग जोडिने र खुसी बाँड्ने पर्व पनि हो। त्यसैले यति बेला रसुवा बाढीले जुन एउटा क्षति पुर्याएको छ, त्यसमा हामी सबै नेपालीहरूलाई पक्कै पनि दुःख लागेको छ। सबैका लागि दसैँ यो पालि खुसीको, एकदमै खुसीको पर्व हुने छैन पहिला पहिला जस्तो
2: होइन।
0: कस्तो छ त्यतातिर तपाईँ भएको ठाउँमा, नुवाकोटमा अहिलेको अवस्था कस्तो छ?
2: अब अहिलेको अवस्था भनेको चाहिँ तपाईँको अब नुवाकोट रसुवामा जुन अस्ति गत भदौ 10 गते जुन बुधबार त्यो घटना भएको छ, त्यसले चाहिँ अब हामी नेपालीहरूलाई पनि एउटा स्तब्ध तुल्याएको छ होइन, तर एकदम साह्रै दुःख लागेको छ। तर हाम्रो यो नुवाकोट जिल्लामा चाहिँ अहिले यो हाम्रो गाउँपालिकापट्टि चाहिँ खासै त्यस्तो असर परेको छैन दिदी।
0: हजुर, भनेपछि तपाईँहरू अलि माथि नै हुनुहुन्छ?
2: हजुर,
0: भनेपछि तपाईँहरू यो बाढी गएको ठाउँबाट अलि माथि नै हुनुहुन्छ?
2: अलि माथि नै छौँ हामी नुवाकोट जुन, अब तपाईँले सुन्नुहुन्छ नुवाकोटको ऐतिहासिक जस्तै सातपाले दरबार, नुवाकोटको भैरवी मन्दिर,
0: हजुर,
2: त्यो आसपासमा चाहिँ हामी छौँ।
0: ए भने त्यतातिर केही फरक परेको छैन, यो असर गरेको छैन?
2: त्यतातिर केही फरक परेको छैन, तर हाम्रा गाउँका साथीहरू चाहिँ 2-3 जना चाहिँ नि त्यो घटनामा परेर उहाँहरूको चाहिँ दिवंगत भयो, हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु दिदी।
0: हजुर, अब तपाईँ ती छिमेकी भइरहँदाखेरि, तपाईँको नुवाकोटमै त्यस्तो घटना भइरहँदाखेरि, अब दसैँ त आयो, अब यो बाढी पीडित पहिरो बाढी पहिरो पीडितहरूलाई चाहिँ राखेको ठाउँमा उहाँहरूको अवस्था कस्तो छ, तपाईँ जानु भएको छ, केही सहयोग गर्नु भएको छ, हेर्नु भएको छ, बुझ्नु भएको छ?
2: अब एक त म एउटा दृष्टिहीन व्यक्ति भएको हुनाले म त्यहाँ जान सकेको छैन होइन, तर यो समाचारहरू सुन्दाखेरि गर्दाखेरि चाहिँ अब अरू चाहिँ अब दुःखको कुराहरू चाहिँ अब हाम्रो चाहिँ बस्ने ठाउँ, अब रात त्यो होटेल सेन्टरमा पनि पानीले चाहिँ त्यो टेन्ट राखेको ठाउँ पनि पानीले भित्र बच्चाहरू आउन पाएको छैन, हामीलाई चाहिँ साह्रै गाह्रो भएको खबरहरू चाहिँ हामी अब रेडियोमा जस्तै बिबिसीमा हो, अब बिबिसी नेपाली सेवा यस्तोमा सुन्दाखेरि चाहिँ दुःख लाग्छ दिदी।
0: ए हजुर हजुर, तपाईँले आफू दृष्टिविहीन भन्नुभयो, आज विश्व दृष्टि दिवस पनि हो बद्रीजी।
2: हजुर हो,
0: आँखालाई माया गर्ने आजको दिन, आफ्नो आफ्नो दृष्टिलाई संरक्षण गर्ने दिनको रूपमा आजको दिनलाई मनाइन्छ विश्व दृष्टि दिवस. होइन, मैले अघि पनि भने विश्वभरि करिब 3,60,000 मानिस दृष्टिविहीन हुनुहुन्छ. त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो दृष्टिलाई माया गरौँ र संरक्षण गर्नतिर पनि लागौँ. हजुर, धेरै धेरै धन्यवाद बद्रीजी यहाँको विचारका लागि. हामीसँग कुराकानी गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छु. अहिलेलाई हामी छुट्टिन्छौँ. नुवाकोटबाट हुनुहुन्थ्यो बद्री ढुङ्गाना, कार्यक्रम सेरो फेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
3: हेलो, नमस्कार बहिनी, म जयालक्ष्मी श्रेष्ठ हो, सत्नगोलदेखि बोल्दैछु.
0: हजुर जयालक्ष्मीजी, कार्यक्रममा स्वागत छ यहाँलाई.
3: धन्यवाद बहिनी.
0: आजको विषय त सुन्नुभयो होला हजुरले.
3: ए, दसैँ सम्बन्धी अनि के सम्बन्धी भन्नुभयो अहिले भर्खरै.
0: हजुर,
3: त्यही अघि त्यही सुरुमा त सुइनँ, साथीहरू बोलिरहनुभयो थियो नि है, दसैँ कस्तो काम मनाउने के भन्नु भयो त्यस्तै बुझाएर.
0: यसपालिको दसैँ तपाईँका लागि कस्तो हुँदैछ? उत्साह, चिन्ता कि मिश्रित? किनभने हाम्रो यो रसुवाको भोटेकोसी बाढीले जुन क्षति पुर्याएको छ, त्यसपछि आएर असोजमा पनि अस्ति 11 गते फेरि हाम्रो काली गण्डकीले यता म्याग्दी बेनीमा धेरै क्षति पुर्याएको छ, त्यसै मनाङमा गएको पहिरोले बाढीले धेरै क्षति पुर्याएको छ, देशका विभिन्न भागमा बाटोहरू अवरुद्ध भएका छन्, होइन, राजमार्गहरू अवरुद्ध भएका छन्. त्यसैले गर्दाखेरि यो दसैँ हामी सबैका लागि मलाई लाग्छ एकदमै खुसी ल्याउने दसैँ त पक्कै पनि छैन, किनभने कति धेरै परिवारहरू चाहिँ अहिले दुःखमा हुनुहुन्छ. होइन, दसैँ भन्ने बित्तिकै हामीले आफू मात्रै रमाउने पर्व होइन, होइन, यो दसैँमा आफू मात्र खुसी हुने भन्दा पनि अरूको कसैको अनुहारमा पनि हामीले खुसी ल्याउने दसैँ बनाउने कि होइन, यो विषयमा आज हामी कुराकानी गरिरहेछौँ.
3: मलाई मेरो विचारमा लाग्छ, अब हामीले त अब होइन जति हामीले केटाकेटीमा मनायौँ होइन, जवान हुँदा मनायौँ, अब हामीले त अब त्यत्तिकै पनि त्यति रमाइलो लाग्दैन कि मलाई. अहिले अब अलि उमेर हाम्रो भएन भनौँ न, त्यत्तिकै पनि पहिले जस्तो केटाकेटी जस्तो बुवा आमासँग बसेको माइतीमा बसेको जस्तै त दसैँ हुँदैन नि. तर तर जति पुहार परार जति रमाइलो थियो नि, यसपालि जुन त्योभन्दा पनि एकदमै कमै हुन्छ, किनभने देशमा अब दुःख परेको छ, बाढी परेको छ, त्यति अब ठिकै ठिकैको हुन्छ दसैँ, त्यस्तो रमाइलो पनि हुँदैन, नरमाइलो पनि नभनौँ है, ठिकै ठिकैको गरेर मनाउनु पर्छ जस्तो लाग्छ मलाई. आफ्नो परिवारसँग बस्ने, बरु टाढा टाढा नजाने, यता अघि जानु पर्यो भने सुर्ती तर्का अप्नाउनु पर्यो, अब बाटोघाटो कस्तो छ, अनि दुई चार दिन अगाडि बुझेर भोलि के कस्तो अवस्था थियो त्यो बुझेर हेर्नु पऱ्यो, अब टाल के कस्ता छन्, कस्तो गाडी छ, जम्मै हेरेर बुझेर मात्रै यात्रा गर्नु भनेर चाहन्छु कि. अब त्यो पुरानो गाडीहरू त्यो ठाउँ ठाउँ त्यो जानु भयो भने 100 गाडीहरूमा जानु होला, त्यो सिटभन्दा बढी मान्छे राखेर गाडीमा नजानु होला, जानु छैन भने सुरक्षित तरिकाले जानु होला भनेर चाहन्छु कि बाहिर जानेहरूलाई पनि.
0: हजुर, धेरै धेरै धन्यवाद जयालक्ष्मी जियाको विचारका लागि. अहिले हामी छुट्टिन्छौँ. जयालक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो, सतुङ्गल काठमाडौँबाट हामीसँग आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई पनि स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
4: हजुर सरद प्रज्ञाजी, नमस्कार.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
4: म यता नवलपुरदेखि ओमणी सापबाट आएको हजुर.
0: नवलपुरदेखि ओमणीजी, कार्यक्रममा स्वागत छ यहाँलाई.
4: हजुर धन्यवाद छ प्रज्ञाजी.
0: आजको कार्यक्रमको विषय सुन्नुभयो हजुरले?
4: हजुर सुनेछु. आज यो दृष्टिबिहीनको के पनि भन्नुभएको थियो, त्यसको पनि सबैलाई मेरो तर्फबाट मङ्गलमय शुभकामना.
0: आज विश्व दृष्टि दिवस,
4: अनि त्यसपछि तपाईँको त्यही भोटेकोसीको अब विषम परिस्थितिको विडम्बना बनायो, त्यसको लगतै यता अब तपाईँको यो मुस्ताङदेखि अब हाम्रो नवलपुरको तपाईँको सुस्ता बजार शैली तपाईँको चाहिने पनि डुबान भयो, त्यहाँ पनि त्यस्तो ठुलो घटना त भएन तर सबै सुरक्षित भए, तर खेतीपाती चाहिँ अलिकति नोक्सान पुऱ्यायो. र यस्तो विषम परिस्थितिमा अहिले हाम्रोतिर त तिजको पर्व पनि खासै महिलाहरूले त्यति मनाउनु भएन, र यो विजय दशमी तिहार पनि अहिले चाहिँ खासै त्यस्तो पहिला पहिला जस्तो हर्ष उत्सवको साथ मनाउन मनले मानेको छैन है त प्रज्ञाजी.
0: हजुर पक्कै पनि, एउटा नेपालीलाई दुःख पर्दाखेरि हामी अर्को नेपाली खुसी हुन सक्ने त कुरै भएन, होइन, हामीले गर्न सकेको सहयोग गर्ने हो. धेरै नेपालीहरू
4: गर्ने हो, सल्लाह दिने हो, किनभने यो श्री पशुपतिनाथको क्षेत्र गौतम बुद्धको तपोभूमि जन्मस्थल भएको हाम्रो यो नेपाल सुन्दर देश हो, विश्वले कति मानेको छ लुम्बिनीलाई, यस्तो शान्तिमा तपाईँको दखल भयो, यस्तो यो मौसमले गर्दा तपाईँको अहिलेको चाडपर्वहरू खासै रमाइलो मैले देखेको छैन है त सरदजी.
0: हजुर, पक्कै पनि हामी सबैले गर्न सकेको हाम्रो खर्च कटौती गरेर दसैँको नयाँ लुगा खाने, राम्रो खाने, राम्रो लाउने भन्ने मात्रै दसैँ होइन, हामीले चाहिँ दसैँलाई चाहिँ अलिकति फरक तरिकाले पनि मनाउन सक्छौँ होइन, आफू मात्र खुसी होइन कि अरूको
4: पनि हुन्छ। सबैले तपाईँको चाहिँ नि 500 कपडा किनिन्छ भने 200 रुपियाँ त्यो सबैले दियो भने पनि त्यो पीडितहरूलाई राहत हुनेछ जस्तो लाग्छ है त मलाई।
0: हजुर पक्कै पनि, अरूको अनुहारमा हामीले खुसी ल्याउन सक्यौँ भने पनि, अरूको दसैँ बनाउन सक्यौँ भने पनि त्योभन्दा ठुलो दसैँ हाम्रो लागि केही पनि हुँदैन होइन,
4: केही पनि छैन। त्यही फेरि अर्को पटक मानौँला नि त अर्को सालमा होइन र।
0: जरुर पक्कै पनि दसैँ फेरि फेरि आउँछ होइन, तर यो दशा चाहिँ नआओस् हामी नेपालीका लागि। यस्तो बाढी पहिरोको पीडा अब हामीले नभोग्न नपरोस्, हामीले हरेक वर्ष गर्ने कामना यही नै हो।
4: अब रोक्न त नेपालले त केही गरेको छैन हजुर, विश्वको यो तपाईँको गोला र बारुदको तपाईँको लडाईँको द्वन्द्वले हामीलाई हामी चपेटामा पऱ्यौँ कि।
0: हाम्रो हाम्रो प्रधानमन्त्रीज्यूले पनि भनिसक्नु भएको छ यो हामीले नगरेको यो जुन गल्ती छ, हामीले नगरेको गल्ती अरूको गल्ती चाहिँ हामीले भोग्नु परेको छ।
4: नेपालीहरू हाम्रो जस्तै साना साना देशहरू कयौँ छौँ हामीलाई तपाईँको चपेटामा पारेको यो द्वन्द्वले गर्दा।
0: क्लाइमेट जस्टिसको कुरा उठेको छ र विश्वले हाम्रो नेपालतिर ध्यान पनि दिएको छ र यसमा चाहिँ हामी सबै नेपालीहरू एकजुट पनि हुनुपर्छ। यो बेलामा हामीले आफूले हाम्रै भित्रैबाट हामीले आफ्ना नेपालीहरूलाई सहयोग गर्ने हो, त्यो नै सबभन्दा ठुलो महान कार्य हुनेछ र हामीले अझै बाढी पीडित पहिरोहरू बाढी पहिरो पीडितहरूलाई चाहिँ सहयोग गर्न सकौँ, दसैँ फेरि फेरि मनाउँला म यही भन्न चाहन्छु। अहिलेलाई धेरै धेरै धन्यवाद ओमनीजी आफ्नो विचारका लागि। अहिलेलाई हामी छुट्टिन्छौँ। नवलपुरबाट हुनुहुन्थ्यो ओमनी सापकोटा, कार्यक्रम सेर फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
5: हेलो नमस्ते प्रज्ञाजी।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर
5: त्रिभुवन विश्वविद्यालयको भक्तपुर बहुमुखी क्याम्पसको उप प्राध्यापक सुदर्शन सत्याल, अहिले चाहिँ पाँचखाल काभ्रेबाट।
0: काभ्रेबाट सुदर्शन सर, कार्यक्रममा स्वागत छ तपाईँलाई। अब त गुरुलाई त सर भन्नै पर्यो
5: होइन? हजुर हजुर,
0: गुरु नै सबभन्दा ठुलो भनेर भनिन्छ नि त। गुरु र ब्रह्मा, गुरु र विष्णु, गुरु र देवो
5: महेश्वर, गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः
0: हैन। हजुर त धेरै विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने, विद्यार्थीहरूको उज्यालो भविष्य बनाउने
5: हैन,
0: विद्यार्थीहरूलाई सही दिशा देखाउने गुरु भन्दा ठुलो को हुन्छ र?
5: यस प्रयत्नरत छु, अब कति सफल भए त्यो समय
0: प्रयास गर्ने हो, हामीले राम्रो गर्ने प्रयास गर्ने हो होइन सुदर्शन सर। भनिन्छ नि राम्रो कर्म गर फलको आशा नगर भनेर, त्यो फल आफै प्राप्त हुन्छ, मलाई चाहिँ त्यस्तो लाग्छ।
5: हजुर गीतामा भनेको छ नि कर्मण्येवा अधिकारस्ति मा फलेषु कदाचन, मा कर्म फलयेत रुः माते संगस्तु कर्मणि।
0: त्यस्तो संस्कृत मलाई आउँदैन तपाईँको जस्तो, तर त्यही हो भन्न खोज्या, राम्रो कर्म गर्दै जाऊ होइन।
5: भगवान्ले
0: आफै दिनुहुन्छ त्यो रिटर्न ब्याक चाहिँ, अहिले मैले देखेको धेरै कुरामा है, जस्तो कर्म गर्यो त्यस्तै रिटर्न ब्याक चाहिँ तुरुन्तै आउँछ है, अहिलेको समयमा
5: आउँछ।
0: अहिले चाहिँ देखिन्छ क्या, यो कलियुगमा भन्छ होइन, मैले धेरै देखाएको छु मेरो आफ्नो अनुभवमा, वरिपरिका मान्छेहरूमा पनि देखाएको छु, देशभित्रै पनि होइन, धेरै कुराहरूमा देखिएको छ कर्म ब्याक होइन कुरामा छ, यो चाहिँ विश्वास गर्छु म। अनि सुदर्शन सर, अब आजको विषय त यहाँले सुन्नुभयो होला, दसैँ नजिकैदैछ, हामीले दसैँको तयारी गर्दै गर्दाखेरि कति परिवारहरू चाहिँ अब अहिले पनि आँसुमा हुनुहुन्छ, दुःखमा हुनुहुन्छ, राम्रोसँग दसैँ मनाउने खानेकुरा पनि छैन होला आफ्नो घरमा, घर भइराख्या मान्छेहरू होइन, आफ्नो जीवनभरिको लगानी सम्पत्ति भइराख्या मान्छेहरू एकैपटक चाहिँ त्रिपालमा होल्डिङ सेन्टरमा बस्नु पर्दाखेरि उहाँहरूको त्यो पीडा हामीले महसुस गर्नुपर्छ जस्तो लाग्छ मलाई यति बेला।
5: हजुर हामीले अवश्य महसुस गर्नुपर्छ, म दुई तिनवटा कुरा मात्र भन्छु एकदम संक्षेपमा। के भनेदेखि हामीले यो दसैँलाई उत्साह उमङ्ग भर्नको लागि यो आँसु र पीडालाई चाहिँ शक्तिमा, सृजनामा र खुसीमा रूपान्तरण गर्न सकियोस्। हामीलाई यो दसैँले यो शक्ति दियोस् भन्छु म, र मितवेही दसैँ मनाऊ, सबैका आँखामा खुसी छाउने गरी अरूलाई पीडा नपर्ने गरी दसैँ मनाऊ भन्छु। र मलाई दसैँको बारेमा त हामीले यहाँ धेरै छलफल गरिसक्नुभयो हजुरहरूले, यहाँभन्दा अगाडि पनि मैले सुनिरहेको छु लालसिंह बोहरा र बद्री ढुङ्गाना, उहाँहरू दुवैजना दृष्टिबिन हुनुहुन्थ्यो र म पनि त्यस्तै हुँ, र दृष्टि दिवसका बारेमा अलिकति केही कुरा बोलौँ जस्तो लागेको छ
0: संक्षेपमा।
5: 1990 को दशकबाट यो अन्तर्राष्ट्रिय लाइन्स फाउन्डेसनले चाहिँ यो एउटा आँखा बचाउनका लागि अभियान एउटा यो पब्लिक अवेरनेस सुरु गरेसँगै विभिन्न सङ्घ संस्था एजेन्टहरू सहित डब्लुएचओले 1999 यो अक्टोबर दोस्रो बिहिबारबाट यो विश्व दृष्टि दिवस मनाउन सुरु गरेको हो। यसको मूल उद्देश्य भनेको आँखा बचाउने, आँखाको दृष्टि बचाउने सन्दर्भमा चाहिँ जनचेतना अभिवृद्धि गर्ने मूल लक्ष्य हो र हामीले पनि यो बाटोमा हिँड्नुपर्छ। यो आज एक दिन मात्र आँखा बचाउने र दृष्टि जोगाउने कुरा होइन, यो जीवन पर्यन्त मानिसको दृष्टि जोगाउनु पर्छ र विश्वले यही चाहिँ सोच यही मूल मन्त्र बोकेर आजलाई विश्व दृष्टि दिवस चाहिँ मनाइरहेको छ। यस सन्दर्भमा म पनि एउटा दृष्टिबिन भएको कारणले गर्दा यो पीडा, यो दृष्टि नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुरा मैले महसुस गरेको छु, होइन यस्तो अरूले भोग्न नपरोस्। सबैको दृष्टि चाहिँ जोगियोस्, सबैले आफ्नो दृष्टिको हेरचाह गरौँ र यो स्वास्थ्यको एउटा अभिन्न अङ्ग हो। आँखाको चाहिँ हेरचाह गर्नु भनेको स्वास्थ्यको एउटा अभिन्न अङ्ग हो। धेरैको यसमा अभियान चलिरहेको छ र हामी पनि लागि परौँ र आफ्नो जीवन सधैँ उज्यालो बनाएर आउँ र बाह्य दृष्टि गुम्ने साथीहरूले चाहिँ भित्री दृष्टि, यो अन्तर्दृष्टि यसलाई जोगाउनुपर्छ भन्छु म। अन्तर्दृष्टिले नै यो भनौँ संसारमा हामीले आफूलाई स्थापित गर्न सक्छौँ। अन्तर्दृष्टिको ज्ञानलाई चाहिँ अधिकतम उपयोग गरेर जीवन र समाजलाई केही दिन सकौँ, आफ्नो जीवनलाई चाहिँ प्रगतितर्फ उन्मुख गराएर समाजलाई केही योगदान दिन सकौँ, यही शुभकामना व्यक्त गर्छु सबैजनालाई यो अन्तर्राष्ट्रिय दृष्टि दिवसको उपलक्ष्यमा।
0: हजुर, कस्तो राम्रो कुरा भन्नुभयो सरले, आफ्नो दृष्टिलाई बचाइराखौँ भनेर। तर मलाई त्यो भन्दैखेरि के याद आयो भने, कतिपय कुराहरू हामी दृष्टि भएकाहरूले त्यो दृष्टिको सही सदुपयोग गरिराख्या हुँदैनौँ कि जस्तो लाग्छ त्यतिखेर, होइन? बरु दृष्टिविहीनहरूले दृष्टि नहुँदाखेरि भित्र अन्तर्दृष्टिले सही दृष्टि हेरिरहनु भएको हुन्छ जस्तो लाग्छ,
5: होइन?
0: हामी आँखा, दुईटा आँखा त छन् तर हाम्रो हेराई फरक हुन सक्छ, हाम्रो हेराई गलत हुन सक्छ।
5: अन्तर्दृष्टिले सत्य मात्र पहिल्याउँछ,
0: तर हाम्रा जो फिजिकल छन् नि देखिने आँखा, जसले देख्छौँ हामी, यसले चाहिँ कति मान्छेहरूको दृष्टि गलत हुन्छ नि, हुँदैन? हेराई गलत हुन्छ नि, हुँदैन?
5: भ्रम हुन्छ, कतिपय सन्दर्भमा भ्रम हुन्छ,
0: कुदृष्टि पनि त हुन्छ, हेर्नु नपर्ने ठाउँमा हेर्ने, आँखा लगाउने भन्छ नि हामी, होइन? त्यस्तो पनि हुन्छ नि सर, हुँदैन? त्यसैले गर्दाखेरि आफ्नो दृष्टि भएकाहरूले चाहिँ म यही यो दृष्टि विश्व दृष्टि दिवस मनाइरहँदाखेरि सर दृष्टिविहीन हुनुहुन्छ र सरले विद्यार्थीहरूलाई दृष्टि देखाउने काम गर्नुहुन्छ र हामी दृष्टि भएकाहरूले चाहिँ सही दृष्टि राखौँ र सही ठाउँमा हेरौँ, त्यही पनि भन्न चाहेँ। धेरै धेरै धन्यवाद सर, फेरि फेरि कुराले हामी छुट्टिन्छौँ। सुदर्शन सत्याल भक्तपुरबाट हुनुहुन्थ्यो, उहाँ हामीसँग रेगुलर फोन गर्ने श्रोता पनि हुनुहुन्छ, उहाँ पढाउनुहुन्छ पनि र फेरि पनि कोही साथी हुनुहुन्छ। अहिलेका लागि हामी गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्नेछौँ। एउटा बाढी पहिरोसँग सम्बन्धित गीत पनि छ, यो प्रकाश सपुत्र साथीहरूले गाउनु भएको हो, एकदमै समय सान्दर्भिक पनि लाग्यो मलाई यो गीत। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ, सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरो फेरो।

हजुर, यो गीतले कस्तो राम्रो सन्देश दिएको छ कि. अहिले भर्खरै यो गीतमा के भनिएको थियो भने, बाटो बनाउँदाखेरि डोजर लगाउँदाखेरि घर भाँसियो भनेर. एकदमै महत्त्वपूर्ण कुरा हो यो. हामीलाई बाटो

0: बाटो लग्ने त लग्ने, जहाँ पाए त्यही सबै रुख बिरुवा काट्दै मास्दै बाटो लगेर त्यसको अर्थ छैन, त्यसले हानि त्यसले फाइदा भन्दा बेफाइदा धेरै गर्छ। यो कुराहरूमा हामी मनन गर्नुपर्छ र स्थानीय सरकारले पनि बाटो बनाउँदाखेरि गाउँघरतिर विशेष गरी यो कुरामा ध्यान दिनुहुनेछ भन्ने हामीलाई विश्वास छ। यो विश्वाससँगै फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: जी, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? राम पुकारजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: बहुत बहुत धन्यवाद।
0: आजको विषय सुन्नुभयो हजुरले?
1: म धेरै कुरा सुने, साथीहरूको कुरा सुने, हजुरले बाटो घाटोको कुरा गर्नुभयो त्यो पनि सुने
0: हजुर। हजुर हजुर, अब यो गीतमा चाहिँ बाढी पहिरो सँगसँगै बाटोको कुरा आयो। बाटो बनाउँदाखेरि पहिरो धेरै गाछन् क्या हाम्रो देशमा, होइन? हाम्रो त्यो बाटो बनाउँदाखेरि ठाउँको माटो अनुसार पनि त हुन्छ नि त, कहीँ चाहिँ रातो माटो हुन्छ, ग्वार ग्वार गर गर सबै खस्ने खालको माटो हुन्छ, त्यस्तो ठाउँमा बाटो बनाएर त त्यहाँ त पहिरो गइहाल्छ नि, होइन?
1: त्यसको ठाउँमा अर्को
0: प्रकृतिको दोहन हुन्छ, पहिरो जान्छ, कस्तो ठाउँबाट लाने भन्ने कुरा पनि त्यो त सर्वे हुनु पर्यो, हेर्नु पर्यो, माटो हेर्नु पर्यो, विचार गर्नु पर्यो। अब सधैँ पहिला जस्तो सिस्टममा गएर भएन के, समय सँगसँगै हामीले पनि हाम्रा विकास निर्माणका कार्यहरूलाई अलिकति परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ, होइन? रामपुकारजी, आजको विषयमा यहाँको विचार के छ, अब धारणा के छ, दसैँ पनि आउँदैछ?
1: सबै साथीहरूको कुरा सुने, धेरै राम्रो कुरा भन्नुभयो उहाँले। दुर्गा माताको पूजा आउने बेला भइसकेका छन् घर आँगनमा, आफ्नो गच अनुसार धेरै खर्च नगरिकन आफ्नै खर्च अनुसार गर्नु धेरै राम्रो हो। बच्चाहरूले मोबाइल पनि हेरिरहेका छ, कसैको आँखा पुगिरहेका छ, कसै गर्नु हार्न राम्रो छ। मोबाइल पनि राति हेर्नु हुँदैन, दिउँसो पनि हेर्दैन, हेर्न सकेको पनि अलिकति दुई चार मिनट हेर्यो भने केही छैन। तर भर्खरको बच्चा आफ्नो पढाइतर्फ ध्यान दिनुपर्छ कि मेरो भविष्य पढाइ हो, मोबाइल होइन, यो ध्यान दिनुपर्छ। दृष्टिबिन जुन सधैँ आँखा दुबी आँखाबाट हेर्न सकिन्छ, नयाँ सरकार बन्नुभएको छ, सबै कुरो चुलाबाट थाहै भइसकेको छ। उहाँहरूलाई हरियो कार्ड पाएको छ, उनीहरूको धेरै गुनासो छ। लाल कार्ड दिनुको लागि म हार्दिक अनुरोध गर्छु
0: अनि तपाईँहरू दसैँ कसरी मनाउँदै हुनुहुन्छ, तपाईँको विचारमा, तपाईँको परिवारमा दसैँको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, टिका जमरा
1: परिवारमा? मेरो घरमा त म सजिलोदेखि त्यति सबै ठाउँमा मनाइरहेको भएको सबैजनाले, मेरो घरमा पनि त्यसै मनाउँछौँ हामी, आफ्नै गच अनुसार सबैजना बसेर अलि आफ्नो खर्च लाग्छ त्यही अनुसार, घटा स्थापनाको दिनदेखि लिएर नौ दिनसम्म।
0: योपालि दसैँ अलिक फरक छ, किनभने कति घर परिवारमा चाहिँ दसैँ योपालि छैन, दुःखमा पर्नु भएको छ, बाढी पहिरोले गर्दा धेरै असर गरेको छ, होइन? उहाँहरूलाई तपाईँको के छ भनाइ?
1: उहाँहरूको मेरो तर्फबाट हामी के भन्ने, दुर्गा माताले शक्ति दिनुहुन्छ, म कामना गर्छु।
0: धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि। अहिले हामी छुट्टिन्छौँ। राम पुकार राय हुनुहुन्थ्यो रौतहटबाट, हामीसँग कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। हेलो,
2: नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: महोत्तरीको बर्दीवासबाट राजु शर्मा।
0: राजुजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: थ्याङ्क यू म्याडम।
0: सन्चै हुनुहुन्छ?
2: एकदम सन्चै छु।
0: आजको विषय त अब मैले भनिरहनु पर्दैन होला, राजुले सुन्नुहुन्छ सधैँ।
2: म सुन्दै थिएँ। महोत्तरीमा पानी परिरहेको छ,
0: अहिले परिरहेछ,
2: अहिले चाहिँ अलिकति आकाश उग्रियो।
0: हिजो अस्ति पर्यो कि परेन?
2: हिजो अस्ति परेन,
0: परेन। योपालि धानलाई पानी पुग्यो त
2: भने जस्तो चाहिँ भएन,
0: भएन है, कम पर्यो,
2: कम पर्यो, धेरै कम।
0: यतातिरै पर्यो नि त, रसुवातिर पर्यो, उता म्याग्दी मुस्ताङतिर पर्यो,
2: होइन?
0: एकदमै खण्ड वृष्टि भइराखेका छ काठमाडौँमा, अहिले चाहिँ घाम लागिरहेछ,
2: बिहानै
0: घाम थियो, अहिले फेरि बादल लाग्यो रे, म स्टुडियोभित्र छु। अनि आजको टपिकमा यहाँको विचार के छ, धारणा के छ, दसैँ कसरी मनाउँदै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ?
2: त्यही विषयमा थोरै बोल्न मन लाग्यो मलाई, त्यही भएर हजुरलाई म एकदम ट्राई गरी फोन गरेँ।
0: हजुर,
2: देश दुःखमा छ, अब हाम्रो एउटा अङ्गमा कतै हात काटियो, खुट्टा काट्यो भने पुरै शरीरभरि पीडा हुन्छ, त्यस्तै हो हाम्रो देशमा। एकतिर दुःख छ, अरूतिर राम्रै भए पनि कतितिर एउटा अङ्गमा त दुःख छ। तर जुन कुरा तपाईँले अहिले भन्नुभयो नि, आफ्नो खर्च कटौती गरेर बाढी पीडितको राहत कोषमा पैसा पठाइदिँदा उनीहरूलाई पनि राम्रो हुन्छ।

0: उहाँहरूलाई सजिलो हुन्छ भन्नुभयो. तर
1: होइन, मैले पैसा पैसा पठाउनु नै भनेको छैन, मैले त्यसरी भनेको छैन. हामीले के गर्न सक्छौँ, होइन, के गर्न सक्छौँ उहाँहरूको लागि?
0: हजुर हजुर, होइन, तपाईँको कुरा पनि राम्रो छ. हामी गर्न के सक्छौँ त, तर मानवता हराएको देख्छु क्या म मानवहरूमा. मानवता 30 को मुखमा दुर्घटना भएको थियो हाम्रो देशमा, होइन, 30 को मुखैमा भएको थियो. त्यतिखेर सबैजनालाई आह्वान गरेको थियो नगरबाट या समाजका बुद्धिजीवीहरूले संचार क्षेत्रहरूबाट. अनुरोध के गरिएको थियो भनेदेखि, डर खाने त्यो मनाउने पैसाहरू चाहिँ हामी बाढी पीडितलाई दिउँ भन्ने कुरा थियो. तर
1: यहाँ
0: तपाईँले धेरैले गर्नुभयो, गर्नेहरूलाई धन्यवाद दिन चाहन्छु म. तर धेरै मान्छेहरू, धेरै समूहहरूले चाहिँ महिनौसम्म डर खाएर पैसा सके क्या. अब यस्तो समाजमा मैले के देखिरहेको छु भनेदेखि, मेरै गाउँतिर एउटा मान्छेको छोरोको लास आएको थियो कि विदेशबाट. विदेशबाट लास आएको थियो, त्यहीँ त्यही दिन, जुन दिन लास आयो त्यही दिन त्यही नजिकै छिमेकमा बिहे थियो. त्यहाँ एउटा आँगनमा रुवावासी थियो, तर एउटा आँगनमा डिजे बजाएर डान्स गरियो कि. अनि मैले त्यतिखेर यस्तो सोचेँ कि मानव त छैन अब मान्छेमा. त्यही नजिकै विदेशबाट दुःखद घटना भएको छ, छोरा तन्देरी छोराको लास आएको छ, एउटा युवकको लास आएको छ. त्यो दिन डिजे नबजाएर के हुन्थ्यो, नबजाए पनि बिहे त भइहाल्थ्यो नि. त्यो मानवता रहेन कि. अब यहाँ पनि मैले त्यही देखिरहेको छु कि, त्यो बाढी पीडितमा यति दुखी थिए मान्छेहरू, हामीले सकेसम्म सहयोग गऱ्यौँ, त्यो समूह बनाएर राजकोषमा थोरै भए पनि पैसा पठाएर आफ्नोले सकेसम्म पठायौँ, हामीले सहयोग गऱ्यौँ. तर महिनौ महिनौसम्म, अब दसैँमा पनि त्यही हुन्छ, मैले पशुपतिनाथमा पनि त्यो देखिरहेको छु कि, समाज यस्तै छ कि, कतै लास जलिरहन्छ, कतै डान्स गरिरहन्छ कि, समाज यस्तै छ. तर हामीले हामी मानव भएपछि अलिकति मानवता झल्काउनु पर्छ जस्तो लाग्छ मलाई. र म सबैलाई अनुरोध गर्छु, यो शरीर कसैको पनि अमर छैन कि, अजम्बरी छैन, हामी सधैँ रहिरहँदैनौँ. त्यो विपदा हामीलाई पनि पर्छ,
1: सबैलाई पर्छ.
0: र एक दिन सबैले यो धरती छोडेर जानु छ, सबैजना माटोमा मिलिनु छ, तर पनि मानवता खोइ हामीले सहयोग गर्नुपर्छ भन्ने भावना छैन. धेरैले गर्नुभएको छ, उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, आत्मादेखि ढोग गर्छु, नमन गर्छु. तर ज जसलाई चाहिँ मानवता छैन उहाँलाई अनुरोध छ कि, प्रेम गर्नुहोस् कि, मानवलाई, मानवलाई प्रेम गर्नुहोस्, जीवलाई प्रेम गर्नुहोस्, माया गर्नुहोस्. हामी बाँचुन्जेली नै हो, मर सुतेपछि त सकियो नि, हाम्रो शरीर रहन्जेल हामीले सकेसम्म गर्ने हो भन्न चाहन्छु. यति भन्दैमा बिदा चाहन्छु.
1: धन्यवाद. राजु शर्मा हुनुहुन्थ्यो बर्दिवासबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. उहाँले भन्दै हुनुहुन्थ्यो हामीभित्र अब मानवता हराइसकेको जस्तो लाग्छ भनेर. र हामी यही भन्न चाहन्छौँ, दसैँको मुखमा छौँ हामी, कसैले दसैँको तयारी गरिरहँदाखेरि कति घरहरूमा दसैँ आउने छैन यो पालि. धेरैले आफ्ना परिवार, आफ्नो आफन्तहरू, आफ्नो एउटा सर्वस्व, आफ्नो लगानी, आफ्नो रोजगारीदेखि लिएर हरेक चिजहरू गुमाउनु भएको छ. त्यसैले उहाँहरूको यो घाउमा हामीले मलम लगाउन सक्यौँ भने सबभन्दा राम्रो हाम्रो लागि त्यो दसैँ हुनेछ. त्यसैले गर्दाखेरि हाम्रा लागि त राम्रो हुनेहरूका लागि त दसैँ फेरि पनि त आउँछ नि. त्यसैले हामीले सकेको सहयोग गर्न सकौँ भनेर भन्न चाहन्छु. र हामीभित्रको मानवता नहराओस्, हामीभित्रको मानवता नमरोस्, माता दुर्गा भवानीले हामी सबैलाई यही सद्बुद्धि देऊन् भनेर पनि म यही कामना गर्न चाहन्छु. यो कामना सँगसँगै आजका लागि हामीलाई हाम्रो स्टुडियोको घडीले बिदा हुने सङ्केत गरिसकेको छ. र 1 बजे सुन्नुहुनेछ समाचार. 1 बजेको समाचार पछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ. अहिलेका लागि भने टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेललाई धन्यवाद दिँदै म प्रज्ञा शरद बिदा हुन्छु. नमस्ते, शुभ दिन.

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाउ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेश मन्त्री सिनेटर पेनी वङबीच नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। अस्ट्रेलियाको मेलबर्नमा आज भएको उक्त द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलिया बीच लामो समयदेखि कायम रहेको घनिष्ठ मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा उहाँहरूले जोड़ दिनुभयो। सो अवसरमा अस्ट्रेलियाका विदेश मन्त्री वङले नेपालमा हालै गएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपदपछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुननिर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताउनुभयो। मन्त्री वङले बाढी तथा विपद प्रभावित नेपालका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपील गर्नुभएको छ। अहिलेको डिजिटल युगमा अझै पनि 73% नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुल तिर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो। डिजिटल भुक्तानीले नागरिकको समय र आवत जावतको खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ। साथै काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने उहाँले उल्लेख गर्नुभयो। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलिफ मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मैनखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो। मन्त्री पुनले उक्त सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत मुलुक बीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताउनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। मुलुकभर सञ्चालित सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला विस्तार भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

endless life. Nepal Telecom, Rashtrako Sanchar. अब बाँकी समाचार. आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ. विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ. शरद ऋतुमा 31 हिमालारोहणका लागि 788 जनाले अनुमति लिएका छन्. पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमालारोहणका लागि 91 टोलीका 788 जना आरोहीले अनुमति लिएका हुन्. र यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी बी कागन र जापानका केन्सो सोईलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणा सम्बन्धी खोजका लागि प्रदान गरिने भएको छ. रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले हिजो स्टकहोममा यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो. साहित्यतर्फको नोबेल पुरस्कार आज घोषणा गरिनेछ भने भोलि शान्तितर्फको पुरस्कार घोषणा हुने र अर्थशास्त्र तर्फको नोबेल स्मृति पुरस्कार आगामी सोमबार घोषणा हुने कार्यक्रम छ. रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन 2 बजे अंग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटन पोखराले सम्पादन गर्दै आइरहेका मुख्य कामहरू के छन्, नेपालमा प्राचीनतम कृषिका अभ्यासहरू कसरी पुनः सञ्चालन गर्न सकिन्छ, रैथाने कृषि पद्धति र विद्यमान समयमा प्राचीन कृषिका अभ्यासहरू कतिको सान्दर्भिक छन् जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। संवादका लागि हामीसँग हुनुहुन्छ कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटन पोखराका प्रमुख वासुदेव काफ्ले। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: हस्, धन्यवाद।
1: संवादको प्रारम्भ चाहिँ यो जो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र छ, यसको यहाँ प्रमुख हुनुहुन्छ, यो कार्यालयले सम्पादन गर्ने मुख्य कामहरू के छ, यहीँबाट शुरुआत गरौँ।
2: हस्, धन्यवाद यहाँको जिज्ञासाको लागि। हाम्रो यस केन्द्र नामबाट पनि अलिकति केही कुरा त झल्किन्छ होइन। अब यसबाट सम्पादन हुने प्रमुखमा एउटा प्रशिक्षणको कार्यक्रमहरू रहेको छ, जहाँ चाहिँ प्रशिक्षणमा अहिलेको व्यावसायिक आधुनिक कृषि पद्धतिको साथसाथै प्राचीनतम कृषि पद्धतिका राम्रा अभ्यासहरूको बारेमा नै यहाँ प्रशिक्षण हुन्छ। र प्रशिक्षणमा चाहिँ कृषकदेखिको अधिकृत स्तरका कर्मचारीहरू सम्मलाई उहाँहरूको क्षमता अभिवृद्धि कार्यक्रमहरू रहेको छ। यसै गरी अर्को मुख्य कार्यक्रममा अब हामीले फलफुलको बिरुवाहरू उत्पादन गर्ने होइन यो, अनि त्यसपछि गएर अनेक प्रदेशमा त्यसको प्रवर्धन गर्ने कार्यक्रम, अनि त्यसपछि गएर तरकारी अन्तर्गत थोरै मालेपाटन बोडीको बिउ उत्पादन कार्यक्रम, अनि त्यसपछि सृजनाको पनि जातको गोलबेडाको पनि थोरै बिउ उत्पादन कार्यक्रमहरू यस्तो रहेको छन्। तर प्रमुख रूपमा चाहिँ हामीले फलफुलको बिउहरू उत्पादन गर्छौँ। त्यसै गरी अहिले अब यो गण्डकी प्रदेशको यो गत आबमा यो पुनर्संरचना अथवा अफिसहरूको कार्यालयहरूको केही संरचनामा भए पश्चात चाहिँ अब यहाँ चाहिँ पाँचवटा शाखाहरू रहेका छन्। त्यो मध्ये अब अर्को चाहिँ अनुसन्धान तथा विकास शाखा अथवा अनुसन्धान गर्ने, यसमा चाहिँ हामीले अब ठुलो ठुलो अनुसन्धान त नागरिकले गर्छ, साना साना अनुसन्धानहरू होइन डेमोन्स्ट्रेसनका कुराहरू यस्ता कुराहरू हुन्छ, अनि त्यसपछि गएर अर्को व्यवसाय प्रवर्धनका कार्यक्रमहरू पनि रहेका छन्।
1: जस्तो यहाँले यो हामीले चाहिँ के प्राचीनतम कृषिका अभ्यासहरूका बारेमा चाहिँ अलिक प्रशिक्षणमूलक कामहरू गर्छौँ, गतिविधिहरू गर्छौँ भन्नुभयो नि।
2: हजुर,
1: नेपालमा प्रचलनमा रहेका प्रचलित प्राचीन अभ्यासहरू के कस्ता थिए, त्यस्ता अभ्यासहरू पुनर्जीवित गर्न फेरि पुनर्सञ्चालन गर्न कत्तिको सम्भव छ, अलिकति बताइदिनुहोस् न यस बारेमा।
2: यहाँले भन्नुभयो जस्तै वास्तवमा नेपालको प्राचीनतम कृषि संस्कृति असाध्य समृद्ध थियो। अब यसको केही अभ्यासहरू अहिले पनि त्यो प्र्याक्टिसमा छ, अहिले पनि प्रचलनमा छ। जस्तै वैदिक कृषि पद्धति जुन चाहिँ मैले बेलामुखमा उठानु पनि गर्छु, अनि त्यसपछि गएर प्राङ्गारिक कृषि पद्धति भयो, अनि त्यसपछि गएर अर्को अहिले चाहिँ बुद्ध कृषि पद्धति भनेर जुन चाहिँ अलिकति यो नन भायोलेन्स अथवा इकोलोजीलाई होइन पर्यावरणलाई ख्याल गरेर गर्ने भन्ने कृषि पद्धति हो, र अर्को चाहिँ पर्यावरणीय कृषि पद्धति भनेर, यी चाहिँ एकदम प्राचीनतम कृषि संस्कृति हुन् नेपालकै, रैथाने कृषि संस्कृति हुन्। अब यस अन्तर्गत चाहिँ फेरि अब पर्माकल्चर भनेर पनि आएको छ, जुन चाहिँ हाम्रोसँग मिल्दोजुल्दो छ होइन। त्यसपछि गएर अर्को बायोडाइनामिक फार्मिङ भन्ने पनि आएको छ, जुन चाहिँ हाम्रो प्राचीन कृषि पद्धतिसँग मिल्दोजुल्दो छ, यद्यपि शब्दहरू चाहिँ बाहिरबाट आयातित शब्दहरू हुन्। भनेपछि यस्ता
1: परम्परासँग जोडिन्छ
2: यस्ता कृषि पद्धतिहरू चाहिँ अभ्यासमा छन् र यो प्रचलनमै रहेको छ अझै पनि।
1: जस्तो यहाँले यसरी बताइरहँदाखेरि आज भोलि चाहिँ नि देशव्यापी रूपमा उठेको एउटा के छ भने रैथाने कृषि,
2: हजुर,
1: अर्ग्यानिक उत्पादन,
2: हजुर,
1: अर्ग्यानिक खानेकुरा,
2: हजुर,
1: यस्तो खालको कुरा अलिक बढी उठ्छ क्या अहिले,
2: हजुर,
1: गाउँदेखि सहरसम्म उठ्या छ।
2: हजुर,
1: यो रैथाने कृषिका बारेमा अलिकति बताइदिनुहोस् न।
2: यहाँले उठानु गर्नुभएको विषय अत्यन्त सान्दर्भिक छ। जस्तै अब खानेकुराको सन्दर्भमा अथवा रैथाने कृषि पद्धतिको सन्दर्भमा मैले के भन्छु भनेदेखि, अब जुन हाम्रो परम्पराबाटै भएका कृषि पद्धतिहरू जुन चाहिँ अत्यन्त वातावरण मैत्री कृषि पद्धति, अनि त्यसपछि गएर मानव स्वास्थ्य अथवा सम्पूर्ण प्राणी जगत यो मैत्री कृषि पद्धति हुने यिनीहरू, यसमा चाहिँ के भन्दाखेरि हाम्रो स्थानीय रूपले उत्पादन हुन सक्ने होइन बाली अथवा जैविक विविधता जुन छ त्यसको संरक्षण गर्ने, त्यसको प्रवर्धन गर्ने, त्यसपछि गएर यो अहिले चाहिँ जुन यो रासायनिक उसले गर्दाखेरि होइन अव्यवस्थित प्रयोगको, त्यसको व्यवस्थित प्रयोग भए त यसलाई चाहिँ एक्सेप्ट गर्न स्वीकार गर्न सकिन्छ, तर अव्यवस्थित प्रयोगले इन्डिस्क्रिमिनेट युज भन्छ होइन, त्यसले चाहिँ अलिकति यो पर्यावरणमा मानव स्वास्थ्यमा यो भयावह स्थिति पैदा गरेको पनि छ। यस्तै गरी माटोको स्वास्थ्य, हाम्रो सोइल हेल्थ भन्छौँ हामीले, माटोको स्वास्थ्य पनि बिग्रेको अवस्था छ। त्यस कारणले गर्दा यसलाई नै करेक्सन गर्नको लागि, अथवा हाम्रो पहिला चाहिँ यस्तो थिएन तर यो अहिलेको हरित क्रान्तिपछि अथवा अहिले आधुनिक कृषि पद्धतिले निम्त्याएका केही यो इस्युहरू समस्याहरू हुन्, यसलाई चाहिँ समाधान गर्ने उपाय भनेको राम्रा हाम्रा परम्परागत रैथानी कृषि पद्धतिका राम्रा अभ्यासहरूलाई अनुसरण गर्दै र यसमा चाहिँ अहिलेको नयाँ कृषि पद्धतिले अमूल्याएका अथवा अनुसन्धान गरेका पद्धतिहरूमा यसमा यसलाई इटा थप्ने काम चाहिँ गर्नु पर्यो, होइन
1: अनुसन्धानहरू पनि आत्मसात
2: गर्नु पर्यो। तर प्राचीनतम कृषि संस्कृतिका राम्रा अभ्यासहरूलाई चाहिँ हामीले छोड्नु हुँदैन, बिर्सनु भएन, छोड्नु हुँदैन भन्ने चाहिँ मेरो एउटा तर्क रहेको छ, मेरो अध्ययन पनि रहेको छ यसमा।
1: तर जस्तो अहिले यहाँहरूको यो कार्यालयको नामसँगै जोडिएको छ कृषि व्यवसाय,
2: हजुर
1: होइन
2: हजुर,
1: अहिलेको कृषि व्यवसायमा एउटा प्रतिस्पर्धाको युग सुरु भएको छ,
2: हजुर
1: होइन, व्यवसायीहरूले जता पनि नाफा खोज्ने प्रचलन बढ्यो,
2: हजुर हजुर।
1: यस्तो बेलामा कृषि व्यवसाय चाहिँ अत्यन्त प्रतिस्पर्धी भइरहेको बेलामा यहाँले भन्नुभएका यी जो प्राचीनतम एउटा अभ्यासहरू छन् कृषिका, रैथाने कृषि पद्धतिहरू छन्,
2: यी
1: अवलम्बन गर्न चुनौतीपूर्ण छैन?
2: होइन, यसो छ, अब कतिपय अवस्थामा चुनौतीपूर्ण लाग्न पनि सक्छ, तर यसलाई गहिरेर अध्ययन गर्यौँ भनेदेखि, जस्तै प्राचीनतम कृषि संस्कृतिमा हाम्रो संस्कारमा जस्तै पर्यावरण नाशेन नश्यन्ति सर्वजन्तव, पर्यावरणलाई जोगाउनु पर्छ, पर्यावरण नाश भयो भनेदेखि होइन सबै प्राणीमा क्षयीकरण हुन्छ अथवा यसले हानि गर्छ भनेर भनेका सन्दर्भका कुराहरू, होइन, कृषि मूलम हि जीवनम, कृषि नै जीवनको मूल आधार हो भनेका कुराहरू, त्यसपछि गएर हाम्रो यो बिउहरू प्राचीनतम भनौँ न हाम्रा रैथाने बिउहरू संरक्षण गर्ने कुराहरू, भूपाला अथवा रक्षम काले देयम प्रकृतिताम बीज राशि पराश्रय कृषिस्तु प्रथमम धर्म, कृषिको पहिलो धन भनेको बिउ हो, बिउ बिजनलाई संरक्षण गरौँ, होइन, यसमा चाहिँ राज्यको कर्तव्य हुन आउँछ भनेका कुराहरू, अनि त्यसपछि गएर माता भूमि पुत्र हम पृथ्व्या भनेर जुन धरतीलाई चाहिँ एउटा माताको रूपमा संरक्षण गर्नुपर्छ, यसको प्रबन्धन गर्नुपर्छ, यसको चाहिँ उर्वरा शक्तिलाई नाश हुन दिनुहुन्न भने जस्ता कुराहरू त यो जहिले पनि कहिले पनि यो पुरानो नहुने र आउटडेटेड नहुने भनौँ न अहिलेको भाषामा भन्दाखेरि नहुने कुरा हुन्, यस्ता कुराहरू चाहिँ
1: लागू गर्न कठिन हुन्छ कि
2: होइन व्यावहारिक रूपले? अहिले पनि तपाईँको यस्ता कुराहरू चाहिँ के भन्दाखेरि थोरै कता कता क्षयीकरण भएको अथवा यसमा चाहिँ भनौँ न यो हरित क्रान्तिपछि आधुनिक कृषि पद्धतिले गर्दाखेरि उत्पादन मात्रै बढाउने भन्ने सन्दर्भमा मात्रै भएको सन्दर्भमा यसलाई चाहिँ अब पछिल्लो समय चाहिँ होइन, उत्पादन बढाउनुको साथसाथै मानव स्वास्थ्य र पर्यावरणलाई पनि जोगाउनु पर्छ भन्ने पनि साथसाथै आएको छ। अहिले त अब केन्द्रमा हाम्रो मन्त्रालयको नामै कृषि वन तथा पर्यावरण मन्त्रालय भनेपछि यो कुराहरू त अहिले पनि नामलेबाट नै एउटा सान्दर्भिक कुरा हुन्छ। पर्यावरण शब्द आफैमा मैले अहिले पनि भनिसके एउटा संस्कृत शब्द हो, कृषि शब्द पनि, मतलब यस्ता यस्ता कुराहरू चाहिँ यो सान्दर्भिक भएर यो कुराहरूको उठान भएको छ अहिले, र त्यसपछि गएर मन्त्रालयको नाम अथवा यसका काम कर्तव्य अधिकारका कुराहरू, अहिले पर्यावरणीय कृषिको अवधारणा पनि आएको छ जुन मन्त्रालयमा पेश पनि भएको छ, रैथानी कृषि पद्धतिका कुराहरू, र यो नीतिगत रूपमा र कार्यक्रममा पनि यस्ता कुराहरूलाई यो वार्षिक कार्यक्रममा अथवा योजनाहरूमा समेटिएकोले गर्दाखेरि यो सान्दर्भिक छ भन्ने लाग्छ।
1: अब यहाँ व्यक्तिगत हिसाबले चाहिँ पर्यावरणीय कृषि, कृषिका प्राचीनतम अभ्यासहरू,
2: हजुर,
1: रैथानी कृषि पद्धतिका बारेमा लामो समयदेखि लेख्दै बोल्दै अब तालिम केन्द्रमै भएको बेलामा तालिम समेत सञ्चालन गर्दै आउनु भएको अत्यन्त अनुभवी हुनुहुन्छ, त्यसमाथि गण्डकी प्रदेश सरकारको सहसचिव हुनुहुन्छ, सम्बन्धित यो कार्यालयको यहाँ प्रमुख हुनुहुन्छ, अब यहाँले भन्नुभएका यी प्राचीनतम कृषिका अभ्यासहरू, रैथाने कृषि पद्धतिहरूका बारेमा यिनलाई समेट्ने खालका र यो तर्फ नेपालको कृषिलाई डोर्याउने, यो गण्डकी प्रदेशको कृषिलाई यतातर्फ डोर्याउने गरी बनेका केही नीतिगत योजनाहरूका बारेमा बताइदिनु।
2: यो छ, पहिला म केन्द्रमा कृषि तथा पशु विकास मन्त्रालय हुँदाखेरि पनि मन्त्रालयमा बसेर अनि त्यसपछि कृषि विभागमा उपमहानिर्देशक हुँदै अहिले चाहिँ यो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेशमा कार्यरत रहेको छु। यहाँ हुँदाखेरि केन्द्रदेखिको यो प्रदेश स्तरमै यो पर्यावरण कृषि सम्बन्धीको त प्राङ्गारिक कृषि सम्बन्धी प्रवर्धन कार्यक्रमहरू र रैथाने कृषि पद्धति, रैथाने बिउ संरक्षणका कार्यक्रमहरू चाहिँ रहेका छन्, र गण्डकी प्रदेश सरकारको पनि अहिले दोस्रो पञ्चवर्षीय योजना चल्दैछ, दोस्रो पञ्चवर्षीय योजनामा चाहिँ जलवायु मैत्री कृषि प्रवर्धन कार्यक्रम भनेर जुन चाहिँ पञ्चवर्षीय योजनामै यो कुराहरू समेटेको छ। यसै गरी हाम्रो नीतिगत कार्यक्रममा अथवा वार्षिक कार्यक्रमहरूमा पनि होइन मन्त्रालय अन्तर्गतका कार्यक्रमहरूमा यो जलवायु मैत्री कृषि गाउँ कार्यक्रम भनेर सुरुवाती चरणमा त अझै मुख्यमन्त्री जलवायु मैत्री कृषि गाउँ कार्यक्रम भन्ने थियो, अहिले चाहिँ जलवायु मैत्री कृषि प्रवर्धन कार्यक्रम भनेर यसरी विभिन्न जिल्लाहरूमा यसरी सञ्चालित छन्। यो अन्तर्गत चाहिँ भगारो सुधारका कार्यक्रमहरू, थोपा सिंचाइका कुराहरू, अनि त्यसपछि रैथाने बारी प्रवर्धन प्रवर्धन, रैथाने बिउ संरक्षण र प्रवर्धनका कुराहरू, फिल्ड जिन ब्याङ्क प्रवर्धनका कुराहरू, होइन रैथाने पशुपन्छी आनुवंशिक स्रोतको व्यवस्थापनको कुराहरू, यी सबै कुराहरू चाहिँ यसरी हाम्रो नीति तथा कार्यक्रममा समेटिएको छ र वार्षिक योजना अथवा वार्षिक कार्यक्रम पनि छ। यसै गरी हाम्रो यहाँ पनि तालिम कार्यक्रममा पनि यस्ता विषयवस्तुहरूमा आधारित रहेर पनि विभिन्न हामीले प्रशिक्षणको कार्यक्रम गर्छौँ, जसले गर्दाखेरि यो सम्बन्धी प्राचीनतम कृषिका राम्रो अभ्यासहरू सम्बन्धीको र अनि यसमा जोडेर आधुनिक कृषि पद्धतिलाई पनि जोडेर यी दुईटालाई सँगसँगै लानुपर्छ, सँगसँगै हिँडाउनुपर्छ, होइन एउटै रथका दुईटा पाङ्रा हुने यिनीहरू छोड्नु हुँदैन भन्दा सँगसँगै लगेर प्रवर्धन गर्ने कार्यक्रम नीति तथा कार्यक्रम रहेको छ।
1: तर एकातर्फ कृषिमा यसरी चाहिँ दिनानुदिन नयाँ इनोभेसनहरू, अनुसन्धानहरू, रिसर्चहरू भइराखेको छ,
2: हजुर,
1: अर्कोतर्फ यहाँ भन्नुहुन्छ अर्थात् आम मानिसको आज एउटा अनुभूति के भइराखेको छ भने प्राचीनतम अभ्यासहरू छोड्नु हुँदैन,
2: हजुर,
1: छोड्दा गल्ती हुन्छ, तिनलाई अवलम्बन गर्नुपर्छ,
2: हजुर,
1: पुनः त्यसलाई चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने यहाँको छ। यो कसरी जोड्ने यो आजको नयाँ इनोभेसन र प्राचीन अभ्यास?
2: अब यसो छ, यसलाई कसरी जोड्न सकिन्छ? यसरी जोड्न सकिन्छ, अब अहिले चाहिँ कस्तो भन्नला भने अब हामीले जुन रासायनिक विषादी मलको कुरा गर्दाखेरि अब अहिले पनि यो चालु आर्थिक वर्षमा पनि होइन 32-33 अरब रुपियाँ चाहिँ रासायनिक मलको लागि मतलब अनुदानको लागि यसरी सरकारले छुट्याएको अवस्था छ। यसै गरी करिबन 3 अरबको हाराहारीमा रासायनिक विषादीहरू यसरी होइन आयातित हुने प्रयोग हुने अवस्था रहेको छ। अब यस्तो कुराहरूलाई यसले गर्दा पर्यावरणमा नोक्सान हुने कुराहरू अनि त्यसपछि गएर मानव स्वास्थ्यमा हानि गर्ने कुराहरू छ नि, यो रोक्नको लागि अथवा यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि अब मन्त्रालयले होइन केन्द्रमा होस् अथवा प्रदेशमा होस् स्थानीय तहमा होस् अब बिस्तारै हाम्रा प्राचीनतम कृषि अभ्यास जस्तै ढैँचाको प्रयोगको कुराहरू, हरियो मल होइन हरियो मलको प्रयोग कुराहरू, गोठे मलको प्रयोगको कुराहरू, एजोलाको प्रयोगको कुराहरू गर्न सक्ने जुन चाहिँ पहिलादेखि गरिआएको तर बिचमा कता कता यो यी कुराहरू अलिकति यसको प्रयोगमा न्यूनीकरण भएको अथवा के हो भने जस्तो त्यो छ। तर अहिले चाहिँ फेरि यो कार्यक्रममा समेटिएको छ, कृषि मन्त्रालयले पनि अब यसलाई चाहिँ यो कार्यक्रमलाई सूचना मार्फतै लै अब हरियो मलको प्रवर्धन गरौँ भन्दा मतलब यसरी विभिन्न यसरी अब आएको छ। अब यो अवधारणा चाहिँ फेरि पुनर्जीवित भनौँ न, यो नभएको अथवा हराएकै त होइन तर सुसुप्त अवस्थामा रहेको अवधारणा थियो, यो सुसुप्त अवस्थामा रहेकोलाई होइन यसको चाहिँ यो राम्रो अभ्यासहरूलाई त पुनर्जीवित गर्नुपर्छ है। यसले चाहिँ हाम्रो पर्यावरणलाई, मानव स्वास्थ्य, सम्पूर्ण जगतको लागि चाहिँ हितकारी कुराहरू हो, त्यस कारणले गर्दा अनुसन्धानका कुरा थप्दै त्यसलाई पनि पुनर्जीवित गर्दै सँगसँगै जानुपर्छ भनेर अब जनचेतना आएको छ र सरकारको नीति तथा कार्यक्रममा नि यो कुराहरू चाहिँ समेटिन थालिएको छ।
1: अब यो हामी संवादको अन्तमा छौँ,
2: हजुर,
1: अन्ततिर चाहिँ तपाईँ जुन अब यो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्रको जुन प्रमुखको रूपमा हुनुहुन्छ,
2: हजुर,
1: यो कार्यालयले यहाँले भन्नुभएको यो जुन पर्यावरण जोगाउँदै पुराना चाहिने कृषिका अभ्यासहरूलाई आत्मसात गर्ने गरिकन
2: हजुर
1: जस्तो तालिम त गरिरहनु भएको छ,
2: हजुर हजुर,
1: अन्य कामहरू के गरिरहनु भएको छ तालिम सहित?
2: यो कार्यालयबाट अहिले पनि मैले थोरै सुरुमा अलि थोरै त भनेको थिएँ, अब यो पर्यावरणीय कृषि अथवा प्राचीनतम कृषि पद्धति जुन वैदिक कृषि पद्धति मैले भन्ने गर्छु होइन यसको अभ्यासमा भएका राम्रा अभ्यासहरूलाई जोड्ने गरेर हाम्रो पाठ्यक्रम निर्माणका कुराहरू यसमा पनि अब थालनी भएको छ र अनि तालिमका प्रोग्राम पनि सुरुवात भइसकेका छन्
1: वैदिक कृषि समेटिएर
2: होइन यो कुरा छ। अब यसै गरी चाहिँ अब हाम्रो यो पर्यावरणलाई नै जोगाउने गरी अनि त्यसपछि गएर फलफुलको बिरुवाहरू उत्पादन कार्यक्रम जुन चाहिँ सम्बन्धमा एकदम महत्वपूर्ण कुरा हो होइन पर्यावरणलाई जोगाउनु पर्छ भन्दा एउटा फलफुलको उत्पादनका कार्यक्रमहरू र फलफुल उत्पादन प्रवर्धनका कार्यक्रममा विभिन्न पालिकाहरू मार्फत होइन यसरी सञ्चालन भएका छन्। यसै गरी अब हामीले म यहाँ कार्यालय प्रमुख भएर आइकन हुन त म पहिला पनि कार्यालय प्रमुख थिएँ, केही इनोभेटिभ कामहरू होइन सुरुवाती भएको थियो र अहिले पनि अब अलिकति हामीले लेबरसँगको समन्वयमा अलिकति पर्यावरणीय कृषि झल्किने हिसाबको फिल्डको फिल्ड स्तरमा हामीले एउटा पर्यावरणीय कृषिको अवधारणा झल्किने किसिमको फिल्ड स्तरमा नै कार्यक्रम गर्ने र अनि एउटा तालिम प्रोग्राममा नै सहयोग होस् भन्ने हिसाबले जिन ब्याङ्कै त होइन तर एउटा सिड ब्याङ्क जस्तो होइन त्यो स्थापना गर्नको लागि उहाँको समन्वयमा केही कार्यक्रमहरू सुरुवात भइसकेको छ भनेदेखि मैले चाहिँ अब यसमा आफूले बोल्ने मात्र होइन कि कार्यक्रममै त्यसलाई इनबिल्ड गरेर कसरी गर्न सकिन्छ नीतिगत रूपमा र कार्यक्रममै समावेश गरेर त्यसलाई प्रवर्धन गर्नेतर्फ चाहिँ म र मेरो नेतृत्वको मेरो कार्यालयको सबै टिमहरू चाहिँ एकदम हामी लागेका छौँ लागिपरेका छौँ।
1: अब कृषि वन तथा पर्यावरण मन्त्रालयमा
2: हजुर
1: गण्डकी प्रदेश सरकारमा पनि
2: हजुर
1: नेपालको चाहिँ यो कृषि क्षेत्रको समग्र यसको चाहिँ संरचनाभित्र वासुदेव काफले
2: हजुर
1: यहाँलाई चाहिँ एउटा वैदिक कृषिको एउटा अभियन्ताको रूपमा चिन्ने बुझ्ने गरिन्छ। त्योभन्दा बाहिर पनि यहाँका लेख रचनाले प्रभाव पार्दै गएको छ सामाजिक हिसाबले आम कृषक वर्गमा कृषि व्यवसायमा संलग्न आम चाहिँ मानिसहरूको बीचमा एउटा यो वैदिक कृषिको बारेमा यसको एउटा नयाँ इनोभेसनसँग प्राचीनतम अभ्यासहरू कसरी जोड्ने भन्ने बारेमा यहाँ यहाँका लेख रचनाहरूले धेरै स्थान पाउँदै आएका पनि छन्। यहाँले जुन यो अभियानको रूपमा भनौँ न एक
2: हिसाबले
1: सुरु गर्नुभएको छ वैदिक कृषि, यो वैदिक कृषिलाई आम मानिसले कृषि पेसामा भएका नभएका, प्राचीन अभ्यास थाहा पाएका नपाएका, कर्मचारी तन्त्रमा भएका, सबैले बुझिने गरिकन वैदिक कृषिको बारेमा बताइयो।
2: वैदिक कृषि हुन त यो विभिन्न शब्दावली छ, जुन अब प्राङ्गारिक कृषि भनौँ होइन, त्यसपछि पर्यावरणीय कृषि, बायोडाइनामिक फार्मिङ अथवा यी सबै कुराको जननी मैले अध्ययन गर्दै गरेर फेला पारेको, यी सबैको जननी भनेको अथवा वैदिक कृषि पद्धति हो। वैदिक कृषि पद्धतिमा यी सबै कुराहरू समेटेका छन् होला, यसमा चाहिँ थोरै अध्ययन गरेर अनुसन्धान गरेर होइन थप्ने कामहरू, त्यो कुरा विषयवस्तु थप्ने काम त भएका छन्, अहिले
1: इनोभेसन
2: त भएका छन्, तर त्यसको जननी अथवा त्यसको बेस भनेको वैदिक कृषि पद्धति हो, जसले चाहिँ पर्यावरणको लागि, इकोलोजी भन्छौँ हामीले, पर्यावरण जोगाउने कुराहरू, मानव स्वास्थ्य बचाउने कुराहरू, माटोको सोइल हेल्थका कुरा बचाउने कुराहरू, यी सम्पूर्ण कुराहरू चाहिँ समेटिएर कृषिलाई प्रवर्धन गर्ने भन्ने कुराहरू छ। होइन प्राचीनतम उसमा पनि हेर्दाखेरि हाम्रो तपाईँको कृषि संस्कृति हेरौँ भनेदेखि हाम्रो यहाँबाट नेपालबाट विभिन्न ठाउँमा कृषि उपजहरू निर्यात भएको अवस्था, नेपालको उन कम्बलका कुराहरू, उयो चाणक्य अर्थशास्त्रमा, कौटिल्य अर्थशास्त्रमा पनि यस्ता कुराहरू उल्लेख भएको छ। त्यसपछि वेदमा पनि पर्यावरणका कुराहरू अथवा चाहिँ तपाईँको अथर वेदमा तपाईँको भूमि सूक्त भन्ने छ, कृषि सूक्त भन्ने छ, होइन त्यसमा चाहिँ यस्तो यो कुराहरू सबै कुराहरू चाहिँ उल्लेख भएका छन्। भनेपछि यसको बेस भनेको त्यही नै हो, जुन पर्यावरण जोगाऊ, माटो बचाऊ, मान्छेको स्वास्थ्य बचाऊ, कृषिको उत्पादन र उत्पादकत्व यी कुरालाई मध्यनजर गर्दै बचाऊ भन्ने कुराहरू छ। त्यो चाहिँ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको कुरा जनाउँछु र विभिन्न कार्यक्रमहरूमा मैले यो बारेमा प्रस्तुति होइन अन्तर्राष्ट्रिय सेमिनार गोष्ठीहरूमा पनि गरेको छु र अहिले विश्वविद्यालयहरूमा पनि यो यसको पाठ्यक्रम राख्नेको सुरुवात भइसकेको छ। यो चाहिँ तपाईँको मेरै पहलमा र हाम्रो टिम छ होइन, टिमको पहलमा, जस्तै काठमाडौँ विश्वविद्यालयको BSc AG प्रोग्राममा पनि यो विषयको अध्ययन हुन्छ। त्यसपछि मधेस कृषिविद विश्वविद्यालय पनि मैले पाठ्यक्रम निर्माणमा सहयोग गरेर त्यो वैदिक कृषिका विषयवस्तु होइन, यसको अन्तर्निहित विषयवस्तु, यसको प्रिन्सिपल कुराहरू त्यहाँ पनि पढाइ हुन्छ र अहिले चाहिँ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पनि यो कुराको बहस चलेको छ र इकोलोजिकल एग्रिकल्चर भन्ने विषयमा यसलाई राख्नको लागि चाहिँ पहल भइरहेको छ। यसमा मैले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गरेको छु र यसमा सबै सरकारहरूको एउटा सहयोग होइन र चासो पनि रहेको छ।
1: हस्, यहाँले यो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्रले सम्पादन गर्ने कामहरू मात्रै होइन कि नेपालका प्राचीनतम कृषि अभ्यासदेखि आजको कृषिमा भइरहेको नयाँ अनुसन्धानसम्मका मूलत वैदिक कृषि बारेमा धेरै नै महत्त्वपूर्ण कुराहरू राख्नुभयो र आफ्नो महत्त्वपूर्ण समय कृषि सम्वादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार।
1: आजको कृषि सम्वादमा हामीसँग हुनुहुन्थ्यो नेपालमा वैदिक कृषिका एकजना अभियन्ता, गण्डकी प्रदेश सरकारका कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटन पोखराका प्रमुख वासुदेव काफ्ले। आजलाई कृषि सम्वाद यति नै। कार्यक्रमबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौं। अबको करिब 2 बजेसम्म सुनाउँदैछौ केही आधुनिक गीतहरू। पहिला सुनौ दीप तारा ताम्राकार र शिखर प्रधानको स्वरमा दिनेश सुब्बाको रचना रहेको छ भने गणेश परियारको संगीत।

अहिले सुन्नुभयो अरविन्द मालाकारको स्वर, श्री विक्रम राणाको रचना, दीपक जंगमको संगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यति बेला यहाँहरूले सुनिरहनु भएको छ विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीतहरू। यो क्रम निरन्तर रूपमा यसै गरी जारी रहनेछ करिब 2 बजेसम्म। अबको पालोमा सुनाउँदैछौ फतेमानको स्वरमा रहेको यो अर्को गीत, कृष्ण सिटौलाको रचना रहेको छ भने गणेश परियारको संगीत।

अहिले सुनायौँ तारादेवी र योगेश वैद्यको सुर, राममान त्रिषितको रचना, नातिकाजीको सङ्गीत. अब सुनाउँदैछौँ यो अर्को गीत सत्यनारायण राज भण्डारीको स्वरमा. हरिहरमान नकर्मीको रचना रहेको छ भने सत्यनारायण राज भण्डारीकै सङ्गीत.

अहिले सुनायौं मुरलीधरको सुर, विकल नेपालको रचना, विजय सिंह मुनालको संगीत। अब सुनाउँदैछौ प्रेमध्वज प्रधानको सुर, गौरी नेवाको रचना रहेको छ भने संगीत रहेको छ सिके रसाइलीको।

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौं नुपुर भट्टाचार्यको स्वरमा राममान त्रिषितको रचना रहेको छ भने शिवशंकरको संगीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक दुई बजे अंग्रेजीमा समाचार प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विमला राई।

प्रस्तुत छ आज रेडियो नेपाल भागवती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी।

एकैछिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। करिब तीन बजेसम्म, तीन बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सर्वी डोलु किल्यारी सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बीबीसी नेपाली सेवाको लाइफ लाइन कार्यक्रम बीबीसी हातेमालो सुन्नुहुनेछ। 5:30 लोकदोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनु स्वदेश गान योगेश वैद्यको स्वरमा चुडामणि देवकोटाको रचना रहेको छ भने शक्ति बल्लभको संगीत. यो गीतपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल

हेलो हाय नमस्कार. कार्यक्रम सम्झना र सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका ती सम्झना. तपाईँ यति बेला आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफ्नै देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, आफन्तसँग हुनुहुन्छ या आफन्तबाट टाढा हुनुहुन्छ, जहाँ जता भए पनि मनभरि सम्झना सन्देश हुनसक्छ. त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना र सन्देशमा. कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ. 42 11 721, 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ. तपाईँ यही फोनबाट सम्पर्क गरेर सम्झना सन्देश दिन सक्नुहुन्छ. यति भन्दै गर्दा अब भने तपाईँका माझमा राख्दैछु यो साङ्गीतिक कोसेली विनोद बाजुरेली र शान्ति श्री परियारको स्वरमा रहेको छ यो गीत. पछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: हजुर, हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। सम्झना सन्देशमा अब भने तपाईँका टेलिफोन रिसिभ गर्नतर्फ हामी लागिरहेका छौँ। आजको पहिलो कलर हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, उहाँलाई स्वागत छ। हेलो
1: हेलो, गुड आफ्टरनून है, नरपुरदेखि साजन महतो।
0: हजुर हजुर, नमस्कार साजनजी, सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छ नि। हजुर कस्तो हुनुहुन्छ नि त?
0: ठिकठाक छु म पनि है। अनि साजनजी,
1: हजुर
0: नवलपुरमै हुनुहुन्छ?
1: हजुर हजुर
0: हजुर। के गर्दै हुनुहुन्छ यति बेला?
1: यति बेला भैँसी चराउँदै हजुरहरूको प्रोग्राम सुन्दै बसेको नि त हजुर।
0: हजुर, भनेपछि टक्क भैँसीहरू चरिरहेछन् जङ्गलको छेउछाउमा होइन, कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर
0: हजुर हजुर। साजनजी
1: हजुर,
0: कस्तो लाग्छ कार्यक्रम सुन्दाखेरि?
1: ए, कार्यक्रम त एकदम राम्रो हजुर है, यति भन्दा कतै हजुर है।
0: आफ्ना आफन्तलाई सम्झन पाइन्छ, सन्देश दिन पाइन्छ होइन?
1: हजुर
0: हजुर। कस्तो छ मौसम नवलपुरको?
1: नवलपुरतिर तपाईँको अहिले घाम लागिरहेको छ, पानी पर्ला पर्ला जस्तो भइरहेको।
0: ए, भनेपछि घाम अनि धुम्म धुम्म त्यस्तो जस्तो भइरहेछ।
1: हजुर
0: हजुर। अब सम्झना सन्देशतिर लागौँ है त।
1: ल, सर्वप्रथम हजुरलाई है
0: हजुर थ्याङ्क यू।
1: अनि ओमडी सापकोटा, रामबहादुर खड्का
0: हजुर,
1: सुरज भण्डारी,
0: हर्कवीर
1: सन्त्याल, अनि तपाईँको गुडु बनिया, शान्ति बराल, भरत अधिकारी, गणेश गुरुङ, शङ्करमान परियार, राजा राम राय माझी, अनि मलाई चिन्ने नचिन्ने जम्मैजना लागेर है।
0: हजुर हजुर, हाम्रो साजनजीको पनि थुप्रै भइसक्यौँ सम्झने मान्छेहरू होइन? साजन महतो हुनुहुन्थ्यो नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ आफ्ना आफन्तको लागि सम्झना सन्देश दिएर। म फेरि पनि टेलिफोन तर्फ लाग्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो, कोही हुनुहुन्छ तर उहाँको टेलिफोनले साथ दिएको छैन, बोल्न खोज्दै हुनुहुन्छ, आवाज त्यति राम्रो आएको छैन। जो जहाँबाट हुनुहुन्छ एकपटक टेलिफोन राख्नुहोस्।
2: हेलो नमस्कार।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम।
2: हजुर, म पासपोर्ट रविबाट सङ्गीता।
0: सङ्गीता
2: हजुर,
0: कहाँबाट रे सङ्गीताजी?
2: रवि
0: हजुर, पाँच थरबाट।
2: हजुर,
0: कस्तो छ पाँच थरतिर? धुमिरहेछ पाँच तारिकतिर पनि, पानी पर्ला जस्तो भइरहेछ मौसम। हजुर हजुर। अनि हाम्रो सङ्गीताजीलाई कार्यक्रम आउँछ भन्ने थाहा थियो? ए, साथीले जानकारी दिनुभयो आयो कार्यक्रम भनेर होइन? सङ्गीताजी मौसम धुम्म धुम्म छ भन्नुभयो, अरू सब ठिकठाक छ भन्नुभयो होइन? रेडियो नेपाल सुनिरहनु भएको थियो यहाँले? आज सुन्नुभएको थिएन, साथीले भन्नुभयो, टेलिफोन गर्नुभयो। हजुर, अब साथीलाई भनौँ न, आफ्ना आफन्तलाई सबैलाई सम्झना सन्देश दिनको लागि कहाँ र कसलाई सम्झाउनुहुन्छ यहाँले?
2: विशेष गरेर सम्झना सन्देश हजुरहरूलाई सम्झना होइन, अनि त्यसले गरेर काठमाडौँतिर हुनुहुन्छ प्यारो साथी आन्टीसँग बाँच्नुभयो पनि धेरै सम्झना, प्लस हाम्रो साथी हुनुहुन्छ दिल्सा राई इलामतिर, उहाँलाई पनि धेरै धेरै सम्झना, अनि त्यसले गरेर प्यारो साथी हुनुहुन्छ निर्मला राई, कृष्ण तामाङ, अनि त्यसले गरेर मिना चामलिङ हुनुहुन्छ, लगायत जो जतिले हुनुहुन्छ
0: बाई। सङ्गीताजी हुनुहुन्थ्यो हामीसँग पाँच थरबाट, हाम्रो माझबाट छुटिसक्नु भएको छ, गइसक्नु भएको छ। फेरि पनि म टेलिफोन तर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
3: हजुर, म आशिष नयन बसुन्धरा।
0: हजुर, के छ आशिषजी?
3: एकदम ठिकठाक छ, पानी पोखर परेर रहँदैछ अहिले।
0: ए, बसुन्धरातिर पानी पर्यो?
3: हजुर, परेर अहिले रहेको छ, चिसो चिसो मौसम छ है। हजुरहरू सन्चै हुनुहुन्छ?
0: एकदम ठिकठाक छौँ हामी सबैजना।
3: हजुर
0: आशिषजी।
3: हजुर,
0: पानी पर्दा कस्तो अनुभूति हुन्छ?
3: पानी पर्दा त अहिलेको समयमा त ठ्याक्कै भन्दा अब चिसो चिसो जाडो जाडो जस्तो अनुभूति भइरहेछ।
0: हजुर,
3: अब भए पनि अब यहाँ अहिले काठमाडौँमा हुँदा चाहिँ यो गाउँघरतिरको याद आउने, अब गाउँघरमा यो पहिला पहिला होइन घरहरूमा टिनको जस्ताहरू यो पानी पर्दाखेरि बज्ने, झमझम पानी पर्दाखेरि, यहाँ त त्यस्तो त छैन तर पनि यो पानीले चाहिँ यो अलिकति पुरानो होइन बाल्यकालतिर चाहिँ याद चाहिँ गराउँछ
0: है कलाएर पानी दर्किने जस्ताको पाताबाट टिनको पाताबाट चाहे पानीको धारा खस्ने होइन टङ टङ टङको आवाज आउने होइन त्यो चाहिँ सम्झना गराउँछ तपाईँलाई काठमाडौँ हुँदाखेरि पनि आशिषजी अब हामी सम्झना सन्देशतिर लागौँ
3: हुन्छ विशेष गरी हजुर नेपाल इन्टायर टिमलाई नै शुभ दिनको कामना गरे अनि त्यसो गरी साथीहरू भन्नुपर्दाखेरि चाहिँ भुवन सुन्दास अनि सुमी लिम्बू ढकाल धनुराज अनि यहाँ जन्मदिन मनाउने साथी हुन्छ हाम्रो सिर्जना मुखिया इलामबाट उहाँलाई जन्मोत्सवको धेरै धेरै शुभकामना अनि शिक्षण विराज वरुण सरस्वती भोसुराई कमला मुखिया मुना मुखिया सिर्जना मुखिया भइहाल्नुभयो बुनुदिन साराई भर्खर गर्नु साथी सङ्गीता पहरिया राई अनि नम्रता राई कामराई सरुमी बाचा सप्ता पोखरेल अनि पूर्वी ल्याकसलाई अमित अनन्त सुनुवा अनि त्यसरी हाम्रो गोविष मगर लक्ष सुनि फुम्का राई तामाङ अल्का भान्तावा दैटौँ खेडालाई धेरै सम्झना उम्मडी सापकोटा अनि नरेन्द्र रिमाल अनि अब शङ्कर ढकाल गगन तेरुथिनी सबै सबै अब विशेष नाम छुट्टी साथीहरू सबैलाई सम्झना गर्दै
0: हस् त छुट्टी है त बाबाई आशिष नयन हुनुहुन्थ्यो वसुन्धराबाट वसुन्धरातिर पानी परेको जानकारी गराउनु भयो आफ्ना आफन्तलाई सम्झना सन्देश दिँदै छुट्टिनु भयो फेरि पनि टेलिफोनतर्फै लाग्छु यो टेलिफोन पछि भने साङ्गीतिक कोशी तपाईँका माझमा राख्नेछु कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो
4: हजुर नमस्ते सिस्टर
0: नमस्कार को बोल्दै हुनुहुन्छ होला शुभ नाम तपाईँको हजुर गुरासजी गुराँसहरू सुसारा हुनुहुन्थ्यो उहाँको टेलिफोन कटेको छ अब भने हामी साङ्गीतिक कोसिल राख्छौँ गुराँसजी तपाईँको फेरि टेलिफोन लागेको छ है त म कामना गर्न चाहन्छु राख्दैछु यो साङ्गीतिक कोसेली बाबुकृष्ण परियार र दीपिका बयम्बोको स्वरमा

0: हजुर, लाम्साई लापिराती दुई दिन बाँचुन्जेल। वास्तवमा जति बाँचिन्छ रमाइलो गरेर बाँच्नुपर्छ, गीतले यस्तै यस्तै भन्न खोजेको थियो। अब भने हामी तपाईँका टेलिफोनतर्फ लाग्दैछौँ। टेलिफोनमा हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: हेलो,
0: हजुर नमस्कार।
1: दिदी नमस्ते।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम यहाँको?
1: हजुर, म बटौलीतिरबाट सुरज भण्डारी बोले।
0: ए सुरजजी, के छ हालखबर?
1: सबै ठिक छ दिदी, तपाईँसँग त धेरै भयो कुरा गर्न पनि नपाउने।
0: तपाईँ व्यस्त मान्छे, अनि के गर्नु होइन?
1: होइन होइन, फोन नलाग्ने दिदी, व्यस्त होइन, तपाईँको मैले सुनिरहेको हुन्छु।
0: ए सुन्दै गर्नु भएको थियो, तर फोन चाहिँ लाउनु गाह्रो भयो। बटौलीमै हुनुहुन्छ?
1: हजुर, म बटौलीमै छु दिदी।
0: हजुर, अस्ति मौसम कस्तो छ अहिले त्यतातिरको? अस्ति पानी एकदम पर्दाखेरि बुटोलतिर?
1: हजुर, हिजो अस्ति दुई दिन त पानी पर्यो दिदी।
0: हजुर हो, अनि आज?
1: अनि आज चाहिँ छैन, घाम लागेछ अस्ति अस्ति। अब दाङतिर त अलिक क्षति नै गर्यो पानीले, अस्ति अस्तिको पानीले होइन,
0: क्षति
1: गरेर। हाम्रो बुटोलतिर त्यस्तो क्षति चाहिँ गरेन। अब काटेर राखेको धानहरू त दस रुपियाँ जम्मै भिजाइदियो,
0: किनकि खेतहरूमा धान हुन्छ होइन।
1: हजुर, अहिले त धान काट्ने काट्दैछ, त्यो काटेको धानहरू चाहिँ भिजायो। जो जसले काट्नु भएको थियो उहाँहरूको धान त बिचरा भिज्यो है।

0: सम्झना सन्देश भन्नुपर्दा त फर्स्ट अफ अल त अब हाम्रो फोन उठाएर हजुरसम्म पुर्याउने हाम्रो प्राविधिक मित्र अनि दिदीलाई हजुरलाई आउँदै गरेको यो हाम्रो दसैँ तिहार दुवैको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र कार्य सफलताको कामना पनि गर्न चाहन्छु। र साथीहरू भन्नुपर्दा त्यही काठमाडौँमा छैन हाम्रो प्यारी बहिनी सम्झना राई बहिनीलाई धेरै धेरै एकदमै हार्दिक मङ्गलमय शुभकामना छ दसैँ तिहारको बहिनी भन्न चाहन्छु। अनि पोखरातिर हुनुहुन्छ, स्याङ्जातिर हुनुहुन्छ हाम्रो नरेन्द्र रिमाल दाई, दाईलाई पनि धेरै धेरै मिठोमाया मिठो सम्झना भन्न चाहन्छु। त्यसपछि हाम्रो यता नवलपरासीतिर हुनुहुन्छ साजन महत्त्व, गुड्डु बनिया, दुइटै दाजुभाइलाई चाहिँ एकदमै सम्झना छ भाइहरू भन्न चाहन्छु। अनि त्यसपछि पोखरातिरै हुनुहुन्छ हाम्रो भरत अधिकारी भाइ, अनि त्यसपछि हाम्रो पोखरामै हुनुहुन्छ शान्ति बराल म्याडमलाई पनि धेरै धेरै सम्झना छ म्याडम भन्न चाहन्छु। र सम्पूर्ण जो जतिले चाहिँ रेडियो सुन्नु भएको छ, रेडियो नेपाल, जो जतिले मलाई सुरज भण्डारी भनेर चिन्नुहुन्छ अथवा चिन्नुहुन्न, सम्पूर्णलाई चाहिँ हार्दिक मङ्गलमय शुभकामना छ दसैँ तिहारको भन्दै दिदीबाट बिदा हुन्छु। दिदी
1: हस्त, बाई। हामीसँग हुनुहुन्थ्यो सुरज भण्डारी बुटोलबाट, हाम्रो माझबाट छुटिसक्नु भएको छ सम्झना सन्देश दिएर। अब अर्को टेलिफोन तर्फ लाग्छु म, को हुनुहुन्छ? हेलो,
2: हेलो, नमस्ते।
1: नमस्कार, अनि कलङ्कीबाट हो त?
2: हजुर हो नि।
1: के छ हालखबर?
2: हालखबर यति म अस्वस्थ भए पनि तपाईँको त मिठो आवाज सुन्दा म एकदमै ठिक ठाक हुने गर्छु। ठिक छ, मेरो तपाईँको के छ सुनाउनु?
1: ठिकै छु म पनि है।
2: हजुर,
1: अनि मन्जुजी।
2: हजुर,
1: अस्वस्थ छु भन्नुभयो, के भयो?
2: यदि
1: भयो भने पनि है त। अनि अब हामी यति हाँस्दा हाँस्दै सम्झना सन्देश लाग्ने त
2: हुन्छ, सम्झना र सन्देशहरू राख्नु पर्दा एकदमै तपाईँको त मिठो आवाजमा आवाज मिसाउन पाएँ, तपाईँलाई नै एकदम मिठो सम्झना मिठोमा बाँकी समयहरू शुभ रहोस् भन्न चाहन्छु। मेरो आवाजलाई रेडियो नेपालसम्म पुर्याएर तपाईँ अनि म बिचको यो दुरीलाई अझ नजिक आत्मीयता बनाइदिनु भएको छ। टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद गर्दै शुभ दिन भन्न चाहन्छु। रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठोमा हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो सुन्दै हुनुहुन्छ आशिष नयन सपना सुजना, अनि यता हुनुहुन्छ हाम्रो ढकाल धर्मराज दाई सुन्दै हुनुहुन्छ, उहाँलाई पनि मिठो सम्झना भन्न चाहन्छु। शङ्कर दाई, युवराज दाई हुनुहुन्छ, मेन दाई हुनुहुन्छ, रामप्रसाद दाई, अनि यता आरके थापा दाई अलि अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। गणेश श्रेष्ठ दाई हुनुहुन्छ, गगन तेह्र राजेश दाईलाई पनि मैले धेरै सम्झेको छु दाई, तपाईँलाई भन्न चाहन्छु। रोशन दाई हुनुहुन्छ, अनि यता हुनुहुन्छ सरलाईतिर उपासना, अनि हाम्रो विकास थापाका दाजुको भाइलाई नै मैले धेरै सम्झिरहेको छु। जीवन कार्की दाई हुनुहुन्छ, अनि कगजको नाम छुट्याएँ भन्दाखेरि हाम्रो एकदम अग्र समाजको पनि अग्र साधारण व्यक्तित्व हुनुहुन्छ हाम्रो गोविन्द निरोला दाई, दाईलाई पनि एकदम मिठो सम्झना छ है, सुन्दै हुनुहुन्छ भने सम्झिराखेको छु भन्न चाहन्छु। यता हुनुहुन्छ हाम्रो श्रीराम ताल दाई, बालकुमार लामा दाईको परिवार, अनि कगजको नाम छुट्याएँ भन्दाखेरि अब धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ मेरा, होइन मैले सबैलाई समेट्न सकिनँ होला, कसैलाई पनि बिर्सेको छुइनँ। खबरीका सम्झना मुटुभरिको माया अनलाइनको माध्यमबाट देश विदेश म भन्दा अगाडि आउनुभयो, अन्त पछाडि हुनुहुन्छ कार्यक्रम सुनेर साथ दिनुहुन्छ, जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ, चिन्नुहुन्छ सबै साथीलाई मेरो सम्झना माया उत्तिकै बराबरी छ है भन्दै अब गीत सुन्नु अनि सुनाउँदै पनि छुट्याओस्। नमस्ते बाबाई,
1: बाबाई। मन्जु थापा हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ, कलङ्कीबाट हुनुहुन्थ्यो उहाँ। अब भने हामी आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्नतर्फ लागिरहेका छौँ, कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो,
3: नमस्ते हजुर।
1: हजुर हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
3: म लमजुङबाट गणेश साकिया बोल्दैछु हजुर।
1: गणेशजी लमजुङबाट हुनुहुन्छ
3: हजुर?
1: हजुर, सन्चै हुनुहुन्छ?
3: सन्चै हुन्छु, हजुरहरू पनि सन्चै कुशल भएको आरामा हुन चाहन्छु।
1: हजुर, हामी पनि ठिकै छौँ। अनि गणेशजी लमजुङतिर कतिको रेड नेपाल सुन्नुहुन्छ यहाँले?
3: हजुर,
1: रेडियो नेपाल कतिको सुन्ने गर्नु भएको छ?
3: रेडियो नेपाल त तिन दिनै सुन्छौँ हामी प्रोग्राम, अनि टेलिफोनै परातिले टेक्निकल पनि लाग्नै दिनुहुन्न
1: बिचमा, टेक्निकलै लाग्न नदिएको होइन, व्यस्त हुन्छ यहाँ, त्यो भएर हो है।
3: हजुर हजुर,
1: साथी तपाईँ जस्तै साथीहरूले गरेको गरे गर्नु भएको हुन्छ, अब कसको लाग्छ थाहा हुँदैन होइन, त्यसरी आज लाग्यो, आज खुसी हुनुहुन्छ? देख्नु भयो त, लाग्न थाले पनि कसरी लाग्दो रहेछ त। अब हामी सम्झना सन्देश लाग्यौँ है त
3: हजुर, सोमबारको कार्यक्रम छोडिदिनु भयो क्या?
1: होइन होइन, म बिचमा अलिकति बिरामी थिएँ अनि आएको थिएन, त्यो भएर हो है। अब अलिकति ठिक हुँदैछु अनि तपाईँकोमा आज आएँ
3: सम्झनाको लागि।
1: हजुर,
3: पहिला वर्ष

0: हजुरलाई मिठो माया मिठो सम्झना छ, मित्रलाई पनि धेरै धेरै मिठो माया मिठो सम्झना छ, रेडियो सिंहदरबारको पुरा स्टाफलाई पनि धेरै धेरै मिठो माया मिठो सम्झना छ। सम्झिन पर्दाखेरि हाम्रो यता सुर्खेततिर सीता सलामी बहिनी हुनुहुन्छ, यता नेपाल बाँके बर्दियामा इन्द्रा बुढा ठोकी हुनुहुन्छ, स्याङ्जामा हुनुहुन्छ तिलाइ छेत्री, विवेक ढकाल, पोखरामा हर्कावीर सन्ध्याल, फेरि मनको साथी जीवन कार्की, फेरि यता लम्जुङतिर आइतीमाया श्रीमान तामाङ, सुकमाया बिका, सरस्वती बिका, अब रेशम दुरा, रेशम परियार, सल्लाइमा हुनुहुन्छ हाम्रो उपासना गिरिङ, दार्जिलिङमा हुनुहुन्छ कृष्णमाया तामाङ, फेरि नकोटमा हुनुहुन्छ विजय लामा हुनुहुन्छ,
1: हजुर गणेशजी सबैको लागि भन्नुभयो त,
0: धेरै हुनुहुन्छ सम्पूर्णलाई दसैँको तिहारको छठ पर्वको धेरै धेरै छठ पर्वको शुभकामना हुँदै दिँदै
1: अब छुट्टी है त
0: बिदा हुन चाहन्छु हजुर।
1: हस् त बाई, गणेशजी हुनुहुन्थ्यो हामीसँग लमजुङबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, आजको अन्तिम कलर उहाँ हुनुभयो। अब भने हामी तपाईँका माझमा साङ्गीतिक कोसेली छोड्दै छुट्टिने तर्फ गइरहेका छौँ। प्रकाश दूतराज र मेलिना राईको सुरमा रहेको गीत तपाईँहरूका माझमा राख्न चाहन्छु। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो तपाईँहरू लगायत रेडियो नेपाल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्रविधि संयोजनबाट मलाई साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि थ्याङ्क यू सो मच भन्दै यो बसाइबाट म रुक्मिणी पोखरेल छुट्टिँदै गर्दा तपाईँलाई यति जानकारी गराउन चाहन्छु कि यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि यहाँहरू ठिक 3 बजे 3 बजेको समाचार सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल। हस्त नमस्कार, शुभ दिन।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू ₹3 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। चाडपर्वमा हुने कालो बजारी रोक्न जिल्ला जिल्लामा अनुगमन तीव्र। बसमा तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह। मुलुकभरका 85% सामुदायिक विद्यालय इन्टरनेट सेवाको पहुँचमा र ऊर्जा आपूर्तिको वैकल्पिक मार्ग विकास गर्न अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकी विदेश मन्त्रीको आग्रह। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङ बीच नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। अस्ट्रेलियाको मेलबर्नमा आज भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गर्नुभएको छ। अहिलेको डिजिटल युगमा अझै पनि 73% नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुल तिर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। त्यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन बीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल अमेरिका सम्बन्ध, रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण र सामाजिक विकासको क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो। भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेण्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। किर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवी सभाको 67 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनु भएको छ। मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन, अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। परीक्षा प्रणालीमा फेरबदल गर्दै अब विद्यार्थीले कति लेख्यो भन्दा पनि उसको कति सिक्यो भन्ने कुराको मापन हुनुपर्ने मन्त्री पोखरेलको जोड थियो। दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि जिल्ला जिल्लामा अनुगमन तीव्र पारिएको छ। यसै क्रममा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन गरेको छ। बैतडीबाट संवाददाता कृष्ण विष्ट।
1: बैतडीमा सिनी लगायत दैनिक उपभोग्यका वस्तुको मूल्य आकाशिएको छ। एक महिना पहिले मात्रै प्रति केजी 100 देखि 110 सम्ममा पाइने सिनीको मूल्य अहिले 130 देखि 150 सम्म पुगेको छ। जिल्ला सदरमुकाम लगायत राजमार्गकै मुख्य बजारहरूमा समेत सिनीको मूल्य आकाशिएको हो। सिनी लगायत अन्य दैनिक उपभोग्यका वस्तुमा भइरहेको मूल्य वृद्धिले यहाँका उपभोक्ताहरू मारमा परेका छन्। स्थानीय उपभोक्ता प्रजापति कुवर:
2: 140 रुपियाँ किलो मालाई हात जोड्नु पर्दैछ। 1 किलो चिनी भने हात जोड्नु पर्दैछ।
3: तेलको रेट पर्खा दिन तक 150 दिन लाग्छ, 2 दिन हो कि 160 दिन लाग्छ। दिन प्रतिदिन हामीले 150 रुपियाँ किलो चामल खानुपर्ने अवस्था हुनुलाग्छ मार्केटमा।
1: बैतडीको पाटनमा रहेको साल ट्रेडिङले प्रति केजी 100 रुपियाँमा सिनी बिक्री गरिरहेको भए पनि सीमित परिमाणका कारण यस क्षेत्रकै स्थानीयहरूले सिनी पाउन सकेका छैनन्। चिनीको सहज आपूर्ति हुन नसक्दा बजारको मूल्य बढेको व्यापारीहरूको भनाइ छ। स्थानीय व्यापारी इन्द्रसिंह गोहरा:
4: मात्रामा सर्टेज भएको कुरा हामीलाई थाहा भएन। पहिला हामीले 110 रुपियाँ बेचिराखेका थियौँ। एक्कासी चिनी बढेर 140-150 पुगेको अवस्था भयो। त्यतिखेर मैले आफ्नो पसलमा राख्न सकेन र बिस्तारै अलिअलि सहज हुँदै जाँदाखेरि अहिले चिनीको रेट हामीले 122 खरिदेर 130 फुटकर बेचिराखेका छौँ। त्यही पनि पर्याप्त मात्रामा पाइराखेको छैन।
1: नेपाल भारत सिमानाका बैतडीको झुलाघाटबाट भारतले चिनी निर्यातमा रोक लगाएपछि कृत्रिम अभाव सृजना गर्दै बजारमा मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ। केही ठाउँबाट आफूलाई पनि मूल्य वृद्धिका बारेमा गुनासो आएकाले यसबारेमा सोधखोज भइरहेको प्रमुख जिल्लाधिकारी मीना अरियालले बताउनु भयो।
5: उपभोक्ताको हक, हित र स्वास्थ्यको विषयसँग जोडिएको विषय हो। यसमा हामी एकदमै सजग छौँ। साल ट्रेडिङले बेच्दाखेरि 100 रुपियाँ, यहाँ चाहिँ 140-150 त्यस्तो त्यो कसरी भयो? म चाहिँ उहाँलाई नै बोलाउने, कसलाई कसरी बेच्नु भयो त्यो लिस्ट ल्याउनु मलाई, किनभने उहाँले समन्वय नगरिकन बेच्नु भएको छ। या म त्यो गर्दैछु र अरू जनतालाई अब चाहिँ के भन्छु भने त्यस्तो भयो भने बाहिर कुरा गर्नु भन्दा हाम्रो नोटिसमा ल्याइदिनु पर्यो।
1: हिन्दू नेपालीहरूको मुख्य पर्वहरू दशैं, तिहार, छठ लगायत नजिकै आउँदा बजारमा दैनिक उपभोग्यका वस्तुको मूल्य वृद्धिले स्थानीय उपभोक्ता मारमा परेका छन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्ने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको बताउनुभयो। महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभामा गठन गरिएको भोटे कोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिमा सर्वसम्मत निर्वाचित कृष्ण प्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भयो। असोज 16 गते बसेको राष्ट्रिय सभा बैठकले राष्ट्रिय सभा नियमावली 2075 नियम 167 बमोजिम एक सदस्यीय पछि थप गर्ने गरी 9 सदस्यीय विशेष समिति गठन गरेको थियो। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरकारवाला सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्नु पनि जोड दिएको छ। सन् 1981 नेपालमा अन्धोपनको प्रचलन 0.84% रहेकोमा सन् 2022 आरएएबी सर्वेक्षणमा यो 0.28% झरेको देखाएको छ। तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान पनि भएका छैनन्। मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये 85.4% इन्टरनेट सुविधा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये 85.4% इन्टरनेट सेवा पुगेको हो। त्यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि आइटी तथा आइसिटी प्रयोगशाला विस्तार भएको छ। विक्रम सम्वत 2077 सञ्चालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आइसिटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 778 जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 91 टोलीका 778 जना आरोहीले अनुमति लिएका हुन्। पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा खेर गइरहेको जडीबुटी संकलन तथा प्रशोधन गरी स्थानीय र सहकारीले राम्रो आमदानी गरिरहेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
6: तिनाउ तीन झुम्सामा रहेको जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाले स्थानीय स्तरमा उपलब्ध जडीबुटीलाई व्यवस्थित रूपमा उत्पादन गरी त्यसको बजारीकरण गर्ने गरेको छ। सहकारीले तितेपाती र तेजपत्ताको सुगन्धित तेल बजारमा लगिसकेको छ भने कडी पत्ता, मेन्था चिया, हलेदो चिया उत्पादनको अन्तिम तयारी रहेको जनाएको छ। सहकारीमा आवश्यक पर्ने कच्चा पदार्थ जिल्लाको तिनाउ, रिब्दीकोट, बगनासखाली लगायतका पालिकाबाट आयात हुँदै आएको छ। प्रति केजी 5 ₹5 दरले 10 बोलेरो तितेपाती सहकारीमा पठाएको किसान विनोद कार्कीले बताउनुभयो।
2: 5 रुपियाँ किलोको दरले गर्दाखेरि बोलेरोमा 10 टी जति पठाइयो, त्यतिमा 6 क्विन्टल 7 क्विन्टल जान्छ, लाउनु परेन, खेती गर्नु परेन, बाटोमा त्यति उम्रेर झाडी जस्तो भएको, एक त बाटोको झाडी पनि सफा भयो, पैसा पनि भयो।
6: परम्परागत ज्ञानलाई आधुनिक प्रविधि सँग जोडेर जडीबुटीको दिगो उपयोग मार्फत स्थानीय समुदायको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सहकारीले लिएको छ। यस वर्ष 1800 केजी हरियो तितेपाती बेचेको र स्थानीयहरूमा ज्ञानको अभावले गर्दा बहुमूल्य जडीबुटीहरू खेर गइरहेको हुनाले त्यस किसिमका ज्ञान सिप र तालिम दिनुपर्ने बताउनुहुन्छ खिमुरेका स्थानीय किरण राय माझी।
7: तितेपाती चाहिँ 1800 केजी जति हामीले झुम्सामा रहेको फ्याक्ट्रीलाई दिएका थियौँ। यो जडीबुटी जन्ने मेटेरियलहरू हामीसँग छन्, योबाट यो बन्छ भन्ने खालको चेतनामूलक कार्यक्रमहरू सञ्चालन नहुँदाखेरि स्थानीय कृषकलाई थाहा नभएको।
6: सहकारीका अनुसार जडीबुटी खेती तथा उत्पादनमा स्थानीय किसान र समुदायलाई सहभागी गराउँदै तालिम प्रविधि सहयोग तथा बजार उपलब्ध गराउने काम समेत हुँदै आएको छ। खेर गइरहेको जडीबुटीबाट सुगन्धित तेल, जैविक मल र जैविक विषादी उत्पादन हुने गरेको जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाका सचिव नारायण बहादुर जीले बताउनुभयो।
8: वन जङ्गलमा खेला गइरहेको दालचिनीको बोक्रालाई र तितेपातीलाई सुगन्धित तेलको रूपमा उत्पादन गर्ने, पुदिना, तुलसी, मोजो लगायतका धेरै चिजको हामीले तेल निकाल्ने योजना बनाएका छौँ। हालसालै हामीले तेजपातको तेल र तितेपातीको तेल बजारमा ल्याइसकेका छौँ। पातबाट हामीले त्यसलाई जैविक मल बनाउने र तितेपातीको झोलबाट जैविक विषादी बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
6: जडीबुटीको व्यावसायिक खेती, प्रशोधन र बजारीकरणलाई थप विस्तार गर्न सके स्थानीय किसानको आय आर्जन बढ्नुका साथै प्राकृतिक स्रोत संरक्षणमा समेत टेवा पुग्ने देखिन्छ। वन जङ्गलमा यसै खेर गइरहेका अमूल्य जडीबुटी पहिचान गरी सदुपयोग गर्ने हो भने आर्थिक विकासमा समेत टेवा पुग्ने निश्चित छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
9: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
10: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
9: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
10: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
9: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
10: र अझ रमाइलो कुरा,
9: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
10: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
9: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषधसहित 25 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरीले उनीहरूको साथबाट लागू औषध, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्रोजेपाम बरामद गरेको छ। विश्वभर छरिएर रहेका शेर्पा समुदायलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यसहित विश्व शेर्पा सम्मेलन 2026 तथा ग्लोबल शेर्पा डे आजदेखि शुरू भएको छ। विश्व शेर्पा संघको आयोजनामा भारतको पश्चिम बंगाल स्थित दार्जिलिङ, सोनादा र कालिम्पोङमा अक्टोबर 8-10 विभिन्न कार्यक्रम आयोजना हुँदैछन्। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै एक भौगोलिक क्षेत्र वा व्यापारिक मार्गमा अत्यधिक निर्भर हुँदा ऊर्जा आपूर्ति अवरुद्ध हुन सक्ने र त्यसले विश्वव्यापी आर्थिक स्थिरता तथा राष्ट्रहरूको स्वतन्त्र निर्णय क्षमतामा असर पार्न सक्ने चेतावनी दिनुभएको छ। ग्रीसका विदेश मन्त्रीसँग भएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग विकास गर्न तथा भू राजनैतिक हस्तक्षेपबाट ऊर्जा प्रवाह सुरक्षित राख्न अन्तर्राष्ट्रिय गठबन्धन बलियो बनाउन अमेरिकाले लगानी गरिरहेको पनि बताउनुभयो। अब खेलकुदमा क्रिकेट। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आज सार्वजनिक गरेको आइसिसी एक दिवसीय विश्व वरियतामा नेपाल 16 स्थानमा उक्लिएको छ। पुरुष एक दिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै 16 स्थान प्राप्त गरेको हो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। चाडपर्वमा हुने कालो बजारी रोक्न जिल्ला जिल्लामा अनुगमन तीव्र। बसमा तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसाय महासंघको आग्रह। मुलुकभरका 85% सामुदायिक विद्यालय इन्टरनेट सेवाको पहुँचमा र ऊर्जा आपूर्तिको वैकल्पिक मार्ग विकास गर्न अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकी विदेश मन्त्रीको आग्रह। रेडियो नेपालबाट 3 बजीको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

0: यी रेडियो नेपाल हो, दनवारी भाषक समाचार भेष बहादुर दनवारबाटै सुन। परराष्ट्र मन्त्री शिशिर खनाल तसु अस्ट्रेलिया विदेश मन्त्री सिनेटर पेनी वाङबीच नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध विविध पक्षमा कुरोकानी अख्लर छट। अस्ट्रेलिया मेलबर्नमा आज अख्लो उयो द्विपक्षीय भेटवार्तामा दुई देशक बीचक सम्बन्धलाई थप सुदृढ बनाएर अन्छु एकै आपसक हितक भिन्न भिन्न क्षेत्रमा मिलेको विस्तार करार विषयमा विचार आन्न दिल अख्लो परराष्ट्र मन्त्रालय जनाएर छट। भेटका क्रममा दुवै मन्त्री नेपाल तसु अस्ट्रेलिया बीच लामो समयदेखि कायम रहल घनिष्ठ मैत्रीपूर्ण तसु सौहार्दपूर्ण सम्बन्ध सन्तुष्टि व्यक्त गर्नर छट। उही अवसरमा अस्ट्रेलिया विदेश मन्त्री ओङक नेपालमा अग्नि बारबाट प्रभावित परिवार अंशोक समुदाय उप गडलप दुःख तसु सहानुभूति व्यक्त गर्दै विपद पाछु उद्धार पहिले पुनर्लाभ अंशो फेरि बेनाला प्रयासमा अस्ट्रेलिया नेपालक साथ रहल बाजलर छट। मन्त्री खनालक विपदक समयमा अस्ट्रेलिया सरकार तसु अस्ट्रेलियन जनताबाट पाइल चाडिसोको उद्धार मानवीय सहयोग उप हार्दिक आभार व्यक्त गर्नर छट। सङ्कटक समयमा पाइल एकीबद्धता नेपाल तसु अस्ट्रेलिया बीचक टिकेलाई सद्भाव अन्छु मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबद्धता प्रतिबिम्बित गर्ल उही बाजलर छट। ऊर्जा जलस्रोत अंश सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठ डिजिटल माध्यमबाट करन्टाक महसुल दिएरलाई अपिल गर्नर छट। अग्निसम्म डिजिटल युगमा अझ पनि 73% नागरिक भौतिक रूपमा काउन्टमा जैक्यू महसुल तिरला करला तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री श्रेष्ठ यी अवस्थालाई सेभ्य मिलेको फेरलार कर्या पार्नमा जोड दिलर छट। डिजिटल भुक्तानी नागरिक समय तसु आइला जैला खर्च बचत हक्ल नगद कारोबार घटीको वित्तीय पारदर्शिता तसु सुरक्षा बढ्ल मन्त्री श्रेष्ठ बाजल छट। साथै काउन्टर चलाउनमा लाग्दा स्रोत तसु जनशक्तिलाई अन्य चाहिँ ग्राहक सेवामा सदुपयोग गर्ला सक्ल उएक उल्लेख गर्नर छट। महिला छ्यावेछ्यावेक लैङ्गिक अंशु यौनिक अल्पसंख्यक तसु सामाजिक सुरक्षा मन्त्री सीतावादी तसु नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिङ बीच भेटवार्ता अख्लर छट। भेटवार्तामा नेपाल अमेरिका सम्बन्ध रसुवा लगायतक बार प्रयोग क्षेत्र फेरि खडा गरेला अंशो बनालाई मानुष किन्ला बेचलर अंशो आन्न पठाएर रोकेला तसु सामाजिक विकासक क्षेत्रमा मिलेको थप सुधार कला विषयमा कुरोकानी अख्ल हो। भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनक रसुवाक भटेको सीमा जैल बारमा परेको ज्यान गुमाएर उप्र श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहल परिवारजन उप्र समवेदना व्यक्त गर्नर छट। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ चाँडपुरमा समय तोक्लभन्दा धेरै सवारी भाडा नदिएलाई सम्बद्ध सभ्य लागि आग्रह गर्ल छट। महासंघ महासचिव टेकनाथ गौतमका अनुसार सरकार तोक्लभन्दा धेरै भाडा लिएर सवारी साधन लागि कारवाही गर्ला जानकारी दिएर छट। सरकार यी वर्षक दशमिक लागि यी असोज 23 गतेदेखि देशैभरको यात्रुवाहक सवारी साधन पहिले टिकट बुकिङ खुल्ला गर्ला निकेवल करिसिदा छट। महासंघ अनुसार पहिले नै टिकट बुकिङ काउन्टरमा खट्ल कर्मचारी तोक्ल पोसाक तसु परिचय पत्र अनिवार्य लागे पर्ला यात्रुसँग सोलारी सो व्यवहार नै गरेर सजिलो रूपमा टिकट उपलब्ध नै गराएला सुरक्षित यातायात सुनिश्चित गरा पर्ला। राष्ट्रपति रामचन्द्र पौडेलक समृद्ध नेपाल बनाइलाई सरकार अंश अन्य एकै क्षेत्र मात्र प्रयासबाट सम्भव नआएको राज्य निजी क्षेत्र तसु सेवे समाजक बारबारिक राष्ट्रिय संकल्पबाट मात्र सम्भव अख्ल बाजल छट। नेपाल उद्योग वाणिज्य महासंघ पदाधिकारी अंशु सदस्य लेखक संघी भेटमा राष्ट्रपति पौडेलको समृद्ध नेपाल बनाएलाई संकल्प लागि व्यवहारमा रूपान्तरण गर्ला निजी क्षेत्र अझ जिम्मेवार सृजनशील तसु अग्रणी भूमिकामा प्रस्तुत अख्ल आफ्नै अपेक्षा रहल बाजल छट। औक्रिक नेपालक अर्थतन्त्रलाई गतिशील उत्पादनमुखी तसु प्रतिस्पर्धी बनाएलाई सरकार तसु निजी क्षेत्र बीचक मिलेको अपरिहार्य रहल बाजल छट। राष्ट्रपति रामचन्द्र पौडेलको डिजिटल रूपान्तरण तसु विश्वव्यापी प्रतिस्पर्धात्मक अग्नि युगमा महासंघ आफ्नै राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँगै जोडिएको नेपाली उत्पादन सेवा तसु उत्तम लागि संसारभरक बजारमा पुर्याएलाई थप नेतृत्वदायी भूमिका निर्वाह गर्ला विश्वास व्यक्त गरिदल छट। साउदी अरबक राजा सलमान मानवीय सहायता अंशु राहत केन्द्र केएस रेलीबाट सरकार लागि मानवीय सहायता सामान उपलब्ध गराउन छट। उही संस्था देल करला मानवीय अंशु राहत सामग्री नेपालक लागि साउदी अरबक राजदूत फहद बिन मोहम्मद बिन माइक्रिन विज्ञान प्रविधि अंशु नव प्रधानमन्त्री महावीर पुन लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्न छट। मन्त्री पुनक उही सहयोगलाई साउदी अरबक नेतृत्व उप आभार व्यक्त गर्दै एकरक दुई मित्रवतमूलक बीच गढ्ल मित्रता प्रतिबिम्बित कर्ल बाजल छट। केएस रिलिफ विशेषज्ञ टोलीलाई सम्बन्धित नेपाली निकायसँग समन्वय गरेको उए मानवीय सहायता सामान भटेको सी बार प्रहिरा पीडित लागि बाढल कर्ल साउदी राजदूतावासकलाई जनाल छट। यस निकै गरेको बार पीडित लागि परिवारका रात अमेरिकी ठङ्क नेपाल सेन्टर अफ नर्थ क्यारोलाइन एनसिएनसी रु 72,000 अमेरिकी डलर नेपाली रुपियाँ करोड 11,00,000 कलर छ। वासिङटन डिस्ट्रिक्ट ठाउँ नेपाली राजदूतावासमा आयोजना गर्न कार्यक्रममा एनसिएनसी अध्यक्ष ददिन पाण्डेक नेतृत्वमा रहेर टुलक उक पैसोक चेक अर्थमन्त्री डाक्टर सोर्णिङ वार्की लागि दिलर छ। काभ्रे पलाञ्चोक जिल्ला दनुवा डोने बट्नेका लागि खेलकुदबाटै सक्रिय अनुशासित तसु सकारात्मक दिशातर्फी आगो बढाएर उद्देश्य सङ्गीत ब्राइट स्टार युथ क्लबको आयोजनामा बर्खे विजयादशमी अनुसो दीपावली अवसर पारेको फुटबल खेल प्रतियोगिता सुरु अक्लर छ। क्लबक अध्यक्ष बलराम दनुवारको अध्यक्षमा आयोजना अक्ल कार्यक्रममा पाँचखल नगरपालिका नगर उप प्रमुख सूर्यमाया दनुवारको मुख्य आतिथ्यमा रहेर छ। कार्यक्रममा पाँचखल नगरपालिका नम्बर चार कार्यवाहक अध्यक्ष कृष्णबहादुर राई दनुवार बर्खे अतिथिक रूपमा अनुसो पुलिसक पाँचखल मुख्य मनराज बानियाक विशेष अतिथिको रूपमा कार्यक्रम सुरु अघिको खेल चलिरहने यी खेल उद्घाटन कार्यक्रममा पाँचखल नगरपालिका सभ्य वडा अध्यक्ष समाजसेवी अंशु सफल व्यवसायी हरिकुमार ठाकुरी लगायत भिन्न भिन्न क्षेत्रको व्यक्तित्व लेखक समेत उपस्थिति रहर छ। यी खेल कार्यक्रममा पहिलो उद्घाटन कार्यक्रममा तामाट युथ क्लब अंशु पिपल्टा युथ क्लब बीच खेल चलिरहने मैदानमा दुवै टोलीका खेलाडी उत्कृष्ट डेठा लाइक हम्सा घम्सी गरेर रहर छ भने खेल डिठाले स्थानीय खेलमा रुचि अख्लार उत्साहजनक सहभागिता डिठाएर छ। आँखी लागि मायाका रूख दृष्टिक रक्षाका रूख बाजला नाराका साथ विविध कार्यक्रम आयोजन गरेको आज विश्व दृष्टि दिवस मनाइएको छ। विश्व दृष्टि दिवस सन्तुक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाछ। यी वर्षको नारक व्यक्तिगत रूपमा आँखी डिठालर कार्यालय प्रेरित कर्नाटक साथै सरकार तसु सरकार लखक लागि सेवक लागि सजिलो तसु गुणस्तरीय आँखिक स्वास्थ्य सेवा सुनिश्चित गर्नलाई आग्रह गर्न छ। साथै नारक विद्यालय कार्यस्थल तसु नीति बनाएर अग्लो स्थानमा आँखी जाँच अंश जनचेतना गतिविधि विस्तार गर्न पनि जोड दिएर छ। सन् 1981 नेपालमा आँखी नदेख्ला चलन 0.84% रहलमा सन् 2022 आरएमबी सर्वेक्षणमा यी 0.28% चल डिठालर छ। तसु आँखी नदेख्ला घटनामा आँखिक स्वास्थ्य सेवा समयमा सल्टाएर अग्लर छ। मुख्य निर्वाचन आयुक्तक मानबहादुर कार्कीको निर्वाचन आयोगको स्थानीय तह आइल चुनावको लागि आन्तरिक तयारीमै रहल बाहिर छ। सञ्चार कर्मी प्रतिनिधि मण्डल सँगै आज निर्वाचन आयोगमा अख्ल अनौपचारिक कुराकानी क्रममा उएक आइल बैशाखमा स्थानीय तह कार्यकाल सक्ल अख्ल ओस्नेकी हेरसा ओर्सा रहने गरेको संवैधानिक व्यवस्था अनुसार चुनाव अखे तयारी गरिरहल बाजल छ। संसारभर छरिएको बस्ल शेर्पा समुदाय एकै साझा मञ्चक जोड्ल उद्देश्यसँग विश्व शेर्पा सम्मेलन 2026 अंशु ग्लोबल शेर्पा सङ्घ आयोजना भारत पश्चिम बङ्गाल ठाउँ दार्जिलिङ सोनाम तसु कालिम्पोङ अक्टोबर 8-10 तारिकसम्म भिन्न भिन्न कार्यक्रम आयोजना अखिरलिक सम्मेलनमा विश्व करिब 25 देशबाट प्रत्यक्ष अंशु भर्चुअल माध्यमबाट प्रतिनिधि अंशु सहभागी अक्लाग बाजल छ। सम्मेलनको पहिलो दिन आज पश्चिम बङ्गाल सरकारका राज्यमन्त्री विशाल लामाको मुख्य अतिथिमा दार्जिलिङ चौरस्तरमा उद्घाटन समारोह साथ समारोह अक्ल हो। उएक अवसरमा शेर्पा समुदायको इतिहास संस्कृति तसु मौलिकता जीवन पद्धतिसँगै सम्बन्धित शेर्पा सम्पदा किताब विमोचन अंशु समुदायको लागि योगदान पुर्याएर व्यक्तिलाई शेर्पा रत्न तसु शेर्पा तारा सम्मान दिलर छ। अक्टोबर 9 सोना दामा द शेर्पाज अफ स्टोन्स हिमालयन इन्टरनेसनल कन्फरेन्स आयोजना क्लार हिमाली क्षेत्रमा जलवायु फेर्लामा काम गरेर शेर्पा लेखक सुरक्षा सामाजिक सुरक्षा तसु अवकाश पाछु पेन्सन लगायत विषयमा समेत उठालर छ। नेपाली काङ्ग्रेसका 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व छानेलालाई आज दिनखनदेखि बिहारकोसम्म भोट हालिनलाई अखिरलिक पर्के भारी वर्षा अंशु प्राविधिक कारण यी आगो तयकलाई 3 घण्टा समय पाछु सार्लौ। महाधिवेशनको 7,255 प्रतिनिधि सभापति सहित पदाधिकारी तसु केन्द्रीय सदस्य छान्न लागि मतदान गर्छ। प्रदेश अंशु प्रतिनिधि आधारमा भिन्न भिन्न मतदान केन्द्र तोक्लछ। भोट हाल्ला ठाउँ प्रदेश प्रवेश कटी परिचय पत्र तसु मतदान नामले रुजु कला अंशु मोबाइल फोन लगायत निषेध कला सामान नै पाइला समिति जनाएर छ। भोट हाल्ला सक्ल लगतै भोट गर्न सुरु कला तयारी गरिरहला छ। काङ्ग्रेस नयाँ केन्द्रीय कार्य समिति 297 सदस्य रहला छ। शरद ऋतुमा 31 हिमाल चढाइलाई लागि 788 जनाको अनुमति लिएर छ। पर्यटन विभागका जानकारी दिला अनुसार 2026 शरद ऋतुमा नेपालका भिन्न भिन्न हिमाल चढ्ला लागि 91 टोलीका 788 जना आरोही अनुमति लिएर छ। विभागका सूचना अधिकारी सूरज घिमिरे 31 हिमाल चढ्ला लागि 582 पुरुष तसु 206 महिलाको आरोहण अनुमति लिएर जानकारी दिएर छ। आरोहण अनुमति दिएर कर्ल बापत विभाग आरोहीबाट रु 24,72,7,601 रोयल्टी जम्मा गरेर छ। भारत पुणेमा जारी 8 विश्व गजुरीय क्रान्ति च्याम्पियनसिप पहिला दिन नेपाल उत्कृष्ट डेठार कडे 4 स्वर्ण 4 रजत तसु 3 काँस्य गरेको 11 पदक जित्दछ। नेपालकलाई सिन्धुपाल्चोक 15 वर्ष सन्ध्या श्रेष्ठ 48 केजी कुमुते तर्फी स्वर्णक जितेको ऐतिहासिक सफलता हात पार्न चाह ओस्नेके मनिषा मगर विवेक साई तसु रविका धामिक पनि आफ्नै तलसम्म स्वर्ण पदक जित्ल रहेछन्। कुमुते तर्फी पारस बडेल जनरल सार्की अनिसा श्रेष्ठ तसु अन्बी साईक रजत अन्चो आङ साई मुजो लाइन लिम्बु तसु आशिका विक काश्य पदक जित्ल रहेछन्। नेपाल गोजुरिया कराते संघक मुख्य प्रशिक्षक पालाराम मित्रक नेतृत्वमा रहल नेपाली टोलीलाई पहिलो दिनमै प्रभावशाली सुरुवात गर्ल हो। आजलाई दनवारी भाषाको समाचार सिद्धिले हस्त सेवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज।

0: दनवार भाषामा समाचार सुनिसकेपछि अहिले सुन्नुभयो गेत माझी भाषामा हरिशरण भट्टराईको स्वर तथा संकलन रहेको थियो। अब सुनाउँदैछौ थारू भाषामा गोविन्द घिमिरेको स्वर तथा संकलन रहेको छ यस गीतमा।
1: पानी पर

सुनायौं मैथिली भाषामा यो गीत अशोक कर्णको स्वरमा संकलन सुनिल कर्णको रहेको थियो. अब सुनाउँदैछौ डोटेली भाषामा कुन्ती भट्टको स्वर तथा संकलन रहेको छ यो गीतमा.

भर्खर सुन्नुभयो नेपाल भाषाको गीत चन्द्रकृष्ण श्रेष्ठको स्वरमा रहेको थियो, शैलेश कुमार श्रेष्ठको संकलनमा. अब सुनाउँछौ गुरुङ भाषाको यो गीत फत्तम बहादुर गुरुङको स्वरमा रहेको छ, मान बहादुर गुरुङको संकलनमा.

भर्खरै सुन्नुभयो चामलिङ भाषाको गीत गोविन्द चामलिङको स्वरमा गोविन्द चामलिङकै संकलनमा। अब सुनाउँछौ भोजपुरी भाषाको यो गीत नारायण बस्नेतको स्वरमा रहेको छ, नारायण बस्नेतकै संकलनमा।

भर्खरै सुन्नुभयो कुमाल भाषाको गीत, दलबहादुर कुमालको स्वर र गायकको आफ्नै संकलनमा। राष्ट्रभाषाका गीत सुनाउने क्रमको अन्तिम गीत अब राख्दैछौ। सतार भाषाको गीत रहेको छ, रुद्र चुनाल र तीर्थ कुमारीको स्वरमा रहेको छ, रुद्र चुनालको संकलनमा। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक चार बजे अपरान्ह चार बजेको समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट मात्र सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताउनुभयो। उहाँले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासङ्घले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ। विद्युत नियमन आयोगले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको आवश्यकता तथा सरकारवालाको चासोलाई ध्यान दिनुपर्ने बताउनुभयो। आयोगको वार्षिक प्रतिवेदनमा विद्युत क्षेत्रको बदलिँदो आवश्यकता, बजार विकास, लगानी, वातावरण र उपभोक्ता हितलाई ध्यानमा राखेर विभिन्न नियामकीय उपकरण निर्माण तथा कार्यान्वयन गरिएको उल्लेख छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनु भएको छ। कृतिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवी सभाको 67 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो। मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन, अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समेत तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय यसअघि गरिसकेको छ। महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई करिब 1,20,00,000,000 अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग सम्झौता गरेको छ। उक्त सम्झौता कानुनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ। आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बावजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको बताउनुभयो। बढ्दो मूल्य वृद्धि, उच्च ऊर्जा मूल्य र आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाव कायमै रहेको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपालीन आङसिरिङ लामा शेर्पाने शेरिकेकी साङ्गुर सेनोनाङ जम्बुलिङ शेर्वा छोक्पी कोडिग्ला तेजिन अखिल ग्याकर शेर्वा नङ्बी छोक्पी टडिग्ला थेङ सुम्की जम्बुलिङ शेरी सक्सेन तेजिन ग्लोबल शेर्पा मिट नितोङ निसुट्टु कारिङ नेजुन ग्याकर कि दार्जिलिङला गोजुन वाय सक्सेन कि टेमडिल ल्यारिम दार्जिलिङ कि चौरास्ताला खेन्पो साङ्गे राङजुङ रिम्पोसेकी डेन्पो चुओला तेजिन जम्बुलिङ शेर्वा छोक्पी चिख्याप थेन्दुप शेर्पा कि गोठितला चुङ्गुप सेन वाय युनिटी इन हेरिटेज स्ट्रेन्थ इन टुगेदरनेस रूप नारा जाङने गोजु सक्सेनला जम्बुलिङकी ग्याल्खाप नासोकी शेरी सकपातुई चिख्याप्ताङ कुसप्ती सक्सुक नङ्गुप सेन वाय तेमडिल ल्यारिमला ग्याल्खाप निसु ङाला उतुप शेरी सकपातुई कुसप्तुई दगदगपी ग्याल्खापकी तर्चक खुर्ने पिर्मी पार्गेपु इन्सिसी खरसाङ शेरी सकपा हिमालयन शेर्पा सांस्कृतिक सङ्घ ग्याकर हिमालयन शेर्पा सांस्कृतिक सङ्घ नेपाल ताङ सोनादा शेर्पा किदुकी श्याप्रु छातेन्दुप सेन वाय हारिङकी ल्यारिमला शेरी के रिक्सुङ लुक्सो ताङ छोकी सखुल्ला लेगेन खाक्सेन पोक्या नङ्गुप खेनपु साङ्गे राङजुङ रिम्पोछेला शेर्वा रत्न अवार्ड नितोङ निसुटुक तेमा चिकोर चुङ्गुप सेन वाय तुग्राङ क्याने शेरी चिसोकी रुकी कोर्ला जमुलिङ शेरी छोक्पी तेन्दुप शेर्पा सम्पदा स्वरूप तेबसाङ खेन्पो साङ्गे राङजुङ रिम्पोछेकी विमोचन क्या नङ्गुप हिन् निमा सुमसेक जिनकङकिदुप सक्सेनला सला निमा निवाला याङना अक्टोबर लागि तारिक गुकी सेर्मु सोनादाला द शेर्पास अफ इस्टर्न हिमालयस इन्टरनेसनल कन्फरेन्स कोडी कितुप गलवाए सला कितुप कन्फरेन्सला शेरी के छो रिक्सुङ लुक्सो ताङ मोसी कि सुङक्योप ताङ जम्बुलिङला फेल्ने जुनो तुप शेर्वती के रिक्सुङ लुक्सो ताङ मोटो सुङक्योप ताङ जम्बुलिङला फेल्ने जुनो तुप शेर्वती पर्ला चिगडिल गेछा जब कोर्ला खाक्सन पुस्याप सेन वाय तुग्राङ क्याने तान्दा खाङ्री जेकु लागाला सक्सुको तुप मितुई सुङक्योप चिसोक सुङक्योप तेजेन खोङतिव खाङ्री जेकु लाका तेमा गङ्गा सुसीमा जुगथम्बी तन्दोकला खोङतुई तन्दोकला कान किथोपकी स्वरूप कोर्लासङ टोङ्गु किथोप सेन वाय तुग्राङ क्याने अक्टोबर लागि तारिक चिथाम्बा याङना ना जपेम बिसेर्मु जम्बुलिङ शेर्पा छोक्पी थेङ सुम्की छोक्चेन कालिम्पोङकी लाभाला कोटी किथोप सेन वाय छोक्चेन त्यामा छोक्पी लागि छोक्पा सम्बा थप सेन वाय जम्बुलिङला टम्ने जुनो तुप शेर्वा त्यो चिग्राङ इन सिने कोटी क्यान ओतुप ग्लोबल शेर्पा डे त्यहाँदेखि जम्बुलिङ शेर्वी ल्यान्जोमकी जम्बुलिङला फेल्ने जुनो तुप शेर्वती पर्की पिर्मी मोसी लुक्सो रिसुङताङ सिग्डिल्ला माङरम्बुजोप रेवा क्यान वाय सिङजिन रामचन्द्र पौडेलकी यम्बु ग्याल्खाप एर्गे जोपला सुङकी तिराङ ल्यागेन मिन्दा क्याने ग्याल्खाप गे ताङ गेर्की सखुल ताङ चिसोकी पिमी ल्यागेन दुप सुङवाय एम्बी जुक्टुन सङमेन महासङ्की कुसप तिवताङ क्यान छोक्मी तिवताङ क्यान तुकथेतला सिङजिन पौडेलकी ग्याल्खाप यर्गे तोङ्गुप मिकिल डुपाकी तुप्ला गेर्की सकुलकी मङ लाका कि गौ रेवा क्या नाङसुङ सिङजिन पौडेलकी एम्बी पल्जोरला रम्बु ताङ डेन्डुरकी थुपु जोप्ला सुङ ताङ गेर्की सकुल पर्ला सिगडिल कि गौ खाक्सेन पो तु सुङसुङ राष्ट्रिय सभाकी चिखेप नारायण प्रसाद दाहालकी राष्ट्रिय सभालाई जो बोटेकोसी तेजिन काली गण्डकी करिडोर रङजुङ कले कोर्ला लोबजुङ तेजिन न्याम्सिप छोक्पी छोक्चोला तेरिकी थुनलम तेमा थु माननीय कृष्ण प्रसाद पौडेललाई कोसाकी तम्चे सुनाङवाए असोस लाकी गते चुरुक सिर्मुदेऊ राष्ट्रिय सभाकी छोक्दुकी राष्ट्रिय सभा नियमावली नितोङ दिन्जु थोनङकी ठिम सैसिकताङ टुक्सिया दिन नङसिन छोक्मी मिरा चिक तिङला थप क्याने मिरागुकी मिक्सल छोक्पा जो सेन वाए चिग्याल लोनपो सिसिर खनाल ताङ अस्ट्रेलियाकी सिनेटर पेनी वङ पर्ला यम्बु ताङ अस्ट्रेलिया फर्की तम्जी ताङ कोर नासोकी कोर्ला टोङ्गु चुङ्गुप सेन वाय अस्ट्रेलियाकी मेलबर्नला आरिङ चुङ्गुप थुक्टेतला ग्याल्खापनी फर्की तम्जीला माङ रम्बु जोप ताङ सकुल नासोकला सिग्डिल गेछा जोप कोर्ला टोङ्गु चुङ्गुप चिग्याल लोनखाङकी सेतुपिन ती कपला अस्ट्रेलियाकी चिग्याल लोनपो वाङकी यम्बुला दाङमलोक गलुप टोकपितेमा क्योन फोकु कोर्ला सेम्दु क्यानाङिन रङजुङ कले जुग्ला सुङक्युपकी तन्दोकला अस्ट्रेलिया सुङकी रोग्रामकी तुप सुङ सुङ लोनपो खनालकी रङजुङ कलेकी तुसोला अस्ट्रेलिया सुङ ताङ अस्ट्रेलियाकी मिमाङ तुई यम्बुला क्याउ रोग्रामला थुचिसे सुनाङ्गु सेन वाय लोक छुलोक तेजिन सिंचाई लोनपो विराज भक्त श्रेष्ठकी डिजिटल सिटेमा लोककी ट्याङ्गा चोलुप्ला मिमाङ तेवाला सुङवाए तन्दी डिजिटल तुसोलासँग तरुङसङ ग्याछा दिन्छु थोन सुम मिमाङ तुई काउन्टर लाङ गल्ने लोककी ट्याङ्गा चोलु थो तुप सुङिन लोनपो श्रेष्ठकी दिलुक्सो गिरो जोगौला सुगेप नाङवाए डिजिटल सिटेमा ट्याङ्गा चलसिङ मिमाङ तेवाला खेपसाङ गुप्ताङ काउन्टरला लाका कि तुप ल्याचतपा तेवाला यम्बा लाकाला थोक्तोपुसाङ लोनपो श्रेष्ठकी सुङसुङ अटम सिजन कि तन्दकला खाङरी सुम्पी सोचिक जेकुला मिमेरा सही दिन तङ गेचु ग्या गेकी अनुमति लानुए टसम सोक्पी बिन्दु ख्यान्थक नाङसिन चिलो निङ निसुटुकी अटम सिजन कि तन्दकला खाङरी नासोक जेकुला छोकपा गुप्चु गुवाचिकी सही दिन तङ गेचु ग्या गेकी मितुई अनुमति लाउइन टसम सोक्पी लेन ख्यापेल कि तुपमी सुरज घिमिरेकी खाङरी सुम्ची सोचिक जेकुला सही तङ गेचु ग्या नि जन्दा तङपुम सही नि तङ मिरा टुकी अनुमति लाउ सुङसुङ अनुमति बिन्दु त्यामा छोकपी खाङरी जेकु मितुई त्यामा ट्याङ्गा करोड निसु जी तङ बुम दिन्छु थोन नि रोयल्टी दु सेन वे जम्बुलिङकी तेरिसिनाङ खाङरी थेन्बो चोमोलोङमो बेस क्याम्प डप लाम्ला खेलुप खुम्बु सकुल्ला तेरिसिनाङ थेन्बु दासला जोलुङ्गे पुल याङना साम्बा जोनवाय खुम्बु पासाङला मुयुल सोक्पा वडा आङ जी लुख्लाला जौदी साम्बा जम्बुलिङकी तेरिसिनाङ खाङरी दासा थेन्बुला मिटर तोङ टुक्ताङ निसु थेन्बुला जौ सेनवाय ट्याङ्गा करोटङा बुमुङा ताङ तोङ गुप्चु गुवाङा दोसुङला जौदी साम्बा मिटर सै नि ताङ टुक्रिङ बुवतु सेनवाय दि साम्बा जोसीमा खुम्बु सकुलकी मितेवला फाटसुर्की तुप्ला जोलमुचुङगुप ताङ टसम सकुलकी जिकोर्ला फेउ मितेवलासँग जोलमुङगुप सेनवाय दसैँ कि तुसोला मितिवाला जोलमु जोप्ला चाङ ट्राफिक टडी कितुप्ला घटस्थापना ने जुन सेवा च्याङा से गेलकप नाङ्गी दासा तेरिला रुट पर्मिट खुला कितुप गनवाए डिमडुल टडिक सकपाला देउ एमबी कोर्सुङ बग्मी ट्राफिक कोर्सुङ बग्मी ताङ डिमडुल सङमेन दुई सकदुकी दसैँ तुसो नाङला रुट पर्मिट खुला कितुप सेनवाए सकदुकी असोसलाकी गते निसु सुम्ने जुन दसैँ कि तन्दोकला टिकट बुकिङ बेतुप थाक्चोत क्यानवासिसी लामकी नेताङला खाक्सन पोसिने लामला मिख्रुप गाडी तिवला खाक्सन पोसे सेनवाए दसैँ कि तुसोला मित्यो फारसुर गितुप तपकी डिम्डुल टडिक टिकट टडिक लामकी नेताङ ताङ मितुई सुङ्क्योप नेताङला खाक्सन पोच्याप डिम्डुल टडिक सोक्पी सेतुबिन मितिवाला टिकट नेतुप्ला जोलमो उङसी ताङ सुङ्क्यो पोतुप नेताङला लेपगौ दासाला लेप्सिसिने डेलो तुप सपतु पर्ला सिग्डिल गोचु सेनवाए तुगराङ क्याने डिम्डुल सङमेन महासङ्की तुसेन तुई कप्ला तेन्तेन क्याउ गाडी कि ट्याङ्गा सिनाङ लाक्पा ट्याङ्गा लङ्गुप मेङ्याउला डेलो औतुप्थ्यो तेरिला सु नाङवाए तेन्तेन क्याउ सिनाङ ट्याङ्गा लाक्पा लासिङ थिम तङ्गुप महासङ्की टुङसे डेकनाथ गौतम कि ख्यान्तक नाङसुङ महासङ्की टिकट काउन्टरला लाका कि तुप ल्याचेतपातिवाला टिकट लङ्गुप्ला हुङ्गुप मितिवाला जोलमु क्याने टिकट तेर्गुपसँग सुवाए नेपाल राष्ट्र बैङ्की दिलोकी दसैँ तुसोला खक्सन पोसी बैङ्क तेजिन वित्तीय छोक पातिवाला एटिएम मेसिन तुई त्यामाराङ ट्याङ्गा सही चिकी नोट तेर्गोला निर्देशन बिनवाय नेपाल राष्ट्र बैङ्की सुङसेपा गुरूप्रसाद पौडेलकी बोटेकोसी सोतोक्तेमा मि टङबा ताङ मिमाङ सोक्ला बैङ्की क्योन फोकु सुङिन तुसेन गेरपुतेवाला खक्सन पोसी राष्ट्र बैङ्क ताङ वाणिज्य बैङ्क तेमा नोट सम्भातेवा नेतुप टडिक्याउ ख्यान्तोक नाङवाए सुङसेपा पौडेलकी दि असोसलाकी गते ताङ बोने जुन राष्ट्र बैङ्की थापाथली राष्ट्र बैङ्की प्रादेशिक ल्याखुङ ताङ वाणिज्य बैङ्क तेमा नोट सम्भातियो तेरुप लाका कि ओतुप ख्यान्तोक बिनवाए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरण कि बोटेकोसी सोतोक्तेमा क्योन फुकु खाङ बिमी तुई तन्दोक्ला अस्थायी खाङबा जोप पिर्मी छकपा तुईतेमा प्रस्ताव कि तुप्ला सिउवाए आरिङ लेन्ची ख्यापेल कि प्राधिकरण कि रसुवा कि सोतोक तेमा क्योन फोकु नुवाकोट ताङ दादिङ जोङकी स्थानीय तहकी खाङबी मितेवला सहरी यार्ग्या तेजिन भवन निर्माण विभागले स्वीकृत मापदण्ड नङसिन खाङबा जोप्ला नासाम ओतुप छकपातेवाला प्रस्ताव जोकुला सुइन छकपातुई प्रस्तावला खोङतुई जोप खाङबी थो खाङबा जोप दासा ताङ स्थानीय तहकी मिङ सङ्सलुक जोगो सेनवाए दुग्राङ क्याने अस्थायी खाङबा जोप्ला गोजुतुप तुसो ताङ डुपाकी तुप तुसोसँग लाकी सर्सिला जोगो सेनवाए पोखरा महानगरपालिकाकी दासा नाछोकला कास्की जोङकी कोर्सुङ मक्मिकी जिन्क्याङक्याउ स्विप अपरेसनकी रिम्बाला मिरा च्याङाला जिम्बु सेनवाए तान्दा तुसेन गेरपुथियो उङिन ओतुप कप्ला जिकोर्ला वाउ मितिवाला गाडी थोकुला ताङ सखाङला टिन्डोप्ला काङथेप हुर्था क्याने दुपाते रूप मितिवाला कोर्सुङ मक्मिकी जिम्बु सेनवाए तिरिम्बाला अफलाइन पटाओ ताङ इन्ड्राइभकी गाडी तोङ्गुप मिरा ग्या ताङ जिप तोङ्गुप मिरा चिक्ला जिम्बु सेनवाए जिम्बु मितिवाला न्याम्सिप कि तुप्ला ताङ ठिम तोङ्गुप्ला वडा कोर्सुङ मक्मी ल्याखुङ बैदाम तङ्गुप जोङकी कोर्सुङ मक्मी ल्याखुङ कास्की कि सेतुभिन टसम कोर्सुङ मक्मी कि जिकोर्ला उङ्गुप मितिवाला दुक्पा बिन्दु फा कोसिङ सिपकी कोर्सुङ मक्मी ल्याखुङला लेन तङ्गुप्ला मिमाङ तिवाला सिउवाए थोतेन बिमा ल्यारिमला डेलो जोकु इन्सिङ राष्ट्रिय परिचय पत्र इन्जिङ मिन्जिक जो जगो गनवाय ठोतिन बिमा बोर्ड कि ठोतिन बिमा ल्याखुङला फेन्चेन पोटरी कितुप्ला राष्ट्रिय परिचय पत्र गौ थाकचोत क्याउन तपुसला कि गते ताङबोने जुन लोचु रुग्लेपु मितुई ठोतेन बिमा कि सम्बा ल्यारिमला इन्जिक मिन्जिक राष्ट्रिय परिचय पत्र जगौ क्याने सम्बा सिचु लक्लेन क्याउ ठोतेन बोर्ड कि छोकचो डाक्टर सुभाष प्याकुरेल कि ख्यान्तोक नाङसुङ राष्ट्रिय परिचय पत्रला ठोतेन बिमा कि प्रणाली तङ क्यान थिसिङ रङ्गी ङोसी सङ थाकचोत उङ्गुप तङ मिरा चिकिरङ थ्याङमा निसेक बिमा ल्यारिमला छोकसुक कि थपु नेताङ सङ मेताडोप डाक्टर प्याकुरेल कि ख्यान्तोक नाङसुङ रेडियो नेपाल ने सेरी केला आरिङ कि साङ्गिर डुप्सुङ थुजी छे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुनमा छै लाका ख्याउ थाङ ग्याङसिङ गी यारकेला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुगला मोबाइल सुविधा गी लोग्यु कि लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो साम्बा कि लाक्षे ओदो ग्याङसिङ सेब्जी निरी खेलेन चिक्राहीन थाङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यारके तुङ्गु निरी थम्चा निरी खेलेनिन
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: नेपालको समावेशी आवाज

शरी के ल्यारिम, शरी डोलुकी ल्यारिम। ससे रेडियो नेपालकी केन्द्रीय ल्याखुङ सिंहदरबार तुङ्गिन ओतुप शरी के ल्यारिम, शरी डोलुकी ल्यारिम, सेनुला जुन ओतुप शेरवा अचुनुप इजिनुम ताङ छ्याङाछाली तिरिला ङा ल्यारिम जिङच्योङमा आङ श्रिङ लामा शेर्पा ताङ लक्षेपा दर्जाकी छोक्ने टासी दलेक। दिल्यारिम दुन्थाक्ला नरी जफुरी सेर्मु चुजो जिताङ कमा च्याङाने जुन चुजोङ सेक रेडियो नेपालकी मिडियम वेब कि एफएम ब्यान्ड थियो गुप्चु गुवागे शैक्षिक ताङ सुम मेगा हर्स ने सेनाङथुप कि सिसी रेडियो नेपालकी वेबसाइट www.radionepal.gov.np रेडियो नेपालकी अनलाइन पोर्टल www.radionepalonline.com ताङ रेडियो नेपालकी फेसबुक पेज ने सङ जम्बुलिङकी चुवै दासलाई जुनुहोस् नङ लाइभ सेनाङथुप कि तुगराङ क्याने शेरी के शेरवती मोसिसु फेसबुक पेज ने सङ सेनाङ शेरी डोलुकी ल्यारिमला शेरी चिसोक नाङला छाग्लेन पेन्सन बनाउ कुसप थियो शेरी चिसोकला सब्जी बुलुक थियो शेरी लामा खेनपु थियो सब्सिद गोठित थियो म्यानपा थियो सर्वोत्पा थियो तङ यामा सकुल ना सोक्ला छाग्लेन नङिन फेउसेर अचुनुप तङ इजिनुम त्योला फेप्सुने कोङतुइ सुङलप तङ खेन्थोक खक्सेन पोथियो जोकिन वान वा सिसी सेरो तङ क्यान डेलो तुप्लेन थियो तङ शेरी के कि लुङिङबा तङ सम्बा थियो सङ सेनाङ सुङ वान वाए दसे आरिङकी ल्यारिमला दक्पी थोतेन ताङ क्यान डेलो तुप कोर ना छोक्ला अरौ र सुङ्गुप्ला इन्टरनल मेडिसिनला एमडी क्यानङ्गु कन्सल्टेन्ट फिजिसियन तन्द किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल कि एसिस्टेन्ट प्रोफेसर कि शिला छाग्ले नङ्गिन फेउ डाक्टर सोनाम शेर्पा ताङ क्यान फोन तेमा अरौ र किरुप कि टरी क्यान वाय खोङताङ क्यान अरौ र गोजु टुप सिनाङ गोमाला दे थाक्पा शेर्पा आमोद कि ला नङ्गुप न्याकी सेमला दुक्याने नासम ताङसिङ सिरुप ससे लुङ्गेन मुइ सिख्याङ्गे त्योला सेनाङ की तरीके अनुसार लसे सेनो नाङ

0: नसे तारिङकी ल्यारिमकी डेन्पो डाक्टर सोनाम शेरपतङक्यान अरौर गोजुतुप आरिङकी ल्यारिम तिङ सक्स्याक सेन्द्रो नाङसिने तेरिला श्योपिन लसे डाक्टर साहब टासी देलेक लस रेडियो नेपालकी शेरी डोलुकी ल्यारिमला लसे लसे डाक्टर साहब कि इन्टरनल मेडिसिन ताङ कन्सल्टेन्ट फिजिसियन कि शिला छाग्लेन नङिन फेउरिमाला म्यानखाङ लाती धन्दिन्या ताङ लती चुको चुकै ठोतेन कि कल्या हो तुप्याङ चुको चुकै नजागी पु निर्पुति अति लाक्पा गीताङ लस
1: विभिन्न किसिमको देखि अर्ग्यान सामा हुनु जाङ्ला चुपुरी हुन्छ मुटु कलेजो होइन लिभर किडनी अथवा देखि थाइरोइड ग्ल्यान्ड पेन्क्रियास होइन तब यहाँ सामाङ देखि चुपुरी हुन्छ कि ब्रेन केटी देखि दिमाग के ब्रेन थुप्रै के समस्या मेडिसिन देखि मेन बिन्ने ट्याक जितु राखेको थिएँ इन्टरनल मेडिसिन गीताङलाई पढे कि तासम समयलाई जो क्याप्छ इन्टरनल मेडिसिन नङलाई विशेष मुख्य क्या दिए चुपै हुन्छ कि हाई ब्लड प्रेसर गलु चिन्दै तब देखि हाई ब्लड सुगर गलु तब देखि किडनी कि समस्या थुप्रै रहेन नि इन्टरनल मेडिसिन यति लसे
0: लसे इन्टरनल मेडिसिन सुङसीमा त दिनलादेखि तमिया भङ्गी भङ्गी समेटेकी दिन्छु नि क्यासनिङ तन्त यमुला दि ब्लड प्रेसर कि नजा गेपु निर्पुत्यो तुरा किन सुगर गेपु निर्पुत्यो तुरा किन निङ कि नजात्यो तङ किडनी कि नजात्यो मितियो उमेर टिकमेन जुन रङ गेपु ती थङ्गिन होलास दिखि गुन्चेन ती कहाँ हिँड्नुहोस्
1: समस्या होइन तब कोलेस्ट्रोल हाई हो त्यो समस्या हो थुप्रै तासम पलाती भोलि हो त्यो कारणले चुप्रै हुन्छ कि तासम बगेदेखि मि लागा टङलाई चुप्रै हुन्छ कि मि उमेर त्यही थाप गल्छी मात्र रोग लागेको छु कि तासम समयलाई त टक्कु युला मुजुती टक्कु सहरलाई जुती लाकाङ कुर्सीलाई दिने लाका चिरुखै लाएको थिएँ नि बङ्गी चिरुती त्यो देखि एक्सर्साइज सामान मे तम साप थुङ थिङ ल्याउँ थिएन तरिका मे तम लगि चुप्रै उमेर कोलेस्ट्रोल हाई हो तु प्रेसर सुगर हाई हो त्यो मुख्य समस्या चाहिँ
0: दकुला त झुकी नजा पर्ची पल्ला झुकी नङला नजा होस् नि देखि हाकमुख हो कि तु सोरिङ बुने जुन सङ नजा गेम्ने हुङथो पुगी देख्पि झुला त्यति त देख्पि हाकमुख हो कि त तुकै नेताङ उङमिच दुला ती चुकु चुकै ठोटेन कोर्की हेल्थ चेकअप थियो गमा के हो कि तङलास
1: उमेर सागपटी क्यासीमाथि झुक्यालाई मिला छेमेतु नङला काङ वासी छेमेतु कोर्की चुप चुपरी कि कम्ती लङ होइन उमेर चेचा गल्छीमा 30 वर्ष यार गल्छीमा चाहिँ त म किडनी ला समस्या नोकिमिन दुख्छिन् किडनी कि टेस्ट ब्लड टक्क थाकी नङमा र किन्छ टेस्ट किडनी कि टेस्ट किगी तम त्यहाँ क्यासीमा दाइ सुगर समस्या के गर्छौँ होइन रेन्डम ब्लड सुगर तम कोलेस्ट्रोल सामान चाहिँ के गर्छौ है कोलेस्ट्रोल हाई नो कि मिन्दुक्सिन तमा क्यासमा त्यो देखि पिसाब युरिन किटिङ टेस्ट के गर्छौ तम छाती दुखी किरो होइन थुप्रै इसिजी सामान के गर्छौ देखि कम्ती लङ किडनी के टेस्ट मुटु कि इसिजी पिसाब के टेस्ट तम देखि टिपी टिपी छजङ्गा लिभर फङ्सन टेस्ट हिने कलेजो किटिङ टेस्ट के गर्छौ खान खाने हुनुहुन्छ भने देखि तम कता होल बडी किरो भुङ्गी कि भुङ्गी टेस्ट हो त होइन मिला समस्या चुपरी न त्यो अनुसार के चेक क्या ल्याउँ जस्तै उदाहरणकै लागि प्रकर्षण कम्बल लङ्गु चिन्दै होइन कल लङ्गु चिन्दै तम टोइलेट पिसाब किङ मुङ्गु कल लङ्गु चिन्दै थुप्रै होस् तम सुगर इन्डिया सिने सुगर सामग्री चेक हो होइन तम छातीलाई उतो कल्ले होस् छाती चुकेपछि तम थुप्रै हुन्छ मुटु इन्डिया सिने इसिजी सामग्री गोज इको सामग्री गोज तम लङ्दाखेरि छ्याच्याङ्गा र चाहिँ सेउ हिँड्छ कलेजोलाई चाहिँ असर परेर क्या के माइक नहोस् लिभर फङ्सन पेसिजी तम त कुम्पेजाला म्याक्सिमम कुम्पेजी केसलाई थुप्रै केस हिजो परिवारलाई गोमाला पापा आमा अथवा गगाला मुटु कि समस्या हो त्यो चिन्दै जिआई ट्र्याक सिने सामा सोने तमासँग खोपिन्दी ज्ञामा सिकोसु होइन किनकि गमला समस्या तामा गमला चाहिँ मेलाकमा समस्या चाहिँ देऊ सि तामा टाइम टाइमला चाहिँ कोलोनोस्कोपी सुत तामाइना इन्डोस्कोपी सुत कि गोसुङ ए ता दिला इन्ज द टेस्ट
0: नसि डाक्टर साहब कि सुङ दोगेर न देखि किडनी चेकअप तुग्रेङ ने सुगर कोलेस्ट्रोल न देखि तो क्यान युरिन सु गोसुङ न देखि इसीजी लिभर फंक्शन तिनङ न त पुम्बे तोला थायराइड कि टेस्ट तुसु तुसु लति देखि कि गोसुङ ति नजगियो नजगिर पुडोमिजि दुला
1: नजा वते मेते अथवा नजा सी इन्डे
0: ब्लड प्रेसर ठाकुरलाई प्रेसर वाइलाङ प्रेसर वाइस रुमिदिर लो सुमचु सुहाङा लो सिप्छु लेबु मिदो ब्लड प्रेसर कि नजाति थोङ्गिन त ब्लड प्रेसरलाई इन्जिकेला इङ्ग्लिसलाई सुँगु हिसिङ त साइलेन्ट किलरसँग सिन होइन
1: ली
0: नजाति गेप्सीमाथि काउसिप दि नजालाई चाहिँ केयरलेस क्यासिङ दि दि झुकी चुकु चुकु ब्लड प्रेसर कि
1: ब्लड प्रेसर सिधै चुपरी नर्मल होइन नर्मल ब्लड प्रेसर सिधै तिस्टोलिक ब्लड प्रेसर सिधै गाकिदि डाइस्टोलिक ब्लड प्रेसर सिधै होकिदि हुन्छ गाकिदि नर्मल दि 120 सिना होला होइन लेस देन 120 तम होकिदि लेस देन 80 दिदी नर्मल हुन्छ तिसना थापा गल सिधै तमालाउँ के भन्छ स्टेजेस भयो भने प्रेसर सिधै चुपरी हुन्छ कि एउटा नर्मल ब्लड प्रेसर यो गाकिदि 120 सिभियर हाइपरटेन्सन हुन्छ होइन कारण दिए चुप्री हिँड्छ हाइपरटेन्सन ब्लड प्रेसर मुख्य कारण दिए एक नम्बर कारण दिए ताकम बला तनाव परिवार परिवारमा गीत तनाव क्यामेरा जोगो तनाव होइन लाटीको तनाव सम्बन्ध के तनाव त विविध तनाव हुने तपाईँको परिवार मुला छुट्टै खेल्ने दिएको तनाव साथी भाइ अति तनाव चाहिँ एक नम्बर हुन्छ दुई नम्बरलाई छेजङ आर है सुमलाई दिए चुरोट चामा थोसी बढेकी छ ललाई चाहिँ तपाईँको दिनु गाउँमा परिवारलाई प्रेसर हो प्याजलाई प्रेसर मुख्य कारण गाल होइन तमा ती महँगो गरे कहाँ असर परेकी मुख्य केन्द्र तमा दि मुटुलाई असर परेकी प्रेसर चाहिँ जो नाकमा गल्ल तपाईँ मुटु कि नर्मली मुटु कि शरीर कि भोगी टक्क भागलाई चाहिँ साफ समाति थकिनाउनु अक्सिजन त्यो अक्सिजन चाहिँ तमाकन्त त्यो मुटु कि पम्प किन्न तो हुन्छ तमा ती प्रेसर चाहिँ हाई गएपछि मुटु कि आएर पम्प किन्नु सोझ मुटु कि पम्प कि माथु सिमा तिमीलाई चाहिँ तम मुटु फेल गर्दैन होइन त मुटुसम्म कसले के फेल डर्छ मुटु फेल मुटु कि एउटा समस्या तम प्रेसर लाग्दा चाहिँ किडनीलाई असर परेको छ किडनी फेल गर्दैन
0: होइन
1: तम प्रेसर चाहिँ लाग्दा चाहिँ मिकाङ दिएको छ मिकाङ लाग्दा ए तम त्यही क्यासम्म तपाईँको प्रेसर अरू मुनिसम्म देखि तपाईँको दिमाग ब्रेनलाई असर परेको छ तम टु क्या गर्छ अरू सुकेपछि प्यारालाइसिस डप चिन्दै मुटु के एट्याक डप चिन्दै होइन स्ट्रोकसम्म डप चिन्दै त्यो तम मुख्य समस्या चाहिँ तम प्रेसर चाहिँ दुप्रै खिच्छ तम त्यो के प्रेसर हो त मेरो गाउँमा हराउनु भएको छ सुरु सुरुलाई गोटीपट्टि नार्छ तिमीलाई मेरो हालाङ भएको छ तम त्यो तिमीलाई त्यो गोना पाउँछ नि दजनु तम नङ्ला प्रेसर त्यो ठाकुरा ठाकुर हुन्छ पङ्ला मिटी खास नि तमा कुत्तो फुर्ती
0: ठिक
1: फाइन तम त्यो क्यासीमा क्या तपाईँ ललाइदिएको टिभी रङ खाप समाचारलाई तिमीलाई भाषण के किने फ्याते फ्याते मुखलाई नि लगो मेटपलाई नि लगो त्यो लगतप देखिनु तम कारण दिदी हुन्छ भने ल
0: स्ट्रोक हार्ट एट्याक दुखो डप्ती मङ्सो प्रेसर कि क्यान होइन
1: एक नम्बर
0: तन्दी तुसोलाई दिदी सुगर डायबिटिस नजासँग बङ्गी फेलिन थोङ्गिन दिन जति थोङ्गु मेन गुन्छन् कहाँ कहाँ
1: दिदी चुपुरी सुगर सिधै नर्मल फास्टिङ टाइपको काङ मासु पाला कि तम सुगरको लेभल कि 100 मिलिग्राम छिना वक्न फुङ्गो दुई घन्टा कि तिन कि 140 छिना वक्न फुङ्गो तम तिन महिना कि सुगर कि तम HbA1c सिधा कि 5.7% छिना वक्न फुङ्गो नर्मली तम दाइ चुपुरी प्री डायबिटिस यहाँ डायबिटिस गरौँ मिनु तर नर्मल मिनु त्यो प्रकृति चुपुरी फास्टिङ ब्लड ग्लुकोज सिने नमक खाली पेटलाई होतु पछि तम कम्तीमा 8 घन्टा कि टक्की ब्लड सुगर तम 125 तम तम सेउ सोल सेउ 2 घन्टा तिमी 140 नजुङ 149 तम दाइ 3 महिना कि HbA1c तम 5.7 नजुङ 6.4 हो प्री डायबिटिस होइन तम डायबिटिस ड्रप लागि सुकेको चुपुरी हुन्छ कि खाली पेट तपाईँलाई लास्यो लासीमा काङ मासेपछि सुगरको लेभल 126 सुगर हुन्छ सोल सेउ पेसीमा दुई घन्टा कि ब्लड कि देखिन्छ चुपरी हुन्छ लेभल दि सुगर के लेभल दि 200 सम्म थाक पाउँछ अथवा एचबिएनसी चाहिँ 3 महिना के लेभल दिएर म 6.5 बराबर अथवा 6.5 सम्म थाक पाउँछ सुगरको लो हिन्छ
0: होइन
1: तपाईँ दोटो यति दिदी थाक्नु हुनु रिपोर्ट हुन्छ तपाईँ रिपोर्ट चाहिँ मुला मुला र तपाईँ देखिन्छ टाउ बोगी लङ होइन तपाईँ कम्पा मङमु लङ चिङ मङमु टाउ पसिना मङमु हु अदुपुरै हो चाहिँ तपाईँ देखिन्छ सुगरको लो सिज हो नि
0: डायबिटिज गेप्सीमा चाहिँ त मितुई स्योरसम्म त्यो मेस्यु रिकी मैदा त्यो सेउत्र म्याउ हिँड्यौँ कि देखि टिक्पे टिक्पे सेसिङ गीतलाई देखि झुला लङ सुगरङ टिक्पे टिक्पे गो गी तप कि टिक्पे टिक्पे सेसिङ गीत कि सुगर होइन दिदीलाई
1: सुगर सासीमा चाहिँ चुपरी सुगरलाई चाहिँ गुलियो कुरा चाहिँ कम स्योरङ
0: जेल्छ
1: फेसबुकलाई विभिन्न किसिमका तमकन्ता काम सोसिङ भिडियो कन्फ्युज गर्ने तर युग सुनाले सुगरलाई लागेको चिज इन्सुलिन सित्र कम गर्छ सुगर हाई
0: भयो
1: नि तमकता गुलियो कुरा चाहिँ कमसे कम कम क्याउरङ ल्याउनु हुन्छ
0: होइन
1: सुगर त्यही तपाईँ कि त तपाईँ सुगर घटाइकिरु हिँड्छ एक्सर्साइज कसै के गर्छौँ
0: कसैमा
1: दिन गर्छौँ वेट महँगो वेट घटाइकी गर्छौँ
0: होइन
1: तर सोर कर्मुती सेउ खास उसिने क्या चामल चाहिँ नि निमल्ला पट्टै त्यही ठिकै
0: होइन
1: तमा देखि रोटी सामा सेसी आँटा कि रोटी
0: होइन
1: तमा चाहिँ गुलियो कुरा तमा चिनी त्यहाँ चिन्दै बन्दरै तमा त कसै सेउ इच्छामा सेसी नै ल्याउँ तर थासम्म पर्न तमा फाल्छु सेउ सिन तर
0: होइन
1: सबै तमा गुलियो कुरा त्यसलाई कम नै क्या च्याक्ला सामा चोर्के ठाउँमा च्याक्ला
0: फ्यानसामा
1: आँटा कि रोटी
0: होइन
1: साग सब्जी सुगर लङ तमा भुइँ सुने सुगर घटाइकिरो
0: फिजिकल देखि सुक्की लागा त्यो कसै हिँड्छ तासम्म पहिला त कसै थुकै लागङ कि मगो चकाइदिने देखि देख्ने हिँड्छ दिमाग सुगो कम्प्युटर मोबाइल त बङ्गी थोकु तिङसँग पढ्ला मिला स्ट्रेस दि सेमलाई दुङ्गल सेम दुख्थ्यो बङ्गी होतु तप किसँग तिङसँग कि मिमङ तुई स्वास्थ्य ठोटेन ल ती चाहिँ लाग पर के पछि थङ्गिन होइन
1: थप होइन टङ्गको थुप्रै खालि लाग्छ मेरो
0: दिदी
1: टक्क आनन्द किन त म यहाँ बुर्खालाई जु
0: गाडी होइन
1: कुर्सी खाला जु तल्लालाई हिँड्छ म ताला लाग्छ नि मेरो दिदी लङ चुक्या फिजिकल एक्सर्साइज चाहिँ मेसिनमा चुकेपछि दाजु वेटिङ बढेको छ तपाईँ दाजु वेट बढेको छ म त सुगर खेल्छ प्रेसर पनि खेल्छ लु मुख्य कारणले तुकेन तासम्म बजी प्याज उमेर ती पेलेर रोग खेल्थ्यो तपाईँ त दिदी हो मुख्य कारणले फिजिकल एक्सर्साइज मेसिनमा त म तङ तनाव हो तनाव घोटी तनाव गर्छ सोडियम दिमाग मानसिक रूपमा कान्तिल जेतु लागि छ घन्टा हिँडङ लगौ एक्सर्साइज किरान गौ सिएम किरमा क्यासन देखाउनु ठुलो कुरा सिएम
0: होइन
1: बुद्ध धर्म मानिक थुप्रै मिति त सिएम किन्नु जस्तो चाहिँ रोक्ति लामी हो
0: सामाजिक
2: काठमाडौँलाई
0: गोना सिंह फल्नाला ती दिम्यान सोने गोना उतोर्नु सिनेलुङ यामा मिसाउनु डाक्टर कि या माफ्यो क्या गोमाला ती यामा मि सौम्या इन्द्रङ लुङ फल्नाला दिकी तोर्नु अङ्गालाङ गोना उन्जु कि सिन तिरङ साफसँग टुकैसँग किनो कि लस् ती काउँसँग लस् डाक्टर साथी
1: फरक फरक गोना हुन्थ्यो माइग्रेन हुन्छ।

0: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल हरियालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। नजिकैको चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। उक्त छलफलपछि स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने गराउने विषयमा वायु सेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ। क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र सो भाडा दर बारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि मतदानको समय भोलि बिहान 7 बजेका लागि सारिएको छ। आज बिहान 10 बजेका लागि तय गरिएको मतदान 3 पटक सारेर दिउँसो 2:30 बजेका लागि तोकिएको थियो। प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि मतदानको समय भोलि बिहान 7 बजेका लागि सारेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिनुभयो। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत क्षेत्रको नियामकीय निकायले लगानीकर्ता उपभोक्ता र अन्य सरकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ। विद्युत नियमन आयोगले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको आवश्यकता र सरकारवालाको चासोलाई ध्यान दिनुपर्ने बताउनुभयो। आयोगको वार्षिक प्रतिवेदनमा विद्युत क्षेत्रको बदलिँदो आवश्यकता, बजार विकास, लगानी वातावरण र उपभोक्ता हितलाई ध्यानमा राखेर विभिन्न नियामकीय उपकरण निर्माण तथा कार्यान्वयन गरिएको उल्लेख छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ। कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको 67 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो। मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। नेपाली यातायात व्यवसाय राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। मलेसियाको जोहोर राज्यमा वायु प्रदूषण बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै आज र भोलि सबै विद्यालय बन्द गरिएको छ। पछिल्ला दिनमा राज्यका विभिन्न क्षेत्रमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको समाचार संस्था सिन्वाले जनाएको छ। जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मोहम्मद नकिब मोहम्मद गजालीले जारी गर्नुभएको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि सावधानी स्वरूप विद्यालय बन्द गरिएको बताउनुभयो। जोहोरमा पछिल्लो दिनमा वायु प्रदूषण सूचाङ्क एपिआईको स्तर उच्च देखिएको छ। राजधानी क्वालालम्पुर सहित मलेसियाका 38 क्षेत्रमा पनि अस्वस्थकर एपिआई स्तर रेकर्ड गरिएको छ। बढ्दो धुवाँ र प्रदूषणका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोहोरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन्। यो सँगै साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नु नै छ बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो।
1: नमस्कार, म सञ्जय ढकाल
2: र म प्रतीक्षा खनालको
1: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावित क्षेत्रमा खलबलिएको खोप कार्यक्रम बारे कुरा गर्छौँ।
3: नियमित खोप मात्र होइन, महामारीबाट बचाउन सक्ने खालका खोपहरूलाई हामीले तत्काल सुरु गरेका थियौँ, जस्तै हैजा।
2: पीडितलाई राहत र सुविधामा स्थानीय तहको भूमिका कस्तो?
4: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू भएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ।
1: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री। बाढीले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य चेक जाँचका साथै खोपका कार्यक्रम पनि खलबलिएका छन्। अस्थायी शिविरमा प्रभावितहरू राखिँदा सरुवा रोगका जोखिम समेत बढे। अहिले भने प्रभावित क्षेत्रमा खोपका कुनै कार्यक्रम नरोकिएको सरकारले बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा सरुवा रोग फैलन नदिन पनि सावधानी अप्नाइएको छ। उसले अप्नाइरहेको सावधानीबारे हामीले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोधेका छौँ।
3: खोपको कुरामा हामीले खोप छैन भने खोप पठाउने, खोपलाई चिस्यान चाहिन्छ, त्यो चिस्यान भण्डारण गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले समयमै त्यो पुर्याएका थियौँ। र खोप कसरी पनि पुर्याएका थियौँ भने कुनै ठाउँमा बाटो छैन भने हेलिकप्टरबाट मात्र पनि, र बाटो पनि जाँदैन त्यहाँ हेलिकप्टर छैन भने कुनै कुनै ठाउँमा ड्रोनको पनि प्रयोग भएर हामीले खोप पुर्याएका छौँ। र त्यसरी खोप पुर्याएर नियमित खोप मात्र होइन, महामारी हुन सक्ने खालका, महामारीबाट बचाउन सक्ने खालका खोपहरूलाई हामीले तत्काल सुरु गरेका थियौँ, जस्तै हैजा। बाढी पहिरो गएको बेलामा खानपिनको टुङ्गो हुँदैन, त्यो अवस्थामा हामीले हैजा देख्न सक्छौँ, खोप दिन सक्यो भने, हैजा विरुद्धको खोप दिन सक्यो भने त्यो जोखिमबाट बच्छ भनेर हामीले हैजा विरुद्धको खोप दिएका थियौँ। दुइटै जिल्ला गरेर 70,000 हामीले खोप दिइसकेका छौँ। र जो खटिनु भएको छ स्वास्थ्य कर्मी, नेपाली सेनाका, नेपाल प्रहरीका, स्वास्थ्य प्रहरीका र उद्धार कर्मीहरूलाई हामीले टिडी खोप, टिटानस र डिफेरिया विरुद्धको खोपहरू दिने काम तत्काल सुरु गर्यौँ। अबको हाम्रो योजना भनेको चाहिँ दादुरा रुबेला, यस्तो खालको जोखिममा दादुरा रुबेला फैलिन सक्ने सम्भावना बढी हुन्छ, त्यही भएर दादुरा रुबेला विरुद्धको खोप 6-15 लक्षित गरेर हामीले खोप सञ्चालन गर्ने जमर्ग गर्दैछौँ। हैजा विरुद्धको 1 वर्षभन्दा माथिको सबैलाई थियो। टिडी खोप भनेको चाहिँ टिटानस डिफेरिया विरुद्धको खोप चाहिँ सबै उमेर समूहको लागि थियो, विशेष गरी उद्धार कर्मी र घाइतेहरूलाई लक्षित गरेर थियो।
2: खोप लिन बाँकी रहेका कोही इच्छुक अथवा प्रभावित स्थानका बासिन्दाले चाहिँ कहाँ कोसँग कसरी सम्पर्क गर्नुपर्छ?
3: नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लिन सकिन्छ, नजिकैको स्वास्थ्य संस्थामा यहाँहरूको खोप सुनिश्चित नै छ।
2: कतिपय बालबालिकाको अभिभावकहरू नै गुम्नु भएको छ, अन्त कसैकोमा चाहिँ शरण लिएर बसिरहनु भएको छ, कसरी यहाँहरूले उहाँहरूसम्म खोप पुर्याएर रहनु भएको छ?
3: अलि अन्यल भएको, किनभने खोप कार्ड चाहिन्छ, त्यो खोप कार्ड चाहिँ कहाँ छ त भन्दा त्यो घरमै थियो, खोप कार्ड अहिले छैन, मलाई त्यो जानकारी छैन कि त्यो बच्चाले खोप पायो कि पाएन भनेर, हो त्यसरी हामीले मोनिटरिङ गरिरहेका छौँ, निगरानी गरिरहेका छौँ, सोधपुछ भइरहेको छ र पाउनुपर्ने महिना अनुसारले हामीले तालिका राखेका हुन्छौँ, त्यो उहाँ कति महिना भयो त्यो बच्चा, त्यो सबै कुरा सोधपुछ गरिसकेपछि त्यही अनुसारले खोप दिइराखेका छौँ।
1: उनी थिए खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
2: बाढी पीडितहरूका निम्ति संघ तथा प्रदेश सरकारका अतिरिक्त स्थानीय तहहरूले पनि राहत तथा सुविधा उपलब्ध गराइरहेका छन्। जनतासँग सबैभन्दा नजिक रहने हुनाले उनीहरूले दिने सहयोग झन प्रभावकारी हुन सक्ने ठानिन्छ। यसबारे हामीले सबैभन्दा धेरै प्रभावित मध्येको रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालसँग कुराकानी गरेका छौँ।
4: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरूसम्म गएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ। त्यसरी जसको घरहरू मात्रै गएको छ, परिवार हुन्छ, उहाँहरूलाई पनि त्यो प्याकेज बनाएका छौँ। जसको परिवार चाहिँ के अरे कतै काम गर्न जाने बेलामा घरको भरपर्दो भरोसा के भन्छ चाहिँ कामको सिलसिलामा हाइरो पावर र सगडी नाका पर्यटन क्षेत्रमा काम गर्नुभएको नाताले उहाँहरूले उहाँ पेपत्ता हुनुभएको छ, उहाँहरूको लागि पनि हामीले त्यो खालको एउटा प्याकेज बनाएर 3 किसिमको हामीले वितरण गऱ्यौँ। भने अर्को कुरा के भयो भने त्यो तपाईँको यो कनेक्टिभिटी लगायत सडकको यातायात सञ्जालबाट नजोडिएको कारणले ती प्रभावितहरू अरू अरू समुदाय पनि जो चाहिँ प्रत्यक्ष प्रभावित हुनुहुन्न तर कनेक्टिभिटीको कारणले गर्दाखेरि चाहिँ खाद्यान्न लगायतका अरू चिजहरू खरिद गरेर खाने ठाउँ पनि नभएर अभाव हुने स्थिति बन्यो, उहाँहरूको लागि नै छुट्टै व्यवस्था गरेर हामीले एक चरण व्यवस्थापन गरिसकेको स्थिति छ।
5: यो रात लिनको लागि बाढी प्रभावितहरू कहाँ जानुपर्छ र कसरी पाउँछन् उनीहरूले?
4: हामीले चाहिँ सम्बन्धित वडालाई केन्द्र बनाएर पालिकाले पालिकाको संयन्त्र भयो, वडाले वडामा नै हामीले वडा अध्यक्ष र वडा सदस्यहरूको संयन्त्र निर्माण, वडा सदस्य रहेको र वडा स्थित राजनीतिक दलको प्रतिनिधि रहेको एउटा संयन्त्र निर्माण गरेका छौँ। त्यो संयन्त्र मार्फत हामीले तल चाहिँ गाडी मार्फत जहाँ हाम्रो मूल स्टोर छ स्टोरबाट त्यहाँ चाहिँ सम्बन्धित वडामा लगेर हामीले साधन, हाम्रो साधन पालिकाले व्यवस्थापन गरेको साधन मार्फत हामीले सम्बन्धित परिवारको सबभन्दा बढी क्षति भएको परिवारको सदस्य गुमाएको परिवारका घर घरै पुर्याउने स्थिति बनाएको छ। अरूको लागि चाहिँ एउटा टोलमा राखेर जसले चाहिँ खाद्यान्न लगायत कनेक्टिभिटीको कारणले चाहिँ प्राप्त नभएको स्थिति छ, एकचोटि मात्रै हामीले गऱ्यौँ, त्यो पनि सबैले लिन चाहनु भएन, त्यसरी हामीले व्यवस्थापन गरेका छौँ। भनेपछि उहाँहरूलाई चाहिँ त्यो राहतको लागि दौडेर टाढा पुगिरहनुपर्छ भन्ने छैन।
2: हुने थिए रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
1: तपाईँ बिबिसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ। आजदेखि हामी बिबिसी हातेमालोमा बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बिबिसी दर्शको पाठशाला प्रस्तुत गर्दैछौँ।
6: नमस्कार, बिबिसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृङ्खलामा तपाईँ अङ्ग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचिबारे कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौँ है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
7: I'm interested in modern art.
8: I'm keen on watching sport, but not that keen on playing it.
9: I'm really into politics.
10: I've recently taken up hiking.
6: Okay, so they all have different interests. Ekjanale aadhunik kala modern art bare, ekjanale rajniti politics bare, ekjanale hiking bare ani ekjanale khelkud sport bare kura gare. Aafno ruchi vyakta garna uniharule chhutta chhuttai padavali prayog gare. पहिलो व्यक्तिले आई एम इन्टरेस्टेड भने, इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
7: आई एम इन्टरेस्टेड इन मोडर्न आर्ट।
6: हो, इन्टरेस्टेड पछि इन आउँछ। हामी त्यसपछि नाम जस्तै मोडर्न आर्ट अथवा आइएनजी फर्मको भर्ब प्रयोग गर्छौँ। अब अरू केही उदाहरण।
7: आई एम इन्टरेस्टेड इन डान्सिङ। आई एम इन्टरेस्टेड इन माउन्टेन बाइकिङ।
6: हामीले सुनेको अर्को वाक्यमा आइम किन प्रयोग भएको छ। आफ्नो रुचिबारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावलीपछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
8: आइम किन अन वाचिङ स्पोर्ट बट नॉट दैट किन अन प्लेइङ इट।
6: यसपालि यहाँ अन आयो। आइम किन अन, किन अन पछि पनि नाम अथवा आइएनजी फर्मको भर्ब प्रयोग हुन्छ। जस्तै वाचिङ स्पोर्ट, हामीले नेगेटिभ फर्म अर्थात् नकारात्मक रूप पनि सुन्यौँ। आम नट किन अन, यो पदावली चाहिँ आफूलाई मन नपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौँ। आफूलाई केही कुरा निकै मनपर्छ भने हामी आम इन्टु समथिङ भन्छौँ। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ? फेरि सुनौँ है त।
9: I'm really into politics.
6: तपाईँ पोलिटिक्स जस्तै नाम अथवा आइएनजी आएको भर्ब प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि I'm really into reading about politics. हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही भिन्न थियो। त्यसमा आफूले भर्खरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने पदावली थियो। त्यो के थियो सम्झनुहुन्छ? फेरि सुनौ है त।
10: I've recently taken up hiking.
6: हामी आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन टेक अप प्रयोग गर्छौँ। She's taken up the guitar. अर्थात् उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौँ। के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एकपटक किन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
7: I'm not that keen on reading fiction.
6: Well done. अब तपाईँ आफूले भर्खर योगाभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ. Let's listen and compare.
7: I've recently taken up yoga.
6: Well done. अब तपाईँ हामीलाई कमिक्स पढ्न मन पर्छ भन्न सक्नुहुन्छ. यसमा इन्टु प्रयोग गर्नुहोस् है. Let's listen and compare.
7: I'm really into reading comics.
6: अन्तिममा अब के तपाईँ इन्टरेस्टेड प्रयोग गरेर आफूलाई चेस खेल्न मनपर्छ भन्न सक्नुहुन्छ? Let's listen and compare.
7: I'm interested in playing chess.
6: Well done. तपाईँलाई चाहिँ के गर्न मनपर्छ? अबदेखि तपाईँ यी पदावली र शैली प्रयोग गरेर आफ्ना रुचिबारे कुरा गर्नुहोस् है त.
1: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोग हुने गरी अङ्ग्रेजी भाषा सिकाउन बनाइएको बीबीसी दर्श पाठशालाको एक भाग. अब सुन्नुहोस् यसको दोस्रो भाग.
6: बीबीसी दर्शको पाठशालामा तपाईँलाई फेरि स्वागत छ. यो भागमा आज तपाईँ कन्डिसनल फर्म प्रयोग गरेर काल्पनिक अवस्थाबारे कुरा गर्ने तरिका सिक्न सक्नुहुन्छ. अब केही वाक्यहरू सुनौ. यी व्यक्तिहरूले के कुराको कल्पना गर्दैछन् त्यो विचार गर्नुहोस् है त.
7: If you could go anywhere in the world, where would you go?
9: If I could go anywhere in the world, I would go to Australia.
8: I'd go to the moon.
7: I'd go to the Arctic.
6: उनीहरूले आफूलाई मन लागेको ठाउँमा जान पाइयो भने आफू कहाँ जाने थिए भन्ने कुरा बताए. उनीहरूले अवास्तविक अवस्थाबारे कुरा गरेका हुन्. यस्ता वाक्य बनाउन हामी अनरियल कन्डिसनल अर्थात् द सेकेन्ड कन्डिसनल भनिने रूप प्रयोग गर्छौँ. अब यस्ता वाक्य कसरी बनाउन सकिन्छ भन्ने सिकौँ. वाक्यको पहिलो भागमा इफ र त्यसपछि पास्ट टेन्समा क्रियापद प्रयोग हुन्छ. इफ आई कुड. वाक्यको अर्को भागमा चाहिँ हामी वुडसँगै इन्फिनिटिभ वा बेस वर्ब प्रयोग गर्छौँ. आई वुड गो. सामान्यतया बोल्दाखेरि वुडको छोटो रूप उच्चारण हुन्छ. उदाहरणका लागि आई वुड गो, हि वुड गो. फेरि एकपटक पुरै वाक्य सुनाउ है त.
9: If I could go anywhere in the world, I'd go to Australia.
6: माथि भनिएको कुड क्यानको पास्ट टेन्स हो अनि वाक्यको दोस्रो भागमा उडसँगै एउटा क्रियापद आयो आई वुड गो. हामी यी दुई भागलाई वाक्यको अगाडि वा पछाडि पारेर पनि भन्न सक्छौँ. यो वाक्य फेरि एकपटक सुनौँ है त. अनि तपाईँले वाक्यका दुईटा भाग अगाडि पछाडि परेको थाहा पाउनुहुन्छ.
9: If I could go anywhere in the world, I'd go to Australia. I'd go to Australia if I could go anywhere in the world.
6: यी दुवै वाक्यको अर्थ चाहिँ एउटै हुन्छ. कुनै काल्पनिक प्रश्नको उत्तर दिँदा उठसँग भर्ब जोडेर छोटो वाक्य पनि बनाउन सकिन्छ. छोटा उत्तरहरू फेरि एकपटक सुनौँ. Where would these people go?
8: I'd go to the moon.
7: I'd go to the Arctic.
6: पहिलो व्यक्तिले आफू मुन अर्थात् चन्द्रमामा जान्थे भने दोस्री व्यक्तिले आफू आर्कटिकमा जान्थे भनिन्. अब केही अभ्यास गरौँ. यस्तै शैलीमा यदि म इङ्ल्यान्डमा बस्थेँ भने अङ्ग्रेजी राम्ररी बोल्थेँ कसरी भन्न सकिएला? एकपटक सुनौ है त.
7: If I lived in England, I'd speak English very well.
6: मसँग धेरै पैसा भएको भए आमा बुवालाई दिन्थेँ. यो वाक्यलाई चाहिँ कसरी भन्न सकिएला? एकपटक सुनौ है त.
7: If I had lots of money, I'd give it to my parents.
6: Well done. अब अर्को एउटा काल्पनिक अवस्था सुनौ. त्यसको अर्थ कति बुझिन्छ त्यो पनि विचार गर्नुहोस् है त.
7: If I could have any talent, I'd be able to sing.
6: Great. यी महिलाले आफूसँग क्षमता भएको भए गाउँथे भनिन्. अर्थात् उनी गाउन जान्दिनन् तर उनले गाउने कल्पना चाहिँ गरिन्. अब फेरि तपाईँको पालो. यहाँ सोधिने प्रश्नहरूको उत्तर आफै बनाएर दिने प्रयास गर्नुहोस् है.
7: If you could go anywhere in the world, where would you go? If you could have any talent, what talent would you have?
6: वेल डन. आजलाई यति नै. अहिले सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला.
2: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnews नेपालीमा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब हामी केही समय यहाँहरूलाई मनोरञ्जन गराउँदैछौँ विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाएर। पहिलो लोक दोहोरी गीत राजु परियार र देवी घरती मगरको स्वरमा, लक्ष्मण चापागाईको लय सङ्कलनमा।

लोक दोहोरी गीत सुनाउने क्रमको अन्त्यमा अब सुनाउँदैछौ मधु कुमार गिरी र अस्मिता नेउपानेको स्वरमा गोविन्द गिरीको संकलन लय संकलन विनोद बाजुरालीको यो लोक दोहोरी गीत सुनिसकेपछि यहाँहरूले 5:45 पछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: अहिले सुन्नुभयो रत्न बेउसी तीर्थकुमारी स्वयम्भू राज शाक्यको स्वरमा रहेको स्वदेश गान मबिबीको रचना रत्न बेउसीको संगीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश मट्टा। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागले आज विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराइएको हो। श्रम ऐन 2074 दफा 37 बमोजिम प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानूनी व्यवस्था रहेको छ। विभागका उपमहानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने पनि उल्लेख गरिएको छ। कोशी प्रदेश सभाको आजको बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि पेश भएको छ। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले सो विधेयक सदनमा दफावार छलफलका लागि पेश गर्नुभयो। सदनमा कोशी प्रदेश सभा नियमावली मस्यौदा समितिको गठन सम्बन्धमा उपसभामुख सृजना दनुवारले प्रस्ताव पेश गर्नुभयो। प्रदेशका सामाजिक विकास मन्त्री गीता तिमसिन्हाले सदनको सुन्ने र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै 10 राष्ट्रिय खेलकुदका निम्ति प्रदेश सरकारले 8 करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँले खेलकुदका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई सरकारले भत्ता पनि दिने जानकारी दिनुभयो। बागमती प्रदेश सरकारले गैर प्राथमिक आयोजनाको बजेट कटौती गरी विपद प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापा मगरले विपदबाट भएको जनधनको क्षतिलाई ध्यानमा राखेर पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले बजेटको सीमितताका कारण विभिन्न मन्त्रालय अन्तर्गतका गैर प्राथमिक कार्यक्रमको बजेट कटौती गरेर भए पनि विपद प्रभावित क्षेत्रमा परिचालन गरिने बताउनुभयो। उद्धार उपचार तथा खाद्यान्न वितरणको चरण पूरा भइसकेकाले अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनस्थापना र पुननिर्माणका काम अघि बढाइने उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालबालिकाको शिक्षा सुरक्षा स्वास्थ्य समानता र नेतृत्व विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। दलित महिला संघ दाङको सहजीकरणमा प्रदेशका दलित बालिकाद्वारा तयार पारिएको 10 बुँदे माग पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले बाल विवाह न्यूनीकरणमा किशोर किशोरीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। बाल विवाहका कारण शिक्षा स्वास्थ्य र भविष्यमा पर्ने असर बारे किशोर किशोरीले आफ्ना साथी तथा समुदायमा सचेतना फैलाउनु पर्ने उहाँले बताउनुभयो। दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराको नेतृत्वमा आएका दलित बालिकाले मुख्यमन्त्री आचार्यलाई 10 बुँदे मागपत्र बुझाएका थिए। भूमि प्रशासन कार्यालय खोटाङका सेवाग्राहीलाई लेखापढी व्यवसायबाट हुन सक्ने ठगी नियन्त्रण गर्ने उद्देश्यले सेवा शुल्क निर्धारण गरिएको छ। जिल्ला स्थित भू सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिले आजदेखि लागू हुने गरी भू सेवा केन्द्रमा आबद्ध लेखापढी व्यवसायका लागि सेवा शुल्क निर्धारण गरेको हो। बैठकमा सहभागी सरकारवालाका प्रमुख तथा प्रतिनिधिहरूले समितिको निर्णय पालना गर्न गराउन आफूहरू प्रतिबद्ध रहेको जनाउँदै सामूहिक हस्ताक्षर गरेका छन्। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अहिले केही दिनपछि नै यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रसारण हुनेछ। 7:00 समाचार सुन्नुहुनेछ। 7:00 समाचारपछि 7:25 समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 7:45 प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 समानता कार्यक्रम प्रस्तुत हुनेछ। 8:30 नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचारपछि 9:15 यहाँहरूले सुन्न सक्नुहुनेछ पौरखीको कथा कार्यक्रम। 9:40 विभिन्न लोकगीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। राति 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 प्रस्तुतिमा मधुरीमा कार्यक्रमको प्रस्तुति सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हिन्दी भाषामा रहनेछ। अनि राति 11:00 भने समाचार सुन्न सक्नुहुनेछ। राति 11:00 समाचार सँगसँगै हाम्रा आजका सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा।
2: रेडियो नेपालबाट हरेक बिहिबार बेलुकी 9:00 समाचार पछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। सुन्न नभुल्नुहोला कार्यक्रम पौरखी।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। 6:40 पछिको प्रस्तुतिमा कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रसारण हुनेछ। अब भने हामी प्रस्तुत गर्दैछौँ कार्यक्रम बालवाटिका।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू, तपाईँहरूका अभिभावक तथा सम्बन्धित व्यक्तित्वहरूसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज समयको व्यवस्थापन गर्न सिकौँ शीर्षकमा लेख, सुनौलो विदा शीर्षकमा कथा र गीत सुन्नेछौ। भाइ बहिनी, आजको कार्यक्रम बाल बाटिकामा तपाईँहरूकै सिर्जनाहरूलाई समेट्ने क्रममा आज भाइ दर्शिल पन्तले लेख्नु भएको लेख सुन्छौ। दर्शिल बुढानील कण्ठ स्कूल काठमाडौँमा कक्षा 7 अध्ययनरत हुनुहुन्छ। भाइले लेख्नु भएको लेखको शीर्षक रहेको छ, समयको व्यवस्थापन गर्न सिकौं। लेख यसरी सुरु हुन्छ। के तपाईँले कहिल्यै यस्तो अनुभव गर्नुभएको छ, बिहान उठ्दा आज म सबै काम समयमै गर्छु भनेर सोच्ने तर बेलुकासम्ममा धेरै काम अधुरै रहने, वा गृह कार्य गर्ने भनेर बसेका बेला अचानक मोबाइल चलाउन थालेपछि घन्टौ बितेको थाहा नै नहुने, यस्ता अनुभव हामी मध्ये धेरैलाई हुन्छ। त्यति बेला मात्र हामीलाई लाग्छ समय कति छिटो बित्दो रहेछ। समय यस्तो चिज हो जसलाई हामी देख्न सक्दैनौ, छुन सक्दैनौ, तर हरेक क्षण अनुभव गर्न सक्छौ। घडीका सुई निरन्तर चलिरहन्छन्, एक सेकेन्ड पनि रोकिँदैन। बिहानदेखि रातसम्म, रातदेखि बिहानसम्म समय आफ्नो गतिमा अघि बढिरहन्छ। हामी चाहे जति व्यस्त हौ वा खाली बसौं, समय कहिल्यै रोकिँदैन। त्यसैले भनिन्छ समय कसैको लागि पर्खँदैन। हामी मध्ये धेरैको एउटा सामान्य बानी हुन्छ, अहिले होइन भोलि गरौला। पढाइ होस्, गृह कार्य होस् वा कुनै व्यक्तिगत काम, हामी धेरै कुरा पछि गर्ने भनेर सार्छौँ। सुरुमा यो सजिलो लाग्छ तर बिस्तारै काम थुप्रिँदै जान्छन् अनि अन्तिम समयमा हतार, तनाव र चिन्ता मात्र बाँकी रहन्छ। त्यति बेला मात्र हामीलाई महसुस हुन्छ, मैले समयमै गरेको भए कति सजिलो हुन्थ्यो होला। भाइ दर्शिल पन्त अगाडि फेरि लेख्नुहुन्छ, विद्यार्थी जीवन वास्तवमै समय सिक्ने सबैभन्दा राम्रो अवसर हो। यो उमेरमा हामीले सिक्ने बानी, अनुशासन र समय व्यवस्थापनले हाम्रो भविष्य निर्धारण गर्छ। हामीले सानैदेखि समयको कदर गर्न सिक्यौँ भने पढाइ मात्र होइन, खेलकुद, कला, सङ्गीत वा अन्य सिपमा पनि राम्रो गर्न सक्छौँ। तर समयलाई व्यवस्था गरियो भने धेरै अवसर बिस्तारै हाम्रो हातबाट फुत्किन सक्छन्। आजको समयमा मोबाइल फोन र इन्टरनेट हाम्रो जीवनको ठूलो हिस्सा बनेका छन्। यी प्रविधि नराम्रो होइनन्, यिनीहरूबाट हामी धेरै कुरा सिक्न सक्छौँ, जानकारी पाउन सक्छौँ र साथीहरूसँग सम्पर्कमा रहन सक्छौँ। तर समस्या तब सुरु हुन्छ जब हामी यिनै कुरामा अनावश्यक समय खर्च गर्न थाल्छौँ। कहिलेकाहीँ केही मिनट मात्र भनेर मोबाइल चलाउन थालेपछि थाहै नपाई 1 बितिसकेको हुन्छ अनि पढ्ने समय घट्दै जान्छ र ध्यान पनि कमजोर हुन्छ। समय व्यवस्थापन भनेको ठूलो वा जटिल कुरा होइन, यो केवल आफ्नो दिनलाई सही तरिकाले मिलाउने बानी हो। बिहान उठ्ने समय, पढ्ने समय, खेल्ने समय, आराम गर्ने समय सबैलाई सन्तुलनमा राख्न सके जीवन धेरै व्यवस्थित हुन्छ। समयको महत्व बुझ्ने मानिस प्राय जीवनमा सफल हुन्छन्। उनीहरू कामलाई टार्दैनन्, बरु समयमै पूरा गर्छन्। उनीहरूले हरेक दिनलाई अवसरका रूपमा लिन्छन्। हामीले देखेका धेरै सफल व्यक्ति रातारात सफल भएका होइनन्, उनीहरूले हरेक दिन सानो समयलाई पनि उपयोग गरे र निरन्तर मेहनत गरे। यही निरन्तरता नै उनीहरूको सफलताको कारण बनेको हो। दर्शिल भाइ लेख्नुहुन्छ, हाम्रो जीवनमा कहिलेकाहीँ भोलि गरौँला भन्ने सोच धेरै हानिकारक हुन्छ, किनभने भोलि फेरि अर्को भोलि बन्छ र काम थुप्रिँदै जान्छन् र अन्त्यमा हामीलाई लाग्छ समय नै पुगेन। तर वास्तविकता के हो भने समय त सधैँ थियो, हामीले मात्र सही प्रयोग गर्न सकेनौँ।
समयको सदुपयोग गर्न ठूलो परिवर्तन गर्नु पर्दैन, साना बानीले नै ठूलो फरक पार्न सक्छन्। बिहान चाँडै उठ्ने, दिनको सानो योजना बनाउने, मोबाइल कम चलाउने, दैनिक केही समय पुस्तक पढ्ने र आफ्नो लक्ष्य सम्झिरहने बानीले जीवनलाई धेरै व्यवस्थित बनाउन सक्छ। यस्ता साना बानी सुरुमा सामान्य लागे पनि यिनले बिस्तारै ठूलो परिवर्तन ल्याउँछन्। हामी सबैसँग दिनको 24 घण्टा समय हुन्छ, तर कसैले यही समयको सही प्रयोग गरेर अगाडि बढ्छन्, कसैले सही प्रयोग गर्दैनन् र पछाडि पर्छन्। फरक समय होइन, यसको प्रयोग हो। समयलाई सम्मान गर्ने मानिसले आफ्नो जीवनलाई सही दिशामा लैजान सक्छन्। भाइ दर्शिल लेख्नुहुन्छ, अन्त्यमा समय हाम्रो जीवनको सबैभन्दा ठूलो शिक्षक हो। यसले हामीलाई अनुशासन, जिम्मेवारी र धैर्य सिकाउँछ। बितेको समय कहिल्यै फर्केर आउँदैन, त्यसैले प्रत्येक क्षणलाई उपयोगी बनाउनु हाम्रो जिम्मेवारी हो। हामीले आजको समयलाई सही रूपमा प्रयोग गर्न सिक्यौं भने हाम्रो भोलि अवश्य उज्जवल हुनेछ। दर्शिल पन्तले लेख्नु भएको समयको व्यवस्थापन गर्न सिकौं शीर्षकमा सुन्नु भएको यो लेखपछि अब गीत सुन्छौं ल। गीतपछि कथा सुन्नेछौं। आइ त

0: गीतपछि भाइ बहिनी अब पालो कथाको। आज सुन्ने कथाको शीर्षक रहेको छ सुनौलो बिदा। कथा यस्तो छ, एक सानो गाउँमा सुमन नामको एक बुद्धिमान तर अलिक अल्छी बालक बस्थ्यो। विद्यालयमा बिदा सुरु भयो। बिदा सुरु हुने बित्तिकै सुमनले सोच्यो, अब त धेरै दिनसम्म पढ्नु पर्दैन, दिनभर खेल्छु र मोबाइल चलाउँछु। पहिलो दिन ऊ बिहान ढिलो उठ्यो, दिनभर मोबाइलमा खेल खेल्यो र टेलिभिजन हेर्यो। दोस्रो दिन पनि त्यस्तै भयो। यसरी धेरै दिन बिते तर उसका छिमेकी साथी अमित भने बिहान उठेर व्यायाम गर्थ्यो, किताब पढ्थ्यो, आमा बुवालाई घरको काम सघाउँथ्यो र नयाँ नयाँ कुरा सिक्थ्यो। एक दिन अमितले सुमनलाई भन्यो, सुमन, बिदा भनेको रमाइलो गर्ने समय त हो नै, तर केही नयाँ सिक्ने सुनौलो अवसर पनि हो। सुमनले सोध्यो, तर म के सिकौँ? अमितले उसलाई चित्र बनाउन, कथा पढ्न र बगैँचामा बिरुवा रोप्न सिकायो। सुमनलाई ती कामहरू निकै रमाइला लागे। त्यसपछि उसले मोबाइल चलाउने समय घटायो र हरेक दिन एउटा राम्रो काम गर्ने निर्णय गर्यो। केही दिनपछि सुमनले धेरै कथा पढिसकेको थियो, केही सुन्दर चित्र बनाएको थियो र घरको बगैँचामा धेरै बिरुवा रोपेको थियो। उसले आफ्नी आमालाई खाना बनाउन र बाबुलाई बगैँचाको काममा पनि सहयोग गर्न थाल्यो। बिदा सकिएर विद्यालय खुल्यो। शिक्षकले सबै विद्यार्थीलाई बिदामा आफूले सिकेका कुरा सुनाउन भन्नुभयो। सुमनले आत्मविश्वासका साथ भन्यो, मैले यो बिदामा समयको मूल्य बुझे, खेले पनि रमाए पनि, तर नयाँ कुरा सिक्न र परिवारलाई सहयोग गर्न पनि समय दिए। शिक्षकले मुस्कुराउँदै भन्नुभयो, सुमन, तिमीले बिदाको सबैभन्दा ठूलो उपहार पाएका छौ, समयको सदुपयोग गर्ने बानी। त्यस दिनदेखि सुमनले बिदा मात्र होइन आफ्नो जीवनको हरेक दिनलाई पनि महत्व दिन थाल्यो। भाइ बहिनी, समय अमूल्य हुन्छ। बिदाको समय खेलकुद, अध्ययन, सृजनात्मक काम, नयाँ सिप सिकाई र परिवारको सहयोगमा लगायौँ भने हाम्रो भविष्य अझ राम्रो बन्न सक्छ, हो कि होइन? भाइ बहिनी, आजको कार्यक्रम बालबाटिकामा दर्शिल पन्तले लेख्नु भएको समयको व्यवस्थापन गर्न सिकौँ शीर्षकको लेख, सुनौलो बिदा शीर्षकमा कथा र गीत सुन्यौं। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी सुलोचना बज्रचार्यलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
1: जय नेपाल।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौ। विज्ञको रूपमा हुनुहुन्छ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेल। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: अकबरे खुर्सानी फल्छ तर फल नपाक्दै सबै कुहिएर झर्छ, भित्र हेर्दा किरा हुन्छ, उपचार के होला भनी तुम्बेबा पाँच थरबाट विनोद अधिकारीले जिज्ञासा राख्नु भएको छ।
2: अकबरे खुर्सानीको फलमा दुई प्रकारको किराहरू प्रमुख चाहिँ शत्रुजीव शत्रु किराहरू हुन्। त्यसमध्ये एउटा चाहिँ फल छेडेर खाने किरा हो भने अर्को चाहिँ फलमा झिङ्गाले औँसा किरा पारेर फललाई कुहाउने गर्छ। औँसा किराहरूले जब फललाई भित्र छेडेर खान्छ अथवा फल भित्रको भाग खान्छ औँसा किराले, तब चाहिँ फलहरू कुहिन्छ। अथवा फल छेड्ने किराले फल छेडिसकेपछि त्यसमा ढुसीजन्य रोगहरूले आक्रमण गरेर पनि फलहरू कुहिन सक्छ। र यसको विशेष गरेर तपाईँले राम्रो तरिकाले यसलाई निरीक्षण गर्नुहोस्। कुन प्रकृतिको किराको आक्रमण छ, यदि त्यो फल छेड्ने किरा छ भनेपछि त्यसको व्यवस्थापनको लागि तपाईँले जति पनि फल छेडिएका फलहरू, खसेका फलहरू, माटोमा झरेका फलहरू छ, कुहिएका फलहरू छ, तिनीहरू सबैले जम्मा गरेर तपाईँले गाडिदिनु पर्छ। नत्र त्यतिकै फल छोड्दाखेरि तिनैबाट फेरि किराहरूको संक्रमण अझ धेरै बढ्न सक्छ। र फल जुन चाहिँ फलमा तपाईँको झिङ्गाले आक्रमण गरेर हुने उसमा पनि फलहरू खसेको हुन्छन्, त्यसलाई सर्वप्रथम खेतबारी अथवा चाहिँ खेतमा झरेका बारीमा झरेका फलहरू सबै जम्मा गरेर त्यो जम्मा गरिसकेको फललाई नष्ट गर्ने अथवा गहिरो खाडलमा चाहिँ गाडिदिनु चाहिँ सबैभन्दा राम्रो हुन्छ। त्यसपछि एकिन गरिसकेपछि तपाईँले विशेष गरेर ट्र्यापहरू राख्न सक्नुहुन्छ, जस्तो हेलिल्युरहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तै गरेर यदि चाहिँ फलको औँसा झिङ्गा किरा हो भनेपछि तपाईँले मिथाइल युजिनोल ल्युरहरू अथवा ब्याक्टोसेरा कम्पोजिट ल्युरहरू, क्यू ल्युरहरू प्रयोग गरेर त्यो कुन प्रकारको किरा हो त्यसको चाहिँ निगरानी गर्न सक्नुहुन्छ। र किरा अनुसारले तपाईँले व्यवस्थापनका अभ्यासहरू गर्नुपर्ने हुन्छ। यसमा तपाईँले कति क्षेत्रफलमा लगाउनु भएको छ, यदि थोरै क्षेत्रफलमा छ भनेपछि जैविक घरायसी विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। यसमा चाहिँ तपाईँको भटिसिलियम लेकानी भनेर बजारमा पाइन्छ, जुन चाहिँ हामीले 5-10 ग्राम प्रति लिटर पानीमा राखेर यो चाहिँ जैविक विषादी हो र बोटमा चाहिँ छर्न सक्छौँ। त्यसै गरेर हाम्रो वरिपरि पाइने तितेपाती, निम, रुदिलोहरू अनि सिस्नोहरू लगायत बकेनो, तितो, पिरो, टर्रो हुनेलाई गाईको पिसाबमा मिसाएर हामीले चाहिँ झोलमल बनाउन सक्छौँ र यसलाई पनि प्रयोग गर्दाखेरि, निमका पातहरू प्रयोग गर्दाखेरि यसले पनि निकै मात्रामा चाहिँ किराहरू व्यवस्थापन गर्न सहायता गर्छ। निममा आधारित वनस्पति जन्य विषादीहरू ल्याएर 5 ml प्रति लिटर पानीमा राखेर बोट सबै भिज्ने गरेर छर्न सक्नुहुन्छ। र यति गर्दा गर्दै पनि किराको प्रकोप अझ बढ्दै गएको छ, फल छेदन किराहरू छ भनेपछि बजारमा इमामेक्टिन बेन्जोइट पाइन्छ, तपाईँले 1 ml प्रति 2.5 liter पानीको दरले राखेर बोट भिज्ने गरेर छरिदिनु चाहिँ राम्रो हुन्छ। त्यसै गरी अन्य फ्लुबेन्डामाइट, नुबालुरोन, त्यसै गरेर चाहिँ कोलोरा ट्रानिलिपोल लगायतका विषादीहरू चाहिँ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पञ्जीकरण गरिएको छ। यस बालीको लागि त्यहाँको सिफारिस मात्रा अनुसारले तपाईँले प्रयोग गर्नुहोस् र रासायनिक विषादीहरू प्रयोग गर्दाखेरि आफू पूर्ण रूपले सुरक्षित भएर प्रयोग गर्नुहोस् र प्रयोग गरिसकेपछि पर्खनु पर्ने दिन अवधिहरू पर्खनुहोस्।
1: गुल्मीबाट रञ्जित नेउपानेले गोलभेडामा टुटा धेरै लागेको छ, आइपिएम प्रविधिबाट नियन्त्रण कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
2: टमाटरमा इभन 80-100% सम्म यसको क्षति चाहिँ देखिन्छ र यो किरा सानै हामीले बेर्नाहरू नर्सरीदेखि नै लागेको हामीले देख्छौँ, जस्तो पातहरूमा यसले सुरुङ बनाएर चाहिँ पातको भित्री भागहरू खाने, त्यहाँ चाहिँ बिस्टाहरू पनि हुन्छ, कलिला मुन्टाहरू खाने, फलहरू छेडेर फलहरू खाने र फलहरूमा पछि चाहिँ हामीले ढुसीहरूको इन्फेक्सन भएको पनि पाउँछौँ। र यो किराको व्यवस्थापनको लागि सबभन्दा पहिले त हामीले सरसफाइमा अत्यन्त ध्यान दिनुपर्छ। जस्तो पुराना भएका जति पनि बोटहरू छन्, हामीले पहिलो वर्षका ती सबै बोटहरू जलाउने, किराहरूको सङ्ख्या चाहिँ बढ्न नदिने र त्यसको आक्रमण भएका पातहरूलाई पनि हामीले अनुगमन गर्ने, अलि धेरै किराहरू भएको पातहरू टिपेर जलाइदिने, नर्सरीबाट हामीले हेल्दी सिडलिङ अथवा चाहिँ एकदम स्वस्थ बेर्नाहरूको चाहिँ उत्पादन गर्ने, त्यसलाई अझ चाहिँ नर्सरी थोरै एरिया भएको हुनाले हामीले झुलहरू, नेटहरू, नर्सरी नेटहरू प्रयोग गर्न सक्छौँ र बेर्नाहरू हेर्दाखेरि पनि किराले आक्रमण गरेको बेर्नाहरू चाहिँ हामीले लैजानु हुँदैन। र एउटा कुरा चाहिँ हामीले मुख्य चाहिँ सरसफाइमा मुख्य ध्यान दिने र रोगी चाहिँ पातहरू, रोगी चाहिँ आँगाहरू अथवा रोगी फलहरूलाई हामीले चाहिँ तुरुन्तै त्यसलाई चाहिँ नष्ट गरिदिने, ताकि त्यसबाट चाहिँ अरू चाहिँ जेनेरेसनहरू निस्किन नपाओस्। र दोस्रो कुरा चाहिँ यो सामूहिक रूपले तपाईँको वरिपरि रहेको कृषक समूह समुदाय सबैले मिलेर चाहिँ यो सरसफाइका कामहरू गर्नुपर्ने हुन्छ। यसका अल्टरनेट होस्टहरू पनि छन्, ती त्यसको चाहिँ व्यवस्थापन झारहरू रहेका होइन, जति खुला बनायो किराहरू कम लाग्छ, सरसफाई गर्ने, झारपातहरूको गोलमेल गर्ने, अनि हामीले मलखादहरू प्रयोग गर्दाखेरि पनि, एनपीके प्रयोग गर्दाखेरि पनि सन्तुलित मात्रामा प्रयोग गर्ने, नाइट्रोजन मल मात्र प्रयोग गर्नु पनि हुँदैन, त्यसले गर्दा किरा झन सहज रूपमा चुस्ने खाने बढी किराहरू चाहिँ देखिन्छ र संक्रमित जति पनि मुनाहरू छन्, टुप्पाहरू छन्, फलहरू छन्, तिनीहरूलाई चाहिँ नष्ट गरिदिने एउटा भयो भने, दोस्रो कुरा बजारमा चाहिँ प्राप्त हुने जस्तो टीहरू पाइन्छ, जैविक विषादीहरू, त्यसै गरेर चाहिँ कतिपय अब मासिक रूपमा गर्नुहुन्छ भने ट्र्यापहरू पाइन्छ होइन, ल्युरहरू पाइन्छ, त्यो चाहिँ डेल्टा ट्र्याप अथवा ओटाटी ट्र्यापहरूमा राख्न सकिन्छ, मोनिटरिङ गर्नको लागि येल्लो स्टिकी ट्र्यापहरूको प्रयोग गर्न सकिन्छ, किराहरू कति छ भन्ने कुराहरू। त्यसै गरी अब यो किरा चाहिँ व्यवस्थापन गर्नलाई हामीले निममा आधारित विषादीहरू प्रयोग गर्न सक्छौँ, त्यसको अल्टरनेटमा बिटी कुष्टाकी भन्ने चाहिँ हाम्रो रजिस्टर छ, पञ्जीकृत छ, त्यो प्रयोग गर्न बिटी विषादी प्रयोग गर्न सक्छौँ र सरसफाइमा हामीले विशेष ध्यान दिने। र यस अलावा तपाईँको धेरै नै किराको क्षति छ अथवा किरा तपाईँको मुनाहरूमा प्रशस्त मात्रामा भेटिएको छ, तपाईँले यति गर्दा गर्दै पनि नियन्त्रण बाहिर छ, ठुलो क्षेत्रफल छ भनेपछि तपाईँले सुरक्षित रहेर हाम्रो नेपाल सरकारले पञ्जीकृत गरेको स्पिनोस्याड, क्लोराटानिलिपोल, स्पिनोटोराम जस्ता विषादीहरू चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यसमा चाहिँ गर्दाखेरि 1 ml प्रति 3 liter पानीमा मिसाएर सबैतिर पर्ने गरेर छर्कने र विषादी चाहिँ प्रयोग गर्दाखेरि एउटै विषादी लगातार प्रयोग गर्नु हुँदैन, यो किराले रेसिस्टेन्स चाहिँ डेभलप गर्न सक्छ, प्रतिरोधी क्षमता विकास गर्न सक्छ र भोलि रसायनले नै काम नगर्ने

0: त्यो झोलमल एक भागलाई पाँच भाग पानीमा मिसाएर सरर बिरुवामा छर्नु पनि सक्नुहुन्छ। यसले पनि लाहीलाई धेरै मात्रामा चाहिँ नियन्त्रण गर्छ। अथवा बजारमा पाइने निमजन्य विषादीहरू ल्याएर लाहीको लागि प्रयोग गर्न सक्नुहुन्छ। त्यसै गरेर तपाईँले जस्तो पेट्रोलियम ओइलहरू, जुन हर्टिकल्चर ओइलहरू, मिनरल ओइल्सहरू र सामान्य सरफहरू होइन, साबुनहरूको झोल बनाएर त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। र लाही किरा चाहिँ अब व्यवस्थापनको लागि हामीले पञ्जीकृत विषादीहरू पनि छन्, तर चाहिँ मैले के भन्छु भने आफ्नो नियमित हिँडडुल गर्ने क्षेत्र कौशी खेती हो भनेपछि रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्नुहोस्। सकेसम्म जैविक उपायहरू अप्नाउनुहोस् र लाही किराहरू कतिको छ त्यसको प्रकोप हेरिकन होइन, हातैले पनि कति मिचेर पनि मार्न सकिन्छ, त्यो अभ्यासहरू गर्नुहोस् भन्छु। र अब यसको लागि तपाईँले खेती गरिएको क्षेत्रफल हो, घरदेखि टाढा छ, तपाईँहरू चाहिँ प्रवेश गर्नु पर्दैन, सुरक्षित रहेर रासायनिक विषादीहरू प्रयोग गर्न चाहनुहुन्छ भनेपछि हामी कहाँ पञ्जीकृत लाहीको लागि पञ्जीकृत अर्ग्यानो फस्फेट समूहमा एसिफेट विषादी छ, त्यसै गरेर चाहिँ तपाईँको बुप्रोफेन्जिन भन्ने विषादी छ, फिप्रोनिल 5% एससीको विषादी छ, त्यसै गरेर फोलिका मिड भन्ने विषादी छ, इमिडा क्लोप्रिट भन्ने विषादीहरू छ। र यी विषादीहरू प्रयोग गर्दाखेरि एकपछि अर्को चाहिँ प्रयोग गर्नुहोस्, ताकि चाहिँ एउटै विषादी चाहिँ लगातार प्रयोग गर्नु हुँदैन। तर यी रासायनिक विषादी भएकोले सकेसम्म तपाईँले जैविक उपायहरू चाहिँ अप्नाउनुहोस् र जैविक उपायबाट पनि कम गर्न सकिन्छ।
1: बेतकोट कञ्चनपुरबाट राधिका पाण्डेले मकैको गुबो खाने किरा लागेर मकै नष्ट गरिदियो, समाधान के होला भनी समस्या राख्नु भएको छ।
0: तपाईँले गुबो भनेर माथिल्लो सतहबाट पात खाइराखेको र त्यो चाहिँ अलिक ठुलो आकारको छ, त्यसमा चाहिँ टाउकोमा वाई सेप भएको र चार थोपले पछाडि छ भनेपछि त्यो अमेरिकन फल आर्मी होम हो। र यो किरा अब मकैको तपाईँले खेती गरेको क्षेत्रफल अनुसारले पहिला चाहिँ राम्रो तरिकाले आफ्नो क्षेत्रफल निगरानी गर्नुहोस्, हेर्नुहोस् कति लागेको छ, कस्तो अवस्थामा छ। थोरै क्षेत्रफल छ भने त हातले टुप्पामा भएका किराहरू चाहिँ मिचेर अथवा चाहिँ तिनलाई मारेर पनि नष्ट गर्न सक्नुहुन्छ। तर तपाईँले धेरै क्षेत्रफलमा मकै खेती गर्नुभएको छ भनेपछि तपाईँले यो किरा व्यवस्थापन गर्नको लागि चाहिँ बजारमा पाइने पञ्जीकृत विषादीहरूको प्रयोग गर्नुपर्छ। विषादी प्रयोग गर्दा आफू सुरक्षित रहेर चाहिँ प्रयोग गर्नुहोला। यसमा चाहिँ विशेष गरेर नेपाल सरकारले स्पाइनो टोराम भन्ने विषादी चाहिँ रजिस्टर्ड गरेको छ। यो विषादी 1 ml प्रति 3 liter पानीमा मिसाएर, त्यसपछि स्पिनो स्याड भन्ने पनि छ, इमामेक्टिन बेन्जोइट 5% एसजीको विषादी छ, यसलाई पनि 1 gram प्रति 2.5 liter पानीमा मिसाएर चाहिँ तपाईँले बोटको गुबो समेत भिज्ने गरेर राम्रो तरिकाले छर्दिनुहोस्। त्यस्तै गरेर स्पिनो स्याड भन्ने विषादी छ, स्पिनो स्याड र यी विषादीहरू चाहिँ एउटै विषादीलाई पटक पटक प्रयोग गर्ने होइन, एकपछि अर्को गरेर प्रयोग गर्नुहोस्। किनभने यो किरा चाहिँ छिट्टै नै विषादीसँग चाहिँ रेसिस्टेन्स डेभलप गर्छ र भोलि चाहिँ विषादीले कामै नगर्ने प्रतिरोधी हुन्छ। र विषादी गर्नुपर्ने अवस्था के कस्तो छ होइन, त्यसको बारेमा खेतमा चाहिँ आफूले पूर्ण रूपमा निगरानी गरेर किराहरूको अवस्था हेरेर किराको प्रकोप हेरेर मात्र प्रयोग गर्नुहोस्। कतिपय अवस्थामा सिड ट्रिटमेन्ट गर्ने पनि गर्न सकिन्छ र यो किरा चाहिँ धेरै लामो समयसम्म किराको प्रकोप चाहिँ रहँदैन। त्यस हिसाबले चाहिँ मकैमा चाहिँ व्यवस्थापन गर्नुहोस्।
1: धानमा भएको झार मार्न के गर्नु पर्छ भने तुलसीपुर दाङबाट इन्द्र बहादुर केसीले जिज्ञासा राख्नुभयो।
0: तपाईँले रोपेको धान पनि अब गाछ पुरा आइसकेको हुनाले यति बेला चाहिँ झार मार्ने विषादी मैले सिफारिस गर्दिन। र यो चाहिँ धान रोपेको 2-3 दिनमा हामीले पञ्जीकरण गरेको विषादी जस्तो पेट्रिला क्लोर 2 ml प्रति लिटर पानीमा मिसाएर हामीले चाहिँ धान रोपेको, जुन हामीले धान सारिसकेपछि रोपाई गरिसकेपछि 2-3 दिनभित्र हामीले प्रयोग गर्न सक्छौँ। त्यसै गरी अर्को चाहिँ ब्युटा क्लोर भन्ने छ, यो पनि हामीले चाहिँ 2-3 दिन रोपाई पछाडि 2-3 दिनभित्र हामीले प्रयोग गरिसक्नुपर्ने हुन्छ। र अर्को विषादी भनेको हाम्रो चाहिँ बिस्प्यारिबिक सोडियम हो। यो बिस्प्यारिबिक सोडियम चाहिँ 10-15 दिन र धेरै ढिलोमा तपाईँले 17 दिनभित्र चाहिँ यसलाई चाहिँ प्रयोग गरिसक्नुपर्ने हुन्छ। र धानमा भएको झारलाई अब व्यवस्थापन गर्नको लागि चाहिँ तपाईँले गोडमेल नै सबभन्दा राम्रो र उत्तम उपाय हो। र विशेष गरेर गोडमेल गर्दाखेरि झारहरूलाई तत्कालै खेतमा आफू पस्ने र चाहिँ देखिएको झारहरूलाई हातैले चाहिँ गोडमेल गर्नु चाहिँ यति बेलाको लागि चाहिँ राम्रो हुन्छ। विशेष गरेर 15-20 दिनमा पहिलो गोडाई गर्छौँ भनेपछि

0: तिस दिनमा र 60 दिनभित्रमा हामीले चाहिँ तेस्रो बुढाई गर्छौँ र त्यस कारण अहिले तत्कालै विषादी चाहिँ छर्न चाहिँ उपयुक्त हुँदैन।
1: महोत्तरीबाट रामप्रसाद शाहले धानको पात टुप्पोदेखि पहेँलो हुन लाग्यो के भएर होला भनी जिज्ञासा राख्नु भएको छ।
0: कहिले काहीँ के हुन्छ भने धानको गुबोमा किराले खाएर गुबो चाहिँ मरेर पनि गाजहरूमा एक दुईवटा डेड हट पनि भन्छौँ हामीले, त्यसरी चाहिँ टुप्पाहरू होइन पहेँलो हुँदै सुक्दै जाने पनि हुन्छ। कतिपय अवस्थामा तपाईँले खाद्य तत्त्व जस्तो नाइट्रोजनको अथवा पोटासको अथवा जिङ्कको होइन खैरो खैरो हुने जिङ्कको कमीहरू माइक्रोन्युट्रिएन्टहरूको कमीको कारणले पनि धानको चाहिँ टुप्पाहरू चाहिँ पहेँलो हुने त्यो चाहिँ देखिन्छ। अब यसमा चाहिँ विशेष गरेर तपाईँले राम्रो तरिकाले आफ्नो खेतबारीको चाहिँ निगरानी राम्रो तरिकाले गर्नुहोस्। त्यहाँनिर किराहरूको उपस्थिति के कस्तो छ अथवा गुबो तान्दाखेरि बाहिर निस्किन्छ कि अथवा कतिपय पहेँलो तपाईँले टाढाबाट देख्दा पहेँलो देख्दाखेरि त्यहाँ चुसा किराहरूले पातहरू खाइ चाहिँ राखेको हुन सक्ने अथवा बिपिएच ब्राउन प्लान्ट ओपर भन्छौँ खैरो फड्के धानको खैरो फड्केले चुसेको कारणले पनि बिचमा चाहिँ गाजहरूमा चाहिँ पहेँलोपन देखिने र पछि सुक्ने पनि हुन्छ। राम्रो तरिकाले आफ्नो खेतबारीको निगरानी गर्नुहोस्, खेतको बिचमा गएर हेर्नुहोस् के कारणले हुन सक्छ र नजिकको सबभन्दा राम्रो नजिकको प्राविधिकहरूलाई यो रोगका नमुनाहरू जुन चाहिँ पहेँलो भएको छ त्यो बोटको चाहिँ नमुना नै लिएर प्राविधिकहरूलाई देखाउनुभयो भनेपछि उहाँहरूले चिन्न सक्नुहुन्छ। नत्र किनभने यसरी पहेँलो हुने कारणहरू थुप्रै कारणहरू हुन्छन्, अब त्यसमा रोग किरा तपाईँको सूक्ष्म खाद्य तत्त्व खाद्य तत्त्वको कमीको कारणले पनि धानमा चाहिँ पहेँलो हुन्छ। त्यस कारण म एकपटक चाहिँ उहाँलाई नजिकैको प्राविधिकलाई नमुना नै लगेर देखाउनको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु।
1: किसानहरूले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौ। नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ अहिले 7:25 बजे सुन्न सक्नुहुनेछ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार 7:45 प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला यस बेला साँझको 7 बज्न लागेको छ अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि भोलि बिहान 7 बजेबाट मतदान हुने। स्वीकृत भाडादरभन्दा सस्तोमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत। श्रमिकलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन। र सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि एन कार्सनलाई प्रदान गरिने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बिहान 7 बजेबाट मात्र मतदान हुने भएको छ। प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि मतदानको समय भोलि बिहान 7 बजेका लागि सारेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। उहाँले निर्वाचनका लागि उम्मेद्वार मतदाता धेरै भएका कारण मतपत्र छपाईमा ढिला भएकाले भोलि बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने बताउनुभयो। आज बिहान 10 बजेका लागि तय गरिएको मतदान 3 पटक सारेर दिउँसो 2:30 बजेका लागि तोकिएको थियो। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइने निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टीको स्थानीय तह कमिटी अन्तर्गतका अधिवेशनको मिति तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले वडा कमिटीको अधिवेशन आगामी मंगसिर 26 र पालिका कमिटीको अधिवेशन पुष 4 गते गर्ने निर्णय गरेको हो। बैठकले आगामी मंगसिरको पहिलो साता राष्ट्रिय भेला र स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो। बैठकले मधेस प्रदेश सभामा समानुपातिक तर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुभएकी जैनब खातुनको निधनपछि रिक्त स्थानमा समानुपातिक सूचीकी उम्मेद्वार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो। त्यसै गरी बैठकले पार्टीका 13 जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गरी सम्बन्धित संगठन कमिटीमा रूपान्तरण गर्ने र माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय गरेको छ। स्थायी कमिटिको बैठक भोलि पुनः बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण राज्य निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले सरकारले नीतिगत स्थिरता लगानीको सुरक्षा पूर्वाधार विकास सहज प्रशासन र व्यवसाय मैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी उत्पादन उद्यमशीलता नवप्रवर्तन र रोजगारी सृजनालाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले जलविद्युत पर्यटन कृषि तथा कृषिजन्य उद्योग सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभाग आयोगका उपमहानिर्देशक विपिन राज भण्डारीद्वारा आज जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्रभित्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ। विभागद्वारा जारी विज्ञप्ति मार्फत श्रम ऐन 2074 को दफा 37 बमोजिम प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानूनी व्यवस्था रहेकाले सो ध्यान आकर्षण गराएको विभागले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपिएर हवाई भाडादर बढाएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ। क्यानका महानिर्देशक मुकेश डङ्गुलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र सो भाडादरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। दशैं तिहार छठ लगायतका चाडपर्वहरू नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
4: बैतडीमा सिनी लगायत दैनिक उपभोग्यका वस्तुको मूल्य आकाशिएको छ। एक महिना पहिले मात्रै प्रति केजी 100 देखि 110 सम्ममा पाइने सिनीको मूल्य अहिले 130 देखि 150 सम्म पुगेको छ। जिल्ला सदरमुकाम लगायत राजमार्गकै मुख्य बजारहरूमा समेत सिनीको मूल्य आकाशिएको हो। सिनी लगायत अन्य दैनिक उपभोग्यका वस्तुमा भइरहेको मूल्य वृद्धिले यहाँका उपभोक्ताहरू मारमा परेका छन्। स्थानीय उपभोक्ता प्रजापति कुवर:
5: 140 रुपियाँ किलोमा हात जोड्नु पर्दैछ, 1 किलो चिन्दे भने पनि हात जोड्नु पर्दैछ। पैसा दिइबेले हामीले पब्लिक
6: तेलको रेट प्रतिदिन तक 150 दिन लाग्छ, 2 दिन हो कि 160 दिन लाग्छ। दिन प्रतिदिन हामीले 150 रुपियाँ किलो चामल खानुपर्ने अवस्था हुनुलाग्छ मार्केटमा।
4: बैतडीको पाटनमा रहेको साल ट्रेडिङले प्रति केजी 100 रुपियाँमा सिनी बिक्री गरिरहेको भए पनि सीमित परिमाणका कारण यस क्षेत्रकै स्थानीयहरूले सिनी पाउन सकेका छैनन्। सिनीको सहज आपूर्ति हुन नसक्दा बजारको मूल्य बढेको व्यापारीहरूको भनाइ छ। स्थानीय व्यापारी इन्द्रसिंह गोहरा:
7: मात्रामा सर्टेज भएको कुरा हामीलाई थाहा भएन। पहिला हामीले 110 रुपियाँ बेचिराखेका थियौँ, 81 चिनी बढेर 140-150 सम्म पुगेको अवस्था भयो। त्यतिखेर मैले आफ्नो पसलमा राख्न सकेन र बिस्तारै अलिअलि सहज हुँदै जाँदाखेरि अहिले चिनीको रेट हामीले 122 रुपियाँमा खरिदेर 130 रुपियाँमा फुटकर बेचिराखेका छौँ, त्यही पनि पर्याप्त मात्रामा पाइराखेको छैन।
4: नेपाल भारत सिमानाका बैतडीको झुलाघाटबाट भारतले चिनी निर्यातमा रोक लगाएपछि कृत्रिम अभाव सृजना गर्दै बजारमा मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ। केही ठाउँबाट आफूलाई पनि मूल्य वृद्धिका बारेमा गुनासो आएकाले यसबारेमा सोधखोज भइरहेको प्रमुख जिल्ला
8: उपभोक्ताको हक हित र स्वास्थ्यको विषयसँग जोडिएको विषय हो, यसमा हामी एकदमै सजग छौँ। साल ट्रेडिङले बेच्दाखेरि 100 रुपियाँ, यहाँ चाहिँ 140-150 त्यस्तो, त्यो कसरी भयो? म चाहिँ उहाँलाई नै बोलाउने, कसलाई कसरी बेच्नु भयो त्यो लिस्ट ल्याउनु मलाई, किनभने उहाँले समन्वय नगरिकन बेच्नु भएको छ। या म त्यो गर्दैछु र अरू जनतालाई अब चाहिँ के भन्छु भने त्यस्तो भयो भने बाहिर कुरा गर्नु भन्दा हाम्रो नोटिसमा ल्याइदिनु पर्यो।
4: हिन्दू नेपाली मुख्य पर्वहरू दशैं तिहार छठ लगायत नजिकै आउँदा बजारमा दैनिक उपभोग्यका वस्तुको मूल्य वृद्धिले स्थानीय उपभोक्ता मारमा परेका छन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेण्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड़ दिनु भएको छ। कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आज आयोजित त्रिभुवन विश्वविद्यालय सभाको 67औं वार्षिक दिवस बैठकको अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो। मन्त्री पोखरेलले प्रवेश परीक्षा भर्ना अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन समेत दिनुभयो। मन्त्री पोखरेलले कुनै कारणले क्यालेण्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समय सीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो। उहाँले देशका विभिन्न समस्याको समाधान खोज्न विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनु भएको छ। कर्पोरेट नेपालद्वारा आज काठमाडौँमा आयोजित नेपाली ब्राण्ड परिसंरचना 2083 प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले नेपाली उत्पादनको मौलिकता पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड़ दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाली ब्राण्डको विकास केवल व्यापारिक विषय नभई मुलुकको अर्थतन्त्रसँग समेत जोडिएकोले मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्राण्डका रूपमा स्थापित गर्न सके राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताउनुभयो। पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा जडीबुटी संकलन तथा प्रशोधन गरी स्थानीय र सहकारीले राम्रो आमदानी गरिरहेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
9: तिनाउ तीन झुम्सामा रहेको जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाले स्थानीय स्तरमा उपलब्ध जडीबुटीलाई व्यवस्थित रूपमा उत्पादन गरी त्यसको बजारीकरण गर्ने गरेको छ। सहकारीले तितेपाती र तेजपत्ताको सुगन्धित तेल बजारमा लगिसकेको छ भने कडी पत्ता मेन्था चिया हलेदो चिया उत्पादनको अन्तिम तयारी रहेको जनाएको छ। सहकारीमा आवश्यक पर्ने कच्चा पदार्थ जिल्लाको तिनाउ रिब्दीकोट बगनासकाली लगायतका पालिकाबाट आयात हुँदै आएको छ। प्रति केजी 5 रुपियाँको दरले 10 बोलेरो तितेपाती सहकारीमा पठाएको किसान विनोद कार्कीले बताउनुभयो।
10: 5 रुपियाँ किलोको दरले गर्दाखेरि बोलेरोमा 10 दिन जति पठाइयो। त्यतिमा 6 क्विन्टल 7 क्विन्टल जान्छ। लाउनु परेन, खेती गर्नु परेन। बाटोमा त्यतिको उम्रेर झाडी जस्तो भयो कि एक त बाटोको झाडी पनि सफा भयो, पैसा पनि भयो।
9: परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोडेर जडीबुटीको दिगो उपयोग मार्फत स्थानीय समुदायको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सहकारीले लिएको छ। यस वर्ष 1800 केजी हरियो तितेपाती बेचेको र स्थानीयहरूमा ज्ञानको अभावले गर्दा बहुमूल्य जडीबुटीहरू खेर गइरहेको हुनाले त्यस किसिमका ज्ञान सिप र तालिम दिनुपर्ने बताउनुहुन्छ खिमुरेका स्थानीय किरण रायमाझी।
11: तितेपाती चाहिँ 1800 केजी जति हामीले झुम्सामा रहेको फ्याक्ट्रीलाई दिएका थियौँ। यो जडीबुटी जन्ने मेटेरियलहरू हामीसँग छन्, योबाट यो बन्छ भन्ने खालको चेतनामूलक कार्यक्रमहरू सञ्चालन नहुँदाखेरि स्थानीय कृषकलाई थाहा नभएको।
9: सहकारीका अनुसार जडीबुटी खेती तथा उत्पादनमा स्थानीय किसान र समुदाय लाई सहभागी गराउँदै तालिम प्रविधि सहयोग तथा बजार उपलब्ध गराउने काम समेत हुँदै आएको छ। खेर गइरहेको जडीबुटीबाट सुगन्धित तेल जैविक मल र जैविक विषादी उत्पादन हुने गरेको जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाका सचिव नारायण बहादुर जीशीले बताउनुभयो।
12: वन जङ्गलमा खेला गइरहेको दालचिनीको बोक्रालाई र तितेपातीलाई सुगन्धित तेलको रूपमा उत्पादन गर्ने पुदिना तुलसी बोझो लगायतका धेरै चिजको हामीले तेल निकाल्ने योजना बनाएका छौँ। हालसालै हामीले तेजपातको तेल र तितेपातीको तेल ल्याइसकेका छौँ। पातबाट हामीले त्यसलाई जैविक मल बनाउने र तितेपातीको झोलबाट जैविक विषादी बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
9: जडीबुटीको व्यावसायिक खेती प्रशोधन र बजारीकरणलाई थप विस्तार गर्न सके स्थानीय किसानको आय आर्जन बढ्नुका साथै प्राकृतिक स्रोत संरक्षणमा समेत टेवा पुग्ने देखिन्छ। वन जङ्गलमा यसै खेरा गइरहेका अमूल्य जडीबुटी पहिचान गरी सदुपयोग गर्ने हो भने आर्थिक विकासमा समेत टेवा पुग्ने निश्चित छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत क्षेत्रको नियामकीय निकायले लगानीकर्ता उपभोक्ता र अन्य सरकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ। विद्युत नियमन आयोगले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको आवश्यकता तथा सरकारवालाको चासोलाई ध्यान दिनुपर्ने बताउनुभयो। आयोगको वार्षिक प्रतिवेदनमा विद्युत क्षेत्रको बदलिदो आवश्यकता, बजार विकास, लगानी वातावरण र उपभोक्ता हितलाई ध्यानमा राखेर विभिन्न नियामकीय उपकरण निर्माण तथा कार्यान्वयन गरिएको उल्लेख छ। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिनले विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो। मन्त्री पुनले सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताउनुभयो। मुलुकभर सञ्चालित सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि आइटी र आइसिटी प्रयोगशाला विस्तार भएको छ। सरकारले अपाङ्गताको खोजी र जोखिम न्यूनीकरणदेखि प्रारम्भिक पहिचान, उपचार, पुनस्थापना, शिक्षा, विकास, रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने भएको छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अपाङ्गता रोकथाम तथा पुनस्थापना साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि 2083 मार्फत अपाङ्गता रोकथाम र पुनस्थापनालाई 3 तहका सरकारको साझेदारीमा अघि बढाउने व्यवस्था गरेको हो। सरकारले अपाङ्गता रोकथाम र पुनस्थापनालाई छुट्टा छुट्टै सेवाका रूपमा नभई स्वास्थ्य, शिक्षा, सहायक सामग्री, सिप, रोजगारी, सामाजिक सुरक्षा र अधिकारसँग जोडिएको एकीकृत प्रणालीका रूपमा विकास गर्ने उद्देश्यले कार्यविधि अघि बढाएको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानाडाकी कवि तथा लेखक यन कार्सनलाई प्रदान गरिने भएको छ। शास्त्रीय परम्परासँगको रोचक संवाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने साहित्यिक र नवीन कृतिहरूका लागि कार्सनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ। नोबेल समितिका अनुसार लेखक एन कार्सनका सबैजसो साहित्यिक कृतिहरूमा शब्दप्रतिको भाषाशास्त्रीय मोह र नयाँ अर्थको खोजीमा कविमा हुने उत्कृष्ट चाहना रहेको छ। रुसले युक्रेनको डोनेत्स्कमा गरेको बम आक्रमणमा 33 जनाको मृत्यु भएको छ। 2 यात्रुवाहक बसमा गरिएको बम आक्रमणमा 18 जना घाइते भएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले घटनाप्रति दुःख व्यक्त गर्दै रुसको बढ्दो आक्रमण नियन्त्रणका लागि कडा कदम चाल्न आवश्यक रहेको बताउनुभयो। युक्रेनमा गत 1 वर्षको अवधिमा रुसको आक्रमणमा परे मृत्यु हुनेको संख्याभन्दा गत अगस्त महिनामा भएको आक्रमणहरूमा निधन हुनेको संख्या धेरै रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गर्नुभएको छ। डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतको खर्च बचत हुने तथा नगद कारोबार गर्दा वित्तीय पारदर्शिता र सुरक्षा समेत बढ्ने उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले यसका लागि नागरिक सचेतना बढाउन सहयोग गर्न समेत आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले अझै पनि करिब 73% नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुल तिर्ने गरेको र त्यसका लागि काउन्टर सञ्चालनमा मात्रै सरकारले वार्षिक झण्डै 60 करोड रुपियाँ खर्च गर्दै आएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका 129 वितरण केन्द्र अन्तर्गत हाल 655 महसुल काउन्टरहरू सञ्चालनमा छन्। यसैबीच पछिल्लो केही वर्षमा मधेस प्रदेशमा विद्युत चुहावट निरन्तर घट्दै गएको छ। विद्युत चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत रिडिङमा सुधार लगायतका कारण चुहावट घट्दै गएको नेपाल विद्युत प्राधिकरण मधेस प्रदेश कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत चुहावट 1.61% घटेको नेपाल विद्युत प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख इन्जिनियर शम्भु कुसियाइतले जानकारी दिनुभयो। विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडामा रहेको फ्रेजर इन्स्टिच्युट सँगको सहकार्यमा समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदनमा नेपाल 6.59 अङ्क सहित सूचीकरण भएका 165 देश मध्ये 90 स्थानमा रहेको छ। गत वर्ष नेपाल 89 स्थानमा रहेको थियो। नेपालको वरियता खस्किनुमा नियमन सम्बन्धी सूचकमा आएको गिरावट प्रमुख देखिन्छ। गत वर्ष सबैभन्दा सुदृढ अवस्थामा रहेको नियमन सम्बन्धी सूचक यस वर्ष 13 स्थान तल झरेको छ। प्रतिवेदन अनुसार चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ कुल 10 अङ्क मध्ये 8.53 अङ्क प्राप्त गर्दै विश्वको सबैभन्दा धेरै आर्थिक स्वतन्त्रता भएको मुलुक बनेको छ। त्यसपछि क्रमशः स्विजरल्यान्ड, सिङ्गापुर, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका, आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया र मोरिसस रहेका छन्। यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि 788 जनाले अनुमति लिएका छन्। नेपालका विभिन्न 31 हिमाल आरोहणका लागि 91 टोलीका 582 पुरुष र 206 जना महिला आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति बापत विभागले करिब 24.72 करोड रुपियाँ रोयल्टी संकलन गरेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
15: विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरितामा नेपाल एक स्थान तल झरेको छ। फिफाले निकालेको नयाँ वरिता अनुसार नेपाल 178 स्थानमा रहेको छ। नेपाल यसअघि 177 स्थानमा थियो। दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ। 138 स्थानमा रहेको भारत नेपालभन्दा अघि रहेको स्थानमा छ। 133 स्थानमा रहेको मालदिव्स दक्षिण एसियाको दोस्रो स्थानमा छ। त्यस्तै नेपालपछि बङ्गलादेश 182 स्थानमा रहँदा श्रीलङ्का 3 स्थान सुधार गर्दै 184 स्थानमा पुगेको छ। नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक अब्दुल हाल अल्मुतारीको प्रशिक्षणमा रहेको श्रीलङ्का पछिल्ला 5 खेलमा अपराजित रहेको छ। भुटान 192 स्थानमा रहँदा पाकिस्तान एक स्थान सुधार गर्दै 197 स्थानमा पुगेको छ। फिफाबाट निलम्बन रहेको अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समिति बैठक बोलाउन 11 सदस्यले लिखित माग गरेका छन्। एन्फा विधानको धारा 31(2) बमोजिम कार्य समितिका एक तिहाई वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्य समितिको बैठक अनिवार्य रूपमा आह्वान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै 11 सदस्यले बैठकमा बोलाउन माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्थाबारे छलफल गरी आवश्यक निर्णय गर्नुपर्ने माग गरिएको छ। साथै एन्फाको वर्तमान अवस्थाबाट निकासका लागि नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समक्ष आवश्यक पहल तथा समन्वयका लागि अनुरोध गर्ने एजेन्डा राखिएको छ। अमेरिकाले नामिबियालाई 4 विकेटले पराजित गर्दै आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 उपाधि जितेको छ। डलास स्थित ग्रान्ड फ्रेरी स्टेडियममा भएको खेलमा अमेरिकाले नामिबियालाई दिएको 298 रनको लक्ष्य 7 बल बाँकी छँदै पूरा गरेको हो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस बाहेक सबै प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा थोरै स्थानमा तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। पोखराको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 6.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। र दिपायलको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 17.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वका लागि भोलि बिहान 7 बजेबाट मतदान हुने। स्वीकृत भाडादरभन्दा सस्तोमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत। श्रमिकलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन र सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि एन कार्सनलाई प्रदान गरिने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि वायु सेवा कम्पनीहरू सस्तोमा टिकट बेच्न तयार।
2: सर्वोच्च अदालतका 4 न्यायाधीशको सिफारिसलाई लिएर न्याय परिषद र नेपाल बार एसोसिएसन बीच मतभेद। परिषद भन्छ वरिष्ठता मात्रै अन्तिम आधार होइन।
3: संविधान तथा कानूनले ठो कुरालाई स्वीकार गरेको छैन।
1: नेपाली कंग्रेसको काठमाडौँमा जारी 15 महाधिवेशन मतपत्र छपाई र परम्परागत व्यवस्थापनकै उल्झनमा मतदान पुनः लम्बियो। भोलि मतदान हुने।
2: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा। वरिष्ठ नेताको हैसियतमा शपथ लिँदै स्थायी कमिटी बैठकमा सहभागी।
1: र नेपाल प्रिमियर लिग NPL को तेस्रो संस्करणका लागि किर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा। दशैं अघि नै सबै तयारी पूरा गरिने क्यानको दावी।
0: कार्यक्रम सुरु गरौं। प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि वायु सेवा कम्पनी भाडा दर घटाउन तयार सम्बन्धी प्रसंगबाट। चाडपर्व नजिकै गर्दा गाउँ फर्किने यात्रुका लागि सधैँ टाउको दुखाई बन्ने हवाई भाडा दर यसपटक नियन्त्रण हुने संकेत देखा परेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको चासो र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको पहलपछि आन्तरिक वायु सेवा संचालकहरू सरकारले तोकेको माथिल्लो सीमाभन्दा सस्तोमा टिकट बेच्न सहमत भएका छन्। क्यानका अनुसार कम्पनीहरूले सस्तो भाडा दर आफ्ना आधिकारिक प्लेटफर्महरूमा पारदर्शी रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन्। तथापि दशैंको मुखमा काठमाडौँबाट धनगढी जाने आन्तरिक उडानको भाडा दर 19,700 रुपियाँ पुग्दा काठमाडौँ दिल्ली अन्तर्राष्ट्रिय उडानको भाडा 12,511 रुपियाँ मात्र रहेको समाचार र तथ्याङ्कहरूले नागरिकमा ठूलो असन्तोष पैदा गराएका छन्। आन्तरिक उडानको भाडा वैदेशिक यात्राभन्दा पनि महँगो भइरहेको यो अवस्थामा सरकार र व्यवसाय बीच भएको यो नयाँ सहमतिले साँचो अर्थमा सर्वसाधारणको खल्ती र बजेटलाई राहत दिन्छ या केवल प्रतिबद्धतामै सीमित हुन्छ भन्ने विषयमा आशंका भने अझै कायमै छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: दशैं तिहार तथा छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ लगायतका मुख्य सहरहरू विस्तारै सुनसान पर्न थाल्छन्। रोजगारी, अध्ययन र व्यवसायका क्रममा घर बाहिर रहेका लाखौं नेपालीका लागि यो समय परिवारसँग भेट्ने र जन्मथलो फर्किने विशेष अवसर हो। तर हरेक वर्ष घर फर्किने यो यात्रा नागरिकका लागि उत्तिकै शास्तिपूर्ण र खर्चिलो बन्दै आएको छ। बिग्रिएका राजमार्ग, बाढी पहिरो र सड़क अवरोधका कारण घण्टौंको जोखिमपूर्ण यात्रा गर्नुभन्दा छिटो र सुरक्षित मानिने हवाई सेवा रोज्नु धेरैका लागि बाध्यता बन्छ। अनि यही बाध्यताको मौका छोपेर वायु सेवा कम्पनीहरूले अत्याधिक भाडा असुल्ने गरेको गुनासो वर्षौंदेखि दोहोरिँदै आएको छ। अझ हालै सार्वजनिक भएको तथ्याङ्क हेर्ने हो भने दशैंका बेला काठमाडौँबाट धनगढी जाने हवाई टिकटको मूल्य 19,700 रुपियाँसम्म पुगेको देखिन्छ, जबकि सोही अवधिमा काठमाडौँबाट भारतको नयाँ दिल्ली जाने अन्तर्राष्ट्रिय उडानको टिकट भने 12,511 रुपियाँमै उपलब्ध छ। आन्तरिक यात्रा अन्तर्राष्ट्रिय यात्रा भन्दा महँगो बन्नुले निम्न तथा मध्यम आय भएका परिवारको पारिवारिक बजेटमा ठूलो भार थपेको छ। यसै अस्वाभाविक मूल्य वृद्धिलाई लिएर चौतर्फी जनगुनासो बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभयो। लगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा कम्पनीहरूबीच छलफल भई स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बेच्ने र त्यसको विवरण सार्वजनिक गर्ने सहमति भएको छ। कागजी रूपमा हेर्दा पारदर्शी रूपमा सस्तो भाडा सार्वजनिक गर्ने यो कदम सकारात्मक देखिन्छ। यसले यात्रुलाई पूर्व जानकारी पाएर आफ्नो आर्थिक क्षमता अनुसार योजना बनाउन मद्दत पुर्याउँछ। तर मुख्य प्रश्न उठ्छ कि यो घोषणा अनलाइन वा काउन्टरमा टिकट काट्न पुग्ने सर्वसाधारणले प्रत्यक्ष महसुस गर्न पाउलान्? विगतका अनुभवहरूले के देखाउँछ भने यस्ता निर्णयहरू भए पनि अन्तिम समयमा साधारण यात्रुले सिस्टममा सस्तो टिकट नै नपाउने वा कालो बजारी मार्फत महँगोमा किन्नुपर्ने बाध्यता रहिरहन्छ। त्यसैले घोषणा गरेर मात्र पुग्दैन, नियामक निकायले टिकटको वास्तविक उपलब्धता र मूल्यमाथि निरन्तर र कडा अनुगमन गर्नुपर्दछ। चाडपर्व भनेको आफन्तसँग खुसी साट्ने समय हो। घर फर्किने यात्राको अव्यवहारिक आर्थिक भारले नागरिकको त्यो खुसी खोज्नु हुँदैन। सरकार र सेवा प्रदायक कम्पनीहरूले यो सहमतिलाई अक्षरशः पालना गराउन सके मात्र राज्य छ भन्ने अनुभूति नागरिकले खोज्नेछन्। यो सहमति कागजी घोषणामा मात्र सीमित नरहेर यात्रुका टिकट र उनीहरूको अनुहारको खुसीमा देखिनु पर्दछ।
0: न्यायपालिकाको सर्वोच्च निकाय सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्ति गर्दा अपनाइने प्रक्रिया र मापदण्डलाई लिएर पटक पटक विवाद उठ्दै आएको छ। गत असोज 20 गते न्याय परिषदले उच्च अदालतका 4 मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेपछि फेरि एकपटक न्याय परिषद र कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन आमुने सामुन्ने भएका छन्। वरिष्ठता, समानुपातिक समावेशिता र प्रक्रियागत पारदर्शिताका विषयमा दुवै पक्षका आफ्नै तर्क छन्। थप सामग्री सहित सहकर्मी दिनेश लुटेल।
2: न्याय परिषदले उच्च अदालतका न्यायाधीशहरू डाक्टर रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाङ्गीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरे लगत्तै कानुनी वृत्तमा बहस्ता दिएको छ। नेपाल बार एसोसिएसनले यो सिफारिस प्रक्रियामा मुख्य गरी 3 गम्भीर प्रश्न उठाएको छ। पहिलो भनेको संविधानको धारा 42(1) समानुपातिक समावेशी सिद्धान्त। दोस्रो भनेको धारा 129(5) अनुसार वरिष्ठ कानून व्यवसायहरूबाट प्रतिनिधित्व नगराइनु र तेस्रो भनेको 5 रिक्त रहँदा रहँदै 4 मात्र सिफारिस गरी एउटा पद खाली राख्नु। बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रका अनुसार यो विरोध व्यक्ति विशेष भन्दा पनि पद्धति र प्रक्रियामाथिको प्रश्न हो। हाम्रो आपत्ति प्रक्रियामाथि हो। 4 सिफारिसमा महिला र मधेसी समुदायको प्रतिनिधित्व भएन, न त कानुन व्यवसायी समुदायबाटै कोही समेटिए। बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रको भनाई। बार नेतृत्वको यो तर्कले राज्यका हरेक अङ्गमा समावेशिताको संवैधानिक ग्यारेन्टी हुनुपर्छ भन्ने मर्मलाई जोड दिन्छ। तर न्याय परिषदको तर्क भने अर्कै छ। परिषदका सचिव रामप्रसाद भट्टराईका अनुसार एउटै नियुक्तिबाट संविधानले तोकेका सबै समावेशी आधार पूरा हुन सक्दैनन्।
3: न्याय परिषद 2073 बमोजिम न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो। न्याय परिषद 2073 दफा 5 वरिष्ठता, इमान्दारिता, कार्यकुशलता, निरीक्षण प्रतिवेदनबाट प्राप्त प्रतिक्रिया, सम्भावित न्यायाधीशहरूको कार्य सम्पादन मूल्याङ्कनको अवस्था लगायत व्यवस्था हेरेर नियुक्ति गर्नुपर्ने भन्ने स्पष्ट रूपमा उल्लेख गरेको छ। यसबाट वरिष्ठतालाई मात्रै आधार बनाएर नियुक्ति गर्नुपर्छ भन्ने कुरो संविधान तथा कानुनले सो कुरालाई स्वीकार गरेको छैन।
2: यद्यपि यो विवाद केवल बार र परिषद बीचको वैचारिक भिन्नतामा मात्र सीमित छैन, स्वयं न्याय परिषद भित्रै यस सिफारिसलाई लिएर तीव्र मतभेद सतहमा आएको छ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र परिषद सदस्य महेश कुमार नेपालले वरिष्ठता क्रम मिचेको भन्दै लिखित रूपमा फरक मत दर्ज गराउनु भएको छ। यसले परिषदको निर्णय प्रक्रिया भित्रको आन्तरिक असन्तुष्टिलाई प्रष्ट पार्छ। यसमा परिषदको सफाई के छ भने न्याय परिषद ऐन 2073 दफा 5 अनुसार न्यायाधीश सिफारिस गर्दा वरिष्ठता एकमात्र मापदण्ड होइन, कार्यकुशलता, विषयवस्तुको ज्ञान, इमानदारी, निष्पक्षता र नैतिक आचरण जस्ता बहुआयामिक पक्षको मूल्याङ्कन गरेर नै सिफारिस गरिएको दावी परिषदले गरेको छ। विश्लेषकहरूका अनुसार सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको विषय पटक पटक विवादित बनेर बाहिरिनुले न्यायपालिका प्रतिको जनविश्वासमाथि नै प्रश्न चिन्ह खडा गर्छ। एकातिर वरिष्ठता मिचिने परिपाटी नियमित जस्तै बन्नु र अर्कोतिर दलीय वा राजनीतिक प्रभावको आशंका हुनुले स्वतन्त्र न्यायपालिकाको अवधारणालाई कमजोर बनाउँछ। संसदीय सुनवाई समितिमा नाम पठाइसकेका 4 न्यायाधीशको अनुमोदन प्रक्रिया कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै छ। तर नियुक्ति प्रक्रियामा पारदर्शिता, वस्तुनिष्ठ मापदण्ड र संवैधानिक समावेशितालाई पूर्ण रूपमा अङ्गीकार नगरेसम्म न्यायपालिका भित्रको यो किचलो साम्य हुने देखिँदैन।
0: कार्यक्रममा अब काङ्ग्रेसको 15 महाधिवेशन सम्बन्धी प्रसङ्ग। नयाँ डिजिटल युग, युवा नेतृत्व र आधुनिक पार्टी निर्माणका ठूला ठूला दावीका बीच देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया भने परम्परागत व्यवस्थापकीय ढिलासुस्तीमै अड्किएको छ। आज बिहिबार दिनभर मतदानको प्रतीक्षामा रहेका 7,000 बढी महाधिवेशन प्रतिनिधिहरू रितवात फर्किनु परेको छ भने अब मतदान भोलि शुक्रबार बिहानका लागि सारिएको छ।
1: काठमाडौँको ब्रिकुटी मण्डप र खुल्ला मञ्च परिसरमा आज बिहानैदेखि उत्साहजनक चहल पहल थियो। देशैभरिबाट आएका 7,255 जना महाधिवेशन प्रतिनिधिहरू आफ्नो नयाँ नेतृत्व चयनका लागि मतदान गर्न लाइनमा उभिन तयार थिए, तर समय बित्दै जाँदा त्यो उत्साह अलमल र निराशामा परिणत भयो। बिहान 10 बजेका लागि तय भएको मतदान पहिले दिउँसो 1 बजे, त्यसपछि 2:30 बजे हुँदै अन्तत भोलि शुक्रबार बिहानसम्मका लागि स्थगित भयो। कारण दोब्बर भन्दा बढी उम्मेद्वारहरूको लामो सूची, सयौं क्लस्टर र परम्परागत कागजको मतपत्र छाप्न लागेको समय, डिजिटल प्रविधिको प्रयोग गरेर मिनेटभरमै गर्न सकिने चुनावी प्रक्रियालाई कागजी मतपत्रमै सीमित राख्दा केन्द्रीय निर्वाचन समितिलाई तयारी पुर्याउनै सकस परेको देखियो। यसले कंग्रेसको आन्तरिक व्यवस्थापन र प्रविधि प्रतिको अनिच्छालाई पुनः उजागर गरेको छ। पार्टीभित्र गगन थापा जस्ता युवा नेताहरूले नेतृत्व सम्हाल्ने र पार्टीलाई पूर्ण डिजिटल अनि आधुनिक बनाउने उद्घोष गरिरहँदा व्यवहारमा भने पार्टीको सञ्चालन पद्धति दशकौं पुरानै ढरामा चलिरहेको छ। सयौं उम्मेद्वारहरूको नाम कागजी मतपत्रमा छाप्ने प्रक्रियाले सिङ्गो महाधिवेशनलाई नै बन्धक जस्तै बनाएको छ। अर्कोतर्फ महाधिवेशनमा भाग लिन राजधानी आएका सयौं प्रतिनिधिहरूका लागि काठमाडौँको बसाई सकसपूर्ण बन्दै गएको छ। आफन्तकोमा पाहुना लाग्नु परेको वा महँगो होटलमा आफ्नै खर्चमा बस्नु परेको भन्दै धेरै प्रतिनिधिहरूले व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन्। यसैबीच पार्टीको शक्ति सन्तुलनमा पनि रोचक दृश्य देखिएको छ। एकातर्फ सानेपा र महाधिवेशन स्थलमा गगन थापा नेतृत्वको पक्षको भोट माग्ने चहल पहल तीव्र छ भने अर्कोतर्फ चुनदेवीमा सम्पर्क कार्यालय खोलेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने सुनसान प्राय देखिएको छ। सयौं उम्मेद्वार परम्परागत मतपत्रको झन्झट र व्यवस्थापकीय कमजोरीका बीच रुमलिएको कंग्रेसका लागि यो महाधिवेशन नयाँ अनुहार चयन गर्ने माध्यम मात्र बन्नेछ वा साँच्चै सोच र कार्यशैली बदल्ने प्रस्थान बिन्दु। मतदान सर्नुले थपेको अलमलका बीच यो प्रश्न झनै टटकारो बनेको छ।
0: कांग्रेसपछि एमालेको प्रसंग, एउटा लोकतान्त्रिक मुलुकमा देशको सर्वोच्च र संवैधानिक पद राष्ट्रपति सम्हालिसकेको व्यक्तिले अवकाशपछि कस्तो राजनीतिक वा सामाजिक भूमिका निर्वाह गर्नुपर्छ, यो विषय केवल विधानको प्राविधिक धारामा मात्र सीमित छैन, यसले मुलुकको लोकतान्त्रिक मर्यादा र राजनीतिक संस्कृतिलाई समेत प्रतिनिधित्व गर्छ। एमाले आगामी मंगसिरमा राष्ट्रिय भेला र अधिवेशनको तालिका सार्वजनिक गरिरहँदा उसैको च्यासल स्थित मुख्यालयमा एउटा यस्तो दृश्य देखियो जसले नेपाली राजनीतिमा एकपटक फेरि गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किनु भएको छ, त्यो पनि अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरियतामा वरिष्ठ नेताका रूपमा।
2: आज बिहिबार बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेताका रूपमा शपथ लिँदै उहाँले आफ्नो औपचारिक पुनरागमन गराउनुभयो। पार्टीभित्र पछिल्लो निर्वाचनको धक्कापछि चर्किएको पुनर्गठनको बहस र आन्तरिक शक्ति समीकरणको हिसाब किताबका बीच उहाँको यो पुनरागमनलाई एमालेका केही नेता कार्यकर्ताले उत्साहित भएर स्वागत गरेका छन्। तर राष्ट्रिय राजनीति र नागरिक वृत्तबाट भने उहाँको यो कदमप्रति तीखो आलोचना सुरु भएको छ। विडम्बना के छ भने स्वयं एमाले नै 2082 साउनको अपानीमा सम्माननीय पूर्व राष्ट्रपति राष्ट्रकै गौरव र गहना भएकाले उहाँलाई कार्यकर्ता बनाउन नहुने भन्दै उहाँको पार्टी सदस्यता नवीकरण समेत अस्वीकार गरेको थियो। तर ठिक 14 महिनापछि राजनीतिक जोड घटाउ र विधानका धाराहरूको बाधा अड्काउ फुकाउँदै उहाँलाई नै दोस्रो वरियतामा ल्याइयो। 2-2 पटक सिङ्गो राष्ट्रको अभिभावक, संविधानको संरक्षक र राज्यको सर्वोच्च पदमा आसीन भइसक्नु भएकी पूर्व राष्ट्रपति भण्डारी एउटा राजनीतिक दलको गुटबन्दी र आन्तरिक शक्ति सङ्घर्षमा उर्लिनु कतिको शोभनीय हो। राष्ट्रपतिको पद सम्हालिसकेको व्यक्ति पुनः दलीय प्रतिस्पर्धामा उर्लिँदा हिजो उहाँले शीतल निवासबाट गर्नुभएका निर्णयहरूको निष्पक्षतामाथि सधैँका लागि शंकाको घेरा लागेको छ। राज्यबाट पाउने पूर्व राष्ट्रपतिको सेवा सुविधा त्याग्दैमा उहाँको यो कदम निष्कलङ्क सिद्ध हुन सक्दैन। एउटा राष्ट्र प्रमुख भइसकेको व्यक्तित्वले देशलाई अभिभावकत्व दिनु साटो पुनः दलीय राजनीतिकै पद र वरियतामा लोभिनुले उहाँमा रहेको सत्ता र शक्तिको तीव्र भोकलाई उजागर गरेको छ। लामो समयदेखि पार्टीमा निरन्तर खटेका र भावी नेतृत्वका लागि पंक्तिबद्ध भएका युवा तथा दोस्रो तहका नेताहरूलाई पाखा लगाउँदै एकाएक शीर्ष वरियतामा उहाँको कम ब्याक हुनुले एमाले भित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको प्रक्रियालाई ठूलो धक्का पुर्याएको छ। पार्टी विधान र सिद्धान्तलाई आफू अनुकूल तोडमोड गर्ने परिपाटी उहाँकै पुनरागमनबाट पुनः पुष्टि भएको छ। हिजो अयोग्य भन्दै सदस्यता रोकिएको उहाँलाई आज पार्टी समीकरण मिलाउनकै लागि विधानका धाराहरू निलम्बन गरेर भित्राइनुले एमालेको संस्थागत निष्ठामाथि नै प्रश्न उठाएको छ। नेकपा एमालेले मङ्सिरमा राष्ट्रिय भेला ओडा र पालिका अधिवेशनहरू गर्दै पार्टीलाई नयाँ गति दिने दावी त गरेको छ, तर राष्ट्रपतिको गरिमामय पद छोडेर पुनः च्यासलको दलीय प्रतिस्पर्धामा आइपुग्नु भएकी विद्यादेवी भण्डारीको उपस्थितिले एमालेलाई साँच्चै पुनर्जन्म दिन्छ या उहाँको आफ्नै राजनीतिक गरिमालाई थप स्खलित बनाउँछ? यसको उत्तर भने भविष्यको राजनीतिले दिने नै छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा चाड पर्व लक्षित नेपाल प्रहरीको विशेष सुरक्षा योजना एक सामग्री प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई हाइटेरा पीओसी P50 प्रो डिभाइस 20 थान, बडी होम क्यामेरा 25 थान, हाइटेरा ई प्याक युनिट 2 थान लगायतका विभिन्न संचार उपकरणहरू हस्तान्तरण गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा असोज 19 गते आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ माले उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधि मैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपदको कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो संचार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ माले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो।
0: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी शिक्षालय भरतपुरमा असोज 21 गते आयोजित एक कार्यक्रम बीच सोही शिक्षालयमा सञ्चालित 2-180 समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रमाण पत्र तथा उत्कृष्ट प्रशिक्षकहरूलाई नगद पुरस्कार प्रदान गर्नुभयो। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम 2-180 समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको 80 बेसिक 2-180 ब्याच अमिमोयर पुस्तक समेत विमोचन गर्नुभयो। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जीवनको शुभकामना समेत व्यक्त गर्नुभयो। आधारभूत तालिम कुनै पनि प्रहरी अधिकृतको समग्र सेवाकालको प्रमुख आधार स्तम्भ भएको चर्चा गर्दै तालिमका दौरानमा सिकेका व्यावसायिक सिपले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि सही निर्णय लिन सक्षम बनाउने बताउनुभयो। उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। 2082 भदौ 22 गतेदेखि सञ्चालित उक्त तालिमबाट 43 जना महिला सहित कुल 310 जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन्। कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आफ्ना अभिभावकहरूले दर्जानी चिन्ह सुशोभन गर्नु भएको थियो।
1: बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ। यो नेपाल प्रहरीको 4th विधि विज्ञान प्रयोगशाला हो। काठमाडौँ, धरान र नेपालगंजमा समेत नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाहरू रहेका छन्। अपराध अनुसन्धानलाई छिटो छरितो वैज्ञानिक विश्वसनीय र प्रमाणमुखी बनाउन उक्त प्रयोगशाला 2083 भदौ 22 गतेदेखि सञ्चालनमा आएको हो। उक्त प्रयोगशालामा लागू औषध परीक्षणका साथै बायोलोजी, सिरोलोजी र डीएनए का नमुना परीक्षणहरू समेत शुरू गरिएको छ। प्रयोगशालामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली तथा मध्य प्रदेशका 12, रौतहट र सर्लाही जिल्लाहरूबाट सब पहिचान तथा अन्य फोरेन्सिक परीक्षणका लागि नमुनाहरू प्राप्त हुन्छन्। अपराध अनुसन्धानमा प्रमाणको सुरक्षित व्यवस्थापन तथा वैज्ञानिक परीक्षण सँगै अपराधसँग सम्बन्धित तथ्यको विश्लेषणमा प्रयोगशालाले विशेष भूमिका निर्वाह गर्दछ। वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणले अनुसन्धानलाई थप विश्वसनीय बनाउन तथा अदालतमा बलियो प्रमाण प्रस्तुत गर्ने प्रक्रियामा समेत मदत गर्दछ।
0: अपराध समाचार। कास्की जिल्ला पोखरा महानगरपालिका 24 बस्ने 72 वर्षीय पूर्णभद्र त्रिपाठीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 33 वर्षीय जगत दाहाललाई असोज 19 गते प्रहरीले पक्राउ गरेको छ।
1: नियन्त्रित लागु औषध ट्रामाडोल 800 ट्याब्लेट र डिकोलिक 800 ट्याब्लेट सहित तीनजनालाई सुनसरी जिल्ला धरान उपमहानगरपालिका सत्रबाट असोज 20 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका 4 बस्ने 27 वर्षीय अर्जुन श्रेष्ठ, सोही उपमहानगरपालिका 7 बस्ने 36 वर्षीय दीपक मगर र सोही उपमहानगरपालिका 15 बस्ने 34 वर्षीय बाबुराम बयलकोटी रहेका छन्। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 900 ट्याब्लेट सहित उदयपुर जिल्ला बेलका नगरपालिका 4 बस्ने 27 वर्षीय सबिन राईलाई असोज 20 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका 5 बस्ने 33 वर्षीय दिपेन्द्र दाहाल, धादिङका 27 वर्षीय रमेश दनै, बागलुङका 26 वर्षीय युवराज रिजाल र रोल्पाका 50 वर्षीय वीर सिंह बाठा रहेका छन्। पक्राउ परेका मध्ये दिपेन्द्रले स्पेन पठाइदिन्छु भन्दै 3 जना पीड़ितहरूबाट 35,94,000 रुपियाँ, रमेशले रोमानिया पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 2 लाख रुपियाँ, युवराजले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 4 लाख रुपियाँ र वीर सिंहले बेलायत पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 16,78,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असोज 16, 17 र 19 गते पक्राउ गरेको हो।
1: बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित चिनिया नागरिक 72 वर्षीय सोलाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज 20 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँबाट हङकङतर्फ जान लागेका उनको साथबाट नेपाली रूपियाँ 11,86,000, चिनिया युआन 52,190, अमेरिकी डलर 5,965, युरो 2060, अस्ट्रेलियन डलर 50 र हङकङ डलर 49,590 फेला पारी पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ चाड पर्व लक्षित नेपाल प्रहरीको विशेष सुरक्षा योजना एक सामग्री।
1: नेपालीहरूको नजिकिँदै गरेको महान चाड बडा दशैं, दीपावली, नेपाल सम्वत र छठ पर्व लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाड पर्व लक्षित विशेष सुरक्षा योजना 2083 लागू गरेको छ। चाड पर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाड पर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन सुरक्षा योजना लागू गरिएको हो। चाड पर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला बाल बालिका, अपाङ्ग एवं ज्येष्ठ नागरिकहरूको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको हो। चाड पर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ। सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरू एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरू प्रति विशेष रूपमा सचेत भई नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको छ। चाड पर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, डुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस् यो तिहार विशेष कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउ पानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

जताततै तिहारको माहौल छ, औँसीको रात रात पनि छिपिँदो छ, तर देउसी भैलो नचरी सुरठी भाकाहरू तातिँदो छ। आफ्नो संस्कार संस्कृति जोगाउन कलाकारहरू कम्मर कसेर लागेका छन् भने यति बेला गाउँघर सहर बजारमा पनि यसरी नै देउसी भैलो रन्किएको छ, घन्किएको छ। बिछोडिएका साथी सङ्गीहरू भेटिएका छन्, हात हातमा मादल खैँचेडी मजुरा उज्यालोको लागि टर्च बाल्दै गाउँ बस्तीमा यिनै कलाकारहरू इन्द्र जीसी बद्री पङ्गेनी खुमन अधिकारी रिता थापा र साथीहरूले झैँ देउसी भैलोमा घर दैलो गर्दै हुनुहुन्छ होला। यही नै हाम्रो पहिचान हो, यही नै हाम्रो संस्कार र संस्कृति हो। हामी जहाँ रहे पनि जसरी बसे पनि यस्ता चाडबाडले मनमा उमङ्ग बनाइदिन्छ। आज भोलि त प्रविधिको विकासले घर बाहिर रहेकाहरूले पनि आफ्नो गाउँठाउँमा भएका रमाइला कार्यक्रमहरू हेर्न र मनोरञ्जन लिन सक्छन् भन्दै फेरि पनि देउसी गीत निकेश राई र साथीहरूको स्वरमा।

यो पर्व नेपालीहरूको दोस्रो ठुलो पर्वको रूपमा लिइन्छ। हामी सबैलाई थाहा छ, आफ्नो संस्कार र संस्कृतिसँग उल्लासमय रूपमा मनाइरहेका छौँ। यो पर्वमा काग, कुकुर, लक्ष्मी, गाई, गोवर्धन, महपूजा, भाइ र किजा पूजा गरिन्छ। प्रत्येक दिनको आफ्नै विशेषता र महत्त्व रहेको छ। त्यति मात्र होइन, यो पर्व देउसी, भैलो, सोरठी, नचरी भाकाहरूले अल्लो गाउँ पल्लो गाउँ घन्किएको सुर लहरीहरूले छुट्टै आनन्दित बनाउँछ भने जताततै फुलेका रङ्गीन फुलहरूले घरबाट टाढा रहेकाहरूलाई बोलाइरहेको भान हुन्छ। लटरमै फुलेका अम्बा, बारीको बोटमा पाकेको केरा पनि परदेशीकै लागि साँचेर राखिएको जस्तो भएको छ। मौसम पनि न धेरै चिसो न धेरै गर्मी, यस्तै रमाइलो माहौल छ। जताततै हामी पनि तपाईँहरूलाई साथमा साथ दिनको लागि देउसी, भैलो, नचरी भाकाहरूले मनोरञ्जन गराइरहेका छौँ। त्यसैले अबको पालोमा शर्मिला गुरुङ, शिला आले र शकुन्तला थापाको स्वर।

अस्तिबाट विधिवत रूपमा आरम्भ भएको यो पर्व पूजै पूजाको पर्व देउसी भैलो सोरठी नोचरी अर्थात् साङ्गीतिक पर्व फुलै फुलको पर्व जता गए पनि गाउँ बस्तीमा करेसा बारी फुलबारीमा विभिन्न फुलहरूले सजिएको छ भने बजारहरूमा तिनै फुलका मालाहरू चोक चोकबाट प्रत्येक पसल कार्यालय घर घरमा सजिएका छन् अनि जताततै देउसी भैलोहरू घन्किएका छन् माहौल जता गए पनि रमाइलो छ यतिखेर के बालक के युवा के वृद्ध सबैजना देउसी भैलो खेलेर यो पर्व मनाइरहेका छन् अरू पर्वभन्दा अलि दान दक्षिणा लिनेर दिने देउसी भैलो मार्फत त्यसैले सामूहिक रूपमा गीत सङ्गीतका भाकाहरूले कसरी खुसी बनाउन सकिन्छ कसरी धेरै दक्षिणा झार्ने कसरी बढी मनोरञ्जन गराउने भन्ने होडबाजी नै चलिरहेको छ यसैले फेरि पनि तपाईँहरूको लागि मेनुका पौडेल र साथीहरूको स्वरमा यो मिठो देउसी भैलो गीत

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा देउसी भैला गीतहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग बिछोड हुनुभन्दा अगाडि अरुण उपत्यकाको यो रमाइलो देउसी गीत छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। यो तिहार यहाँहरूको मङ्गलमय बनोस्, उल्लासमय बनोस्। शुभरात्री।

सागरजीको त एक्सिडेन्ट भयो।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 23 गते शुक्रबार, आश्विन कृष्ण पितृपक्ष चतुर्दशी तिथि, तदनुसार अक्टोबर 9 तारिक सन् 2026, नेपाल सम्वत 1146, यल्लागा चतुर्दशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन प्राविधिक

साथी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजेको समाचार अगाडि यहाँहरूले सुन्नुहुनेछ विश्व हुलाक दिवसको अवसरमा माननीय सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दिनुभएको शुभकामना सन्देश। 7 बजे समाचार, समाचारपछि स्वदेश गानहरू सुनाउँछौ। 7:30 सुन्नुहुनेछ बुझौं न कार्यक्रम। 8 बजे अंग्रेजीमा समाचार, अंग्रेजीमा समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम समय सन्दर्भ। 10 बजे समाचार, समाचारपछि साहित्य संसार कार्यक्रम सुन्नुहुनेछ। 10:40 11 बजेको समयमा केही आधुनिक गीतहरू सुनाउँछौ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: निरन्तर सुखी भइरहनको लागि, खुसी भइरहनको लागि के गर्नुपर्छ होला? सुखी रहनलाई, खुसी हुनलाई शुभ कर्म गर्नुपर्छ। किन शुभ गर्नुपर्छ भने हाम्रो कर्म नै हाम्रो भविष्य हो। अहिले गरेको कर्म कहिले तुरुन्तै परिणाम दिनेवाला हुन्छ, कहिले अलि समय लिएर परिणाम दिनेवाला हुन्छ, तर परिणाम त आउँछ। राम्रो गरे राम्रो, नराम्रो गरे नराम्रो, परिणाम चाहिँ सुनिश्चित छ। कस्तो कर्म गर्छौँ त्यसको आधारमा सुख खुसी आनन्द प्राप्त हुन्छ। सधैँ खुसी भइरहनको लागि केही सूत्रहरू बुझ्नु र प्रयोग गर्नु जरुरी छ। यसमध्ये 3 सूत्र सर्वाधिक महत्त्वपूर्ण छन्। खुसी हुन चाहने व्यक्तिले एउटा जिम्मेवारी त लिनुपर्छ, कसै न कसैको जिम्मेवारी लिने। यो व्यक्तिको लागि जे पनि पर्छ म गर्छु आड बन्ने, आफू भरोसा बन्ने, आफू अरूको भरोसामा हिँड्ने या बाँच्ने होइन, मेरो भरोसामा कोही बाँचोस्, कसैको म आड बन्न सकौँ, म अरूको कारणले बाँच्ने होइन, मेरो कारणले कोही बाँचेको होस्, अरूबाट पाइन्छ कि भन्ने आस मैले गर्ने होइन, मबाट पाउने आस अरूले गरिरहेका छन्, मैले पूर्ति गर्नु छ भन्ने बोध बनिरहोस्। जब व्यक्ति अरूको लागि मैले गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गर्छ सदा खुस रहन्छ। खुसी हुनको लागि, सुखी हुनको लागि अरूलाई सुख दिने, अरूलाई खुसी दिने दिने ठाउँमा चाहिँ बस्नु पर्दो रहेछ, लिने ठाउँमा होइन। अरूले मलाई खुसी बनाउला कि अरूले मलाई खुसी देला कि भनेर आश गरेर बस्यौँ भने एकैछिन खुसी पाए पनि सदा खुसी पाइन्न, किनभने अर्काको हातको कुरा हो। मलाई खुसी दिन पनि सक्छ, नदिन पनि सक्छ, मेरो आड बन्न पनि सक्छ, नबन्न पनि सक्छ, मैले उसको छहारी पाउन पनि सक्छु, नपाउन पनि सक्छु, तर म कसैको छहारी बनेको छु भने मेरो हातको कुरा। जतिखेर पनि म छहारी बन्न सक्छु त्यो चाहिँ मेरो हातमा रहन्छ, अरूको छहारी मेरो हातमा छैन। कहिले बन्ला कहिले नबन्ला उसको खुसीको कुरा हो, कहिले खुसी होला कहिले रिसाउला उसको कुरा हो। अरूबाट पाउने कुरा सधैँ पाइन्छ भन्ने जरुरी हुँदैन। जतिसुकै आफूले उसले मलाई सुख दियोस् भन्ने वातावरण बनाए पनि मानिसको मन न हो, कहिले दिन मन लाग्छ कहिले लाग्दैन, नदिन सक्छ, तर मैले चाहिँ अरूलाई दिन्छु भनेर बसेँ भने त्यो मेरो हातको कुरा, म दिन सक्छु। जे परिस्थितिलाई आफ्नो हातमा लिनु चाहिँ खुसीको सूत्र रहेछ, सुखको सूत्र रहेछ। आफूले गर्न पाउनु चाहिँ सुखको स्रोत रहेछ। हर हमेसा एउटै प्रयास गर्ने, प्रयत्न गर्ने, म अरूको लागि छहारी बन्न सकौँ, अरूको सहयोगमा म प्रयोग हुन सकौँ, बढीभन्दा बढी मानिसलाई सुविधा पुगोस् त्यस्तो काम गर्न सकौँ। पहिलो सूत्र, सुखी खुसी सदा रहनु छ भने अरूको लागि म छहारी बनाऊ। दोस्रो सूत्र, काम गर्दा राम्रो नराम्रो हुन्छ, सफलता पनि पाइन्छ, असफलता पनि पाइन्छ। सदा खुश रहन चाहने व्यक्तिले सफलताको जिम्मेवारी सबैलाई बाँड्नुपर्छ। काम त एक्लै हुँदैन, मिलेरै गरेका हुन्छ। एक्लै गर्ने काम त के पो हुन्छ र? एक्लो शक्तिले त के गरिन्छ र? मैले केही काम गरेँ भने पनि मेरो परिवारको सहयोग बिना त म गर्न सक्दिनँ, साथीभाइको सहयोग बिना म गर्न सक्दिनँ। अरू केही नगरे पनि परिवारले पकाएर खान दिएका थिए, अनि नै म काम गर्ने शक्ति तागत ममा आएको थियो। अरूको सहयोग बिना केही पनि गर्न सकिनँ। यो जीवन सामूहिक हो, सामूहिक ऊर्जाबाट व्यक्तिले ठुला ठुला काम गरेको हुन्छ, एक्लैको ऊर्जाबाट केही हुँदैन। कोही पनि छैन भने हामी केही गर्दै गर्दैनौँ, के को लागि गर्ने भन्ने प्रश्न उठ्छ। कोही छन् र त गरेका हुन्, त्यसकारण केही राम्रो काम भयो भने सबैलाई जस्तै नै राम्रो काम त भयो, तपाईँहरूको कारणले भयो। तपाईँहरूको सहयोग हुँदैन थियो भने कसरी हुन्थ्यो होला र? आज मैले अलिकति पैसा कमाएको छु भने मेरो परिवारको कारणले कमाएको छु, मेरा साथीभाइको सहयोगको कारणले कमाएको छु। किनभने परिवार हुँदैन थियो, एक्लै हुन्थेँ म भने कमाउने जाँगर चल्थ्यो र? छोराछोरी छन्, श्रीमती छन्, अनि उत्साह छ मनमा, अनि कमाउने जोस जाँगर चलेको छ, अनि कमाएको छु। जिम्मेवारी मैले नै, गल्ती भयो भने टिमलाई दोष नदिने, आफूलाई दोष दिने, यो जिम्मेवारी मेरो हो। यहाँनिर गल्ती भयो, अब अर्को पटक सक्षम छु। यो नेतृत्वको गुण हो। कुनै पनि व्यक्ति नेता बन्न चाहन्छ भने यो गुण हुनु अत्यावश्यक छ। जिम्मेवारी लिनुपर्छ र जिम्मेवारी लिने व्यक्ति कहिल्यै दुखी हुँदैन, सदा खुस रहन्छ। उसले सामूहिक शक्ति प्राप्त गर्छ, सबै मानिसले उसको भरोसा गर्छ। अब सबै कुराको छहारी ऊ बन्यो, गल्ती नै भइहाल्यो भने पनि अरू मानिस त्यति चिन्तित हुँदैनन्, किनभने जिम्मेवारी लिने कोही छैन। अब जस आफूले लिने, सुन्दाखेरि अलि अप्ठ्यारो लाग्छ, अब जस किन म लिने, अरूले लिनु पर्यो नि। जसले अब जस अरूले पनि लिनु पर्यो भन्छ, त्यो व्यक्ति सदा दुखी रहन्छ। जसले अब जस लिन्छ त्यो चाहिँ सुखी रहन्छ, उल्टो छ कुरो। हेर्दाखेरि चाहिँ अब जस लिने व्यक्ति दुखी हुन्छ होला जस्तो लाग्छ, तर त्यस्तो हुँदैन। जसले अब जस आफूले लियो त्यो व्यक्ति सदा खुस रहन्छ। त्यसकारण जहिले पनि जहाँ पनि गइन्छ, आफ्नो टिममा, आफ्ना साथीहरूसँग या आफ्नो परिवारमा, कहीँ पनि केही पनि हुन्छ, जिम्मेवारी आफूले लियो भने त्यो व्यक्ति स्वतः नेता भयो, नेतृत्व गर्यो उसले अब। तर गल्तीको जिम्मेवारी आफू नलिएर अरूलाई जिम्मेवारी थोपर्यो कि ऊ नेता कुनै पनि हालतमा हुन सक्दैन। चाहे टिमको लिडिङ गरेका होस्, नेतृत्व गरेरै अगाडि बढेको होस्, तर ऊ नेता हुन सक्दैन, उसलाई सबले छोडिदिन्छ। तर गल्तीको जिम्मेवारी आफू लिने छ भने सब पछि लाग्छ। र अर्को कुरा, जसले उपलब्धि लियो, केही राम्रो गर्यो, सामूहिक कर्म गरे, अब सबै मिलेर राम्रो भयो, उसले नेतृत्व गरेको पनि थिएन तर सबैले गरियो, सामूहिक रूपमा राम्रो भयो, राम्रो भएको जस उसले सबैलाई दियो, सबको कारणले भएको है साथी हो, तपाईँहरू सबैको कारणले यो काम भएको हो भन्यो कि स्वतः त्यो नेतृत्वमा गइ नै हाल्यो, सबले नेता भन्छ। त्यसकारण जस दिने, अब जस लिने, यति गुण भए पुग्छ, यस्ता व्यक्ति सदा सदा खुस रहन्छन्। पहिलो, अरूको छहारी बनाऊ। दोस्रो, अब जस आफूले लिने सामूहिक कर्मको, ल सामूहिक कर्मको अब जस आफूले लिने, सामूहिक कर्मको जस अरूलाई दिने। वास्तविक जस चाहिँ उसैले पाइराखेको हुन्छ यो विधि लागू गर्यो भने। सदा खुस रहन सकिन्छ, सदा जीवनमा खुसी मात्रै आउँछ, सुख मात्रै आउँछ जसले यो तरिका प्रयोग गर्छ। तेस्रो, यदि सदा खुश रहनु छ, आफ्नो भाग्य निर्माण गर्नु छ, भोलिको दिनलाई शुभ बनाउनु छ भने तेस्रो के गर्नुपर्छ? राम्रो कामको प्रचार गर्नुपर्छ। आफूलाई कुनै पनि कुरा मन पर्यो, मन परेको कुरालाई प्रोत्साहित गर्नुपर्छ। कुनै व्यक्तिले राम्रो काम गर्यो, देखियो, आहा कति राम्रो गर्नुभयो तपाईँले, प्रशंसा यति गर्दै पुग्छ, त्यो व्यक्ति आफ्नो हुन्छ। त्यो सकारात्मक कुरा बढ्दै जान्छ, अरूलाई पनि गर्न मन लाग्छ। कुनै एउटा व्यक्तिले राम्रो गरिदियो, त्यसको प्रशंसा गर्यो भने अर्को मान्छेले पनि त्यस्तै गर्नलाई प्रेरणा पाउँछ, अरू पनि प्रेरित हुन्छन्, अरूले नै राम्रो काम गर्छन् र राम्रो राम्रो बढ्दै बढ्दै बढ्दै जान्छ। जसले राम्रो काम गरेको छ उसलाई प्रोत्साहित गर्नुपर्छ। प्रोत्साहन भनेको के हो? स्याबासी दिने, प्रचार गर्ने, फलानाले त यस्तो राम्रो काम गर्यो नि भनेर अरूसँग भन्दै हिँड्ने। राम्रो काम गरे भन्दै हिँड्न के बिग्रिन्छ? नराम्रो काम गरे पो भन्दै हिँड्नुहुन्न त। फलानाले यस्तो गरेछ, फटाएर छ, त्यो बदमास रहेछ, यो चाहिँ भन्दै हिँड्नुहुन्न। कसैको कुरा लाउँदै हिँड्ने, अर्कोलाई फटाएर छ भन्दै हिँड्ने मान्छेलाई कसैले पनि सज्जन चाहिँ भन्दैन। के किन आफू चाहिँ साँचिलो हुन्छ, यो चाहिँ कम फटाएको छ र, मान्छेले त्यही भन्छ। तर अरूको राम्रो कुराको प्रचार गर्ने व्यक्तिलाई कसैले नराम्रो भन्दैन। कति असल छ है, आफूले गर्न नसके पनि अरूको राम्रो कुराको प्रचार गर्छ, अरूको प्रशंसा गर्छ, यो मान्छे कति असल छ। जुन व्यक्तिले अरूको राम्रो कामको प्रचार गर्न थाल्यो, त्यो व्यक्ति स्वतः सुखतिर गयो। अब जीवनमा खुसी नै खुसी आउँछ, आनन्दै आनन्द आउँछ, जीवनका सारा समस्याहरू हटेर गए जस्तो लाग्छ, शक्ति प्राप्त गर्छ, सबै मानिसहरूले उसलाई मन पराउँछन्। र जसले जसको कामको प्रशंसा गरेको छ, त्यो व्यक्ति त उसैको भयो। अब आफ्नो कामको प्रशंसा गरिदिने मान्छे कसलाई मन पर्दैन? राम्रोको प्रचार गर्नुपर्छ। चित्त बुझ्यो भने राम्रो कुराको प्रचार गर्ने, प्रशंसा गर्ने, प्रोत्साहित हुन्छ, गर्ने मान्छे पनि प्रोत्साहित हुन्छ, अरूलाई पनि प्रेरणा हुन्छ। ओहो राम्रो गर्दाखेरि त यति प्रेरणा पाइँदो रहेछ अथवा यति प्रशंसा पाइँदो रहेछ, अरू पनि गर्न सुरु गर्छन्। र धेरै मानिसले राम्रो गर्न थाले भने मात्रै यो जगत राम्रो हुन्छ, समाज राम्रो हुन्छ, राष्ट्र राम्रो हुन्छ, परिवार राम्रो हुन्छ। एक्लैले गरेर के हुन्छ र? त्यसकारण दुईटा कुरा ल, सकभर राम्रो गरौँ, शुभ कर्म गरौँ। शुभ कर्म आफूबाट हुन सकेन, परिस्थिति मिलेन भने चिन्ता छैन, शुभ कर्म गर्नेहरूलाई प्रोत्साहित गर। मन परेको कुरा प्रचार गर्नु, यी तिनवटा सूत्रलाई अवलम्बन गरौँ, जीवनमा हर हमेसा खुसी आउँछ, कहिल्यै पनि अवसादमा जानु पर्दैन, डिप्रेसनमा जानु पर्दैन, तनावमा जानै पर्दैन, भएभरको तनावहरू हटेर जान्छ मात्रै तिनवटा सूत्र।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

भक्त भगवत विमुख जीवात्माहरूलाई हरि सन्मुख गराउने सरल एवं सर्वसाध्य उपाय केवल भगवन नाम संकीर्तन नै हो र यो नै सर्वश्रेष्ठ साधन पनि। जगद्गुरु श्री कृपालुजी महाराज आफ्ना अनुगत साधकहरूलाई सदैव यसैका लागि नै साधना गराउनुहुन्छ। राधा गोविन्द गीतमा भनिएको छ, पाप के नाश हेतु गोविन्द राधे, हरि नाम गुण लीला कीर्तन करा दे। पापी कोटि पाप करे गोविंद राधे, हरि नाम सुमिरन निष्पाप बना दे। अर्थात भगवान नाम मा जीवात्मा को अनंतानंत जन्म का पाप नाश गर्न सक्ने अथाह शक्ति हुन्छ। विगतमा यसै साधन द्वारा नै महापापी पनि पुण्यात्मा बनेर कहलिए। आउनुहोस् श्रद्धायुक्त भई श्रवण गरौँ यो सुमधुर पदगान।

ब्रजभाषामा रचित यो सुमधुर पद श्रवणपछि आउनुहोस् कार्यक्रमको दोस्रो चरणमा अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।

जब रावण मनुष्य शरीर ले रहा थे यहाँ, तो यमराज मृत्यु का देवता अपनी रावण को दरबार में झाड़ू लगाओ थे, कुचोलाओ थे, मनुष्य ले यो गर्न सक्छ। र स्वयं भगवान ले अपनी गुलाम बनायो, भगवान ले स्वयं भने पुए यत्यंग्री रेडु भी 11-14 भागवत मा जो छ खास व्यक्ति तिनीहरूको पछि पछि हिँड्छु, के को लागि तिनीहरूको चरण धुली उडेर मेरो टाउकोमा पर्यो भने म पवित्र हुन्छु, त्यस कारण यति गुलाम बन्छन् भगवान मनुष्यको जसले त्यो लक्ष्य प्राप्ति गर्यो, त्यसैले देवताहरू पनि चाहन्छन्। तर यो मानव देह यति ठुलो महत्वपूर्ण हुँदा हुँदै पनि यसमा एक खतरा छ, डेन्जर। त्यो डेन्जर के हो? दुर्लभो मानुषो देहो देही नाम क्षण भंगुर, यो मनुष्य शरीर क्षण भंगुर छ, आज छ भोलि नहुन सक्छ, भोलि के भरे नरहन सक्छ, कुनै पनि बेला जान पर्छ, मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन, यहाँ ताकत चल्दैन कसैको, अभिमन्युले मर्न पर्यो। यस्य मातुलो गोविन्द यस्य पिता धनञ्जय सोपि काल बसः प्राप्य काले हि दुरतिक्रम, काल अवश्यम भावी छ। जसका मामा परब्रह्म श्री कृष्ण थिए, पिता अर्जुन थिए गांडीव धारी, इनले पनि अभिमन्युलाई जोगाउन सकेनन्, मर्न पर्यो, सब मर्न पर्छ। र फेरि साथमा तपाईँहरू भन्नुहुन्छ भोलि गरौँला नि, के हतार, प्रवचन 19 तारिकसम्म छ, सुन्न जाउँला एक दिन, के हतार निम्ता छ। अरे भोलि न भन, भोलिको दिन आउँछ कि आउँदैन के थाहा, तिमीले सर्टिफिकेट लिएर छैनौ यति वर्ष बाँच्ने, 60, 50, 10, 20 पेटमै मरेर जन्मिन्छन्, त्यसैले तत्काल गर, न स्वाह स्वाह उपासित, भोलि भोलि गरौँला न भन, सावधान हो, फर व्हाट इज योर लाइफ, इट इज इवन अ भेपर दैट अपीयर्स फॉर अ लिटल टाइम एंड देन वैनिश अवे, बाइबल, तातो पानी को बाप समान छ तिम्रो जीवन, कुनै पनि बेला खत्म हुन्छ। उल्का बत्तान्यो थत सृजेत अमृत नादो, उपनिषद को पहिलो मंत्र वेद, बिजुली चम्केको समान छ, कुनै पनि बेला खत्म हुन सक्छ मानव देह, खोसिन सक्छ, त्यसैले सावधान हौ, जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सुरु गर, बुढेसकाल नबन, बुढेसकालमा के गर्छौ तिमीले, अङ्गम गलितम पलितम मुण्डम दशन विहीन जातम तुण्डम वृद्धो याति गृहीत्वा।

0: आदि जगत गुरु शंकराचार्य भन्छन्, बुढेस कालमा गरुलाई यो नभन, बुढेस कालमा त झन् तृष्णा तिम्रो बढ्दै आउँछ। शरीर बुढो हुन्छ तर मन तरुनु भएर आउँछ, जान गर्न दिँदैन। तपाईँले देख्नुहुन्छ नि जवानहरू घरमा कुनै थोत्रो प्लास्टिक प्वाक आदि रह्यो, टिना आदि भने ए फ्याँक्दिउँ, के छ कमाएर ल्याउँला, अलि सकिलो राखौँ, घर सफा राखौँ, ठाटले बसौँ, यो सोच राख्छन्। तर जति बुढाबुढी हुँदै गयो त्यो झोला पनि कोचेर राख्छन्, टिना पनि राख्छन्, यो काम लाग्छ। जति बुढाबुढी भयो त्यति लोभ लाग्दै जान्छ। त तिम्रो कहाँ बुढेस कालमा वहाँ लाग्छ, मन लाग्दैन, यही लाग्छ। जेमा जीवन बितायो त्यसैमा लाग्छ। एक व्यक्ति जीवन भर संसार बटुल्नमै जीवन बिताए, परमार्थको लागि के सोचेनन्। अन्तिम अवस्था भयो, मर्ने बेला भयो, त हेर्नुहोस् लोभीहरू पनि अनेक प्रकारका हुन्छन्। कोही अलिअलि लोभी हुन्छन्, कोही त खानदानै लोभी हुन्छन्। त एक वृद्धको अन्तिम अवस्थामा छ, जीवनभर बटुल्नेमै लागिरहे, तब मर्ने बेला भयो, खाटमा बाहिर सुता छ, तुलसीको बठमा बाहिर आँगनमा। अब छोराहरू जुन छन् ती पनि पक्का लोभी कन्जुस। अब ती छोराहरू बसेर मिटिङ गर्न थालेछन्, अब बा मर्ने बेला भयो, महानन्दको तीरसम्म लानु छ मरेपछि, अब कसरी लाँदा सस्तो पर्ला। मर्नुभन्दा पहिले मिटिङ गर्न थाले। त एउटा छोरोले सल्लाह दियो, के गर्नु नि, अब रीतिरिवाज अनुसार बाँस किनेर ल्याउनु पर्यो, बाँसमा बाँध्नु पर्यो, लिएर जानु पर्यो। अर्कोले भने ए छोरे ल्या धन छ, बाँस कति महँगो छ अहिले थाहा छ, सुनको भाउमा बिक्छ, त के गर्ने। अर्कोले भन्यो आजकल परोपकारी संस्था छ सोसाइटीहरू, उनीहरूले फ्रीमा सब वाहन दिन्छन्, लास लाने फ्रीमा वाहन दिन्छन्, त्यसमा हालेर लैजाउँ, बस खेल खतम, पैसै खर्च हुँदैन। अर्कोले भन्यो हेर यसको बुद्धिमा ढक्कन लागेको, यी परोपकारी संस्थाहरूले अहिले त दिन्छन् सब वाहन, लास लिएर गयो जलायो, पछि दुई चार दिन दस दिन पछि दुई चार महिनै पछि सही एक एकवटा बाहना बनाएर फेरि चन्दा माग्न आउँछन्, त्यो चाहिँ कहाँ देखिस् तैँले। हो यो पनि ठिक हो। त सब यो चर्चा गर्दै थिए, त त्यो जो पक्का खानदानी कन्जुस का जो पिताजी लडिरहेको थिए उनले सुनिरहेको थियो कुरो, मर्नु त उनले त्यही खाटेबाट भन्ने, ए मोरा तिमीहरू खाली खर्च गर्ने कुरा गर्छौ, अघिदेखि सुन्दा सुन्दा म परेशान भइसके, कति दुःख गरी जोडेको मैले यो कमाएको, तिमीहरू खाली खर्च गर्ने कुरा गर्छौ, केही गर्न पर्दैन, न बाँस ल्याउन पर्छ न सब वाहन ल्याउन पर्छ, यसो गर तिमीहरू जाओ महानन्दको घाटमा गएर चिता सिता बनाउँदै गर, मेरो जुत्ता र सुरुवाल यहाँ राखिदिनु, म आफै आउँछु हिँडेर। बताउनु त यो भोलि गरौँला नभन, तिमीले जे जम्मा पार्यौ नि त्यसैमा तिम्रो आसक्ति रहन्छ, अरू चिजमा हुँदैन। त्यसैले भोलि भोलि नभन, जे गर्नु छ आजै गर, अहिल्यै गर। यो बताए, अरे जब रामायण कालमा युद्ध भयो रावण र रामको बीचमा लङ्कामा, अन्त्यमा रावण ढल्यो, तर ढल्न त ढल्यो, घाइते अवस्था छ, मरिसकेका छैन। रावण चार वेदको ज्ञाता थियो, विद्वान। त भगवान रामले आज्ञा दिए लक्ष्मणलाई, ए लक्ष्मण जाऊ रावणलाई गुरु थाप, ध्यान दिनुहोस्, आफ्नो पत्नी हरण गर्ने व्यक्ति हो तापनि ज्ञाता थियो, ज्ञानी त पठाए गुरु थाप र राजनीति सिकेर पठाए। गए बकाइदा लक्ष्मणजी मर्न लाको रावण अगाडि हात जोडे, ज्ञान दिनुहोस् मलाई। रावणले भने, हेर लक्ष्मण, यही ज्ञान हो तिमीलाई कि कुनै पनि कार्य गर्दा राम्रो कार्य जुन छ त्यसको लागि भोलि भोलि नभन्नु, यदि कुनै नराम्रो कार्य छ भने भोलि भोलि भन्नु त्यो टर्न सक्छ, तर राम्रो कार्य भोलि नभन्नु। हेर मेरो यति क्षमता थियो, देवताहरू म का गुलामी गर्थे, मेरो इच्छा थियो कि म यहाँबाट स्वर्ग जानलाई भर्याङ बनाइदिउँ, यो क्षमता पनि थियो। मैले भने सब देवी देवता त मेरै नौकर हुन्, जहिले चाहे बनाउला, यो राम्रो काम थियो, मैले गरिनँ भोलि भोलि भने। जगत जननी सीताजीलाई हरण गर्ने कार्य, परस्त्रीलाई हरण गर्ने कार्य जुन छ यो नराम्रो कार्य थियो, तर यो चाहिँ मैले तुरन्तै गरे, राम्रो कार्य पछि गरौँला भने नराम्रो तुरन्त गरे, त्यसको परिणाम हेर अहिले मर्दैछु। त्यसैले राम्रो कार्य भोलि भोलि नभनेस्, यो जवाब दिए ठिक। त्यहाँदेखि भोलि भन्नु छैन, तुरन्त गर्नु छ, के था भोलिको दिन आओस् नआओस्, ठिक। त यहाँसम्म निष्कर्ष के निक्ल्यो कि वेद शास्त्र कुरान बाइबल सबले भने हामीलाई प्राप्त मानव देह महत्वपूर्ण छ, यसमा जे चाह्यो त्यो प्राप्त हुन्छ, यसमा हामी भगवानलाई समेत गुलाम बनाउन सक्छौँ, आफूले बादर नचाझै नचाउन सक्छौँ, स्वयं भगवानले स्वीकार गरे यो कुरा। त्यसैले देवताहरू पनि मानव देह चाहन्छन्, स्वर्गमा पनि वास्तविक सुख छैन, तर यति महत्वपूर्ण मानव देह जुन छ यसमा एक भयानक खतरा छ, त्यो हो कुनै पनि बेला यो मानव देह हामीबाट खोसिन सक्छ। त्यसैले मृत्युलाई अगाडि राखेर हामीलाई तत्काल लक्ष्य हेतु प्रयत्न गर्नु छ, त्यो निष्कर्ष। त अब प्रश्न यो हो कि यति महत्वपूर्ण मानव देहको परम चरम लक्ष्य चाहिँ के हो त? यसमा हिजो विचार गरियो कि हामी के चाहन्छौँ, हाम्रो चाहना के हो, इच्छा के हो? त मैले बताएँ, हामीले इच्छा चाहना यदि लेख्न थाल्यौँ भने यति धेरै हुनेछ कि सरस्वती बृहस्पतिले पनि त्यसको हिसाब राख्न सक्दैनन्। यति धेरै चाहना छ हाम्रो, कोही धन चाहन्छ, कोही घर चाहन्छ, कोही छोराछोरीको एडमिसन चाहन्छ, कोही स्वास्थ्य चाहन्छ, तमाम चिज छन्, चाहना छ, र हर क्षण परिवर्तनशील चाहना छ। त्यसैले त कोही व्यक्ति लखपति हुँदा करोडपति हुने चाहना राख्छ, करोडपति अरबपति हुने, अरबपति खरबपति, चाहना बढ्दै जान्छ, खतम हुँदैन, एकैछिन लाग्छ खतम भयो। आगो जुन छ, आगो आगो बालेको ठाउँमा टिन भरिको घिउ खन्याइदिनुहोस् त के लाग्छ, आगो निभ्यो, एकैछिन झ्याप्पै निभ्छ, एकछिन पछि 10 गुणा ठुलो भएर बढ्छ। त्यस्तै छ तपाईँहरूको यो संसार प्राप्ति भएपछि, अब पुग्यो यो जस्तो लाग्छ, तर 2-4 दिनपछि झन् जाजुल्य भएर आउँछ यो कामना संसारको, यस्तो छ। तर मैले बताए कि यो अनेक चिज अलग अलग चाहना हुँदा हुँदै पनि सबको परम चरम लक्ष्य एउटै छ, अन्तिम लक्ष्य चाहिँ एकै हो, त्यो के हो, सुखाय कर्माणि करोति लोको न तै हि सुखम वान्यदुपारमम वा। भागवत 3 स्कन्धको 5 अध्यायको 2 श्लोक। भगवान का अवतार वेद व्यास उनले बताए भागवतमा, तिमीहरू सुख चाहन्छौ, सुख हर कार्यको पछाडि उद्देश्य सुख हो, सुख। सोच्नुहोस्, कोही दुख चाहँदैन, सब सुख चाहन्छ, यानी कि परम चरम लक्ष्य सुखै हो।
1: भर्खरै सुन्नुभयो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य श्रवण